0: नाफै नै छ। यो मैले अहिले भनिसकेँ, भित्री विषय भनेको निर्माण व्यवसायीलाई काम गर्ने वातावरणै बनाइदिएन। काम गर्न गयो, नदीजन्य निर्माण सामग्रीहरू, खानीजन्य निर्माण सामग्रीहरू पर्याप्त नेपालमा यति धेरै सामग्री सम्झ धनी देश हो त्यो, तर हामीले काम गर्ने ठाउँमा त्यो किसिमको वातावरण पाउँदैनौँ। त्यसमा आइआइए जस्ता चाहिँ कामहरू हुँदैनन्, स्थानीय तहमा गएर चाहिँ तपाईँको निर्माण सामग्रीहरू उपलब्ध त हुँदैन, क्रसरहरू चाहिँ उपलब्ध हुँदैन, त्यो कारणले गर्दा पनि ठेक्काहरू रुग्न भइरहेका छन्। त्यो क्रसरहरू चाहिँ तपाईँको जुन चाहिँ मुन्द्रीले मात्रै काम गर्न सक्ने खालको वातावरण पनि भइरहेका हुन्छ, र निर्माण सामग्री पनि उपलब्ध हुन नसक्ने अवस्था आइरहेका हुँदाखेरि लामो समयदेखि चाहिँ ठेक्का रुग्न भएका हुन्। यो ठेक्कालाई धेरै चाहिँ अब यो कामै नहुने ठेक्काहरूलाई नेपाल सरकारले सुविस्ताको आधारमा एकपटकलाई अन्त्य गर्नुपर्ने हुन्छ, र काम सक्ने ठेक्काहरूलाई चाहिँ म्याथ थप गरेर सरकारले यसलाई सम्पन्न गर्नुपर्ने लाग्नुपर्छ।
1: तर अब निर्माण व्यवसायी कम्पनीहरूले पनि अब एउटा ठेक्का लिएर त्यसको भनौँ न त्यो सम्पन्न गरेर अर्को प्रक्रियामा अर्को ठाउँको अर्को कामको ठेक्का लिनुपर्नेमा अब दर्जनौँ ठेक्काहरू एकैचोटि लिँदा चाहिँ उसको क्षमताभन्दा बढी त्यहाँ कामको लोड हुने, जसका कारण चाहिँ कुनै पनि आयोजना चाहिँ समयमा सम्पन्न नहुने परिस्थिति पनि छ नि फेरि।
0: एकदमै सत्य हो। यो कारणले गर्दाखेरि एउटै निर्माण व्यवसायीले सयौँ निर्माण कार्यहरू ठेक्का लिने, आफ्नो क्यापेसिटी छैन क्यापेसिटीभन्दा बढी काम लिदिने र ठेक्का बाँड्ने, अर्कालाई ठेक्का दिने र काम नगर्ने प्रवृत्तिको चाहिँ हाबी भएकै हो। त्यो कारणले गर्दाखेरि हामीले यो यसमा निर्माण व्यवसायीहरूको आफ्नो क्यापेसिटीभन्दा बढी भयो, यसलाई पाँचवटा काम मात्रै निर्माण कार्य गर्ने, पाँचवटा काममा कुनै काम सम्पन्न भएपछि अर्को काम गर्न पाउने भन्ने सार्वजनिक खरिद नियमावलीमा ल्याएपछि अहिले निर्माण व्यवसायीले गरेका कामहरू नयाँ कामहरूमा चाहिँ ठेक्का रुग्न अवस्थामा पुगेका छैनन्। अहिले भटाभट निर्माण व्यवसायीले काम पनि सम्पन्न गरेका छन्।
1: अब सँगै अब भुक्तानीको समस्या विगतमा देखिएको थियो, यहाँले भनिहाल्नुभयो, यहाँहरू आन्दोलनमा पनि निस्कनु पर्ने अवस्था आयो भुक्तानीका लागि सरकारसँग। अब यो अवस्था अहिले कस्तो छ? अहिले अब यहाँहरूले लिनुपर्ने सरकारसँग लिनुपर्ने भुक्तानी कति छ, कति रकम छ, र यो भुक्तानी पछिल्लो समय सहज रूपमा भइरहेको छ कि छैन?
0: एकदमै अहिले नयाँ सरकार आइसकेपछि भुक्तानीको समस्यालाई यो अप्ठ्यारो अवस्था परेको हुँदाखेरि अर्थमन्त्रीज्यूले यो भुक्तानी प्रणालीलाई पनि जुन सम्बन्धित मन्त्रालयबाट काम गरेको हो त्यो मन्त्रालयमा नै भुक्तानीको चाहिँ शीर्षकहरूमा जसले काम गरेको छ त्यसलाई भुक्तानी दिन सक्ने व्यवस्थापन गरेको छ। करिब अहिले अब असार मसान्त आउन लागिसके सकिन लाग्दाखेरिसम्म 40% भुक्तानी चाहिँ हाम्रो 40% चाहिँ अहिले पुँजीगत खर्च भएको छ। अहिले सरकारको पुँजीगत खर्च अहिले यो वर्ष घुम्न सकेन, यो वर्षमा जेएनजी आन्दोलन त्यसपछि एकदमै ठुलो बाढी गएको कारणले गर्दाखेरि हाइवेहरू सबै बन्द भएर निर्माण कार्यहरू पनि बन्द हुन बन्द भए, र त्यसपछि निर्वाचनको कार्यक्रम अहिले नयाँ सरकार आयो, निर्वाचनको कार्यक्रम पनि भयो, र साथै मध्य पूर्वको युद्धको कारणले गर्दाखेरि निर्माण व्यवसायीले काम गर्न सकेनन्। र सँगसँगै निर्माण व्यवसायीलाई नेपाल सरकारले मूल्य समायोजन पनि दिन सकेन, त्यो कारणले चाहिँ पुँजीगत खर्च असाध्यै कम भयो र यो वर्षमा करिब करिब 50% हाराहारी मात्रै पुँजीगत खर्च हुने देखिन्छ। अहिले भुक्तानीको विषयको कुरा गर्दाखेरि असाध्यै सजिलो भएको छ, एकदमै बजेट पनि विनियोजन भएको छ, तर हाम्रा पुराना ठेक्काहरू जुन म्याथप नभएका ठेक्काहरू छन् र लामो समयदेखि रुग्न आयोजना बर्सिएका छन्, लगभग त्यस्ता ठेक्काहरू 15 अर्बको चाहिँ भुक्तानी लिन बाँकी छ भने दाबी रकम जुन नेपाल सरकारसँग विवाद भई मध्यस्थबाट निर्णय भएका लगभग 3 अर्ब जति चाहिँ त्यस्ता भुक्तानीहरू लिन बाँकी छन्।
1: अब भुक्तानीकै कुरा गर्दा अब प्रत्येक भुक्तानीमा सम्बन्धित निकाय र सम्बन्धित अधिकारीहरूलाई चाहिँ केही रकम छुट्याउनु पर्छ भनेर यहाँहरूकै निर्माण व्यवसायीहरूले सञ्चार माध्यममा अभिव्यक्ति दिएको हामीले हेरेका छौँ, सुनेका छौँ। अब यो भुक्तानीको सम्बन्धमा अब यसरी रकम बाँड्दै गर्दा अब निर्माण व्यवसायीहरूले गर्ने कामको गुणस्तरमा पनि प्रश्नचिह्न उठ्ने गर्छ। सस्तोमा काम गर्नुपर्ने, त्यसमा पनि अब सम्बन्धित अधिकारीहरूलाई थप दिनुपर्ने, जसका कारण चाहिँ काममा चाहिँ यसको प्रत्यक्ष असर देखिन्छ, जसका कारण चाहिँ जुन गुणस्तर हुनुपर्ने हो त्यो नभइरहेको अवस्था पनि छ। अब यो खास के हो?

0: यो अवस्था अलिकति यहाँले मिल्छ भने त्यो भनौँ न, अहिले जुन खालको सरकारले सुशासनको कुराहरू गरिरहेको छ, अब विगतमा यो भुक्तानीको सम्बन्धमा थुप्रै गुनासोहरू निर्माण व्यवसायको हामीले सुनेका छौँ।
1: यो एकदमै ठुलो समस्या आएको थियो। हामीले नेपाल सरकारलाई पूर्वाधार क्षेत्रमा ठुलो भ्रष्टाचार हुन्छ भनेर पटक पटक धेरै लामो समयदेखि सरकारलाई जानकारी गर्दै आएका थियौँ, तर हाम्रो सरकारले कानमा तेल हालेर बसेर सुन्दै सुन्दैन यसभन्दा पूर्व सरकारले। अब अहिले जुन सरकार आएको छ ऊ सुशासनको लागि उसको उच्च पहिलो प्राथमिकता नै सुशासन छ। हामीले उहाँ सरकार आउने बित्तिकै सम्मान हाम्रो भौतिक मन्त्रीज्यूसँग छलफल भएर तुरुन्त नै पूर्वाधार क्षेत्रमा भएका भ्रष्टाचारलाई अन्त्य गर्नको लागि हामीले दिने अतिरिक्त रकमहरूलाई बन्द गर्नुपर्छ भनेर उहाँबाट र छलफल पनि भयो। ठेक्का लिँदाखेरि पनि तपाईँको त्यस्ता किसिमका अवस्थाहरू आइरहेका हुन्। त्यो सँगसँगै हाम्रै व्यवसायीहरूले पनि ठेक्कालाई अलि ठुलो बनाउने अथवा आफ्नो क्राइटेरिया अनुसार बनाउने र त्यसमा ठुलो भ्रष्टाचार हुने विषयहरू पनि थियो। त्यो पनि अहिले सरकार आएपछि लगभग त्यो त विषय अन्त्य भएको छ। तर अर्को चाहिँ जुन हजुरले भनेको कुराहरू जुन छ अझै पनि अन्त्य हुन सकेको छैन। नेपाल सरकारका अधिकारीहरूले विभिन्न बाहनामा विभिन्न बिलको भुक्तानीको लागि अप्ठ्यारो बनाउने, साइडमा भेरिएसन अर्डर स्वीकृत नगरिदिने, म्याप थप नगरिदिने जस्ता कारणले गर्दाखेरि निर्माण व्यवसायीहरू अझै पनि प्रताडित छन् र उहाँहरू अझै पनि दिन बाध्य भइरहेका छन्। हामीले नेपाल निर्माण व्यवसाय महासङ्घले प्रेस विज्ञप्ति मार्फत जारी गरी अबदेखि व्यवसायीले कुनै पनि अतिरिक्त चाहिँ यो विषयहरूलाई गर्न अगाडि बढाउनु हुँदैन भनेर हामीले भनेका छौँ। हिजो मात्रै पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यो विषयमा एकदमै गहन छलफल गरी यसलाई यो भ्रष्टाचारलाई अन्त्य गर्नलाई न्यून होइन कि अन्त्य गर्नलाई के गर्नुपर्छ भन्ने विषयहरूमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूले असाध्यै बढी चासो राख्नुभयो। पूर्वाधार क्षेत्रमा चाहिँ भ्रष्टाचार एकदम ठुलो भ्रष्टाचारको जालो थियो, बिस्तार बिस्तार तोड्न त तोडिँदैछ तर यसलाई पूर्ण गर्नलाई हामी पनि त्यसमा सहयोग गर्दै बिस्तारै यसलाई हामीले गर्दै गरेका छौँ। हामी एक मात्र नेपाल निर्माण व्यवसाय महासङ्घ यो भ्रष्टाचार नियन्त्रण गर्नलाई पनि हामी एकदमै लागिरहेका छौँ।
0: रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गर्नुभएको छ र त्यो छलफलमा निर्माण व्यवसायमा चाहिँ अहिले देखिएका समस्याहरूका बारेमा व्यवसायीहरूले आफ्ना कुरा राख्नुभएको छ र सँगै अब प्रधानमन्त्रीले पनि यी मागहरू सम्बोधन गर्ने तत्परता सरकारले देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र यी विषयमा केन्द्रित रहेर हामीले नेपाल निर्माण व्यवसाय महासङ्घका महासचिव शिवहरि घिमरेसँग कुराकानी गरिरहेका छौँ। जस्तो अब घिमरेज्यू, सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन पनि गरेको छ, अब यसको भनौँ यो संशोधनले संशोधनका कारण निर्माण व्यवसायीहरूलाई जुन खालको असहजता भएको थियो यसले केही हदसम्म सम्बोधन पनि गरेको यहाँहरूले प्रतिक्रिया दिनुभएको छ। अब यो पछिल्लो सरकारले गरेका प्रयासहरूले यहाँहरूलाई सहज हुँदै गएको हो, यहाँहरू सहज बाटोमा अगाडि बढ्दै हुनुहुन्छ।
1: सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधन हिजो नै राष्ट्रिय सभाबाट पनि पास भई राष्ट्रपतिबाट लालमोर पनि लागिसकेको छ। त्यसमा सबैभन्दा ठुलो कुरो हामी निर्माण व्यवसायीले पहिलेदेखि उठाउँदै आएका यो अत्यन्तै घट्ने लो बिडलाई निरुत्साहित गर्नको लागि एभरेज बिड लागू गरेको छ, जसले पूर्वाधार क्षेत्रमा अब चलायमान गराउँछ र पूर्वाधार क्षेत्रमा भएका क्वालिटीको कुराहरू हामीले सबैमा निर्माण कार्य गर्नुपर्ने कुराहरूलाई पनि यसले धेरैसम्म सम्बोधन गरेको छ र साथै कर्मचारीहरू जो अधिकारी र आयोजना प्रमुखहरूले साइडमा समयमा काम गर्नुपर्ने, समयमा निर्णय गर्नुपर्ने, कलम चलाएर अब चाहिँ कलम चाहिँ जुन जसले चाहिँ कलम चाहिँ बिर्को बन्द गरेर राखेका हुन्छ उहाँहरूले पनि कलमको बिर्को समयमा खोलेन भने कारवाही हुने जस्ता एकदमै यो टाइम लाइन र चाहिँ सिस्टममा चाहिँ ल्याउन खोजिएको छ। निर्माण व्यवसायले पनि समयमा काम गरेन भने यसको दोषभागी हुने र कर्मचारीहरू पनि आयोजना प्रमुखहरू पनि जो गर्ने गर्दा है यसले एकदमै राम्रो पनि ल्याएको छ र यसले पूर्वाधार क्षेत्र अब चलायमान हुन्छ। सरकारले बजेटको सिस्टम पनि सिस्टममा हरेक महिनामा मन्थली पेमेन्ट सिस्टमलाई ल्याउन खोजिरहेको छ, जसको कारणले गर्दाखेरि हामीसँग काम गर्ने लगभग हामीसँग आश्रित 20 लाख हामीसँग आश्रित नै मजदुरहरू हुनुहुन्छ, उहाँहरूलाई रोजगार जल सिर्जना गरिरहेको छ। त्यो क्षेत्रलाई पनि तपाईँको चला एकदमै उहाँहरू आज काम गरेर भोलि छाटार्नु पनि हुन्छ, उहाँहरूलाई पनि समयमा भुक्तानी हुँदाखेरि बाहिर अहिले बाहिर जाने मजदुरहरू निकै नै एकदम बाहिर जानुपर्ने अवस्था छ। त्यो अवस्थाबाट पनि अब जानुपर्ने अवस्था हुँदैन, किनभने नेपालमै नै काम गरेर 35-40 हजार रुपियाँ कमाउनलाई गाह्रो हुँदैन। बाहिर काम गरेर उहाँहरू 45 डिग्रीको घाममा 25-30 हजार रुपियाँ काम गर्नलाई चाहिँ गइराख्नु भएको छ, परिवारलाई छोडेर जानुभएको छ, त्यो त्यसको चाहिँ अन्त हुनेछ।
0: अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइपुगेका छौँ। अब हिजोको छलफलबाट जति पनि अलपत्र रहेका आयोजनाहरू छन्, सडकहरू छन्, पुलहरू छन् होइन, अब ठेकदार एक हिसाबले भन्यो भने ठेकदार भाग्यो, किन बनेन भन्यो भने ठेकदार भाग्यो भनेर हामीले सुन्ने गरेका छौँ। अब यो समस्याको अन्त्य हुन्छ, ती आयोजनाहरू अलपत्र परेका आयोजनाहरू चाहिँ अब अगाडि बढ्ने सम्भावना देखिन्छ, त्यो आशा गर्न सकिन्छ?
1: सरकारले अरू कुरा होइन, अब अहिलेको अत्यधिक मूल्य वृद्धिको मूल्य समायोजन तत्कालै गर्नुपर्ने अवस्था हुन्छ, किनभने मूल्य समायोजन अति नै बढेको छ मूल्य वृद्धिको चाहिँ कारणले गर्दाखेरि। निर्माण व्यवसायीले 74 रुपियाँको बिटमिन अहिले 170 रुपियाँमा ल्याएर खरिद गरेर काम गरिरहेको छ। यस्तै गरेर डिजेलको मूल्य अहिले 30 रुपियाँ त घट्यो, तर अहिले अझै पनि हाम्रो ओरिजिनलबाट 40% वृद्धि छ। त्यस कारणले यसलाई मूल्य समायोजनलाई चाहिँ सरकारले तत्कालै लागू गर्नुपर्ने हुन्छ, नम्बर एक। नम्बर दुईमा हाम्रा 32 हजार निर्माण व्यवसायीहरू मध्येमा साना निर्माण व्यवसायी लगभग 30 हजार निर्माण व्यवसायी हुनुहुन्छ, ती उहाँ व्यवसायीहरूलाई सम्माननीय प्रधानमन्त्रीजीको एकदमै चासो थियो, उहाँहरूले इन्जिनियर राखेर साइडमा काम नगरेको कारणले गर्दाखेरि साममा क्वालिटीको काम हुन सकेन। उहाँहरूले इजाजत लिँदाखेरि नै इन्जिनियरको चाहिँ व्यवस्थापन थियो, तर इन्जिनियर चाहिँ नेपाल सरकारका इन्जिनियरमा भर पर्नुपर्ने, एउटै ठेक्कामा तपाईँको चाहिँ एउटै निर्माण व्यवसायले 4-5 वटा निर्माण व्यवसाय मिलेर एकजना इन्जिनियर राख्ने त्यस्तो प्रथा थियो, त्यसलाई पनि अन्त्य गरेर निर्माण कार्यमा प्राविधिकको अनिवार्य उपस्थिति भन्ने विषय चाहिँ प्रधानमन्त्रीज्यूले स्पष्ट निर्देशन दिनुभएको छ। यसै गरेर नेपाल सरकारले अहिले सनसेट ल जसले जुन कानुनले सबै एकीकृत वन जङ्गल जग्गा एकीकरणदेखि लिएर यो ब्युटी रिटेल कुराहरूदेखि सम्पूर्ण सावधान गर्नको लागि सनसेट ल ल्याउन खोजिएको छ, त्यसले पनि हाम्रो पूर्वाधार क्षेत्रलाई व्यवस्थित गर्छ र अगाडि बढाउन रोकावट गर्दैन। यसै गरेर निर्माणजन्य र खानीजन्य निर्माण सामग्रीहरू र राइट अफ वेको विषयमा पनि सम्माननीय प्रधानमन्त्रीज्यू असाध्यै चासो राखेर वार्ता भएको छ, यसलाई पनि समस्याको समाधान गर्नुहोस्।
0: हुन्छ घिमिरेज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव शिवहरि घिमिरेसँग, विशेष गरी प्रधानमन्त्री र निर्माण व्यवसायीहरू बीच हिजो भएको छलफलका क्रममा उठेका विषयहरूका सम्बन्धमा आज हामीले कुराकानी गर्यौँ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: संघीय संसद संसदीय सुनवाई समितिको सूचना।
4: देहाए बमोजिमका व्यक्तिलाई देहाए बमोजिमको पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबूत प्रमाण सहित शिष्ट र मर्यादित भाषामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले 10 दिन भित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनु पर्ने र निजले चाहेमा निजको नाम गोप्य राखिने बेहोरा समेत जानकारी गराइन्छ। साथै यस सम्बन्धी सूचना वा उजुरी प्राप्त हुन आएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उल्लेखित म्यादभित्रै त्यस्ता सूचना वा उजुरी यस समितिको सचिवालयमा आइपुग्ने गरी पठाइदिनु हुन समेत अनुरोध छ।
4: सिफारिस गरिएको व्यक्तिको नाम, थर र वतन।
3: मान बहादुर कार्की, मोरङ।
4: नियुक्तिका लागि सिफारिस गरिएको पद र निकाय।
3: प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग।
4: सिफारिस गरिएको व्यक्तिको नाम, थर र वतन।
3: डाक्टर राजीव सुब्बा, काठमाडौँ।
4: नियुक्तिका लागि सिफारिस गरिएको पद र निकाय।
3: निर्वाचन आयुक्त, निर्वाचन आयोग।
4: सिफारिस गरिएको व्यक्तिको नाम, थर र वतन।
3: गुरुप्रसाद वाग्ले, ओखलढुङ्गा।
4: नियुक्तिका लागि सिफारिस गरिएको पद र निकाय।
3: निर्वाचन आयुक्त, निर्वाचन आयोग।
4: सूचना दिने ठेगाना
3: संसदीय सुनवाई समिति, संघीय संसद सचिवालय, सिंहदरबार।
4: फोन नम्बर
3: 42004-93।
4: इमेल
3: parl_hearing@parliament.gov.np।
5: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय संसदबाट पारित भएका चारवटै अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल। किसानलाई समयमै मल उपलब्ध गराउने प्रयास भइरहेको कृषि मन्त्री गीता चौधरीको भनाई। अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अयतोल्लाह अली खामेनीको मसहदमा अन्त्येष्टि। र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार विस्तारमा। सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका एकका 25 वर्षीय गणेश नेपालीलाई उपचारका लागि भारत तत्काल नलैजाने भएको छ। उहाँको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। उहाँलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफै खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गर्नुभएको थियो। साथै सरकारले उहाँका लागि हवाई उद्धारको व्यवस्था गरेको थियो। त्यसअघि सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै बेहोर्ने बताएको थियो। भारतको विमानस्थलबाट नेपालीलाई एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत गरिएको थियो। तर वीर अस्पतालको बर्न आइसियू वार्डमा भेन्टिलेटरमा रहनुभएका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलग्ने भएको हो। चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिनुभएको छ। त्यसैले गृहमन्त्री गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा गैरातीदेखि नै निरन्तर खटिरहनु भएको छ। हिजो दिउँसो 3 बजेतिर अस्पतालको आकस्मिक कक्षमा भर्नाहरू भएका नेपालीको शरीर 55% जलेको बताइएको छ। हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डाक्टर अपार लामिछाने, क्रिटिकल केयरका डाक्टर निर्मण गेवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राध्यापक डाक्टर रवि राम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित 21 जनाको विशेष टोली उहाँको जीवन रक्षाका लागि खटिएको छ। चिकित्सकहरूको टोलीले उहाँको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ। हिजो त्रिपुरेश्वरमा नेपालीले आत्मदाहको प्रयास गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहिबार नै राष्ट्रपति कार्यालयमा पेश भएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा हिजो निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै समस्याहरूको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित पारदर्शी जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक भएकामा जोड दिनुभयो। छलफलमा निर्माण व्यवसायहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमा आयोजनाको कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो। साथै उहाँहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। बैठकमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे जानकारी गराउँदै सरकारले 100 दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना काम कारवाही अघि बढाएको बताउनुभयो। प्रवक्ता एवं मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको र संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब रुपियाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो। प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइएको र त्यसबाट समाजमा सकारात्मक सन्देश गएको पनि प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो।
4: नीतिहरूलाई तथ्य र प्रमाणमा आधारित बनाउन र स्वार्थ प्रेरित निर्माण नियन्त्रण गर्नका लागि राष्ट्रिय नीति तर्जुमाका आधारभूत पक्षका ढाँचाहरू र नीति परीक्षण ढाँचा लागू गरिएको छ। सार्वजनिक खरिद ऐन 2 संशोधन विधेयक संसदमा पेश गरिएको छ। यसबाट खरिद प्रक्रिया थप सरल, सहज र प्रतिस्पर्धी हुने विश्वास लिएको छ। राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैर कानूनी सम्पत्ति छानबिन गरी कारवाहीका लागि सिफारिस गर्न सम्पत्ति छानबिन आयोग गठन गरिएको छ। हालसम्म 11,000 भन्दा बढी सम्पत्ति विवरण तथा उजुरी संकलन गरिएको छ। त्यसको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको छ र काम अगाडि बढिरहेको छ। विभिन्न आयोग समितिका छानबिन प्रतिवेदन कार्यान्वयनमा ल्याउन सबै मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट निर्देशन आइसकेको छ। सदाचारिता प्रवर्धन, आचार संहिता निर्माण, परिपालना र स्वार्थको द्वन्द्व नियन्त्रणमा समेटिएको राष्ट्रिय सदाचार नीति जारी भएको छ। यस आर्थिक वर्षमा 17,000 रोजगारी सृजना गर्ने लक्ष्य अनुरूप हालसम्म 16,008 रोजगारी सृजना भएको छ।
0: मन्त्री पोखरेलले सरकारले दीर्घकालीन शासकीय रूपान्तरणको आधार निर्माण गर्ने उद्देश्यले पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षका रूपमा अघि बढाएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय र माथतका निकायमा कानून विपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ। कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको स्पष्ट पहिचान तथा औचित्य पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी राख्न उहाँले निर्देशन दिनुभएको हो। विगतमा विभिन्न निकायबाट कानून विपरीत ठूलो संख्यामा करारमा कर्मचारी नियुक्ति गर्दा अहिले संस्थाको समग्र व्यवस्थापनमै समस्या देखिएको मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले सार्वजनिक संचार माध्यमलाई राजनीतिक भर्ती केन्द्रका रूपमा प्रयोग गरिँदा संस्थागत सुशासन कमजोर भएको र आर्थिक भार बढेको भन्दै त्यस्तो अभ्यासपूर्ण रूपमा अन्त्य गरिने बताउनुभयो। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको 26 बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर देवेन्द्र खत्रीले पेश गर्नुभएको कार्यविधि सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको नियुक्तिका लागि प्रस्तावित 3 जनाको संसदीय सुनवाईका लागि प्रक्रिया सुरु गरेको छ। हिजो बसेको समिति बैठकमा समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित 3 जनाका सम्बन्धमा उजुरी संकलन सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र संघीय संसद सचिवालयको विद्युतीय माध्यम मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको बताउनुभयो। बैठकले सूचना प्रकाशनपछि प्राप्त उजुरी र सुझावको अध्ययन गरी आगामी सुनवाईको मिति तय गर्ने निर्णय गरेको छ। संवैधानिक परिषदले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा प्रस्तावित आयुक्त डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम संसदीय सुनवाई समितिमा पठाएपछि समितिको हिजो बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढाएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन मन्त्रालय हर सम्भव प्रयासरत रहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बाली लगाउने मुख्य याममा मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। पछिल्लो समय धनुषा तथा महोत्तरीमा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। धनुषाको जनक नन्दनी, बटेश्वर तथा महोत्तरीको सुनमा र शम्सीमा मात्र यस वर्ष 150 बिघामा चैते धान लगाइएको छ। चैते धान लगाइएको खेतमा 3 बाली लगाउन सकिने र धानको उत्पादन पनि बढी हुने भएकाले किसानहरू यसप्रति आकर्षित हुन थालेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
5: किसानलाई आर्थिक रूपमा सबल बनाउन चैते धान प्रोत्साहन कार्यक्रम लागू भएपछि किसानहरू आकर्षित बन्दै गएका छन्। धनुषाको बटेश्वर, जनकनन्दनी, महोत्तरीको सोनमा तथा शम्सी गाउँपालिकामा 150 बिघा क्षेत्रफलमा चैते धान खेती गरिएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ धनुषाले ती पालिकामा उन्नत बिउ प्रविधि दिएपछि आफूले 1 बिघामा चैते धान गरेको भन्दै सोनमाका किसान रङ्गी पर्याप्त जानकारी नभए पनि पछिल्लो समयमा यसको महत्वका बारेमा थाहा पाएपछि चैते धान गरेको अगुवा किसान उमाकान्त ठाकुरले बताउनु भयो।
6: पहिला त्यति थिएन, अहिले आएर हामीलाई जागरूकता पाएर राम्रै छ। हाम्रो चाहिँ 8 नम्बरमा मोटामोटी 7 बिघा भन्दा माथि नै गरेका छौँ।
5: चैते धानले प्रति कट्ठा 5-6 मन उत्पादन दिने भएकाले आफूले 15 कट्ठामा चैते धान गरेको बताउँदै किसान राम एकबाल यादव।
7: 15 कट्ठामा राम्रो छ, 5 मन 6 मनको भइहाल्छ। गहुँ, चैते धान अनि फेरि देहाती धान 3 बाली गर्छौ हामीहरू।
5: खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ धनुषाका कृषि अधिकृत शिव चन्द्र झा।
8: यस वर्ष बिया जुन बाँडेको छ चैते धानको, 4 गाउँपालिका हाम्रो फ्यान्सेको कार्य क्षेत्र पर्छ र यसमा हामीले 150 बिघा चैते धान यसपालि लगाएको छ किसान। चैते धानको मेन महत्व भनेको यसको उत्पादकता चाहिँ बढी हुने। यदि साना सिँचाइ सपोर्ट भयो भने, पानीको उपलब्धता यदि भयो भने 4 मेट्रिक टन पर हेक्टर न्यूनतम फल्ने गरेको पाइएको छ।
5: वर्षेनी रूपमा अरबौको धान चावल आयात हुँदै आएको बेलामा चैते धानको थप विस्तार गर्न सकेको खण्डमा यसले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भरता तर्फ अग्रसर गराउनुको साथै व्यापार घाटामा कमी आउने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: बाँकी समाचार। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्ने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सकिने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुरमा हिजो आयोजित संविधान संशोधनमा नेपाली काङ्ग्रेसको दृष्टिकोण विषय कार्यक्रममा उहाँले सहमति, सर्वस्वीकार्य विधि र स्थापित पद्धतिलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल कम्युनिस्ट पार्टी एमालेको पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शङ्कर पोखरेललाई दिएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा हिजो बसेको कार्यदलको बैठकले देशका 13 स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। प्राप्त सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुनुहुन्थ्यो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल समक्ष अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणा पत्र तयार गर्न गठित प्राविधिक समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा विज्ञहरू सम्मिलित 6 सदस्यीय प्राविधिक समितिले करिब 3 महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन हिजो मन्त्री पोखरेल समक्ष बुझाएको हो। कोशी प्रदेशमा पछिल्ला 3 आर्थिक वर्ष यता डेङ्गी संक्रमण घट्दो क्रममा देखिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
9: कोशी प्रदेशमा विगतका वर्षहरूमा भन्दा पछिल्ला वर्षमा डेङ्गी संक्रमण घट्दै गएको पाइएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 कोशी प्रदेशमा 4823 जना डेङ्गी संक्रमित रहेका छन्। अघिल्लो आर्थिक वर्षमा डेङ्गी संक्रमितको संख्या 6863 रहेको थियो। यस वर्ष कोशी प्रदेशका तराईका 3 जिल्लामा 3762 जनामा तथा पहाडी र हिमाली 11 जिल्लामा 1,000 ६६ जनामा संक्रमण देखिएको छ। कोशी प्रदेशमा सबैभन्दा बढी मोरङमा 2083 र सबैभन्दा कम सोलुखुम्बु र इलाममा 4-4 जना संक्रमित भेटिएका छन्। वर्षा बढी हुने समयमा यसको संक्रमण बढ्ने भएकाले तथ्याङ्क बढ्न सक्ने स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो।
10: डेङ्गी प्री मनसुनदेखि सुरु भएर मनसुनमा चाहिँ पिकमा पुग्ने र पोस्ट मनसुनमा झर्ने देखिन्छ। अहिले डेङ्गीको कोशी प्रदेशको अवस्थालाई हामीले विगत 3 वर्षलाई हेर्दै गर्दाखेरि पहिलाभन्दा केसहरू ओभरअल रूपमा घटेको देखिन्छ। 83 साल चाहिँ भर्खरै सुरुवाती अवस्था छ। अहिलेसम्म चाहिँ 2 महिनामा 539 केसहरू रिपोर्ट भएका छन्।
9: धनकुटामा पनि डेङ्गी संक्रमण उल्लेखनीय रूपमा घटेको छ। 3 वर्ष अघि 483 जना संक्रमित रहेको जिल्लामा चालु आर्थिक वर्षमा 42 जनामा संक्रमण भएको तथ्याङ्कले देखाएको छ। धनकुटामा डेङ्गी संक्रमण कम गर्न लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान तथा हरेक शुक्रबार कार्यालय तथा सार्वजनिक स्थल सरसफाई अभियान सञ्चालन सुरु गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बन्जाडेले बताउनु भयो।
11: डेङ्गीको लार्वा खोज र नष्ट अभियान सञ्चालन गरेका छौँ। अहिले ठ्याक्कै केसहरू नदेखिए तापनि बर्खायाम पछि फैलिन सक्छ। त्यसको लागि विशेष गरेर खाल्डाखुल्टी अथवा सफा पानीमा बस्ने भएको कारणले त्यहाँ प्रजनन प्रक्रियालाई चाहिँ अगाडि बढाउन नदिनको लागि काम गर्नुपर्छ भन्ने मेसेज जाओस् भन्ने उद्देश्यले पनि हामीले त्यो सञ्चालन गर्यो।
9: एडिज जातको लामखुट्टेले डेङ्गी भएको बिरामीलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा यो रोग सर्ने गर्दछ। डेङ्गीको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकमात्र विकल्प रहेको स्वास्थ्य कर्मीहरू बताउँछन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच फेरि आक्रमण प्रत्याक्रमण तीव्र बनेको छ। अमेरिकी सेनाले होर्मुज जलमार्ग आसपासका क्षेत्रसहित इरानका 90 सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। इरानले पछिल्ला 2 दिनमा अमेरिकी आक्रमणबाट 14 जनाको मृत्यु र 78 जना घाइते भएको जनाएको छ। इरानको सरकारी सञ्चार माध्यमका अनुसार बुसेहर आणविक ऊर्जा केन्द्र नजिकका क्षेत्र पनि निशानामा परेका छन्, तर अमेरिकाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। यसको जवाफमा इरानले कुवेत, बहराइन र कतार स्थित अमेरिकी अखडामा लक्षित गर्दै मिसाइल आक्रमण गरेको जनाएको छ। कुवेत, जोर्डन र इराकका केही स्थानमा पनि थप आक्रमण गरिएको इरानी सञ्चार माध्यमले लेखेका छन्। खाडी मुलुकहरूले पनि इरानी आक्रमणको पुष्टि गरेका छन्। बहराइनको राजधानी मानामामा विस्फोट भएका छन् भने कुवेतले मिसाइल र ड्रोन अवरोध गरेको जनाएको छ। कतारले सुरक्षा सतर्कता जारी गरेको छ। यसैबीच इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मसहदमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा हजारौं मानिस सहभागी भएका थिए। केही प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध चेतावनीपूर्ण नारासहितका प्ले कार्ड पनि बोकेका थिए। खामेनी गत फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिनु भएको थियो। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपालले अन्तर्देशीय ऊर्जा कनेक्टिभिटी मार्फत ऊर्जा व्यापारका लागि छिमेकी राष्ट्रसँग समन्वय र सहकार्य गर्दै आएको बताउनु भएको छ। इनर्जी कनेक्टिभिटी इन साउथ एसियाको बिहिबार काठमाडौँमा भएको रिजनल लन्च इभेन्टमा ऊर्जा मन्त्री श्रेष्ठले अन्तर्देशीय प्रसारण लाइन मार्फत नेपालले भारत र बङ्गलादेशमा विद्युत व्यापार गर्दै आएको बताउनु भयो। ऊर्जा मन्त्री श्रेष्ठले सन् 2035 28,500 मेगावाट विद्युत उत्पादन गर्ने र छिमेकी मुलुकहरूमा निर्यात गर्ने लक्ष्यका साथ नेपालले काम गरिरहेको उल्लेख गर्नुहुँदै अहिले भारत तथा चीनसँग सीमा जोडिएका क्षेत्रमा 400 केभी प्रसारण क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणका योजना अघि बढिरहेको बताउनुभयो। कास्कीको पोखरा महानगरपालिकामा निर्माण सम्पन्न भएको 22 मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेसँगै उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको सेती खोला हाइड्रो पावर लिमिटेडका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। विक्रम सम्बत 2078 सालदेखि निर्माण सुरु भएको आयोजनाले गएको मङ्सिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा उत्पादन सुरु हुन ढिलाइ भएको थियो। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र बिहिबार मध्यरातदेखि बन्द हुने जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार सूत्र प्रणाली बन्द गर्न लागि उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले बताउनु भयो। कार्यालयले सोही नियमावली अनुसार हिसाब मिलान गर्ने परिजनका लागि असार 32 गतेसम्म सूत्र प्रणाली सञ्चालनमा ल्याइने पनि जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले असार 27 र 28 गते सार्वजनिक विदाको दिनमा पनि भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागले बिहिबार एक सूचना जारी गरी शनिबार र आइतबार सार्वजनिक विदाको दिनमा समेत भुक्तानी प्रणाली सञ्चालन हुने जनाएको हो। चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि दुवै दिन बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म भुक्तानी प्रणाली सञ्चालन हुने नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।
0: केशव ढुङ्गाना, अब खेल समाचार। कप्तान केलिनी एम्बापे र उस्मान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा गैराती भएको पहिलो क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा पुगेको हो। एम्बापेले पहिलो हाफमा पेनाल्टी मार्फत गोल गर्न सकेनन्। दोस्रो हाफमा भने गोल गर्न सफल भए, अर्को गोलका लागि सहयोगी पनि बने। फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। यसअघि फ्रान्सले सन् 2018 विश्वकपको ट्रफी जितेको थियो भने 2022 उपविजेता बनेको थियो। खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलमा 66 मिनटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि 2-0 गोलको जित निकाल्यो। फ्रान्सले अब सेमी फाइनल खेलमा बेल्जियम र स्पेन बीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियम र स्पेन बीचको खेल आज राति हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशभरको आकाशमा बादल लाग्नेछ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भएर साँझ 7:08 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। संघीय संसदबाट पारित भएका 4 अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसाय महासंघका पदाधिकारीहरूसँग छलफल। किसानलाई समयमै मल उपलब्ध गराउने प्रयास भइरहेको कृषि मन्त्री गीता चौधरीको भनाई। अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अयतोल्लाह अली खामेनीको मसहदमा अन्त्येष्टि। र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरण सँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
3: नमस्कार, समावेशी आवाज कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालन हुने समावेशी आवाज कार्यक्रम हरेक हप्ताको शुक्रबार बिहान 7:25 बजेदेखि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेबका साथै एफएम ब्यान्ड 98.1 र 103 MHz साथै रेडियो नेपाल अनलाइन मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
4: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित यो कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति, योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौं।
3: नेपालको संविधानले समावेशी, समानुपातिक र सहभागितामूलक राज्य व्यवस्थाको परिकल्पना गरेको छ। यही संवैधानिक व्यवस्थाको कार्यान्वयन, अनुगमन तथा अध्ययन अनुसन्धानका लागि राष्ट्रिय समावेशी आयोग लगायतका आयोगहरू रहने व्यवस्था गरिएको छ। आयोगले राज्यका निकायमा विभिन्न समुदायको प्रतिनिधित्व, समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारिता तथा संवैधानिक अधिकारको कार्यान्वयन अवस्था बारेमा अध्ययन गरी सरकारलाई सुझाव र सिफारिस प्रदान गर्ने जिम्मेवारी पाएको छ। समावेशीकरणको सवाल महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारू, पिछडिएको क्षेत्र, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायतका समुदायसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। यी समुदायको अधिकार संरक्षण, सामाजिक न्याय तथा अवसरमा समान पहुँच सुनिश्चित गर्न विभिन्न मन्त्रालय र आयोगबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ। हाल नेपालमा समावेशी प्रतिनिधित्व, सामाजिक सुरक्षा, लक्षित समुदायको सशक्तिकरण तथा राज्यका निकायमा पहुँच विस्तारका विषयमा विभिन्न नीति तथा कार्यक्रम सञ्चालनमा छन्। यद्यपि नीति निर्माण र कार्यान्वयन बीचको अन्तर, स्रोत साधनको सीमितता, तथ्याङ्क व्यवस्थापन तथा संघीय तहहरू बीचको समन्वय जस्ता चुनौतीहरू पनि अझै विद्यमान छन्। यसै सन्दर्भमा आज हामीले राष्ट्रिय समावेशी आयोगका सिफारिसहरूको कार्यान्वयन अवस्था, मन्त्रालयका प्राथमिकता, समावेशीकरणका उपलब्धि र चुनौती, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय लगायत सीमान्तकृत वर्गका अधिकार तथा आगामी सुधारका योजना बारेमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव राधिका अर्यालसँग कुराकानी गरेका छौँ। सुनौ साथी चन्दा विष्टले उहाँसँग गर्नुभएको कुराकानी।
5: कार्यक्रम समावेशी आवाजमा यहाँलाई हार्दिक स्वागत गर्छु।
6: धन्यवाद।
5: हजुर, अहिले यस महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, यस मन्त्रालय अन्तर्गत चाहिँ विभिन्न आयोगहरू पनि पर्न आएका छन् होइन, यो सन्दर्भमा राष्ट्रिय समावेशी आयोगलाई चाहिँ मन्त्रालयले कसरी लिएको छ, यसबाटै कुराकानीको सुरुवात गरे।
6: धन्यवाद। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय नयाँ बनेको छ। यो मन्त्रालयको नामले नै कति समावेशी विषयहरू यसले समेटेको छ भन्ने कुरा स्पष्ट हुन्छ। नेपाल सरकारको कार्यविभाजन नियमावलीको पछिल्लो संशोधनले मन्त्रालयले साबिकमा महिला, बालबालिका, ज्येष्ठ नागरिक भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण गर्ने, सशक्तिकरण गर्ने लगायतका कार्यक्रमहरू गर्दै आएको थियो। त्यो कार्यक्षेत्रमा अहिले सबै समावेशी समूहहरू कार्यक्षेत्र पनि आएको छ। सँगसँगै संवैधानिक निकायहरू, समावेशी आयोग, राष्ट्रिय दलित आयोग, थारू, मधेसी, मुस्लिम लगायतका जम्मा जम्मी अहिले 7 संवैधानिक आयोगहरू मन्त्रालय सम्पर्क मन्त्रालयको रूपमा काम गर्ने गरी कार्यक्षेत्र विस्तार भएको छ। र समावेशी आयोग मन्त्रालयको कार्यक्षेत्रभित्र आउँदै गर्दा पहिला पनि मन्त्रालयले समावेशी समूहहरूकै हक अधिकारको संरक्षण, सम्वर्धन, प्रवर्धनका कामहरू गर्दै आएको थियो। अहिले समावेशी आयोगको पनि सम्पर्क मन्त्रालय हुँदा मन्त्रालयले गर्ने कामहरू राष्ट्रिय समावेशी आयोगले गर्ने कामहरू बिच समन्वय हुन्छ, ठुलो समूहहरूलाई हामीले समेट्न सक्छौँ र अहिले काम गर्दा देखिएका दोहोरोपनहरू, स्रोत साधनमा को विनियोजनमा भएका अप्ठ्याराहरू, सीमितताहरूलाई पनि यसले सम्बोधन गर्न सक्छ। यी सबै समूहहरूलाई एकीकृत हिसाबले काम गर्दाखेरि लक्षित वर्गको सशक्तिकरण, समावेशीकरण, विकासमा पनि देख्न सकिने नतिजा हासिल हुनसक्छ। त्यसकारण मन्त्रालयको कार्यक्षेत्र विस्तार हुँदा हामी सन्तुष्टि नै छौँ।
5: हजुर, यो समन्वयको कुरा पनि आयो। अब कसरी आयोगहरूसँगको समन्वयसँगै अगाडि बढ्छ भन्ने कुरा पनि आयो, लक्षित वर्गको कुराहरू पनि आयो र यसमा चाहिँ अब यहाँले भन्नुभएको जस्तै महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएका वर्ग, यी क्षेत्र, यसै गरी अल्पसङ्ख्यक, श्रमिक, किसान, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई राज्य संयन्त्रमा समावेशीकरण तथा पहुँच बढाउनको लागि जुन समन्वय छ, यो समन्वय अन्तर्गत नै यस मन्त्रालयले चाहिँ आगामी वर्षमा के कस्ता कुराहरूलाई प्राथमिकतामा राखेर के कस्तो भूमिका निर्वाह गर्दै अगाडि बढ्ने देखिन्छ अहिलेको योजना अनुरूप?
6: यो कार्यक्षेत्र मन्त्रालयले बजेटको निर्माण गर्ने काम गरिसकेपछि कार्यक्षेत्रहरू थपिन आयो। साबिकका मन्त्रालयहरूमा जे जति कार्यक्रमहरू प्राथमिकताका साथ विनियोजन समावेश गरिएका थिए, विनियोजन सहित ती कार्यक्रमहरू केही मन्त्रालयमा हस्तान्तरण भएका छन्। यहाँले भन्नुभयो जस्तै संवैधानिक आयोगहरू मन्त्रालयसँग जोडिँदाखेरि मन्त्रालय सम्पर्क मन्त्रालय नै हो। संवैधानिक आयोगहरूले के काम गर्ने, काम कर्तव्य र अधिकार संविधानले नै निर्देशित गरेको हुन्छ र उहाँहरूले गर्ने काम अहिलेको बजेटरी सिस्टम अनुसार अख्तियारी सिधै आयोगमा जाने हुनाले मन्त्रालयले त्यस्तो हस्तक्षेपकारी कामहरू केही गर्न मिल्दैन। यद्यपि आयोगहरूको तर्फबाट नेपाल सरकारले गर्नुपर्ने निर्णयहरूमा समन्वय गर्ने, कार्यक्रमहरूमा सहजीकरण गर्ने लगायतका कामहरू गर्छ। त्यसकारण अहिले यी सबै समूहहरूको कार्यक्षेत्र आए पनि सबै समूहहरूलाई मूल प्रवाहीकरण गर्ने गरी, सम्बोधन गर्ने गरी बजेट कार्यक्रमहरू पर्याप्त आएको छैन। यसको लागि मन्त्रालयले आउने आर्थिक वर्षमा थप एक्सर्साइज गरेर, थप कार्यहरू गरेर सबै समूहलाई समेट्ने गरी कार्यक्रमहरू तयार गर्नुपर्छ। त्यति भन्दा भन्दै पनि अहिले सामाजिक सुरक्षाको विषय मन्त्रालयमा आएको छ। सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गर्ने सन्दर्भमा यी समूहहरूको आवश्यकता के हो, उहाँहरूको माग के हो, नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले यी क्षेत्र समुदाय वर्गमा के कस्तो प्रभाव पारेको छ भन्ने कुराहरू पनि अध्ययन गरिने हुनाले आगामी दिनमा यी समूहहरूको सशक्तिकरण, समावेशीकरण, अधिकारको प्रवर्धनको लागि मन्त्रालयले प्राथमिकता कार्यक्रम तय गर्ने विषय म यहाँ राख्न चाहन्छु।
5: हजुर, यहाँले भन्नुभयो नि काम कार्यहरू धेरै छन्, विषय पनि धेरै छन्, सबै कुराहरूलाई समेट्दाखेरि चुनौतीहरू पनि छन्, जस्तै पर्याप्त बजेट नहुनु, नीति कानुनहरूको कुराहरू पनि आए, युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायलाई लक्षित कार्यक्रमहरू कार्यान्वयन गर्दा देखिने मुख्य चुनौतीहरू अहिले चाहिँ के रहेको छन्?
6: खास गरी अब लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सन्दर्भमा नेपालमा कम काम भएको छ। उहाँहरूको अधिकारलाई सम्बोधन गर्ने छुट्टै कानुन छैन। विगतमा सर्वोच्च अदालतले समलिङ्गी विवाहको सन्दर्भमा पनि दिएको आदेश हालसम्म कार्यान्वयन भएको छैन। त्यसकारण यो समूहको लागि उहाँहरूको अधिकार सुनिश्चित गर्नको लागि एउटा छुट्टै कानुन आवश्यक पर्छ। त्यो कानुन तर्जुमाको काम मन्त्रालयले सुरु गरिसकेको छ। अदालतका आदेशको सन्दर्भमा पनि अध्ययन भएर यसबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने निकाय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ। यसबाहेक अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकको सन्दर्भमा मन्त्रालयहरूबाट, यो मन्त्रालयका अतिरिक्त अन्य मन्त्रालयहरूबाट पनि कामहरू भइरहेको छ। तर अपाङ्गता भएका व्यक्तिहरूको माग, उहाँहरूको आवश्यकता र अहिले सरकारले प्रदान गरिरहेको सेवा सुविधा र कार्यक्रममा उहाँहरू त्यति सन्तुष्ट हुनुहुन्न। खास गरी अति पाङ्गता भएका व्यक्तिहरू जो अशक्त हुनुहुन्छ उहाँहरूलाई छुट्टै केयर टेकरको आवश्यकता पर्छ, त्यो सुविधा सरकारले उपलब्ध गराउन सकेको छैन। केही नगरपालिकाहरूले परीक्षणको रूपमा यो सुविधाहरू अगाडि बढाएको छ। त्यसै गरी सार्वजनिक यातायातका साधनहरूमा छुटका कुराहरू भए, औषधि उपचार गर्दा दिने छुट सुविधाका कुराहरू, अपाङ्गताको पहिचानको विषय पनि अहिले पेचिलो रूपमा अगाडि आएको छ। अहिले कानुनले 10 वर्ग छुट्याएको छ अपाङ्गता भएका व्यक्ति, केही नयाँ वर्गहरू पनि हामीलाई छुट्टै चाहियो भनेर पहिचानको लागि त्यसबाट प्राप्त हुने सेवा सुविधाको लागि छुट्टै ट्रिट गर्नुपर्छ भन्ने विषयहरू पनि उठाउनु भएको छ। र अहिले हामीले उहाँहरूका कुराहरू सुन्ने र उहाँहरूलाई हामीसँग प्राप्त स्रोत साधनबाट जे जति सेवा सुविधाहरू दिन सकिन्छ त्यो अधिकतम सेवा सुविधाहरू दिने यो मन्त्रालयले काम गरेको छ। र अन्य मन्त्रालयहरूसँग गर्नुपर्ने समन्वयका कामहरू पनि मन्त्रालयले अघि बढाएको छ। अहिले केही समय अगाडि खास गरी दृष्टिबिन अपाङ्गता भएका व्यक्तिहरूले आन्दोलन गरेर मागहरू राख्नुभएको थियो, उहाँहरूको मागलाई सम्बोधन गर्ने गरी मन्त्रालयले एउटा सम्झौता पनि गरेको छ। र उहाँहरूको माग बमोजिम मन्त्रालयले गर्ने कामहरू अगाडि बढाएको छ भने अन्य मन्त्रालयहरू र निकायहरूबाट गर्नुपर्ने कामको सन्दर्भमा हामीले पत्राचार गर्ने, उहाँहरूसँग छलफल गर्ने कामहरू पनि अगाडि बढाएका छौँ।
5: यसमा अब बजेट नीति नियमसँगै प्रशासनिक चुनौतीहरू पनि अहिलेको लागि चाहिँ यहाँले भन्नुभएको जस्तै यी अप्ठ्याराहरूलाई सहजीकरण गर्दै लानुपर्ने चाहिँ देखिन्छ, होइन?
6: हजुर, अब मन्त्रालयको अघि भने जस्तै कार्यक्षेत्रहरू विस्तार भयो, यो काम गर्नको लागि जनशक्ति पनि त्यति नै आवश्यक पर्छ, स्रोत साधन पनि आवश्यक पर्छ। अहिले खास गरी जुन थप भएका 6 संवैधानिक आयोग लगायत राष्ट्रिय महिला आयोगको समन्वय गर्नको लागि छुट्टै शाखा, थप भएको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको मुद्दा हेर्नको लागि पनि सङ्गठन संरचनामा व्यवस्था गर्नुपर्नेछ, अर्को सामाजिक सुरक्षा भत्ता व्यवस्थापनको पनि काम थपिएको हुनाले अहिले यी सबै विषयहरूलाई सम्बोधन गर्ने गरी मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर केही जनशक्तिहरू थप गरिएको छ।
5: हजुर, यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी सुनाइरहेका छौँ राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा प्रस्तुत हुँदै आएको समावेशी आवाज कार्यक्रम। र समावेशी आवाज कार्यक्रममा आज हामी कुराकानी गरिरहेका छौँ महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको सचिव राधिका अरियालसँग छौँ। म्याम, यहाँले भन्नुभयो नि यो विभिन्न समावेशी आयोग लगायत विभिन्न आयोगसँग मन्त्रालयको समन्वयकारी भूमिका अहिले हुँदै आएको छ, त्यसलाई फेरि कसरी बढाउने भनेर त्यो एउटा योजना पनि रहेको छ। यसै गरी समन्वयको कुरा गर्दा सङ्घ प्रदेश र स्थानीय तहबीच समावेशीकरण तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमको समन्वय चाहिँ कसरी भइरहेको छ अहिले, यो पनि एउटा जिज्ञासा रहेको छ नि।
6: यी कामहरू विगतमा अन्य मन्त्रालयहरूबाट हुँदै आएको थियो, अहिले हाम्रो मन्त्रालयको कार्यक्षेत्रमा आएको छ। अब यो मन्त्रालयमा मन्त्रालय मात्रै छ, प्रदेश स्तरमा अथवा स्थानीय तहसम्म हाम्रो सम्पर्क गर्ने प्रत्यक्ष कार्यालयहरू छैनन्। अब हामीले जे जति यी विषयहरूमा काम गर्छौँ प्रदेश सरकारसँग र स्थानीय तहहरूसँग मिलेरै काम गर्नुपर्ने हुन्छ। र यसको लागि सशर्त अनुदान लगायत वित्तीय हस्तान्तरण मार्फत केही कार्यक्रमहरू प्रदेश सरकार र स्थानीय तहमा पनि हामीले आगामी आर्थिक वर्षको कार्यक्रमहरू पठाइसकेका छौँ। उहाँहरूसँगै सङ्घीयतालाई अझ बढी सबलीकरण गर्न, सुदृढ गर्नको लागि सङ्घीय मन्त्रालयले प्रदेशका मन्त्रालय र स्थानीय तहसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने हुन्छ। त्यही मोडालिटीमा हामीले स्थानीय अझ सामाजिक सुरक्षा भत्ता व्यवस्थापनको लागि त वडा तहसम्म पुग्नुपर्ने हुन्छ, यही संयन्त्र मार्फत हामी काम गर्छौँ।
5: जस्तै अब विभिन्न आयोगहरूको सङ्घको समन्वयकारी भूमिका अन्तर्गत चाहिँ राष्ट्रिय समावेशी आयोगले विगत समयमा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरूको सम्बन्धमा यो उहाँहरूको कार्य दायराभित्र पर्ने गरेर सिफारिस पनि गरेको छ यस मन्त्रालयलाई. त्यो कार्यान्वयन चाहिँ के कसरी हुँदै आएको छ हुन्छ?
6: राष्ट्रिय समावेशी आयोग लगायत अन्य आयोगहरूले यस मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयहरूमा प्रत्येक वर्ष सिफारिस सहित सुझाव दिनु भएको छ. त्यो हामीले प्राप्त गरेका छौँ. ती सुझावहरूलाई नीतिगत हिसाबले, कार्यक्रमगत हिसाबले, समन्वय गर्ने हिसाबले विगतमा पनि हामीले कार्यान्वयन गरिआएकै विषय हो. अब अहिले झन् मन्त्रालयसँगै जोडिँदाखेरि यी विषयहरूको कार्यान्वयन अझै प्रभावकारी हुन्छ. कार्यान्वयन भए नभएका विषयहरूमा सोझै मन्त्रालयसँग सम्पर्क हुने भएको हुनाले कार्यान्वयनमा अझै पनि यसले सहजता बढाउने मैले विश्वास लिएको छु. धन्यवाद.
3: उहाँ हुनुहुन्थ्यो महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव राधिका रियाल. समावेशी राज्य निर्माण, सामाजिक सुरक्षा र राष्ट्रिय समावेशी आयोगका सिफारिसहरूको कार्यान्वयन अवस्था लगायतका विषयमा जानकारी दिनुहुँदै समावेशीकरण, समान अवसर र सामाजिक न्यायका विषयमा सार्थक संवाद कार्यक्रम समावेशी आवाज.
2: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ. कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np इमेल गर्न सक्नुहुन्छ. यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-54-55-305 फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ.
3: हस्त, कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु. नमस्कार.

Kekes bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
3: माटो, मान्छे, मौसम अनि बाटोका कुरा हुन्छ सुरक्षित जीवन लिए जानकारी पुरा। बुझ्ने, बुझाउने र सँगै अघि बढ्ने प्रयासमा हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा कार्यक्रम बुझौ न। नमस्कार, कार्यक्रम बुझाउनमा स्वागत छ, म बालिका मादेन। वर्षायाममा यात्रा गर्दा कतै बाढीले बाटो बन्द हुने, कतै खोला नदीका पानी बढ्ने जस्ता घटना हुन सक्छन्। यस्तो बेलामा यात्रा गर्दा कस्ता समस्या आइपर्न सक्छन्? सुरक्षित यात्राका लागि कस्ता सावधानी अपनाउन सकिन्छ? चालक र यात्रुले कसरी सुरक्षित यात्रा गर्न सकिन्छ भनेर कुराकानी गर्नका लागि आज हामीसँग स्टुडियोमा हुनुहुन्छ विगत लामो समयदेखि गाडी चालकको रूपमा काम गर्दै आउनुभएका दोलखाका गाडी चालक केदार चौलागाई। सुरुमा आफ्नो बारेमा भनिदिनुहोस् न, कति समयदेखि गाडी चलाउँदै आउनु भएको छ?
5: मैले 20-21 वर्ष अगाडिदेखि गाडी चालकको रूपमा काम गर्दै आएको छु। 2062 सालदेखि आजसम्म लगातार गाडी चलाउँदै आएको छु, त्यही भएर मलाई गाडीको सम्बन्धी धेर थोर अनुभव बटुलेको छु।
3: कति वर्षको हुनुहुन्थ्यो तपाईँ त्यति बेला?
5: त्यतिखेर म 22 वर्षको थिएँ।
3: गाडी चालकको रूपमा काम गरिरहँदा सबैभन्दा चुनौती चाहिँ के कुरामा हुँदो रहेछ?
5: नेपालको हकमा सार्वजनिक यातायातको चालकको रूपमा काम गर्नलाई त्यति सहज त वास्तवमा छैन। तल्लो दर्जाको अलिकति त्यो चाहिँ सबैबाट अपमानित हुने, प्रशासनबाट पनि अपमानित हुने, त्यो जनताको लेभलबाट पनि अपमानित हुने पेसा वास्तवमा यसलाई चाहिँ मानिन्छ। त्यस्तो ठुलो चुनौती छ यसमा। यदि लामो समय काम गरियो, अब काम गरिरहँदाखेरि आफूले जानेको र भोगेको पेसा त्यो भएको हुनाले त्यसलाई अलिकति मर्यादित बनाउनलाई पनि त्यतिकै कोसिस त आफूले गरिन्छ। तर चुनौतीको कुरा चाहिँ हजुरले भनेअनुसार यो चाहिँ ठुलो चुनौतीको बावजुद चाहिँ यो व्यवसाय सञ्चालन गर्नु परेको छ।
3: यो त भयो चालकको रूपमा काम गर्दाखेरिको चुनौती। खास गरी यो वर्षायाममा जुन बेला पानी परिरहन्छ त्यतिखेर यात्रामा जाँदाखेरि चाहिँ चालकको रूपमा कस्तो खालको समस्या अथवा चुनौती आइपर्छ?
5: बर्खाको याममा सबैभन्दा जोखिम समय भनेको बर्खायाममा। हाम्रो जस्तो भूभागमा, जुन पहाडी भूभागमा गाडी सञ्चालन गर्नुपर्दा अथवा तराईमा पनि भनौँ, जहाँ पनि त्यो यो चाहिँ ठुलो समस्या छ। यो अब हिँड्दा हिँड्दै बाटोमा पुगेको हुन्छौँ, एकैचोटि बाढी पहिरो आएर बाटो छेकिदिएको हुन्छ, जहाँ कति समयमा खुल्छ भन्ने कुरो कतै थाहा पनि हुँदैन। त्यस्तो अवस्थामा चाहिँ त्यो अब कुनै पसलहरू पनि हुँदैन, त्यस्तो ठाउँमा खाने पानीको पनि व्यवस्था नहुन सक्छ। त्यस्तो अवस्थामा चाहिँ अब यो चुनौतीको कुरा गर्नुपर्दा असाध्यै ठुलो चुनौती छ। फेरि त्यसमा अब अपरिचित मान्छेहरू भनौँ होइन, अब हामीले त बस सञ्चालन गरिराख्दाखेरि चाहिँ अब त्यो 25-30 जना चाहिँ यात्रुहरू हुनुहुन्छ, सबैजना परिचित हुनुहुन्न। त्यस्तो बेलामा यो जोखिमको कुरा चाहिँ ठुलो जोखिम हुन्छ। त्यसमा अब कसरी चाहिँ ठाउँमा पुर्याउने होला भने ठुलो चिन्ताले चाहिँ एकदम पिरोल्छ त्यस्तो बेलामा।
3: पानी परिरहेको बेला यात्रा गर्दाखेरि सबैभन्दा पहिले चालकको रूपमा चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
5: त्यही भएर भन्छु, अब अलिकति हामीले गाडी चलाउँदा लगातार एउटै रुटमा गाडी सञ्चालन गरिरहेको चालकहरूको हकमा धेरै थोरै त्यो बाटोको अनुभव चाहिँ हुन्छ होइन। अब कहाँनिर पहिरो खस्ने सम्भावना छ, कहाँनिर चाहिँ लेदो बाढी आउने सम्भावना छ भनेर अलिकति अनुमान गर्न सकिन्छ। नयाँ ठाउँमा जानलाई त्यो ठुलो झन् ठुलो चुनौती छ, हामीलाई झन् अप्ठ्यारो पर्छ त्यस्तो ठाउँमा होइन। त्यस्तो जानको लागि चाहिँ हामीले कम्तीमा अब त्यस्तो बाढी पहिरो आउने अवस्था छ है भने पछाडि चाहिँ अब यात्रुहरूलाई पनि जानकारी गराउने र सुरक्षित ठाउँमा बस्ने, अब प्रशासनलाई खबर गर्ने, त्यस्तै त्यस्ता गतिविधिहरू हामीले गरेर सुरक्षित चाहिँ हामी हुनलाई कोसिस गरिन्छ।
3: गाडी चलाउँदाखेरिको रुटमा चाहिँ बाढी आउने, पहिरो आउने जोखिमहरू कतिको रहन्छ त्यहाँ अलिकति अनुभव बताइदिनुहोस् न। कुनै बेला बाढी आयो होला पानी परेको अवस्थामा?
5: हामीले गाडी सञ्चालन गरिरहँदाखेरि अहिले भर्खरै केही वर्ष अगाडि मात्रै चाहिँ हामी यो बिपी राजमार्गमा जुन गाडी सञ्चालन गरिरहेका थियौँ, अब गाडी आउँदा आउँदै बाटोमै चाहिँ हामी जब त्यो नेपाल थोक त्यहाँ मङ्गलटार भन्नेको ठाउँनिर चाहिँ आएपछि त्यो बाटो यस्तो अवस्थामा बन्द भयो कि जब त्यो खोला यति बढेर आयो, यति उर्लेर आयो, हामी त्यहाँ 12-13 दिन त्यहाँ बस्यौँ। 2 वर्ष अगाडिको मात्रै घटना हो यो 2 वर्ष अगाडिको मात्रै घटना हो। त्यस्तो अवस्थामा चाहिँ 12-13 दिन बस्दा त्यहाँ 1-2 वटा खसीहरू पनि थिए होलान्, पब्लिकहरू पनि थिए होलान्, पब्लिकहरूलाई त जेन त्यहाँ केही हेलिकप्टरद्वारा पनि उद्धारहरू सामान्यतया भयो, त्यो 2-3 दिन पछाडि भयो, तत्काल हुन सक्ने

0: होइन त्यो त्यो किनभने त्यो जोखिमको बेलामा सबैजना चाहिँ अब आफू सुरक्षित हुन कोसिस गरिन्छ, हुनु पनि पर्छ। अब यो सवारी साधन भन्ने बित्तिकै अब गाडी छोडेर अन्त लान पनि नसक्ने, गाडी त्यो के अरे रोड छोडेर अन्त लान नसक्ने, अब हामी पनि गाडी छोडेर जान माया लाग्ने, त्यो कारणले गर्दा त्यो रोडै बगाउन सक्ने अवस्था हुँदा पनि हामीले त्यहाँनिर चाहिँ अत्यन्त ठुलो जोखिम मोलेर अलिकति गाडीवाला भित्त भित्तमा साइड लगाएर हुनसक्ने ठाउँमा अलिअलि त्यो अलिकति केही जोखिम मोलेर भए पनि यहाँबाट जान सक्छ कि सक्दैन गाडी भन्ने ठाउँमा पनि जबरजस्त तरिकाले, किनभने त्यहाँ चाहिँ सुरक्षित हुन सकिन्छ कि भन्नको लागि त्यो बल गर्ने हो, कोसिस गर्ने हो हामीले, होइन जानी जानी चाहिँ लगेर। अब हामी पनि चाहिँ एउटा लामो समय काम गरेर चालक भएको हुनाले मान्छेलाई बचाउनु पर्छ र सुरक्षित गराउनु पर्छ भन्नेमा चाहिँ जिम्मेवारी हुन्छौँ भन्ने जस्तो मलाई लाग्छ। भनिहाल्यो भने हामीले गाडी सञ्चालन गरेको दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुतिरको बाटोहरूमा, ओखलढुङ्गातिरको बाटोहरूमा सबै कच्ची सडकहरू छन्। जाँदा जाँदै चाहिँ पहिरो आउँछ, त्यो पहिरो आए पछाडि अब त्यहाँ इस्काभेटर त्यहाँ नजिकै पाउने सम्भावना पनि हुँदैन, त्यो अब विकट गाउँमा अब खानापिना पनि ठाउँ हुँदैन, घरहरू नै हुँदैन, त्यति लेखको ठाउँहरू अलिक टाढा टाढा ठाउँहरू असाध्यै दुःख मैले भोगेको कुरा गर्नुहुन्छ भने यहाँबाट अब हामी बिहान 5 बजी हिँडेको गाडी हामी बेलुका 5 बजी पुग्नुपर्ने ठाउँ भोलिपल्ट बिहान 5 बजी पनि पुगेको छौँ। त्यस्तो अवस्था छ, गाडी कच्ची सडकहरू, गाडी फस्ने, यो बर्खाको समयमा त गाडी फस्ने हिलो हिलाममै हुने, अनि गाडी फसेर उक्लिन नसक्ने, जेसिबी लगाएर तान्नुपर्ने, कतिपय अवस्थामा थोरै त्यो ट्र्याक्टरहरू बोलाएर नि तान्न सक्ने अवस्था छ, कतिपय अवस्थामा त्यो पनि तान्न सकिँदैन। असाध्यै दुःख कष्टका साथले हामीले त्यो बाटोहरूमा सञ्चालन गरिरहेका छौँ गाडीहरू
1: बर्खाको सिजनमा, होइन यो बर्खा मौसममा कस्तो अवस्थामा सुरक्षित रहनका लागि यात्रा नगर्दा नै ठिक हुन्छ, यहाँको अनुभवमा के छ?
0: आफू गन्तव्यमा जाने बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्दा असाध्य राम्रो हो। आफू जाने गन्तव्यमा अब मौसमको अनुमान गरेर मात्र चाहिँ यात्रा गरिदिनु हुन पनि म अनुरोध गर्दछु, किनभने अब त्यो बाटोमा गएर फस्नु पर्दा, बाटोमा बस्नु पर्दा 2 दिन 3 दिन 5 दिन भनिहाल्यो भने मैले 12-12 दिन बिचमा बसेको अनुभवहरू पनि हामीसँग छ, होइन त्यस्तो अवस्थामा चाहिँ त्यो घटना घटिसके पछाडि त्यो अप्ठ्यारोमा परिसके पछाडि उद्धारका कार्यक्रमहरू अनि पछि चाहिँ अब जोखिमबाट कसरी बस्नु भन्दा सकेसम्म आफू पनि चाहिँ यात्राको बारेमा बुझेर बाटोको अनुमान मौसमको अनुमानहरू बुझेर चाहिँ यात्रा गरिदिनु हुनलाई म उहाँहरूलाई पनि अनुरोध गर्छु।
1: पहाडी क्षेत्रमा चाहिँ अरूभन्दा के समस्या छ बढी सुरक्षित यात्राका लागि?
0: पहाडी क्षेत्रहरूमा धेरै जसो कच्ची सडकहरू नै छन्। कच्ची सडकहरूमा चाहिँ कच्ची सडक भन्ने बित्तिकै उसै अप्ठ्यारो भइहाल्यो, त्यो पछाडि गाडी हिलो हुने भएर गाडी फसेर ठाउँको ठाउँ गाडी नै नजाने अवस्था, जहाँ अब धेरैतिर नै गाडी जान सक्दैन त्यस्तो अवस्थामा। अब कस्तो बाध्यता छ भन्नुहुन्छ भने एउटा मात्रै गाडी जान्छ त्यस्तो ठाउँमा, अब कतिपय अप्ठ्यारा अवस्थामा त्यस्तो सामानहरू पनि हालिदिएको हुनसक्छ, उहाँहरूको त्यो सामान पुर्याइदिनु पर्ने बाध्यता, उहाँहरूलाई पनि पुग्नुपर्ने बाध्यता, त्यति टाढा टाढा यात्रा गर्दा दुःख सुख अब आफ्नो समस्या परेरै जानुभएको होला उहाँहरू यात्रुहरू पनि, अब पुर्याउनु पर्ने समस्या हुन्छ, त्यस्तो बेलामा चाहिँ हामीलाई लगभग 2 दिनै लाग्छ, 1 दिन जानुपर्ने लाग्ने ठाउँमा 2 दिन रातभरि फसेर अत्यन्त दुःख गरेर पहाडको भूभागमा धेरै जति पहिरोको र गाडी फस्ने पहिरोको समस्या बढी हुन्छ, बाढीको समस्या चाहिँ अलिक तराई भूभागमा चाहिँ बाढीको समस्या हुन्छ भने हामीले सञ्चालन गरिरहेको यो पहाडको बाटोमा कच्ची सडक भएको हुनाले गाडी फस्ने पहिरो जाने बढी सम्भावना भएको हुनाले त्यस्तोमा बढी दुःख छ हामीलाई।
2: कार्यक्रम बुझाउन
1: यति बेला बस चालक केदार चौलागाईसँगको कुराकानी सुन्दै हुनुहुन्छ। उहाँसँग बर्खायाममा यात्रा गर्दा आउने अप्ठ्यारा र अपनाउन सकिने उपायका बारे कुरा गरिरहेका छौँ। कुराकानी अघि बढाउँ केदारजी, जस्तै यात्रुहरूले पनि कहिलेकाहीँ सुरक्षित यात्राका लागि उपायहरू लगाउन सक्नुहुन्छ, तपाईँको सुझाव चाहिँ के छ यसमा?
0: यात्रुहरू पनि अहिलेको अवस्थामा सबै यात्रुहरू त्यति धेरै अन्जान हुनुहुन्न, एउटा न एउटा सवारीसँग सम्बन्धित उहाँहरू पनि हुनुहुन्छ, उहाँहरूसँग पनि सवारी साधन चाहिँ कसरी चलाउने लाने, सवारी साधनका समस्याहरू के छन् भन्ने कुरा उहाँहरूले पनि बुझ्नु चाहिँ हुन्छ। तर कतिपय अवस्थामा के हुन्छ भने त्यो बुझ्नु त हुन्छ, आफ्नो मात्रै समस्या देखिन्छ त्यतिखेर, आफू के समस्याको लागि हिँडेको थियो त्यो समाधान भइदिए पछाडि उहाँहरूले पनि बिर्सिदिनुहुन्छ, त्यस्तो बेलामा चाहिँ बढी दुःख लाग्छ, होइन? तर सल्लाह सुझाव र केही समाधानका उपायहरू पनि यात्रुहरूबाट पनि पाउँदा चाहिँ एकदमै आनन्दित हुन्छ, एकदम खुसी लाग्छ त्यस्तो बेलामा चाहिँ।
1: जस्तै कहिलेकाहीँ एकदमै हतार भइरहेको छ भनेर यात्रुहरूले चाहिँ एक खालको जिद्दी गरेको, होइन, तर बाटो जान सकिने अवस्था छैन, बाटोमा पहिरो गएको पानी परेको कारणले अथवा केही अवरुद्ध भएको अवस्था, त्यस्तो अवस्थामा चाहिँ के गर्नु भएको छ, त्यस्तो अवस्था छ कि छैन, भोग्नु भएको अनुभव छ कि छैन?
0: ठिक छ, एकदमै छ। अब त्यस्तो अवस्थामा बाटो नै छैन भनेको अवस्थामा पनि अब त्यो आफ्नो व्यवहारलाई हेरेर पनि उहाँहरूले गर्नुहुन्छ जस्तो लाग्छ मलाई। सबै मान्छेहरू अहिले त्यति मूर्ख त हुनुहुन्न, होइन, उहाँहरूलाई पनि त्यति दोष दिनु छैन, यात्रुहरूलाई त हामीले वास्तवमा भगवानै भनेर लिएर हिँडेको हुन्छ, होइन, अलिकति हामी चालक पनि सभ्य र चाहिँ अलिकति अनुशासित हुनुपर्छ, होइन। अब यस्तो अवस्थामा आफू जस्तो व्यवहार भयो त्यस्तै अनुसारको यात्रुहरूले पनि व्यवहार गर्नुहुन्छ, कति ठाउँमा हामीले देखेका छौँ सुनेका छौँ बढी विवाद भएको, त्यस्तो बेलामा चाहिँ अब अलिकति प्रशासनकै सहारा लिनुपर्ने पनि आवश्यकता हुन्छ। त्यो जबरजस्तको कारण अलिकति हामीले बुझेको यही बिपी राजमार्गमा पनि यो केही समय अगाडि मात्रै पनि यो कुरा मैले सुनेको छु, त्यहाँ देखेको भइसकेको पनि छ, हामी त सधैँभरि त्यही बाटो हिँड्ने भएको हुनाले अलिकति माथि प्रशासनबाट पनि नजा नजा भनेको अवस्था, यात्रुहरूले अलिक बढी जबरजस्ती गरेको अवस्था, जसरी पनि पुर्याइदियो भनेको हुनाले गर्दा अब त्यहाँ पूर्वानुमान तुरन्तै तयारी भएन, बाढी आउनु सक्छ सक्दैन, भर्खर बाटो राम्रो छ भन्दा भन्दै गाडी गएर चार पाँचवटा गाडीहरू चाहिँ त्यहाँनिर बिचमा गएर फसेर यात्रुहरू अल्पत्र परेर पछि चाहिँ अब त्यो हेलिकप्टरद्वारा उद्धार गरिएको भन्ने जुन हामीले सबैले सुन्यौँ हो, त्यस्तो घटना चाहिँ असाध्यै दुःखदायी छ। त्यस्तो बेलामा चाहिँ उहाँहरूले पछि थाहा पाउनुहुन्छ होला, त्यस्तो बेलामा हामी चालकले पनि बुझ्नुपर्छ, यात्रुहरूले पनि बुझ्नुपर्छ, सुरक्षा सबैजनालाई चाहिन्छ, यो जोखिम बढ्यो भने सबैजना जोखिममा परिन्छ नि।
1: कतै यात्रा जानुभन्दा अगाडि मौसम सम्बन्धी सूचना लिनुहुन्छ कि हुन्न, के छ?
0: त्यो लिनुपर्छ भन्ने जानकारी छ है, लिनु पनि पर्छ, हामीले पनि लिनुपर्छ, किनभने अब सबैभन्दा बढी जोखिम त हामीले नै महसुस गरेका हुन्छौँ अब कस्तो ठाउँमा जोखिम हुन्छ भनेर। त्यस्तो अवस्थामा अब भरे हुने भवितव्यको जोखिमहरूलाई चाहिँ त्यसरी पूर्व सूचना लिएर जानकारी लिएर हिँड्नु असाध्यै उत्तम हो, त्यो कुरा राम्रो हो, तर पूर्व सूचना नलिएको पनि देखिन्छ त्यस्तो कुराहरूमा धेरै जसोले चाहिँ।
1: अहिले हामी एउटा सानो प्रयास गरौँ न, 1155 भनेर जुन हाम्रो मौसम विभागको निशुल्क कल गर्न सकिने नम्बर रहेको छ 1155, त्यसमा फोन गरेर एकचोटि सोधौँ न के भन्नुहुँदो। 1155 बुझ्दैन हजुरको रुटमा के रहेछ पानीको अवस्था भनेर।
3: आन्तरिक प्रयोजनको लागि रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बरमा स्वागत छ। मौसम सम्बन्धी जानकारी लिन
1: एक थिच्नुहोस्। हजुरको रुटतिरको मौसम बुझ्नु भए हुन्छ।
0: अब मेरो भोलि जाने रुटहरूमा के कस्तो अवस्था छ म बुझ्छु।
4: हेलो,
0: नमस्ते हजुर।
4: नमस्ते हजुर।
0: सर, म भोलिको लागि काठमाडौँबाट यता खुर्कोट मन्थली रामेछाप हुँदै ओखलढुङ्गासम्मको यात्रा गर्नुपर्ने छ।
4: भोलिको लागि पहेँलो चेतावनी छ हजुर, अब मध्याह्न पानी र हेरी खाना भारी पनि पानी पर्ने छ, अलिक ख्याल गरेर जानु होला, अब यात्रा नै रोक्न पर्ने त छैन तर अलिक ख्याल नै गर्न पर्ने छ है हजुर।
0: यो बिपी राजमार्ग प्रयोग हुँदै जानुपर्ने सडकहरू चाहिँ जान सक्ने अवस्था छ सर भोलि?
4: भोलि यस्तै छ हजुर, अब अहिलेसम्मको अवस्था पनि बुझ्नु होला, भोलि चाहिँ मध्याह्नदेखि अहिले खाना भारीसम्म पानी पर्न सक्छ
0: हजुर,
4: त्यस कारणले अलिक ख्याल गरेरै ध्यान दिएर जानु होला, यात्रा नै रोक्नु पर्ने अवस्था चाहिँ त्यति छैन है हजुर।
0: ए ठिक छ ठिक छ, ओके सर, हस् हस् हस्, थ्याङ्क यू।
4: हस्
0: हस् यात्रा नै रोक्नुपर्ने अवस्था छैन, अब यसै गरी पूर्व जानकारी लिएर हेर्दा अलिकति सहज हुन्छ, भरे भोलिको अवस्थाबारे उहाँले बताइदिनु भयो होइन।
1: दिनका दिन तपाईँहरूले यात्रा गरिरहनु पर्दाखेरि यात्रुको सुरक्षा पनि आउँछ, यसरी मौसम सम्बन्धी जानकारी पहिले नै लिएर हिँड्यो भने चाहिँ के कुरामा सहज हुन्छ, सजिलो हुन्छ जस्तो लाग्छ?
0: पूर्व सूचना लिएर हिँड्नु त अति उत्तम भइहाल्यो होइन, किनभने त्यहाँको अवस्थाबारे बुझ्यो, अलिकति ढुक्कले हिँड्न पाइन्छ भन्ने, त्यो राम्रो कुरा हो। तर यो सार्वजनिक यातायातको हकमा चाहिँ गाडी त्यहाँ चाहिँ जानै पर्ने अवस्था, लानै पर्ने अवस्था भएको हुनाले गर्दा कतिपय अवस्थामा चाहिँ ढाँटेर पनि हिँड्ने अवस्था छ, त्यसले गर्दा पनि दुर्घटना निम्तिनको एउटा कारण त त्यो पनि हो होइन। कतिपय हकमा त्यो मिल्छ, सबै हकमा त त्यो मिल्दैन फेरि होइन। पूर्व जानकारी लिएर हिँड्ने कुरालाई चाहिँ अत्यन्त राम्रो, यो बानी बसाल्नु राम्रो कुरा छ।
1: भोलि चाहिँ पानी पर्दैछ है, त्यो ठाउँमा यात्रा नगरौँ भन्ने पूर्व सूचना पाएको अनि त्यो जोखिमबाट हुन सक्ने दुर्घटनाबाट बस्नु भएको कुनै एउटा अनुभव, त्यतिखेर चाहिँ ओहो नगएकै ठिक भएछ, ठुलै पानी पर्यो, धेरै पानी पर्यो भनेको कुनै एउटा छ भने सुनाइदिनुस् न।
0: ठिक छ ठिक छ, मैले मेरो त्यतिखेर मेरो आफ्नो गाडी व्यवसाय पनि हो है, मेरो आफ्नो गाडी पनि छ, एउटा गाडी त्यहाँ पठाएको गाडी मेरो त्यसरी बिचमा फसेर बस्यो, अब तर मैले त्यतिखेर चाहिँ अर्को गाडी चाहिँ मैले आफै लिएर यतापट्टि चरिकोटको बाटो हुँदै जानुपर्ने अवस्था थियो, केही कारणले त्यो दिन गइएन नै कि हामी गइएन, तर अब त्यो पानीले गर्दा यो बिपी राजमार्ग मात्रै रोकेको होइन, यो चरिकोट दोलखा जाने बाटो, यो हाम्रो जुन अरनीको राजमार्ग पनि बाटो अवरुद्ध भएको थियो, तर त्यहाँनिर चाहिँ धेरै साथीहरू फसे क्या, त्यो दोलालघाट र 0 किलोको बिचमा धेरै साथीहरू फसेको हुनाले गर्दा त्यो साथीहरू सँगसँगै छुट्टी मेरो पनि त्यही समयको क्यु थियो, तर मलाई लाग्छ अब जे भए पनि अलिक जबरजस्त गरेर म नजानाले गर्दा म बसेँ त्यहाँ, गाडी तिन चार दिन त्यता पनि रोकिने पर्ने अवस्था भयो, त्यो अत्यन्त धेरै अल्पत्र परिन्थ्यो सबैजना, अब कुनै कुनै बेला चाहिँ अलिक जान्न र जबरजस्ती गरेको कारणले पनि बच्न सकिँदो रहेछ भने त्यो उदाहरण हो हामीसँग,
1: उनीहरूले आफ्नै मनले तपाईँले जान्न भनेर निर्णय गर्नुभयो,
0: अलिक जबरजस्ती नै गरेर नगएको थिएँ त्यतिखेर हामी, किनभने हाम्रो चाहिँ क्युहरू सञ्चालन गर्दाखेरि म अरनीको रुटमा सञ्चालन गर्छु गाडीहरू होइन, यो रुटमा चाहिँ हामीले 2-3 जना 4 जना यात्रुहरू हुँदा पनि जबरजस्त जसरी भए पनि त्यो यात्रुहरूलाई पुर्याउनु पर्छ भनेरै गाडीहरू सञ्चालन गर्नुहुन्छ, त्यहाँ गाडी सबै पठाउनुहुन्छ होइन, त्यस्तो बेलामा चाहिँ अब यत्रो पानी आएको छ, बाढी आएको छ, के कस्तो छ, यात्रुहरू पनि छैन, जान्न भन्दा पनि जबरजस्ती गरेर बसेको थिएँ म, तर त्यो मेरो जित भएछ, त्यो राम्रो भयो।
1: केदारजी, अन्त्यमा सम्पूर्ण चालक र यात्रुहरूलाई एउटा महत्त्वपूर्ण सन्देश दिनु पर्यो भने सुरक्षित यात्रा गर्नको लागि पानी पर्ने अवस्थामा यो बर्खायाममा हामी चाहिँ सुरक्षित यात्रा गर्नुपर्छ है भनेर भन्नु पर्यो भने तपाईँको एउटा सन्देश दिनु पर्यो भने के भन्न चाहनुहुन्छ?
0: बाढी पहिरो एक त हाम्रो हामी चालकको लागि शत्रु नै हो, एउटा शत्रुत्व हुन्छ भने अर्को चाहिँ यात्रुहरू बोकेर हिँडेपछि उहाँहरूले बुझ्नुहुन्छ हामीलाई चाहिँ सहज तरिकाले ठाउँमा पुर्याइदिनुहुन्छ भने उहाँहरूले आशा गर्नुभएको हुन्छ, अब जबरजस्त रूपमा चाहिँ उहाँहरूको लागि भए पनि पुग्नुपर्ने अवस्था छ। हामीप्रति जुन विश्वास भरोसा गर्नुभएको छ उहाँहरूले, अब अर्को अवस्थामा बाटै बन्द हुने त्यस्तो जोखिम बढ्ने त्यस्तो अवस्थामा हामीले सकेसम्म पहिलो कुरा पूर्व सूचना जानकारी लिएरै चाहिँ हिँड्दा राम्रो हुन्छ। त्यो सूचना यात्रुहरूलाई पनि गराउनु राम्रो हुन्छ, किनभने यात्रुहरूलाई पनि जानकारी हुन्छ त्यस्तो जोखिमयुक्त छ, यस्तो अवस्थामा पनि उहाँले यात्रा गराउँदै हुनुहुन्छ भनेपछि चाहिँ अलिकति बढी उहाँहरूलाई पनि त्यो दयाभाव चाहिँ जाग्छ जस्तो मलाई लाग्छ। होइन, चालकप्रति हेर्ने दृष्टिकोण पनि अब यस्तो भन्नुभएको छ त्यतिकै सबै कुरा सूचना लिएर हिँड्नुहुँदो रहेछ भन्ने कुरो उहाँहरूले पनि बुझ्नुहुन्छ। त्योबाट पनि सकेनौँ अहिले धेर जति त हामी प्रशासनसँग जानकारी गराउँछौँ, यो 100 नम्बरमा फोन गरेर प्रहरी चौकीहरूमा जानकारी चाहिँ प्रायः हुन्छ नै, त्यो सबैतिर त्यो चलेको छ। यो एउटा मौसम पूर्वानुमान मात्रै अलिकति धेरैजनाको हकमा यो लागू भएको छैन, होइन, यसरी बुझ्नुहुन्न, धेरैजनाले त बुझ्नुहुन्न। अब बर्खाको बेलामा यात्रा गर्दा जोखिमै हो, अति आवश्यक नपरिकन यात्रा नगर्नु नै म अनुरोध गर्छु उहाँहरूलाई पनि। होइन, अति आवश्यक परेको बेलामा बाटोको अवस्था हेरेर अनि अब मौसमको अवस्था हेरेर बाढी पहिरोको सबै अवस्था बुझेर कुन खालको सवारी साधन चाहिँ त्यस्तामा जान सकिन्छ, कस्तो अनुभवी चालकद्वारा त्यस्तो ठाउँमा पुग्न सकिन्छ, यस्ता चिजहरूलाई विचार गरेर हिँड्न र सहयोग गर्न पनि म चाहिँ यात्रुहरूलाई पनि आग्रह गर्छु।
1: कार्यक्रम बुझाउनमा सहभागी भइदिनु भएकोमा दोलखाका बस चालक केदार चौला गाईलाई धन्यवाद। कार्यक्रमप्रति तपाईँका सल्लाह, सुझाव र प्रश्न छन् भने हाम्रो फेसबुक पेजमा कमेन्ट गर्नुहोस् है। अर्को हप्ताको कार्यक्रममा भेट्ने नै छौँ। तबसम्मका लागि म बालिका मादेनलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

Dzięki, bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नमस्कार, म पूर्ण चन्द्र घिमिरे। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ। आजको कार्यक्रमको लागि म पोखरा आइपुगेको छु। पोखराको स्वास्थ्य अवस्था केलाउने जमरको आजको कार्यक्रममा गर्नेछु। आज हामी विशेष गरी नाक कान घाँटीका विषयमा कुराकानी गर्नेछौँ। आज नाक कान घाँटीका विषयमा कुराकानी गर्नका लागि यसै विषयका विशेषज्ञ डाक्टर श्रेया गौतम आजको हाम्रो अतिथि हुनुहुन्छ। आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत। डाक्टर साहब, अब हामी नाक कान घाँटीको विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। म अलिकति अब नागरिकहरूले केही जिज्ञासाहरू राखिरहेका छन्, ती जिज्ञासाबाट आज समाधान खोज्ने प्रयत्नबाट हाम्रो कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु। कतिपयको नाकमा घाउ आउने, डल्ला हुने, अब सिगान आउने, नाकबाट रगत बग्ने, सास फेर्न गाह्रो हुने, घाँटीमा केही अड्किए जस्तो हुने, खसखस हुने, कान कराउने, कान सुन्नै छोडे भनेर कतिपय मानिसले भन्नुभएको छ भने किन होला मलाई यस्तो हुन्छ, यी समस्या नाक कान घाँटीका समस्या हुन् कि होइनन् भन्नुभएको छ, यी समस्या नाक कान घाँटीका समस्या हुन् कि होइनन्? डाक्टर साहब,
3: हजुरले भन्नुभएको यो सबै समस्याहरू नाक कान घाँटीकै हुन्। अब नाकमा हाम्रो यो डल्ला डुली आउने, नाकबाट सिगान बगिराख्ने, नाकबाट रगत आउने, नाकमा मासु पलाउने, कानमा जस्तै कानबाट पिप बगिराख्ने, कान नसुन्ने, कान टिन्न कराउने, यी सबैहरू मैले काम गर्दाखेरि दिनौ समस्या लिएर आउनुहुन्छ। यो समस्याहरू कमन नै हो। यसलाई चाहिँ अब हामीले ठुलो रूपमा लिनुभन्दा नि यसलाई समाधान गर्नेतिर लाग्ने हो। अब जस्तै नाकबाट पानी बगिरहने भनेको एउटा भनेको एलर्जीको लक्षण हुन्छ। अहिले हाम्रो यो बदलिदो यो वेदरले पनि त्यसलाई एकदमै ठुलो इम्प्याक्ट गरेको हुन्छ। अर्को भनेको नाकमा मासु पलाउने, पिनास पर्ने, एकदमै धेरै ठुलो समस्या भनेको नाकमा पिनास पर्ने लिएर आउनु। अब पिनास पर्ने भनेको चाहिँ नाकमा हजुरको मासु पलाउने, इन्फेक्सन हुने पनि देखिन्छ। अब त्यसको समाधानहरू पहिला औषधि चलाउने, त्यसले भएन भने अपरेसन गर्नेमा लाग्छौँ। अब त्यही अनुसार नाकबाट रगत बग्ने चाहिँ हाम्रो सिजनल हुन्छ। धेरै जसो चाहिँ त्यो जाडो महिनामा जब हाम्रो नाकमा सुक्खा हुन्छ, अनि बुढो उमेरको मान्छेहरू जसले रगत पातलो बनाउने औषधिहरू लिनुहुन्छ उहाँहरूमा धेरै भएर रातिको समयमा 3 बजेतिर बढी भएर आउनुहुन्छ, त्यो पनि एउटा समस्या हुन्छ। नत्र भए सानो बच्चाहरू जसले नाक कोट्याउने बानी हुन्छ, उहाँहरूको नात्रो फुट्यो भनेर आउनुहुन्छ आउँदाखेरि। त्यसै गरी अब यो हजुरको घाँटीमा केही अड्के जस्तो भनेको चाहिँ हाम्रो यो पेटसँग पनि सम्बन्धित हुन्छ। हामीले ग्यास्ट्राइटिस भन्छौँ नि, त्यो चाहिँ हजुरको यो अमिलो पानी घाँटीसम्म आएर ल्यारिङ्गो फ्यारिङ्गो रिफ्लक्स डिजिज भन्छौँ हामीले एलपिआरडी, त्यसले पनि एकदमै धेरै समस्या गर्छ। जस्तै अब हजुरहरू जस्तो अब रेडियोमा काम गर्नुहुन्छ, टिभीमा बोल्नुहुन्छ, पढाउनुहुन्छ, उहाँहरूको चाहिँ अब यो स्वर भाँसिने अनि स्वर नआउने त्यो समस्याहरू पनि लिएर आउनुहुन्छ। त्यो भनेको स्वर यन्त्रमा हजुरको डल्लो पलाएको कहिलेकाहीँ त्यो समस्या हुन्छ। अब कानमा चाहिँ धेरै देखिने समस्या बच्चामा भनेको चाहिँ कानबाट पिप बग्ने, कानबाट पानी बग्ने, सानो बच्चाको त्यो कहिले दुध परेर पाक्ने भनेर भन्नुहुन्छ नि हाम्रो गाउँघरमा, त्यो पनि एउटा एकदमै आइराख्ने समस्या हो। अर्को भनेको कानको जाली पाल पर्ने, कहिले त अब चोट लागेर पनि पाल पर्न सक्छ, कहिले भनेको इन्फेक्सनले पनि पाल पर्छ। अर्को धेरै आउने भनेको कानमा काने गुजी अड्केर त्यसले गर्दा नसुन्ने, त्यो पनि एउटा समस्या हो। अब अर्को समस्या चाहिँ हामीले देख्ने चाहिँ बुढो हुँदै गएपछि चाहिँ कानको सुन्ने क्षमता चाहिँ कम हुँदै जान्छ, त्यो पनि देखिन्छ। अब घाँटीमा हामीले हेर्नुपर्दा चाहिँ अहिले एकदमै धेरै देखिने भनेको थाइरोइडमा डल्लो पलाएर आउनुहुन्छ। अब पहिला जस्तो ठुल्ठुलो यो गाँडहरू लिएर बस्ने अब अहिले छैन, अब अहिले सचेत पनि हुनुहुन्छ सबैजना, समयमै आउनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ थाइरोइडमा थाइरोइडको समस्या बढी देखिन्छ घाँटीमा। अरू भनेको अब यो सिजन चेन्ज भए अनुसार यो फ्यारिङ्जाइटिस, टन्सिलाइटिस भनेर पनि आउनुहुन्छ। यी सबै समस्याहरू हुन्छन्। अब त्यही अनुसारको औषधिहरू गरेर गर्दा सबैलाई ठिक।
2: भनेपछि अहिले यहाँ मैले डाक्टर साहबसँग जुन आम नागरिकहरूले नाक कान घाँटीको विषयमा यहाँ हाम्रा कुराहरू उठाइदिनुहोस् भन्नुभएको थियो, अहिले यहाँ हामीले भनेका अधिकांश विषयहरू चाहिँ नाक कान घाँटीका समस्या हुन्, सम्बन्धित विषय विज्ञ डाक्टरकोमा जानुस्, यी सबै रोगको उपचार गर्न सकिन्छ,
3: समाधान हुन्छ सबै रोगको,
2: हजुर समाधान गर्न सकिन्छ। अब यस्ता समस्याहरू यो नाक कान घाँटीलाई आज हामी अलग अलग गरेर पनि अब छलफल गर्छौँ, किनभने अहिले यहाँ समग्र आम नागरिकले सोध्नु भएको हुनाले मैले सबै कुराहरू एकै ठाउँमा हालेँ, त्यसलाई यहाँले प्रश्न पार्नका लागि अलग अलग विषयहरू छुट्याएर अलिकति प्रकाश पारिदिनु भयो। अब त्यसमध्ये अब हामी अलिकति नाक कान घाँटीलाई अलग अलग राखेर छलफल गरौँ। जस्तो जस्तो नाकमा आउने समस्याहरू, केही समस्या त अलिकति उठे तर अब धेरै छन् होला यहाँ त, किनभने निरन्तर रूपमा सेवामा बसिरहनु भएको छ, पोखरामै मणिपालमै पढ्नुभयो यहाँले, त्यहीँबाट एमडी गर्नुभयो, विषय विज्ञता हासिल गर्नुभयो र अहिले पोखराको ओम हस्पिटलमा निरन्तर रूपमा यहाँले सेवा दिइरहनु भएको छ। एउटा विषय विज्ञको रूपले यहाँले सेवा दिइरहँदा यो नाकमा चाहिँ के कस्ता समस्याहरू देखिँदो रहेछन् र पिसाब नाकलाई अलग अलग गरेर हेऱ्यौँ भने?
3: हजुर, नाकमा धेरै समस्या भनेको नाक बन्द भयो, नाक चाहिँ मेरो नाक बन्द हुन्छ, कहिले एक साइडको बन्द हुन्छ, कहिले दुई साइडकै बन्द हुन्छ भने आउनुहुन्छ। त्यसको चाहिँ एउटा कारण भनेको हाम्रो नेजल साइकल भन्ने हुन्छ, जुन चाहिँ 3-4 घन्टाको कहिले पनि दुइटै नाकसँगै खुल्ला हुँदै हुँदैन। त्यो चाहिँ अब हामीले पढेको भएर हामीलाई थाहा हुने हो, अनि जो बिरामीहरू जो अलिक सचेत हुनुहुन्छ उहाँलाई चाहिँ यो बढी थाहा हुन्छ। अर्को कारण भनेको नाकको यो हाम्रो यो बिचको जुन यो हड्डी हुन्छ नि, त्यो चाहिँ बाङ्गो हुनसक्छ, अनि बाङ्गो हुने पनि अधिकांश 80% जस्तोमा बाङ्गो हुन्छ भनौँ न नेपालीमा। मेरै पनि, म आफै डाक्टर भए पनि मेरो पनि बाङ्गो नै छ, अनि त्यसले पनि अब सबैलाई चाहिँ त्यसले समस्या दिँदैन, तर धेरै जस्तोलाई चाहिँ नाक कति बाङ्गो छ भन्ने हिसाबले हुन्छ। अब धेरै नै बाङ्गो छ भने चाहिँ त्यो एक साइड बन्दै हुन्छ, अनि त्यो बन्द हुँदै जाने क्रममा चाहिँ इन्फेक्सन हुनसक्छ, त्यसले गर्दा मासु पलाउँछ। अनि अर्को आउने भनेको नाकमा मासु पलाएर आउनुहुन्छ एकदमै धेरै, जो अहिले यो खाडी मुलुकबाट फिर्ता आउनुहुन्छ नि हाम्रो एकदम धेरै, एसीमा काम गर्ने, अब गर्मी ठाउँमा गएर एसीमा धेरै बस्नेलाई चाहिँ यो रोग एकदम धेरै देखिराखेको छ। अनि कहिले एक साइडमै मासु पलाएको हुन्छ, कहिले दुई साइडमै मासु पलाएको हुन्छ। अब हाम्रो सानो बच्चाहरूमा हेर्दाखेरि एक साइडमा 10-12 वर्षको बच्चामा त्यही मासु पलाएको छ भने कहिलेकाहीँ यो क्यान्सरको पनि सङ्केत हुनसक्छ। अर्को देखिने नाकमा भनेको चाहिँ अब हजुरको अब यो नाक भाँचिने पनि एकदमै धेरै समस्या हुन्छ। अब अहिले रोड ट्राफिक एक्सिडेन्टदेखि लिएर अब साथीभाइमा झगडा आउँदा, घरमै यसरी लड्दा पनि मान्छेहरूको चाहिँ नाकको हड्डी भाँचिएर पनि धेरै आउनुहुन्छ।
2: मोटामोटी रूपमा यहाँले 5 चाहिँ त उल्लेख नै गरिदिनु भयो होइन। अब एउटा चाहिँ नाक बन्द हुने, अब यो नाक बन्द हुने जस्तो हामीले पिनाश पर्यो भन्छौँ नि, यो पिनाशकै कारणले हो कि अथवा नाक बन्द हुने कारणहरू के के हुन्छन्?
3: नाक बन्द हुने एउटा भनेको त अब नाकमा मासु पलाएर भने मैले नाकको हड्डी बाङ्गो भयो भन्ने पनि हुन्छ। अनि अर्को चाहिँ अब यही पिनाश बिग्रिँदै जाँदा पनि बन्द हुन्छ। पिनाशलाई चाहिँ हामीले दुईटा रूपमा छुट्याउँछौँ के अहिले, एउटा एक्युट साइनसाइटिस भन्छौँ हाम्रो भाषामा, क्रोनिक साइनसाइटिस भन्छौँ। 12 हप्तासम्म त्यही रोग भइराख्यो भने एक्युट भयो हजुरको, तर 12 हप्ता क्रस गर्ने बित्तिकै चाहिँ हामीले त्यसलाई क्रोनिकतिर लिएर जान्छौँ। अनि क्रोनिक साइनसाइटिसमा नि अब मासु पलाएको र नपलाएको भनेर छुट्याएको हुन्छ अहिले। अब अहिले चाहिँ धेरै औषधिहरू आइसकेको छ छुट्टै, यसको लागि युरोपमा छुट्टै एउटा उस पनि बनाउनु भएको छ, सङ्गठन पनि बनाउनु भएको छ। हामीले त्यही प्रोटोकल फलो गरेर नेपालमा पनि उपचार त्यसरी नै गर्ने हो। अब नाक बन्द हुने बच्चामा चाहिँ नाकमा गेडागुडी हालेर पनि आउनुहुन्छ सानो बच्चाहरू, इरेजर, पेपर, धेरै जस्तो गेडागुडी, भटमास, अनि मकै, त्योहरू पनि एउटा बच्चामा चाहिँ त्यो पनि देखिन्छ। ठुलो मान्छेमा चाहिँ यही पिनासै भनौँ अहिलेलाई एकदमै बन्द भएर आउने छ।
2: जस्तो पिनास हुँदा के कस्ता लक्षण देखिन्छ? जस्तो यो नाक बन्द भयो होइन, अब हड्डी बाङ्गो भएर नि बन्द हुन सक्ने भयो होइन, अहिले यहाँले धेरै कुराहरूले बन्द हुन सक्ने कुरा गर्नुभयो, अब त्यस्तोमा चाहिँ के कस्ता लक्षणहरू देख्छौँ हामीले?
3: अब पिनासमा चाहिँ एकदमै धेरै लिएर आउने चाहिँ टाउको दुखी भनेर आउनुहुन्छ।
2: जस्तो गाउँ घरमा बसिरहनु भएको छ, दैनिक आफ्नो काममा खटिरहनु भएको छ, उहाँहरूले चाहिँ टाउको दुख्यो भने यो चाहिँ नाक बन्द भएर पनि टाउको दुख्न सक्छ।
3: हजुर, अब जस्तो उहाँलाई नाक बन्द भयो, टाउको दुख्यो, अनि यसो यसरी थाम्दा पनि दुख्छ कि, त्यो चाहिँ पिनास हुँदाखेरि। पिनास भनेको पानी पिप भरेको हो, हाम्रो चाहिँ यो हावाको फोकाहरू हुन्छन् कि यो टाउकोभित्र, त्यसलाई चाहिँ हामीले साइनसेस भन्छौँ। त्यो साइनसको इन्फ्लामेसन इन्फेक्सन हुनुलाई चाहिँ हामीले चाहिँ साइनसाइटिस भन्ने हो, अनि त्यसमै पिप भरियो त्यो भयो भने चाहिँ दुख्ने हो। अब धेरै आउने चाहिँ टाउको दुखेर आउनुहुन्छ, नाक बन्द भएर टाउको दुखिराख्छ, म त टाउको धान्न पनि सकिनँ, टाउको उचाल्न पनि सकिनँ, एकदमै दुखिरहेछ, मेरो दैनिक कार्यक्रम पनि मैले गर्नै सकिनँ भनेर आउनुहुन्छ। त्यसमा पनि हामीले ठाउँ अनुसारको छुट्याएर नाम दिन्छौँ।
2: हजुर,
3: अब भन्न पर्दा उहाँहरूलाई चाहिँ अब हामीले पिनास पर्यो भनेर भन्दाखेरि
2: टाउको दुख्ने लक्षण हुने भयो,
3: हजुर,
2: अन्य के लक्षण हुन सक्छ?
3: टाउको दुख्ने, कहिलेकाहीँ ज्वरो पनि आउँछ बिरामीहरूलाई, नाक बन्द हुने, अनि पिप जस्तो सिगान निस्क्यो डाक्टर साहब भन्नुहुन्छ कहिलेकाहीँ उहाँहरूले, अनि पछाडि यो पछाडिबाट पनि सिगान बग्ने के, घाँटीमा केही अड्के जस्तो भइराख्ने, सिगान आइराख्ने पनि एउटा समस्या देखिन्छ। धेरै चाहिँ टाउको दुख्यो नै भनेर आउनु।
2: अब नाकको सन्दर्भमा यस्तो भयो, अब यस्तो अवस्थामा हामीले गर्ने उपचार विधिहरू चाहिँ के हुन्छ नि?
3: पहिला त अब यसलाई हुन नदिने नै भनौँ,
2: हजुर,
3: त्यसको लागि चाहिँ अब जस्तो जसलाई पिनासको समस्या छ उहाँले दही, मही, माछा, टुसाहरू चाहिँ खानु भएन, त्यस्तो कुराहरू, जसले अब हाम्रो गाउँघरमा चिसो पार्छ भन्नुहुन्छ नि हजुरबा हजुरआमाहरूले, त्यो कुरा चाहिँ उहाँहरूले खाने भएन। त्यो पछि बाफ लिने बिहान बेलुका 5 मिनट चाहिँ हजुरको नर्मल पानीको नुन नहालिकन पानीको बाफ लिने, नाकबाट बाफ लिने। अनि त्यो पछि अब अस्पताल आउनुभयो भने त हामीले त्यही अनुसार नाकमा हाल्ने थोपा खाने औषधि दिएर पठाउँछौँ, चिसोबाट बस्नु पऱ्यो।
2: भनेपछि नाक कान घाँटीको समस्या भयो, तपाईँको नाक बन्द भयो, टाउको दुखिरह्यो भने तपाईँको प्रारम्भिक चरणमा चाहिँ तपाईँले आफ्नै घरमा पनि अहिले यहाँले भने चाहिँ पानीको बाफ लिने कुरा हामी घरमै गर्न सक्छौँ
3: होइन।
2: अहिले यहाँले घरायासी पहिला आफूले चाहिँ हुन नदिने समस्या पहिला आउनै नदिने, आइहालेको छ भने घरमै रोकथाम गर्ने कुरा गर्न सकियो। त्यो भएन भने त्यसले नभएको अवस्थामा जस्तो यहाँहरूसँग जस्तो विशेषज्ञ डक्टरहरू सामु आइसकेपछि गरिने उपचार विधि पद्धतिहरू के कस्ता हुन्छन्, जस्तो अहिले अपरेसनको पनि अलिकति कुरा आयो, औषधिका कुरा पनि आए, हामीले के विधिले यसको औषधि उपचार गर्ने गर्छौँ?
3: सुरुमा त अब हामीले एक्जामिनेसन भन्छौँ, बिरामी आउनुहुन्छ बस्नुहुन्छ, अब हामीले जस्तै मैले भने अब यो ठाउँ अनुसारको यो साइनसहरू हुन्छ, त्यही अनुसार अब हामीले थिचेर पनि पत्ता लाग्छ। अनि त्यो पछि हामीले एक्सरे गर्न पठाउँछौँ बिरामीलाई, अनि एक्सरे गरेर आइसक्नु भएपछि चाहिँ अब हामीले त्यहाँ उहाँलाई बुझाउँछौँ हजुरको यहाँ यस्तो बिप बढेको छ भनेर। अनि त्यो पछि चाहिँ अब हामीले नाकमा हाल्ने थोपा अनि त्यो पछि अब इन्फेक्सन धेरै नै छ भने चाहिँ एन्टिबायोटिक पनि चलाउनु पर्ने हुन्छ। त्यो पछि चाहिँ उहाँहरूले गर्न सक्ने भनेको चाहिँ आफू जोगिने चिसोबाट नै हो
2: हजुर
3: एकदमै।
2: अब यति गरेर जस्तो पहिलो चरण आफू जोगिने, दोस्रो चरण यहाँहरूले दिएको औषधिबाट प्रयास गरिन्छ, यदि त्यसबाट पनि भएन भने हामी अपरेसन तर्फ लाग्छ
3: हजुर। त्यो 12 हप्ता कटिसकेर अब कसैलाई चाहिँ त्यहाँ नाकमा मासु पलाउन थाल्यो, अब मासु चाहिँ कस्तो हुन्छ भने अब हामीले एउटा एन्टरडाइनोस्कोपी भन्ने एउटा सामान हुन्छ, त्यसले यसरी हेर्दाखेरि चाहिँ अङ्गुरको डल्लो भनौँ न हामीले, अङ्गुरको डल्लो जस्तो चाहिँ दुइटै नाकमा देखिन्छ, कसैको एउटा नाकमा देखिन्छ, त्यस्तो पलाउन थाल्छ पछि गएर, अनि त्यो देखियो भने चाहिँ अपरेसनमा जानुपर्छ। अनि
2: अब नाकपछि हामी कानको कुरा गरौँ न, जस्तो अब कान उमेरले हो कि अलि बुढौली हुँदै गएपछि हामीले पनि अलिक कम सुने जस्तो अनुभव गरिने, अझ हामीभन्दा ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, अग्रजहरू हुनुहुन्छ, उहाँहरूले त मैले कानै सुन्न छोडेँ भनेको कतिपय हामी सुन्छौँ। अब यो कानमा पनि के कस्ता समस्याहरू देखिने गर्छ, यहाँसँग के कस्ता बिरामीहरू आउने गर्नुहुन्छ नि?
3: कानमा चाहिँ धेरै कानबाट पानी बग्ने, पिप बग्ने भनेर आउनुहुन्छ, उहाँहरूको चाहिँ अब कसैको बच्चाबाट इन्फेक्सन भएको भएर कानको हाम्रो जाली हुन्छ जुन कान सुन्नलाई एकदमै हेल्प गर्ने, त्योमा चाहिँ पाल परेर आउनुहुन्छ, अनि त्यहाँबाट त्यसले गर्दा पिप बग्ने समस्या हुन्छ। अब बुढो मान्छेमा कुरा गर्नुपर्दाखेरि चाहिँ हाम्रो नसाहरू सुक्दै जान्छन् के, बुढो हुँदै गएपछि अब हाम्रो नसाहरू सुक्दै जान्छन् कानको, अनि कानको नसा सुक्दै गएपछि हाम्रो सुन्ने क्षमता पनि कम हुँदै जाने हो। अब त्यो चाहिँ त्यसको लागि अहिले हामीले गर्ने भनेको चाहिँ हियरिङ एड बुढो भइसकेपछि अहिले नेपालमा पनि एकदमै राम्रो सबै ठाउँमा इभन पोखरामा पनि एकदमै राम्रोसँग अभाइलेबल छ, त्यो चाहिँ हियरिङ एड लगाउने, उहाँहरूले त्यसले सुन्न अलिकति सजिलो बनाउने हुन्छ। अब कसैको चाहिँ भाइरसले गर्दाखेरि कान ढ्याप्प सुन्न बन्द पनि हुन्छ, भाइरस धेरै कारणले चोटपटकले पनि त्यस्तो भयो भने चाहिँ त्यो चाहिँ अलिकति भनौँ न त्यो बुढेसकालमा हुनुभन्दा अलि अगाडि नै हुन्छ। त्यो चाहिँ
2: भाइरस भनेको चाहिँ कुनै रोगको संक्रमणले हुने हो कि
3: रुगा खोकी लाग्दा पनि हुनसक्छ, अब कसैलाई ज्वरो आएको हुनसक्छ त्यसले हुनसक्छ, कसैलाई अब भनौँ न अब बुवा आमामा देखेको समस्या आफूलाई पनि आएको हुनसक्छ।
2: त्यस्तोलाई बेलैमा हामीले उपचार गरेनौँ भने त्यो भाइरसले चाहिँ संक्रमण बढाउँदै लगेर हामीलाई त्यस्ता समस्यामा पुर्याउन सक्छ।
3: हजुर हो एकदमै, त्यो चाहिँ हामीले सकेसम्म 3 दिनभित्र उपचार गर्न सक्यौँ भने चाहिँ अब ग्यारेन्टी चाहिँ हुँदैन रिस्टोर हुन्छ भनेर, तर धेरैमा चाहिँ राम्रो देखिन्छ 3 दिनभित्र भेट्यौँ भने चाहिँ उहाँहरूलाई हामीले।
2: जस्तो यो अब कानको चाहिँ अहिले हियरिङको कुरा गर्नुभएको छ, अहिले प्रविधिले चाहिँ कति पनि कानै नसुन्नेलाई पनि सुन्न सक्ने प्रविधि आयो भनेर पनि भन्छन्। अब यो बालकदेखि वृद्धसम्म हुने कानका समस्याहरूलाई हामीले चाहिँ अब हाम्रो नेपालमा नै हामी त्यस्तो उपचार दिन सक्ने अवस्थामा पुगेको
3: हो? हजुर पुगिसक्यौँ हामीले। जस्तै मैले अघि हजुरलाई हियरिङ एडको कुरा गरेँ नि, हियरिङ एड चाहिँ विभिन्न प्रकारका हुन्छन्, एउटा भनेको कानको भित्र नदेखिने हुन्छ, एउटा कानको पछाडि लाउने हुन्छ, अब त्यो चाहिँ अब सामान्य भयो। अब हजुरले कुरा गरे जस्तै कानै नसुन्नेलाई पनि लाउन मिल्छ भनेर सोध्नुभयो, अहिले कोक्लियर इम्प्लान्ट भन्ने एउटा नयाँ प्रविधि छ जस अब हाम्रो टिचिङ अस्पताल आइओएममा, अनि त्यो पछि उता धरानमा
2: बिर
3: हस्पिटलमा, अनि यता नोभल मेडिकल कलेजमा पनि सुरु भएको छ, इभन हाम्रो हरियो खर्कमा पनि अब पोखरामा पनि सुरु गर्दै हुनुहुन्छ। यो कोक्लियर इम्प्लान्ट भनेको चाहिँ अब सुन्दै नसुन्नेलाई एकदमै सजिलो भयो। अब अहिले बाहिर देशमा चाहिँ हाम्रो त्योभन्दा बढी अडिटरी ब्रेन स्ट्रिम्स इम्प्लान्टहरू तिनीहरू पनि आएको छन्, अब त्यो चाहिँ नेपालमा अब भित्रिँदैछ बिस्तारै।
2: अब हामी नाकको कुरा गऱ्यौँ, कानका कुरा गऱ्यौँ, अब अलिकति घाँटीको विषयमा कुरा गरौँ। घाँटीमा चाहिँ के कस्ता समस्या देखिन्छ नि डाक्टर साहब?
3: अब घाँटीमा अहिले एकदमै धेरै देखिन थालेको भनेको थाइरोइडको समस्या देखेछु मैले, एकदम धेरै देखेँ
4: हजुर।
3: अब जस्तो कान घाँटीमा सानो डल्लोहरू आउने अनि त्यो अथवा ठुलो पनि हुँदै जाने, अर्को भनेको यो हाइपोथाइरोइड र हाइपरथाइरोइडिजम भन्ने पनि छ, त्यसले पनि अलिकति अब धेरै नै देखिरहेको छु मैले दीर्घायु रोगको रूपमा, जस्तै डायबिटिजहरू प्रेसरहरू बढेर आउनुहुन्छ। अर्को भनेको चाहिँ अब हामी जस्तो अब प्रोफेसनमा भएको मान्छे जो धेरै बोल्नुपर्छ, टिचर सिङ्गर अब हजुरहरू हुनुभयो, उहाँहरूको चाहिँ यो स्वर यन्त्रमा डल्लो पलाएर अब स्वर भाँसिने स्वर चुक्ने त्यो पनि अलिक धेरै नै आउनुहुन्छ, अनि घाँटीमा डल्ला डुल्लीहरू लिएर पनि आउनुहुन्छ।
4: अब जस्तो यो थाइराइडको चाहिँ खास कारण केही छ कि थाइराइड अहिले व्यापक रूपमा बढेको देख्छौँ हामी होइन, थाइराइड बिग्रिँदै गएर क्यान्सरै भयो भनेर पनि हामी सुन्छौँ, वास्तवमा यो थाइराइडको कारण के छ रक्षा?
3: मैले बुझेको कारण चाहिँ अब जस्तै पहिला हामीले त्यति धेरै सुन्थेनौँ किनभने प्रविधिहरू त्यति धेरै थिएनन्, अहिले चाहिँ जस्तै म हजुरले एउटा इक्जाम्पल दिन्छु, साउथ कोरियामा चाहिँ सोचेको भन्दा एकदमै धेरै यो थाइरोइडको डल्लो लिएर मान्छेहरू जचाउन आउनुभयो, किन त भनेर उहाँहरूले खोजी गर्दा हाम्रो जुन त्यो भिडियो एक्सरे गर्ने प्रविधि छ नि त्यो अझै राम्रो हुँदै गयो, त्यसले गर्दाखेरि थाहा पनि भयो, अब अहिले मान्छेहरू सचेत पनि हुनुभयो आफ्नो स्वास्थ्य एकदम राम्रो राख्नुपर्छ भनेर, त्यही भएर पनि मान्छेहरू धेरै सचेत भएर र प्रविधिहरू पनि राम्रो हुँदै गएर यो अहिले थाहा भएको हो जस्तो लाग्छ,
4: रोग बढे जस्तो देखियो
3: हैन
4: हजुर। अब जस्तो स्वर भासिने कुरा गर्नुभयो नि, जस्तो यो स्वर भासिने कारण के होला?
3: अहिले जस्तै मेरो पनि अहिले त्यही नै समस्या छ, यो मेन भनेको चाहिँ अब हामीले त्यो भोइस ओभर युज भन्छौँ कि, जस्तै टिचरहरू हुनुहुन्छ जसले तिन चारवटा पिरियडभन्दा बढी पढाउनुहुन्छ, उहाँहरूमा एकदमै धेरै देखिन्छ कि यो हाम्रो स्वरयन्त्र चाहिँ यस्तो भी सेपको हुन्छ, अनि बोल्दाखेरि चाहिँ यो दुइटा जोडिने खोलिने हुनु पर्यो, त्यो खोलिँदाखेरि चाहिँ यहाँ प्रेसर परेर यसमा चाहिँ डल्लो पलाउने हुन्छ, अनि त्यो हुने बित्तिकै यसको तालमेल नमिल्ने भयो, नमिल्ने भएपछि स्वर आउँदाखेरि चाहिँ भाँसेको जस्तो अलि भनौँ न अब सास बढी फेरिए जस्तो स्वर सुनिन्छ त्यसमा चाहिँ।
4: अब यसमा चाहिँ जस्तो मैले मेरो स्वर भासिएको एउटा त हामी सामान्य स्वर सुनेर पनि आकलन गर्न सकिन्छ होइन, अब यस्तो भयो भने यस्ता लक्षणहरू देखियो भने यसको उपचार विधि पद्धतिहरू के छन् डाक्टर?
3: यसको त अब सुरुमा हजुरले स्वर भासिएसँगै स्वर हजुरले जतिखेर पनि गरेर आफूलाई सन्चो बनाउन खोज्नुहुन्छ, आउने आइसकेपछि अहिले हाम्रो फ्लेक्सिबल एफएनपिएल भन्छौँ कि हामीले, फ्लेक्सिबल नाइजोल्यारिङ्गोस्कोपी भनेर भन्छौँ, त्यसले चाहिँ हजुरको नाकबाट त्यो पाइप हाल्ने अनि स्वरयन्त्रसम्म पुगेर हेर्ने हो, अर्को चाहिँ इन्डाइरेक्ट ल्यारिङ्गोस्कोपी भन्ने पनि हुन्छ त्यसले पनि हेर्छौँ। अब यसको प्राथमिक उपचार भनेकै नबोल्ने भोइस रेस्टमा
4: हजुर, कतिपय डाक्टर साहबहरूले तपाईँहरूले कमसेकम यति समय भोइस रेस्ट गर्नुहोस् है भनेर भन्नुहुन्छ, प्रारम्भिक चरणमा हामी भोइस रेस्ट गरेपछि त्यसलाई फेरि पुरानै अवस्थामा फर्काउने प्रयत्न गरिन्छ, त्यो भएन भने के कारणले हो यहाँले भने जस्तै कारण खोजेर दुईटा विधि प्रयोग गरेर गरिन्छ र त्यसका उपचार विधिहरू प्रयोग गर्ने कुरा गर्नुभयो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी नाक कान घाँटीका विषयमा कुराकानी गरिरहेका छौँ। नाक कान घाँटीका विषयमा कुराकानी गर्नका लागि आज हाम्रो यसै विषयका विषयविज्ञ वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर श्रेया गौतम आजको हाम्रो अतिथि हुनुहुन्छ, म उहाँसँग फेरि संवादमा जोड्न चाहन्छु। डाक्टर साहब, अब हामीले नाक कान घाँटीका विषयमा धेरै नै संवाद गऱ्यौँ किनभने आजको संवादबाट आदरणीय श्रोताहरूले धेरै नै जानकारी पाइसक्नु भएको छ। अब यो नाक कान घाँटीको समस्या क्यान्सरसम्म पनि पुग्न सक्ने अवस्था पनि देखिन्छ, कस्तो अवस्थामा चाहिँ यी समस्याहरू क्यान्सर बन्न सक्ने सम्भावना हुन्छ, यसबारे पनि अलिकति केही प्रकाश पारिदिनु न।
3: अब जस्तै मुखको क्यान्सर हुँदाखेरि चाहिँ मुखमा कुनै डल्लो आयो, घाउ आयो, दुई तिन हप्तासम्म पनि सन्चो भएन, हजुर डाक्टर साहबकोमा जानुभयो, डाक्टर साहबले प्राथमिक रूपमा हजुरलाई औषधिहरू दिनुभयो, खाँदा पनि सन्चो भएन भने चाहिँ हामीले बायोप्सी गर्छौँ। अब यस्तो कसमा देखिन्छ भन्दाखेरि चाहिँ जसले अब सुतीजन्य पदार्थहरू धेरै सेवन गर्नुहुन्छ, चुरोटहरू धेरै सेवन गर्नुहुन्छ, उहाँलाई चाहिँ घाँटीको क्यान्सर, मुखको क्यान्सरहरू बढी रूपमा देखिन्छ। अब नाकमा पनि हाम्रो हेर्दै जाँदाखेरि चाहिँ 10-12 वर्षको बच्चाहरू जसकोमा चाहिँ मासु पलाएको हुन्छ तिनीहरूमा पनि हामीले गर्न सकिन्छ। अर्को भनेको हाम्रो कार्पेन्टरहरू हुनुहुन्छ जसले चाहिँ वुडमा काम गर्नुहुन्छ, उहाँहरूलाई पनि बढी सङ्क्रमित देखिन्छ, अनि आइरन सम्बन्धी काम गर्नेहरूलाई पनि बढी देखिन्छ यो फलामहरूमा काम गर्नेलाई नि, अनि घाँटीमा थाइरोइड त अब अहिले बढ्दो नै छ सङ्क्रमण
4: हजुर। अब यो नाक कान घाँटीको समस्या आउन नदिन अब सबैभन्दा पहिले त यहाँहरू त जस्तो यहाँहरू जस्तो विषयविज्ञ डाक्टरहरू अब रात खटिरहनु भएको छ, अन्य स्वास्थ्य कर्मी नर्सहरू स्वास्थ्य संस्थाहरू अहोरात्र खटिरहनु भएको छ, तर पनि यसको समस्या निरन्तर रूपमा बढिरहेको छ। अब एउटा मेरो समस्याको लागि त सबभन्दा पहिला म नै सजग बन्नुपर्छ होला, प्रत्येक व्यक्ति नै सजग बन्नुपर्छ होला, व्यक्तिपछि उसको घर परिवारको दायित्व होला होइन, किनभने ऊ बिरामी भएपछि उसलाई हस्पिटलसम्म लैजाने उपचारमा लैजाने परिवारको भूमिका होला, त्यसपछि समाजको पनि भूमिका होला, किनभने जस्तो हामी कतिपय क्यान्सर भयो भने अहिले हामी सुरुमा भन्न हिचकिच्याउने अवस्था छ, समाजले पनि रोगहरूलाई अलिक सजिलो गरेर भन्न सक्ने वातावरण पनि बनाइदिनु पर्ने हुन्छ होला, त्यसपछि सरकारवालाको भूमिका होला, अझ सरकारले केही पोलिसीहरू पनि बनाउनु पर्ला, कस कसले के गर्यो भने स्वास्थ्यमा आउने नाक कान घाँटीमा आउने समस्याहरूलाई हामी नियन्त्रण गर्न सक्छौँ अथवा नियन्त्रण नभए पनि यसलाई रोकथाम गर्न सक्छौँ, यसका लागि एउटा व्यक्ति घर परिवार समाज सरकार कस कसले के गरिदियो हुन्थ्यो भन्ने लाग्छ एउटा विषयविज्ञ डाक्टरको हिसाबले।
3: व्यक्तिमा त अब व्यक्ति नै सचेत हुनु पर्यो, मैले भने जस्तै सुर्तिजन्य पदार्थहरू खानु भएन, अब उहाँ आफै सचेत हुनु पर्यो। अर्को भनेको चाहिँ अब हाम्रो इन्भाइरोमेन्टल कजहरू पनि धेरै हुन्छ है, अब चिसोहरूले पनि बढी प्रभाव पारेको हुन्छ, तर अब क्यान्सर हुनको लागि चाहिँ अब घर परिवारमा कसैलाई क्यान्सर छ भने, अब जस्तै भनौँ न कसैको बुवालाई क्यान्सर भएको छ, उहाँले सुर्ती खानुभएको थियो चुरोट खानुभएको थियो भने उहाँ आफै सचेत हुनु पर्यो, मलाई पनि हुनसक्छ यो कुरा मैले लिनु हुँदैन भनेर भन्नु पर्यो। अब घर परिवारमा चाहिँ अब देखियो कसैलाई यही रोग देखियो भने पनि उहाँहरूलाई सपोर्ट गरिदिने, अब औषधि उपचारको लागि उहाँहरूलाई अझै बढी उस गरिदिने, अस्पताल लैदिने, डाक्टरहरू खोजेर अब सबै कुरा गर्न हेल्प गरिदिने। अब समाजमा चाहिँ क्यान्सर भयो भन्दैमा नराम्रो रोग होइन, त्यो सरुवा रोग होइन, त्यो क्यान्सर हुने मान्छेलाई नै के परिरहेको छ भन्ने हामीले इमेजिन नै गर्न सक्दैनौँ। त्यत्रो धेरै केमोथेरापी भन्छौँ, रेडियोथेरापी भन्छौँ, उहाँहरू त भित्रबाट आफै नै गलिसकेको हुनुहुन्छ। अब हाम्रो काम भनेको उहाँहरूलाई साथ दिने, के रूपमा हुन्छ हजुर, अस्पताल लैदिन सहयोग गरेर हुन्छ कि अब कसरी हुन्छ। अब समाजभन्दा पनि सरकारबाट चाहिँ मलाई के लाग्छ भने अलि धेरै हेल्प चाहिँ भइ नै रहेको छ। अब हाम्रो क्यान्सर अस्पतालहरू काठमाडौँमा भरतपुरमा छ, पहिला एकदम धेरै इन्डिया जाने ट्रेन्ड थियो, अहिले सरकारले धेरै कुराहरू यहीँ प्रोभाइड गरिदिएर मान्छेहरूलाई इन्डिया जान नपर्ने पनि छ। अब सरकारले आई थिङ्क पैसाबाट पनि हेल्प गरि नै राख्नुभएको छ, आर्थिक रूपमा पनि धेरै नै सहयोग छ। अब यसलाई चाहिँ मलाई के लाग्छ भने अझै धेरै रिसर्चहरू भयो नेपालमा, अब सबै प्रविधिहरू भित्र्याउन सकियो, रेडियोथेरापीहरू ब्राकिथेरापीहरू अहिले भइ नै रहेको छ सबै अस्पतालतिर, सबै जिल्लासम्ममा यो पुर्याउन सकियो भने चाहिँ मान्छेहरूलाई आर्थिक रूपले पनि गाह्रो हुँदैन, किनभने जाऊ बस पनि त्यो पनि खर्चमा पर्छ। मलाई चाहिँ त्यही नै हो,
4: आफ्नै घरसम्म नै घर दैलोसम्म अहिले तीन तहको सरकार छ होइन, अब संघीय सरकारले मात्रै होइन, केन्द्रमा मात्रै होइन, प्रदेशमा स्थानीय तहमा सबैमा यो स्वास्थ्य सेवालाई विस्तार गर्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा गर्नुभयो। अब यो पोखरामा हाम्रो स्वास्थ्य अवस्था चाहिँ अहिले कस्तो छ?
3: अब अहिले हेर्दाखेरि हाम्रोमा तीनवटा मेडिकल कलेजहरू छन् ठुल्ठुलो, जिएमसी मणिपाल, अब अहिले हाम्रो यो गण्डकी अस्पताल पनि अब उसमा कन्भर्ट भइसक्यो। त्यो हेर्दाखेरि चाहिँ मैले देखेको चाहिँ अब यो बागलुङ स्याङ्जा बेनीदेखिको मान्छे पोखरा आउनुहुन्छ। अब कति कुरा सानसानो कुरा चाहिँ बागलुङ बेनीमा पनि हुनसक्थ्यो उहाँहरूलाई, त्यति धेरै ट्राभल गर्न नपरेको भए हुन्थ्यो जस्तो हुन्छ। त्यो हेरिकन अब जस्तै अहिले हाम्रो मणिपाल सेक्सन अस्पतालमा क्यान्सरको रोग पनि सुरु भएको छ, बिरामीहरूलाई यही लिएर चितवन दौडिनु परेन, काठमाडौँ दौडिनु परेन। त्यो हेर्दा चाहिँ हाम्रो अझै राम्रो हुँदै गएको जस्तो लाग्छ मलाई, मान्छेहरूलाई अझै धेरै साथ सहयोग पाइराख्नु भएको छ जस्तो लाग्छ।
4: हजुर, हिजोको अवस्थाभन्दा आज धेरै परिवर्तन भइसक्यो, किनभने अब यो पोखरा आसपासका होइन, जस्तो यहाँले भने चाहिँ बागलुङ मेघदी पर्वत तनहुँ होइन स्याङ्जा लगायतका यी जिल्लाहरूबाट अझै पनि मानिसहरू यहाँ आइरहनु पर्ने अवस्था छ। पोखरा त लगभग एक प्रकारले राम्रो सेवा दिने स्थानमा पुगिसकेका छ, यसलाई अझ गाउँसम्म विस्तार गर्न सकियोस्, अझै आफ्ना स्थानमा नागरिकहरूले सेवा पाउन सकुन् भन्ने कुरा यहाँले उल्लेख गर्नुभयो। आम नागरिकलाई एउटा विषयविज्ञ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरका हिसाबले अन्त्यमा भन्नुपर्ने कुराहरू केही छन् डाक्टर साहब?
3: मैले भन्नुपर्ने चाहिँ आफू सचेत हुनु पर्यो, म सधैँ त्यही नै भनिरहेको छु, आफू सचेत हुनु पर्यो, आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्यो। औषधिले मात्र सबै कुरा सन्चो हुँदैन, औषधि खाएर पनि उहाँहरू सचेत हुनु भएन भने त फेरि त्यो रोग आइ नै हाल्छ। अनि अरू भनेको अब यो धुलो धुवाँबाट बच्नु पर्यो, सिजनहरू चेन्ज भइरहेको छ, जसलाई पिनासको समस्या छ उहाँले चिसोहरू नखाइदिनु होला, त्यही भन्छु। कान कोट्याउने नाक कोट्याउने बानी, कानमा तेल हाल्ने, हामी नेपालीहरूले एकदम कानमा तेल हाल्ने बच्चैदेखि ठुलोसम्म एकदम तेल हाल्नुहुन्छ, आँखामा तेल हालिदिनुहुन्छ बच्चाको, त्योहरू चाहिँ नगरिदिनु होला, किनभने त्यो तेल हाल्न हुँदैन भनेर हाम्रो बुझिदिनु पर्यो। हजुरको रोग केही छ भने चाहिँ टाइममा अस्पताल आउनु पर्यो,
4: डाक्टर साहब आफ्नो यो व्यस्तताका बिच पनि आफ्नो अमूल्य समय रेडियो नेपालका लागि दिनुभयो, आम समुदायका लागि दिनुभयो, यो समय र संवादका लागि डाक्टर साहबलाई हार्दिक धन्यवाद।
3: थ्याङ्क यू सो मच।
4: उहाँ हुनुहुन्थ्यो वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर श्रेया गौतम। उहाँ ओम हस्पिटल पोखरामा आबद्ध डाक्टर हुनुहुन्छ। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। अब हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आजको कार्यक्रमको सन्दर्भमा तपाईँका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर पत्राचार गर्न सक्नुहुनेछ। यदि यहाँहरूसँग इमेल पहुँच्छ भने swasthyhamro@gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष धन्यवाद दिँदै आजको कार्यक्रमबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ रामकृष्ण ढकालको स्वरमा रहेको यो सुदेश गान। कालीप्रसाद रिजालको रचना अनि सङ्गीत हो आलोक श्रीको।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: स्वदेश गान सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौ। नारायण लामा, शिला विष्ट र साथीहरूको स्वर, दीपक कौडिन्यको रचना अनि सङ्गीत हो ईश्वर खत्रीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजी बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय संसदबाट पारित भएका चारवटै अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल। अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मसहतमा अन्त्येष्टि। र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्ति उल्लेख छ। संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहिबार नै राष्ट्रपति कार्यालय पेश भएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास, लगानीको वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा हिजो निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र, मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक भएकामा जोड दिनुभयो। छलफलमा निर्माण व्यवसायहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमा आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानी सम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै नागरिकलाई अनुभव हुने गरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिनमा भएका प्रमुख कार्य, उपलब्धि र प्रारम्भिक परिणामको बारेमा जानकारी दिनुहुँदै उहाँले यस अवधिमा भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यतामा आधारित नियुक्ति तथा डिजिटल सेवा प्रवाहमा ठोस परिणाम हासिल भएको जानकारी दिनुभयो। नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभयो। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री गौतमले गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउनका लागि विधेयक ल्याइएको प्रष्ट पार्नुभयो। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयक पनि स्वीकृत गरेको थियो। राष्ट्रिय सभाको हिजोको बैठकले सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सहित 6 विधेयक पारित गरेको छ। राष्ट्रिय सभाको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सहकारी सम्बन्धी, स्वास्थ्य विज्ञान प्रतिष्ठान, आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 छलफलपछि सर्वसम्मतिले पारित गरेको हो। संसदीय सुनवाई समितिको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित 3 संसदीय सुनवाईका लागि प्रक्रिया सुरु गरेको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकमा समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित 3 सम्बन्धमा उजुरी सङ्कलन सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र संघीय संसद सचिव को विद्युतीय माध्यम मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले मन्त्रालय र माताहतका निकायमा कानून विपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ। कर्मचारी व्यवस्थापनलाई विधि सम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको पृष्ठ पहिचान र औचित्य पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी राख्न उहाँले निर्देशन दिनुभएको हो। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा हिजो भएको भेटघाटमा सभामुख अर्यालले उच्च स्तरीय भ्रमणको आदान प्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको बताउनुभयो। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको 26 बैठकले चिकित्सा शिक्षा आयोगको सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर देवेन्द्र खत्रीले पेश गर्नुभएको कार्यविधि सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानले समयमै रासायनिक मल पाउन् भन्ने उद्देश्यका साथ मन्त्रालयले हरसम्म प्रयासरत रहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बाली लगाउने मुख्य याममा मल आपूर्ति वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्ने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सकिने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुरमा हिजो आयोजित संविधान संशोधनमा नेपाली काङ्ग्रेसको दृष्टिकोण विषय कार्यक्रममा उहाँले सहमति, सर्वस्वीकार्य विधि र स्थापित पद्धतिलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी अधिकृतको स्वरूवा नियमित भएको जनाएको छ। प्रहरी केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक डिआइजी अभि नारायण काफ्लेले हिजो विज्ञप्ति जारी गरी स्वरूवाका सम्बन्धमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारमा सत्यता नरहेको बताउनुभयो। सरकारले त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि भएको घटनामा परि गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण खर्च उपलब्ध गराउने भएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू हिजो वीर अस्पताल पुग्नु भएको थियो। जलनबाट गम्भीर हुनुभएका नेपालीलाई भारत लैजाने तयारी गरिए पनि पछिल्लो स्वास्थ्य अवस्थाका कारण उहाँलाई तत्कालै भारत लैजाने योजना पनि स्थगित गरिएको छ। मुगुको कर्मारुङ र छायानाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्ध जलाशययुक्त प्रकृतिको सो आयोजना 306 मेगावाट क्षमताको रहेको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्ला फाटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ। चालु आर्थिक वर्षको असारसम्ममा 4191 पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन्। आदिवासी जनजाति आयोगले संविधानमा अस्पष्ट प्रावधानलाई समयानुकूल परिमार्जन गर्दै समावेशी, न्यायपूर्ण र प्रभावकारी शासन व्यवस्था सुनिश्चित गर्न हिजो 25 बुँदे सुझावहरू सार्वजनिक गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। पटक पटकको बाढी पहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रे पलाञ्चोक सिन्धुली खण्डमा अवर खण्ड अवरुद्ध भए अब आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्र्याकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच फेरि आक्रमण र प्रत्याक्रमण तीव्र बनेको छ। अमेरिकी सेनाले हर्मुज जलमार्ग आसपासका क्षेत्रसहित इरानका 90 सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। त्यस्तै इरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सैन्य आधारहरूमाथि निरन्तर प्रत्याक्रमण गरिरहेको छ। अब खेल समाचार। कप्तान किलियन एम्बाप्पे र उस्मान डेम्बेले को गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा गैराती भएको पहिलो क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज देशभरको आकाशमा बादल लाग्नेछ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदबाट पारित भएका चारवटै अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल। अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको मसहदमा अन्त्येष्टि र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। प्रविधिमा हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, वर्तमान सरकारले आफ्नो 100 दिन पुरा गरिसकेको छ। सरकार गठनसँगै सार्वजनिक गरिएका प्राथमिकता कार्ययोजना र 100 दिनभित्र सम्पन्न गर्ने भनिएका प्रतिबद्धतामध्ये के कति पुरा भए, के पुरा हुन बाँकी छन्, आजसम्म आइपुग्दा सरकार सामु के कस्ता चुनौतीहरू देखिएका छन्, ती चुनौतीहरू चिर्दै अगाडि बढ्न के कस्ता प्रयासहरू हुँदैछन् भन्ने विषयमा आज हामी समय सन्दर्भ कार्यक्रममा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ माननीय रमेश पुरसाई, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत हुनुहुन्छ। माननीय, स्वागत छ कार्यक्रममा। हेलो हेलो हेलो हेलो हेलो
1: हजुर हेलो
0: हजुर, आज हामी समय सन्दर्भ कार्यक्रममा कुराकानी गर्दैछौँ। सरकारले 100 दिन पुरा गरिसकेको अवस्थामा सरकारका कामहरू के कस्ता भएका छन्, सत्तारूढ दलले त्यसलाई कसरी हेरेको छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना नेता माननीय रमेश प्रसाई। माननीयजी, स्वागत छ कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद। यो कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूमा एकमुष्ट नमस्कार, जय देश, जय घन्टी।
0: हजुर, अब सरकारले 100 दिन पुरा गरिसकेको छ। यस अवधिमा सरकारले आफ्नो प्राथमिकतामा सुशासन, सेवा प्रवाह, आर्थिक सुधार, पूर्वाधार विकास, साथै जनजीविकासँग जोडिएका सवालहरूलाई राखेको थियो। ती कति पुरा भए? यहाँ त एउटा सञ्चार कर्मबाट अगाडि बढ्नुभएको नेता पनि हुनुहुन्छ, विश्लेषण गरेर भन्दाखेरि के भन्नुहुन्छ?
1: होइन, 100 दिनमा सम्पन्न हुने हो जस्तो मलाई लाग्दैन, 100 दिनमा प्रारम्भ हुने हो, 100 दिनमा लक्षण देखिने हो, 100 दिनमा सुरुवात हुने हो। जसरी नेपाली उखान हामी खुट्टी हेरेर चाल पाइयो भन्छौँ, 100 दिनमा खुट्टी देखिने हो। त्यसकारण तपाईँले भने जस्तै सरकारको खुट्टी चाहिँ 100 दिनमा देखिएको छ। जसले जस्तो प्रोपोगान्डा फैलाए पनि जनताले आफ्नो जीवनमा प्रत्यक्ष अनुभव गरेका छन् कि आज सरकारी कार्यालयहरूको सेवा प्रवाह हिजोको भन्दा कति छरितो भएको छ। मेरो घरमा एकजना मान्छे आउनुभयो र उहाँले मलाई धन्यवाद दिनुभयो कि यसपटक त राहदानी मेरो घरमै आयो हुलाक मार्फत भनेर। यो सेवा पहिलोपटक सुरुवात भएको छ। डिजिटलाइजेसनको दिशामा अथवा सुशासनको दिशामा सरकारले जुन प्रभावकारी कदमहरू चालेको छ, जसरी भ्रष्टाचारका मुद्दाहरूमा हिजो असाध्यै मान्य गण्य कहलिएका र शक्तिको दुरुपयोग गरेका मानिसहरूमाथि पनि न्यायको कठघरामा उनीहरूलाई उभ्याइएको छ, अथवा उनीहरूमाथि पनि सही ढङ्गले अभियोजन भएको छ। चाहे तपाईँ जेएनजी आन्दोलनको नरसंहारमा संलग्न तत्कालीन राजनीतिक नेतृत्वमाथिको अभियोजन हेर्नुहोस्,
0: हजुर,
1: अनि जनताको जीवन सुधार गर्ने दिशामा पनि, जनताको पीडा हनन गर्ने दिशामा पनि, जस्तो सहकारी पीडितहरूको बचत फिर्ता सुरु भएको छ, अव्यवस्थित बसोबासी भूमिहीनहरूलाई लाल पूर्जा बाँड्ने काम पनि सुरु भएको छ, राजनीतिक नियुक्तिहरू खारेज भएका छन्, जुन दलतन्त्र हावी भएर सरकारी कार्यालयहरूमा, विश्वविद्यालयहरूमा, सार्वजनिक संस्थानहरूमा जुन दलतन्त्र हावी भएर त्यसको अत्यधिक दोहन भएको छ, त्यसलाई उन्मूलन गर्नका लागि सार्वजनिक संस्थानहरूलाई दलतन्त्रबाट मुक्त गर्ने काम पनि असाध्यै प्रभावकारी रूपमा सुरु भएको छ। हामीले हिजो जनतासँग जे जे वाचा गरेका थियौँ, हाम्रो चुनावी वाचापत्र करार पत्रमा जे जे कुराहरू उल्लेखित थिए, ती कुराहरूलाई व्यवहारमा उतार्ने दिशामा सरकार असाध्यै द्रुत गतिमा अगाडि बढिरहेको म देख्छु।
0: हजुर, जसरी पार्टीले चुनाव ताका आफ्ना प्रतिबद्धता पत्रहरूमा उल्लेख गरेका कुराहरू थिए नि, ती कुराहरूलाई यो 100 दिनको अवधिमा हेर्दाखेरि, हुन त यहाँले भन्नुभयो एउटा लक्षण कस्तो देखाउँछ त्योबाट चाहिँ प्रारम्भ हो, त्योबाट मूल्याङ्कन गर्न सकिने हो, यो कुरा नै सबै कुरा होइन, 100 दिन नै पर्याप्त होइन भनिरहँदाखेरि ती कुराहरू पनि समावेश हुन सकेका छन्, या अलिक फरक ढङ्गले गइरहेको सरकार?
1: होइन, पार्टीले जे जे वाचा जनता समक्ष गरेको थियो
0: हजुर
1: त्यही दिशामा सरकार अगाडि बढिरहेको छ। पार्टीले निर्धारण गरेको परिधिभित्रबाटै सरकारले जनताको पक्षमा उल्लेख्य रूपमा काम गरिरहेको छ। जस्तो हामीले के भन्यौँ चुनावको बेला, हामी उनीहरूले जस्तो सुकुम्बासी अथवा अव्यवस्थित बसोबासीको मुद्दा बेचेर राजनीति गर्दैनौँ, यो समस्या समाधान गर्छौँ हामी भनेर हामीले वाचा गरेका थियौँ। आज सुकुम्बासीहरूलाई लाल पूर्जा बाँड्ने काम सुरु भएको छ। अस्ति भर्खरै बाँकेको बडैया तालमा जसरी वडा नम्बर 4 29 परिवारलाई लाल पूर्जा बाँडियो। सहकारी पीडितहरूको बचत हामीले फिर्ता गर्छौँ भनेका थियौँ। सहकारी पीडितहरूको बचत फिर्ता गर्ने काम पनि द्रुत गतिमा सुरु भएको छ। हामीले भ्रष्टाचार विरुद्ध निर्मम हुन्छौँ, शून्य सहनशीलता अपनाउँछौँ भनेका थियौँ। आज सुशासनको दिशामा पनि सरकारले उल्लेख्य रूपमा काम गरिरहेको छ। अभियोजन गर्ने र दोषीहरूलाई न्यायको कठघरामा उभ्याउने काम पनि भइरहेको छ। सम्पत्ति छानबिन आयोग गठन भएको छ, जसले 63 यताका सम्पूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरण सङ्कलन गरेर छानबिनको काम पनि द्रुत गतिमा अगाडि बढाएको छ। जेएनजी र तत्कालीन सरकार सुशीला कार्कीको अन्तरिम सरकार बीच भएको 10 सम्झौता कार्यान्वयन गर्ने दिशामा पनि सरकार उल्लेख्य रूपमा अघि बढिरहेको छ। चाँडै जेएनजी परिषद गठन भएर जेएनजी आन्दोलनका घाइतेहरू र त्यसबाट प्रभावित जो युवाहरू हुनुहुन्छ उहाँहरूका आकाङ्क्षाहरूलाई समस्याहरूलाई सम्बोधन गर्नका लागि पनि पहल कदमी भइरहेकै छ।
0: तर यहाँले यो भन्दै गर्दाखेरि
1: आशा गरेका थियौँ, सरकारले आज त्यही नै गरिरहेको छ। यो कुरा नागरिकले आफ्नो जीवनमा प्रत्यक्ष अनुभव गरेकै छन् भन्ने मलाई लाग्छ।
0: तर विपक्षीहरूले सरकारले काम भन्दा पनि प्रोपोगन्डा गर्यो, रिसिभी सान्ने काम गर्यो भन्ने आरोप लाउँदै आएको छ नि, यसमा कतिको सत्यता छ?
1: हेर्नुहोस्, दण्डहीनता विरुद्ध, भ्रष्टाचार विरुद्ध, राज्यको ढुकुटी दोहन विरुद्ध त निर्मम हुन्छौँ र त्यसमा संलग्न जो कोही भए पनि जेल जान्छ भनेर हामीले पटक पटक जनता समक्ष वाचा गरेकै छौँ। त्यही वाचा पुरा गर्ने दिशामा सरकार अघि बढिरहेको हो। यो कुनै प्रतिशोध अथवा रिसिभी साँधिएको स्थिति होइन। तपाईँले जस्तो जेएनजी नरसंहारको प्रसङ्ग उठाउनु भएको हो भने नरसंहार भएकै हो, त्यो उत्तरदायी तत्कालीन नेतृत्व नै हुन्छ। तपाईँलाई सम्झना छ कि छैन, मैले संसदमा बोल्ने क्रममा जननेता मदन भण्डारीको एउटा वाक्य कोट गरेको थिएँ। जननेता मदन भण्डारीले त्यति बेला 46 जनआन्दोलन पश्चात एउटा सभामा भन्नुभएको थियो कि यो सुरक्षाकर्मीले अथवा तत्कालीन प्रधानमन्त्रीले गरेको नरसंहार होइन, यो महाराज धिराजको कृपा हो, किनकि शासनको नेतृत्व उहाँको हातमा छ भनेर मदन भण्डारीले त्यो दलिल त्यति बेला जुन दिनुभएको थियो त्यो यति बेला किन लागू नहुने? यति बेलाको जुन नरसंहार गत भदौ 23 र 24 भयो त्यसको जिम्मेवारी पनि नेतृत्वको हिसाबले, अभिभावकत्वको हिसाबले, जिम्मेवारीको हिसाबले तत्कालीन शासक अर्थात् तत्कालीन कार्यकारी प्रधानमन्त्री र सुरक्षा संयन्त्रको नेतृत्व गरेको तत्कालीन गृहमन्त्रीकै हुन्छ। यहाँ कहाँनिर प्रतिशोध देखियो, कहाँनिर रिसिभी देखियो?
0: यहाँले यो भन्दै गर्दाखेरि काठमाडौँमा रहेका सुकुमवासीहरूको पीडा फरक छ, अहिले पनि यहाँले सञ्चार माध्यममा सुनिराख्नु भयो होला, देखिराख्नु भयो होला, यो सन्दर्भमा यहाँको भनाइ के छ?
1: काठमाडौँमा वर्षौँ अघिदेखि
0: हजुर
1: यो हामीले सुरुवात गरेको होइन। बागमती किनारको सुकुमवासी समस्या समाधान गर्नका लागि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले असाध्यै धेरै प्रयास गरेको थियो, तर त्यो प्रयास सफल हुन सकेन। तपाईँलाई एउटा दृष्टान्त दिन्छु। बाबुराम भट्टराईको सरकारले इचङ्गु नारायणमा एउटा अपार्टमेन्ट बनाएर बागमती किनारका अव्यवस्थित बसोबासीहरूलाई स्थानान्तरण गर्न खोजेको थियो, तर त्यहाँ यति चरम राजनीति भयो किनभने कतिपयको भोट ब्याङ्क हो त्यो, भूमिहीनहरूको समस्या, सुकुमवासीहरूको समस्या, त्यसकारण उनीहरूले समस्या समाधान गर्न चाहेनन्, बरु समस्यालाई बल्झाउनका लागि आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरे। त्यो चरम राजनीतिकरणले गर्दा त्यति बेला त्यो समस्या समाधान हुन सकेन। बालेन शाह काठमाडौँ महानगरपालिकाको जब मेयर हुनुहुन्थ्यो अहिलेको प्रधानमन्त्री, त्यति बेला पनि यो समस्या समाधान गर्ने असाध्यै धेरै प्रयास भयो, तर त्यति बेला पनि तत्कालीन सङ्घीय सरकारले असहयोग गरेको कारणले त्यो समस्या समाधान हुन सकेन। यहाँ सुकुमवासीलाई बिचल्ली पारियो भनेर असाध्यै प्रोपोगान्डा फिजाइएको छ, कसैलाई पनि बिचल्ली पारिएको छैन। सरकारले त्यहाँ बसेका अव्यवस्थित बसोबासी जो हुनुहुन्थ्यो उहाँहरूलाई होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गर्यो र अब जग्गाको लालपूर्जा नदिउन्जेलसम्म, उहाँहरूको स्थायी बसोबासको व्यवस्था नगरुन्जेलसम्मका लागि होल्डिङ सेन्टरमा सधैँ राखिरहँदाखेरि पनि उहाँहरूलाई विभिन्न खाले समस्याहरू आउने, होइन रोजगारीको अनि समय खपतको पनि उहाँहरूलाई अलिकति दुविधा हुने भएको हुनाले सरकारले के गर्यो त भन्दा सुरुमा प्रारम्भिक रूपमा 25,000 र प्रति महिना हरेक परिवारलाई मासिक रूपमा 15,000 सरकारले दिने घोषणा गरेको छ जबसम्म उहाँहरूलाई लाल पूर्जा र स्थायी बसोबासको व्यवस्था हुँदैन। प्रति महिना 15,000 भनेको सम्भवत काठमाडौँमा उहाँहरूले कोठा भाडा लिएरै बस्दाखेरि पनि त्यति कम सहुलियत हो जस्तो मलाई लाग्दैन। हामीले राज्यको क्षमतालाई पनि त हेर्नुपर्छ नि।
0: तर समस्या काठमाडौँमा छ, बर्दियाबाट सुरु गयो भन्ने आरोप त लाग्दै आएको छ, यहाँले पनि सुन्नुभयो होला।
1: होइन, दुई खालका समस्याहरू छन्,
0: हजुर
1: धेरै खालका छन् तर मुख्य गरी दुई खालका छन्। एउटा चाहिँ तपाईँले नदी किनार अथवा सार्वजनिक जग्गाहरूमा जो हाम्रो बस्ती बस्दै आएको छ यसलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर जहाँ अहिले नैमा बस्तीहरू बसेका छन् तराईमा, त्यो समस्या चाहिँ यथाशीघ्र समाधान गर्न सकिन्छ, त्यहाँ बसेकालाई त्यही लाल पूर्जा दिन सकिन्छ। किनभने ती जग्गाहरू सार्वजनिक पनि होइनन्, ती जग्गाहरूमा कुनै विवाद पनि छैन। र तत्कालीन सरकारको नीति के थियो भने पाँडेरै बस जङ्गल भन्थ्यो तत्कालीन सरकारले। त्यसकारण पहाडबाट बसाइ सरेर 30-40 वर्ष अघिदेखि अहिले नि जग्गामा बसिरहेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको समस्या अलि भिन्न हो, यो शीघ्र समाधान गर्न सकिन्छ। त्यसकारण सबै समस्याहरूको समाधानका लागि सुकुम्बासी नियमन व्यवस्थापन प्राधिकरण सरकारले गठन गर्दैछ, त्यसबाट समाधान हुन्छ नै। यद्यपि अहिले चाहिँ हामीले प्रक्रियाहरू पुरा भइसकेका, नापी भइसकेका, सरजमिन पनि भइसकेका, अहिले नै जग्गाहरूमा बसोबास गरिरहेका नागरिकलाई लाल पूर्जा बाँड्ने कामलाई पहिलो प्राथमिकता दिएका हौँ।
0: सरकारले ठुलो संख्यामा सरकारी नियुक्तिहरू, सरकारले योभन्दा अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गरेको छ, तर प्रक्रियामा जाँदाखेरि फेरि तिनै व्यक्तिहरू आए, नयाँ के आयो त भन्ने प्रश्न पनि उठिरहेको छ, के भन्नुहुन्छ?
1: हेर्नुहोस्, कहिलेकाहीँ कस्तो हुन्छ भने पहिला हामीले रासोपाको सङ्गठन विस्तार गर्दै गर्दा पनि यिनै प्रश्नहरू उठ्थे, नयाँ के ल्यायौ त, हिजोकै मान्छेहरू आए, हिजो कुनै कुनै दलमा भएका मान्छेहरू आज रासोपामा आए भन्दा मेरो उत्तर के हुन्थ्यो भने मान्छे चन्द्रमाबाट ल्याउन सकिँदैन, पृथ्वीमा भएकै मान्छे आउने हो, यही समाजमा भएको मान्छे आउने हो। त्यसमा हिजो के हुन्थ्यो भने आफ्नो राजनीतिक पहुँचको आधारमा नोटका सम्पूर्ण प्रक्रियाहरूलाई व्यवस्था गरेर, मेरिटोक्रेसीलाई व्यवस्था गरेर चाकरीलाई प्रोत्साहन गरिन्थ्यो। त्यसपटक हामीले बकायदा विज्ञ समिति बनाएर विज्ञ समिति मार्फत इन्टरभ्यू, प्रेजेन्टेसन लगायतका सबै प्रक्रियाहरू, सर्टलिस्ट लगायतका सबै प्रक्रियाहरू पुरा गरेर वैज्ञानिक रूपमा विधिसम्मत

0: मुख्य समितिबाट छनौट गरिएका व्यक्तिहरूले नै ती नियुक्तिहरू ग्रहण गर्नुभएको छ।
1: हिजो मात्र एउटा दुःखद घटना भयो, एउटा युवाले आत्मदाह गर्ने प्रयास गरे,
0: मैले सुनेको छु। त्यसमा मैले विस्तृत रूपमा बुझ्न बाँकी छ, अझ जानकारी प्राप्त गर्न बाँकी छ। मैले बुझे अनुसार चाहिँ मोटरसाइकलमा लक लगाइदिँदाखेरि नै असाध्यै आवेगमा आएर उहाँले त्यो निर्णय लिनुभयो भन्ने मैले समाचारहरूमा हेरेँ, जुन असाध्यै दुर्भाग्यपूर्ण हो। यसमा दुईटा कुरामा असाध्यै धेरै गम्भीर हुनुपर्छ हामी जस्तो लाग्छ मलाई। एउटा चाहिँ राज्यका संयन्त्रहरूले नागरिकप्रति गर्ने व्यवहार नागरिक मैत्री हुनुपर्छ, किनभने उनीहरू नागरिकका सेवक हुन्। त्यसकारण यो घटनामा यदि नगर प्रहरीको त्रुटि रहेछ भने सत्य तथ्य छानबिन गरेर ती कर्मचारीलाई विभागीय कारवाहीको दायरामा ल्याउनुपर्छ यदि त्रुटि रहेछ भने। तर अर्को पक्ष पनि छ यसको, हामी क्रमशः अति धेरै कमजोर, अति धेरै असंवेदनशील, अलि धेरै असहिष्णु र चाहिँ अलि धेरै सर्ट टेम्पर हुँदै जाँदैछौँ। एक प्रकारको मनोवैज्ञानिक क्राइसिस आइसोलेसनको कारणले गर्दा, विशेष गरी सहरमा बस्ने हामीहरूमा एक प्रकारको मनोवैज्ञानिक क्राइसिस चाहिँ देखिन्छ। यसको पनि जरामा हामी पुग्नुपर्छ होला, यो किन यस्तो हुँदैछ समाज भनेर।
1: युवाहरूमा वितृष्णा जागेको छ, रोजगारीको सम्भावना छैन, विदेशिनुपर्ने बाध्यता छ, होइन? मैले किनभने हिजोको युवाहरू पनि एकजना पठाउ चालक अथवा चाहिँ ड्राइभिङ गर्ने व्यक्ति हुनुहुँदो रहेछ। यस्ता समस्या यो एउटा उदाहरण मात्र हो, धेरै युवाहरूका समस्याहरू छन्। त्यसको लागि सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि, लगानी बढाउनको लागि, रोजगारी सिर्जना गर्नको लागि नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने देखिन्छ भन्ने पाठ पनि सिकाएको हो।
0: हेर्नुहोस्, हिजोका नीतिहरू चाहिँ कस्ता हुन्थे भने पैसा बाँड्ने, पैसा बाँडेर त्यो गरिबीलाई अथवा वञ्चितीकरणलाई चाहिँ व्यवस्थापन मात्रै गर्ने, दिगो समाधान गर्न नचाहने। अनि हामीले पैसा बाँड्यौँ भनेर हरेक पटक चुनाव जित्ने राजनीतिको सटर नै त्यसैबाट चलेको थियो केही शक्तिहरूको, जसले आज पनि त्यसरी नै चलाउने प्रयास गरिरहेका छन्। उनीहरू गरिबीको व्यवस्थापन मात्रै गर्न चाहन्छन्, उनीहरू सस्तो लोकप्रियता मात्र चाहन्छन्, उनीहरू चाहिँ यो गरिबीको समस्या वास्तवमा समाधान गर्न चाहँदैनन्। समस्या समाधान कसरी हुन्छ? समस्या समाधान चाहिँ वितरणमुखी भएर होइन, उत्पादनमुखी भएर हुन्छ। तपाईँले यस पटकको बजेट हेर्नुभयो भने सरकारले निजी क्षेत्रलाई अत्यधिक राहत दिएर उद्यमीहरूको मनोबल बढाउने कुरालाई प्रोत्साहन गरेको छ। चाहे बजेट हेर्नुहोस्, चाहे मौद्रिक नीति हेर्नुहोस्, प्रधानमन्त्रीसँग अस्ति भर्खरै निजी उद्योगी व्यवसायीहरूको जुन छलफल भयो त्यसपछि उहाँहरूले राख्नुभएको धारणा पनि असाध्यै धेरै सकारात्मक छ। निजी क्षेत्र आज हिजोको भन्दा धेरै बढी उत्साहित भएको छ र यो सरकारलाई निजी क्षेत्रले आशाको आँखाले हेरिरहेको छ। अब निजी क्षेत्रको मनोबल बढिसकेपछि त्यसले उद्यम प्रवर्धन हुन्छ, उद्यम प्रवर्धनले रोजगारी सृजना हुन्छ। हामीले विदेशमा रहेका युवाहरूलाई नेपाल फर्काउने भनेको त्यसरी नै रोजगारी सृजना गरेर उहाँहरूले स्वदेशमा फर्केर आफ्नो सिप र लगानीलाई स्वदेशमै लगाउने वातावरण बनाउँछौँ भनेका हौँ। त्यो वातावरण आजको भोलि बन्दैन, तर यो बजेट र यो मौद्रिक नीतिले असाध्यै धेरै सकारात्मक लक्षण देखिएको छ। यो कुरा तपाईँले मलाई सोधेर भन्दा पनि कुनै पनि निजी उद्योगी व्यवसायीलाई सोधेर क्रस चेक गर्नुभए हुन्छ। आज निजी क्षेत्र हिजोको भन्दा धेरै उत्साहित छ।
1: यहाँले सरकारले 100 दिनको अवधिमा के गर्यो भन्दा पनि लक्षण कस्तो देखायो भन्ने कुरालाई बढी जोड दिनुपर्छ भन्ने कुरा गर्दै गर्दाखेरि, सरकारले प्रारम्भ गर्यो, आफ्ना प्राथमिकता पनि तोक्यो र 100 दिन पनि पार गरिसकेको अवस्था छ। यही अवधिमा सत्तापक्षले स्वागत गरेको छ, विपक्षले आलोचना गरेको छ, नागरिक समाजले आफ्नै ढङ्गले हेरेको छ, सबैले आफ्नो ढङ्गले हेरेको छ, के गर्छ सरकारले भन्ने एउटा आम नागरिकले हेरिरहेको पनि अवस्था छ। तर यहाँहरूलाई आम युवाहरूको समर्थन थियो, परिवर्तनगामी शक्तिहरूको समर्थन थियो, र हिजोको दिनमा केही पनि भएन, अब केही हुन्छ कि भन्ने आशाले पनि जनताले यहाँलाई यहाँ पुर्याएको हो। कसरी अगाडि बढ्नुपर्छ?

0: सरकारले बुधाबाजी रूपमा भन्दैन न,
1: होइन सरकार जसरी अगाडि बढिरहेको छ यो असाध्यै सान्दर्भिक छ, असाध्यै सन्तोषजनक छ, असाध्यै धेरै जनताको पक्षमा सरकार अगाडि बढिरहेको छ। केही चिजहरू हामीले सिकेका पनि छौँ, समीक्षा गरेका पनि छौँ यो सय दिनमा। जस्तो हाम्रा निर्णयहरू अझ धेरै परिपक्व हुनुपर्छ, अझ धेरै जनमुखी हुनुपर्छ र सरकारको गति अझ धेरै द्रुत हुनुपर्छ भन्ने मलाई लाग्छ।
0: यति भन्दै गर्दाखेरि सय दिन पार गरिसकेपछि सत्तारूढ दलकै मान्यहरूको स्ट्याटस हेर्दाखेरि अथवा उहाँहरूका भनाइहरू हेर्दाखेरि कहीँ कतै सरकार र पार्टीबिच ग्याप छ कि भन्ने आभास पनि गर्न सकिन्छ, यहाँहरूले पनि सुन्नुभयो होला, देख्नुभयो होला।
1: तपाईँले यसलाई असाध्यै धेरै सकारात्मक रूपमा बुझ्नुपर्ने हुन्छ।
0: हजुर,
1: आफ्नै सरकारलाई आफ्नै सांसदहरूले क्रिटिकल भएर सुझाव दिइरहेका छन्, रचनात्मक भएर समालोचनात्मक चेत राखेर टिप्पणी गरिरहेका छन् भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कति उन्नत लोकतन्त्र रहेछ, कति धेरै विचारहरूको विविधता रहेछ र त्यो विविधतालाई कति धेरै सम्मान गरिँदो रहेछ भनेर तपाईँले त्यसरी विश्लेषण गर्नुपर्छ जस्तो मलाई लाग्छ।
0: हजुर,
1: अब जहाँसम्म सरकारका काम कारवाहीको प्रश्न छ, मैले अघि पनि भने तिन महिनामा पर्फेक्ट हुने होइन, सय दिनमा सुरुवात हुने हो, प्रारम्भ हुने हो, लक्षण देखिने हो र सबैको चित्त बुझाउन चाहिँ स्वयं ईश्वरले पनि सकेका छैनन्, हामी त मान्छे हौ। त्यसकारण सरकारले द्रुत गतिमा काम गर्दैछ, जनमुखी भएर काम गर्दैछ, केही समस्याहरू चाहिँ हाम्रो नियन्त्रणमै छैनन्, जस्तो कि पेट्रोलियम पदार्थको मूल्य त्यो हाम्रा कारणले प्रभावित भएको वृद्धि भएको होइन, त्यो वैश्विक कारणले गर्दा विश्व राजनीतिको कारणले गर्दा त्यसरी जनतालाई मार परिरहेको हो, यसले अन्य वस्तुहरूको महँगाईमा पनि व्यापक प्रभाव पारेको छ। त्यसकारण तर त्यसमा पनि फेरि विभिन्न कर छुट गरेर सहुलियत दिने सके जति प्रयास सरकारले गरेकै छ। कहिले काहीँ कस्तो हुन्छ भने मान्छेको आफ्नो प्रतिष्ठाको पनि सवाल हुन्छ, सबैतिर जस्तो थोरै स्रोत साधन हाम्रो भएको हुनाले बजेटको वितरण हुँदाखेरि आफ्नो निर्वाचन क्षेत्रमा अलिकति कम वितरण भयो कि भन्ने पनि कसै कसैलाई लागेको हुनसक्छ, होइन? अर्को कुरा, रासोपामा 101 क्षमतावान साथीहरू हुनुहुन्छ, क्षमतावान साथीहरूका आकाङ्क्षा पनि हुन्छन्, यो स्वाभाविक मानवीय प्रवृत्ति हो, त्यसकारण यसलाई स्वाभाविक रूपमै लिनुपर्छ भन्ने मलाई लाग्छ।
0: यति भन्दै गर्दाखेरि सदनमा सत्ता पक्ष र प्रतिपक्षको जुन किसिमको सम्बन्ध हुनु पर्थ्यो अथवा बुदागत रूपमा मुद्दागत रूपमा जसरी हेरिनु पर्थ्यो त्यो नहेरिकन एकदमै पानी बाराबारको अवस्था छ भन्छन्।
1: हामीले सार्वजनिक लेखा समितिको नेतृत्व नेपाली काङ्ग्रेसलाई छोड्यौँ,
0: हजुर,
1: जबकि त्यो प्रचलनलाई पटक पटक तोडिएको थियो, आफ्नो पक्षमा आफैले सार्वजनिक लेखा समिति राख्ने, आफ्नै मान्छेलाई त्यसको नेतृत्व दिने दूषित अभ्यास पनि यो देशमा भएकै हो। तर हामीले एउटा सौहार्दपूर्ण अभ्यास गर्न खोज्यौँ ताकि प्रतिपक्षीलाई पनि अपनत्व महसुस होस् र राष्ट्रिय मुद्दाहरूमा राष्ट्रिय सहमति कायम हुन सकोस् भनेर हामीले सौहार्दपूर्ण प्रयासको रूपमा त्यो कदम चालेका थियौँ।
0: हजुर,
1: पछिल्लो समय संसदमा गतिरोध हुँदा हाम्रै पार्टी सभापतिले सर्वदलीय बैठक बोलाएर सबैसँग संवाद गरेर संसदको त्यो गतिरोध हटाउनका लागि पनि असाध्यै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। औपचारिक र अनौपचारिक रूपमा हामीले प्रतिपक्षीहरूसँग असाध्यै धेरै संवाद गरेका छौँ। कतिपय प्रतिपक्षीहरू सकारात्मक पनि हुनुहुन्छ, इस्यु वाइज पनि हुनुहुन्छ, म कुन पार्टी भनेर त्यसरी स्पेसिफिक रूपमा भन्न चाहन्न, तर कतिपय प्रतिपक्षीहरू चाहिँ निर्मम हुनु र नियतवश न्यू खोज्नुमा आकाश जमिनको फरक हुन्छ। कतिपयले चाहिँ आफ्नो संसदीय भूमिकाको असाध्यै धेरै दुरुपयोग गरे जस्तो पनि मलाई लाग्छ। साना साना कुरामा संसद अवरुद्ध बनाउने, असाध्यै फितलो स्तरका हल्का टिप्पणीहरू गर्ने, तथ्य तथ्याङ्कमा आधारित नभइकन, होइन, अनि प्रोपोगान्डाहरू एकदमै धेरै अफवाहहरू फैलाउने जसमा कुनै तर्कै छैन, कुनै लजिक छैन, त्यस प्रकारको भूमिका पनि कतिपय साथीहरूबाट निर्वाह भएको देख्दा चाहिँ दुःख लाग्छ।
0: हजुर मानिज्यू, पछिल्लो समयमा संहिताको विषयमा पनि बहस चलिरहेको छ यहाँहरूको पार्टीको धारणालाई लिएर, यथार्थ के बताइदिनु?
1: संहिताको विषयमा हामी स्पष्ट छौँ र हामी बहसका लागि खुल्ला पनि छौँ। हामी संहिता पक्षधर हौ सर, म फेरि पनि भन्छु हामी संहिता पक्षधर हौ, तर जुन प्रकारले संहितालाई प्रदूषित बनाइयो, संहितालाई खास गरी प्रदेश संरचनालाई आफ्ना बी ग्रेडका नेताहरू थन्क्याउने ग्यारेजको रूपमा दुरुपयोग गरियो, केन्द्रमा अलिकति अस्थिरता आउने बित्तिकै प्रदेश सरकार ढल्ने होइन अनि अर्को प्रदेश सरकार बन्ने, यो जुन अस्थिरताको कारक चाहिँ सधैँ केन्द्र हुँदै आयो, प्रदेश संरचनालाई हलो अड्काउने र गोरु चुट्ने काम गरियो, प्रत्यायोजन गर्नुपर्ने कैयौँ अधिकारहरू प्रत्यायोजनै गरिएन, कानुन बनाइएन, जानी जानी संघीयतालाई कमजोर बनाइयो र नागरिकको मनमा संघीयताप्रति एक प्रकारको दुर्भावना जागृत भयो। हामीले स्पष्ट के भनेका हौँ भने यो संघीयताको संरचनात्मक सुधार हुनुपर्छ। जुन हाम्रो पहिलो चुनावी वाचापत्रमा हामीले लेख्यौँ त्यसमा के लेख्यौँ भने प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्रीको व्यवस्था गरिनुपर्छ र यो प्रदेश सभाको सट्टा प्रदेशमा रहेका सम्पूर्ण स्थानीय तहका प्रतिनिधिहरूबाट बनेको समावेशी प्रदेश परिषद हुनुपर्छ जसका दुईटा अधिवेशन हुन्छन्, बजेट अधिवेशन र विधेयक अधिवेशन, जसले नीति निर्देशन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्रीको त्यो सरकारलाई गाइड गरोस्। त्यस्तो खालको चुस्त दुरुस्त र प्रभावकारी प्रदेश संरचनाको परिकल्पना हामीले गरेका हौँ, यद्यपि यसमा बहस छलफलका लागि हामी खुल्ला छौँ। अहिले एकदमै धेरै प्रोपोगान्डाहरू फैलाइएको छ यो संविधानलाई चाहिँ कुण्ठित गर्ने प्रयास हुँदैछ भनेर। हामी संविधानवादी हौँ तर संविधानमा कतिपय यस्ता विषयहरू छन् जसले स्थिरतालाई भन्दा अस्थिरतालाई बढी प्रोत्साहन गरिरहेको छ, किनभने यो त सम्झौताको दस्तावेज हो नि त, त्यति बेला यसले भने जस्तो पनि भएन, उनले भने जस्तो पनि भएन, यो सम्झौताको दस्तावेज बन्दै जाँदा संविधानले जुन स्थिरताको परिकल्पना गरेको थियो त्यही परिकल्पना त्यही मर्म र भावनाका विपरीत पनि कतिपय प्रावधानहरू यसमा छन् अथवा हुन सक्छन् भन्ने हाम्रो विश्लेषण हो। तर हामी राष्ट्रिय सहमति चाहन्छौँ कि साँच्चीकै संविधानलाई संविधानको मर्म र भावना अनुरूप जुन त्यस खालका लुप होलहरू संविधानमा छन् ती लुप होलहरूलाई टालेर संविधान संशोधन गरेर यो ऐतिहासिक दस्तावेजलाई, यो राष्ट्रिय दस्तावेजलाई अझ धेरै प्रभावकारी बनाउने, अझ धेरै जनमुखी बनाउने हाम्रो चाहना हो।
0: हजुर,
1: जस्तो कि यो वेस्टमिन्स्टर सिस्टमको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो विचार हो। यसले शासनको स्थिरता र जनताका अपेक्षाहरू पुरा गर्नका लागि अझ धेरै मार्ग प्रशस्त गर्न सक्छ भन्ने हामीलाई लाग्छ।
0: हुन्छ मानिज्यू, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद,
1: धेरै धेरै धन्यवाद सर।
0: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता माननीय रमेश प्रसाईसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। अब केही बेरपछि यहाँले बिहान 10 बजेको समाचार सुन्नुहुनेछ, सुन्दै रहनुहोला रेडियो नेपाल।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, सम्पत्ति शुद्धिकरण, त्यसै गरी सहकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको हो। संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक राष्ट्रपति कार्यालयमा पेश भएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, त्यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास, लगानीको वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा हिजो निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै नागरिकलाई अनुभव हुने गरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिनमा भएका प्रमुख कार्य, उपलब्धि र प्रारम्भिक परिणामको बारेमा जानकारी दिनुहुँदै उहाँले यस अवधिमा भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यतामा आधारित नियुक्ति तथा डिजिटल सेवा प्रवाहमा ठोस परिणाम हासिल भएको जानकारी दिनुभयो। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट हिजो स्वीकृत भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्राप्त 4 विधेयकहरू स्वीकृत गरेको छ। स्वीकृत विधेयकहरूमा सम्पत्ति शुद्धिकरण, सार्वजनिक खरिद, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित रहेका छन्। राष्ट्रिय सभाको हिजोको बैठकले सम्पत्ति शुद्धिकरण, मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सहित 6 विधेयक पारित गरेको छ। संसदीय सुनवाई समितिको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित 3 संसदीय सुनवाईका लागि प्रक्रिया सुरु गरेको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकमा समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित 3 सम्बन्धमा उजुरी संकलन सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र संघीय संसद सचिवालयको विद्युतीय माध्यम मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय र मन्त्रालय मातहतका निकायमा कानून विपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ। कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको आधारलाई पहिचान गरी औचित्य पुष्टि हुने गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी राख्न उहाँले निर्देशन दिनुभएको हो। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा हिजो भएको भेटघाटमा सभामुख अर्यालले उच्च स्तरीय भ्रमणको आदान प्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको बताउनुभयो। राष्ट्रिय शिक्षा आयोगको 26 बैठकले हिजो चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानले समयमै रासायनिक मल पाउन् भन्ने उद्देश्यका साथ मन्त्रालयले हर सम्भव प्रयासरत रहेको हिजो जानकारी दिनुभएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्ने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सकिने बताउनु भएको छ। पार्टी कार्यालयमा हिजो संविधान संशोधनमा नेपाली काङ्ग्रेसको दृष्टिकोण विषय कार्यक्रममा उहाँले संविधानलाई सर्वस्वीकार्य रूपमा मात्र संशोधन गर्न सकिने बताउनुभयो। नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी अधिकृतको सरुवा नियमित प्रक्रिया अनुसार नै भएको हिजो जानकारी गराएको छ। सरकारले त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि भएको घटनामा परि घाइते हुनुभएका गणेश नेपालीको सम्पूर्ण खर्च उपलब्ध गराउने भएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू हिजो वीर अस्पताल पुग्नु भएको थियो। मुगुको कर्मारुङ र छायानाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा भएको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढेपछि चालु आर्थिक वर्षको असारसम्म 4,191 पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। आदिवासी जनजाति आयोगले संविधानमा प्रष्ट नभएका प्रावधानलाई समयानुकूल परिमार्जन गर्दै समावेशी न्यायपूर्ण र प्रभावकारी शासन व्यवस्था सुनिश्चित गर्न हिजो 25 बुधे सुझाव सार्वजनिक गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच फेरि आक्रमण र प्रत्याक्रमण तीव्र बन्दै गएको छ। अमेरिकी सेनाले हर्मुज जलमार्ग आसपास क्षेत्रसहित इरानका 90 सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। इरानले पछिल्ला दुई दिनमा अमेरिकी आक्रमणबाट 14 जनाको मृत्यु र 78 जना घाइते भएको जनाएको छ। इरानको सरकारी सञ्चार माध्यमका अनुसार बुसे सहर आणविक ऊर्जा केन्द्र नजिकका क्षेत्र पनि निशानामा परेका छन्। तर अमेरिकाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। यसको जवाफमा इरानले कुवेत, बराइन र कतार स्थित अमेरिकी अखडालाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको छ। कुवेत, जोर्डन र इराकका केही स्थानमा पनि थप आक्रमण गरिएको इरानी सञ्चार माध्यमले उल्लेख गरेका छन्। अब खेल समाचार। कप्तान किलियन एम्बापे र उस्मान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा गैराती भएको पहिलो क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा पुगेको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98, 100 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार सुमन थापा संगम। साहित्यकार संगमका प्रकाशित कृतिमा माइती घरको फूल कविता संग्रह विक्रम सम्बत 2075 प्रकाशित भएको थियो। यसै गरी उहाँको पछिल्लो कृति अभुदय कविता संग्रह 2082 प्रकाशित भएको थियो। साथै उहाँको संयुक्त कविता संग्रह कृति प्रेमको आदिम गीत पनि प्रकाशित भइसकेको छ। कवि संगमका फुटकर कविताहरू, गीत, नियात्राहरू पनि समय समयमा प्रकाशित हुँदै आएका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा चर्चा परिचर्चा गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार संगमलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद सर।
0: हजुर, अब सबैभन्दा सुरुमा कुराकानीलाई अगाडि बढाउँदै जाँदाखेरि विशेष त तपाईँको साहित्यिक यात्रा कसरी प्रारम्भ भयो, साहित्यतर्फ कसरी आकर्षित हुनुभयो, यसबारेमा विगतलाई एकपटक कोट्याउँ न। तपाईँ कसरी साहित्य लेखनतर्फ प्रवेश गर्नुभयो?
1: अवश्य पनि सर, एकदमै राम्रो प्रश्न गर्नुभयो। मेरो यो साहित्यिक प्रतिको लगाव भनौँ, मेरो घरभित्रै मेरो आमा अत्यन्तै यो उपन्यासहरू अत्यन्तै पढ्ने, उहाँले म सानै छँदा पनि उहाँले सुनाउने गर्नुहुन्थ्यो। मैले तिम्रो नाम चाहिँ उपन्यासको पात्रबाट नै राखेको हुँ, मना उपन्यास। मैले मना उपन्यास पढ्दाखेरि सुमन पात्र असाध्यै मन परेर मैले तिम्रो नाम चाहिँ सुमन राखेको भन्नुभएको थियो। उहाँले पढ्ने, उहाँले जुन एउटा कृतिहरू त्यतिखेर अब यसरी अहिले जस्तो धेरै किनेर पढ्ने चलन, उहाँ फेरि म भन्छु अलिखित साहित्यकार हुनुहुन्थ्यो भनौँ। कहीँ पनि उहाँ यस्तो साहित्य भनेर साहित्यकार भनेर उहाँ जानु भने उहाँ स्वअध्ययन, अत्यन्तै स्वअध्ययन गर्ने, त्यही नै मलाई एउटा प्रभाव परेर म त्यसरी नै गरेँ। मेरो बुबा पनि त्यस्तै नै हुनुहुन्छ, उहाँले आफ्नो आत्मकथा लेख्नु भएको छ तर प्रकाशित चाहिँ हामीले अझै गरेका छैनौँ। उहाँले आफ्नो एउटा आत्मकथा लेख्नु भएको छ, एउटा पारिवारिक माहौल त्यस्तो छ।
0: त्यसमा पनि तपाईँको लेखन यात्रा कहिलेबाट प्रारम्भ भएको थियो, त्यसको पनि कुनै सम्झना छ? कस्तो विधाबाट तपाईँ अगाडि बढ्नु भएको थियो, कसरी लेखन यात्रा प्रारम्भ भएको थियो तपाईँको आफ्नो व्यक्तिगत रूपमा, त्यो केही सम्झना छ विगत सम्झँदै गर्दा?
1: मैले सम्झना अलिकति सम्झँदाखेरि स्कुले जीवन, जब हामी 8, 9, 10 यसरी पढ्थ्यौँ, भर्खर अब टिनेजका हामी होइन, त्यतिखेर हामीले चाहिँ नि सायरी चल्थ्यो, हाम्रो चाहिँ नि सायरी चल्थ्यो। पोस्ट कार्डहरू, अहिलेको जस्तो अब यो प्रविधि थिएन, हामीले पोस्ट कार्डहरूमा चाहिँ आफ्ना मनका भावहरू व्यक्त गरेर हामीले पोस्ट कार्डमा चाहिँ सायरीहरू लेख्ने गर्थ्यौँ। त्यही नै हाम्रो मेरो सुरुवाती त्यही नै भन्नुभयो, अब ठ्याक्कै यही मिति भनेर त्यस्तो नभइकन एउटा स्कुले जीवन,
0: स्कुले समय जुन बेला पोस्ट कार्डमा विभिन्न सूचना जानकारीलाई सायरीको माध्यमबाट एक व्यक्तिले अर्को व्यक्तिलाई व्यक्त गर्ने प्रचलन थियो, त्यसै मार्फतै तपाईँ साहित्य लेखनतर्फ अगाडि बढ्दै जानुभयो। हजुर, अब कृति लेखनतर्फ केन्द्रित हुन चाहन्छु म। विशेष त तपाईँका 3 कृतिहरू प्रकाशित भइसकेका छन्, एउटा संयुक्त कृति र 2 एकल कृतिका रूपमा अगाडि आइसकेका छन्, बजारमा प्रकाशित भइसकेका छन्। 75 जसरी तपाईँले माइती घरको फूल शीर्षकमा कविता संग्रह प्रकाशित गर्नुभयो, त्यसपछि पछिल्लो समय 82 आइपुग्दा अभुदय शीर्षकमा कविता सङ्ग्रह नै प्रकाशित गर्नुभयो। यो 75 देखि 82 बिचमा दुईटा कृति निकालिराख्दाखेरि पछिल्लो कृतिबाट अगाडि बढ्न चाहन्छु, त्यसपछि म तपाईँको अघिल्लो कृति 75 सालको माइती घरको फूलमा पनि म प्रवेश गर्नेछु। यो अभुदय शीर्षक राख्नु भएको छ नि, यो शीर्षकको सन्देश या यसले दिन खोजेको चेतना के हो, त्यसबाटै प्रवेश गरौँ न।
1: हजुर, एकदम मिठो प्रश्न। यो अभ्युदय कसरी राख्यो भन्दाखेरि, अभ्युदयको अर्थ उज्यालोतर्फ। मलाई यो कृति निकाल्दाखेरि धेरै साथीहरूले होइन कृतिभित्रकै शीर्षक राख्दा राम्रो हुन्छ भन्ने एउटा सुझाव पनि दिनुभएको थियो, तर मलाई कृतिको नाम चाहिँ एउटा शब्दमा राख्न मन थियो। त्यो एउटा शब्द मैले खोज्दै जाँदाखेरि अभ्युदय भनेको उज्यालोतर्फ, हामी समाजमा होस् परिवारमा होस् हामी अगाडि बढ्ने भनेको त उज्यालोतर्फकै बाटो रोज्नुपर्छ भन्ने लागेको मलाई, त्यसरी मैले यो अभ्युदय चाहिँ त्यसरी चयन गरेँ।
0: विशेष त यो कविता सङ्ग्रहमा तपाईँलाई सबैभन्दा बढी अनुभूतिले छोएको या तपाईँको लेखनले तपाईँ आफैलाई प्रभावित पारेको कुनै कविता या कुनै भावना छ, त्यसमा जाउँ अनि त्यसपछि यसभित्र रहेका अन्य कविताका बारेमा हामी चर्चा गर्ने नि छौँ।
1: प्राय मलाई लाग्छ एउटा कविले जुनै पनि रचना रच्दाखेरि समाजमा देखिएको घटनाहरू, परिवारभित्रको घटनाहरू, हजुरको अब विसङ्गतिसँग जुधेर जानुपर्ने अवस्था, ती सबैहरूले जुनले छुन्छ नि त्यही नै एउटा कविलाई चाहिँ जसले जुन कुराले छुन्छ नि त्यही नै एउटा रचनाको रूपमा निस्किन्छ भन्ने चाहिँ मलाई लाग्छ। मैले मेरो रचनाहरू यहाँ प्राय रचनाहरू सामाजिक कुरा सामाजिक घटनाहरूसँग पनि आधारित छन् यहाँ धेरै कविताहरू, र पारिवारिक घटनाहरूसँग पनि आधारित छन्। त्यसरी मैले एउटा यो रचनालाई चाहिँ अगाडि यो कृतिभित्र राखेको छु।
0: तपाईँको यो कविता सङ्ग्रह मेरो हातमा पनि छ यति बेला, र मैले सरसर्ती तपाईँको कविताका शीर्षकहरू हेर्दै गर्दाखेरि एउटा शीर्षकले अलिकति छोएको छ, मलाई आकर्षित गरिरहेको छ, शून्य समयको साक्षी भन्ने शीर्षकको कविता छ तपाईँसँग। यो कविताको बारेमा थोरै बताइदिनुहोस्, त्यसपछि हामी यो कविता पनि सुन्नेछौँ तपाईँकै मुखारविन्दबाट।
1: अवश्य पनि सर, यो शून्य समयको साक्षी खासमा मेरो बुबा विदुर हुनुहुन्छ। बुबालाई देखेपछि मलाई सायद बुबाको मनमा यस्तो कुराहरू आउँछ होला, आमाको सम्झनामा बुवा धेरै रोइ हिँड्ने, बुवालाई चाहिँ हामीले कतिपटक त्यो अवस्थामा हामीले भेट्यौँ होइन। त्यो स्थिति हुँदाखेरि बुवा आफूलाई अत्यन्त, हामी 7 जना छोराछोरीमा पनि 5 जना चाहिँ नजिकै थियौँ, र हामीले उहाँलाई कति नै सम्झाउन खोज्दाखेरि पनि उहाँले चाहिँ आफूलाई आमाको सम्झनाबाट अलग गर्नै नसक्ने क्या। अनि यो शून्य समयको साक्षी चाहिँ नि खासमा बुवालाई नै इङ्गित गरेर लेखेको कविता हो।
0: यो कविता पनि यही मौकामा सुनौँ, त्यसपछि अझै यस कवितामा पोखिएका भावका बारेमा पनि चर्चा गरौँला।
1: अवश्य पनि सर। कविताको शीर्षक छ शून्य समयको साक्षी। सोच्छु सोच्छु मेरो आवाज तिमीसम्म पुग्न सकेको भए कति खुसी हुन्थ्यो होला रात, तिमीसम्म पुग्न नसकेको पीडामा म छटपटिरहँदा स्वप्नवत तिम्रो उपस्थितिले कति रमाउँथ्यो होलान् परेलीहरू, रातहरूले आएर अङ्कमाल गर्यो लाग्यो तिम्रो अभाव पूर्ति भयो, रातहरूले आएर अङ्कमाल गर्यो लाग्यो तिम्रो अभाव पूर्ति भयो, पारिजातहरू एक एक गरी झरे भुइँभरि, त्यो झर्नुको पल छेड भरमै भत्किएर पहिरो खस्यो हृदयमा, मलाई छोएर बतासले ल्याएको थियो खबर तिमीसम्म पुग्न असमर्थ मेरा भावनाले पर्खिरहेको थियो न्यानो बिहान, तिमीले छोडेदेखि नै हो शून्य भएको घर र आँगन, रित्तो भएको हो हृदय, गुणका चराहरू वियोगमा छन्, वियोगसँग पखेटा हालेर उड्दैछन् अहिले माथि माथि, गुण छोडी जाने चराहरूले मनको भाषा नबुझेपछि खेटा लाग्यो भनेर मन बुझाउनु बाहेक के नै छ र मसँग, हो प्रिय बचेराहरू हाम्रो सम्बन्धका चिनो हुन् मियो हुन् भविष्यको आफ्नै जीवन सङ्घर्षका कथाहरू तिमी देवतुल्यलाई नसुनाए कहाँ मिल्थ्यो र ममा शान्ति, जब म तिमीमा निहित थिएँ तिमी र म हामी भएका थियौ, हाम्रा सन्तान फुल जस्ता छन् हेरेर तिनलाई हामी मुस्कुराउँथ्यौ, जुन जस्तै झिजो थिएन पीडा कमै थिए मुस्कान थियो जीवनमा, यति बेला मेरो मुस्कान तिमीसँगै टाढिएको छ, यति बेला मेरो मुस्कान तिमीसँगै टाढिएको छ, टाढा छु म तिमीबाट घाम र जुन जस्तै निष्ठुर त समय रहेछ, व्यस्त बचेराहरू आफ्नै उडानमा छन्, व्यस्त बचेराहरू आफ्नै उडानमा छन्, नियतिले छुट्याएको हाम्रो तन आउने प्रत्येक बतासँग किरण टेकेर ओर्लने घामसँग बाटो नबिराई बग्ने नदीसँग फुलका रङसँग एउटै प्रश्न गर्छु नियमित अचेल कहाँ छेउ तिमी कहाँ छु म मेरा निम्ति समय पनि शून्य बनेको छ मेरा निम्ति समय पनि शून्य बनेको छ धन्यवाद
0: विशेषत मानिस एक्लो हुँदाखेरिको अनुभव र अनुभूति सङ्गालिएको र त्यस्तै भावनाहरू प्रकट गरिएको कविता भर्खरै वाचन गर्नुभयो अब फेरि पनि हामी संवादमै फर्किन्छौँ तपाईँको पछिल्लो कृति सँगसँगै अघिल्लो कृति जुन माइती घरको फुल कविता सङ्ग्रह प्रकाशित भइसकेको छ 75 सालमै यो अघिल्लो कृति र पछिल्लो कृति बिचमा सर्जक आफैले भन्नुपर्दाको फरकपन या त्यसमा भएका भावना र यसमा पोखिएका भावनाहरू बिचको अन्तर केही छ
1: असाध्यै महत्त्वपूर्ण र अत्यन्तै पारिवारिक हिसाबले यो प्रश्न राखिदिनु भयो सोध्नु भयो म अत्यन्तै खुसी छु धन्यवाद सर किनकि माइती घरको फुल कृति चाहिँ नि मलाई थाहै नदिकन मेरो छोरीहरूले कृति प्रकाशन गरेर मलाई जन्मदिनको दिनमा उपहार दिएका हुन् त्यो मलाई थाहा नै छैन कि मेरो कृति निस्कँदैछ भन्ने कुरा मैले भर्खर फेसबुक आएको बेला अब जस्तै मुहार पुस्तिकामा त एउटा लेख्ने रहर एउटा लहरमा चाहिँ जति लेख्थेँ मैले मुहार पुस्तिकामा राख्थेँ मुहार पुस्तिकामा राखेको मेरो छोरीहरूले चाहिँ नि मेरो मम्मीलाई यस्तो मनपर्छ मम्मी लेख्न रुचाउनुहुन्छ पढ्न रुचाउनुहुन्छ भनेर उनीहरूले जसरी मलाई एउटा सपोर्ट साथ हौसला दिएका छन् र अहिलेसम्म पनि दिँदै आएका छन् त्यतिखेर त्यो कृति त्यसरी निस्केको थियो मैले थाहै नपाइकन निस्केको कृतिमा मैले के लेखेँ कस्तो लेखेँ कहाँ त्यसमा त मैले कुनै पनि मैले हेर्न पनि हेरेको थिइनँ त्यसमा कुनै बनाउनु पर्छ त्यसलाई मिलाउनु पर्छ भन्ने छैन जस्तो मुहार पुस्तिकामा थियो त्यही नै मेरो माइती घरको फुलमा आएको छ अनि त्योदेखि बिचमा जब बच्चाहरूले मलाई त्यो कृति म त उसमा विमोचनमा पनि कसको कृति यहाँ आज विमोचन हुँदैछ भनेर म आफै एउटा उसमा गएको मान्छे पछि मेरो नाम लिएर बोलाउँदाखेरि म आफै दङ्ग परे म त अरू कोही नै होला सुमन थापा भन्ने अरूलाई पर्खिराखेको थिएँ त्यस्तो स्थितिमा चाहिँ जब त्यो कृति निस्क्यो त्यो कृति निस्किसकेपछि मलाई कस्तो अनुभव भयो भने छोरीहरूले मलाई चाहिँ नि उभिन त सिकाए तिनीहरूले मलाई उभ्याएको हो मलाई कृति उपहार दिनु भनेको मलाई उभ्याएको अब हिँड्नु चाहिँ मैले पर्छ मैले हिँड्न छोड्नु हुँदैन म अब आफै आफ्नै गोडाले चाहिँ हिँड्नु पर्छ आफ्नै पाउले हिँड्नु पर्छ आफ्नै सडकलाई चाहिँ आफ्नै अनुभवहरू बटुल्नु पर्छ र मैले लेख्नु पर्छ भनेर मैले त्यो निरन्तरता त्यसरी दिएँ त्यसपछि 7 वर्ष लगातार 7 वर्ष पछाडि चाहिँ अभिदय निस्किएको
0: त्यो क्षण जसरी तपाईँले थाहै नपाइकन आफ्नो कृति प्रकाशित भई विमोचनको क्षणसम्म पुग्दा पनि थाहा नपाउने जुन परिवेश भन्यो र 81 तपाईँले थाहा पाउँदै गर्दाखेरि त्यो क्षण कस्तो महसुस गर्नुभएको थियो तत्कालीन समयमा केही बताउन सकिने सम्झना छ तपाईँसँग
1: अवश्य पनि सर त्यो क्षण त म बिर्सनै सक्दिनँ कहिले पनि सायद मृत्यु परे नि त म बिर्सन सक्दिनँ त्यो क्षण त बच्चाहरू सबै बाहिर मेरो उनीहरूले चाहिँ नि यो कृति विमोचन गर्न बहिनीलाई र हाम्रो श्रष्टा समाजका विधान आचार्य पवन आलोक सरलाई चाहिँ जिम्मा दिएका रहेछन् त्यो कृतिको लागि चाहिँ नि आएको रहेछन् मेरो माइती नेपालगञ्ज नेपालगञ्जबाट भाइ बहिनी बुवा सबै आउनुभएको अन्य उसले चाहिँ नि आएको भनेर मलाई गर्नुभएको थियो जब म त्यो कृति विमोचन कसको त्यहाँ हल्ला थियो पुरै छोपिएको थियो ब्यानरमा पनि नामहरू सबै छोपिएको थियो कसको कृति भनेर एक अर्कालाई चाहिँ त्यहाँ प्रश्न भइराखेको थियो त्यो हलभित्र अनि मेरो छोरीहरू चाहिँ नि अनलाइन भिडियोमा रहेछन् जब मलाई नाम बोलाएर अगाडि स्टेजमा बोलाइयो तपाईँ आउनुहोस् भनेर बोलाइयो म त सहनै सकिनँ मञ्चमा पुगेपछि त म बेसरी गुवा गर रोइहालेँ कि मैले कल्पना मेरो कल्पना भन्दा बाहिर मैले कहिले पनि सोचेकै थिइनँ कि मेरो कृति यसरी निस्किन्छ अथवा कृति निकाल्नुपर्छ मेरो आफ्नै सोच बनेको थिएन त्यतिखेर कृति निकाल्नुपर्छ मैले यति लेखेछु मलाई जसरी पनि एउटा सङ्ग्रह निकाल्नुपर्छ भन्ने नै मेरो सोच थिएन त्यस्तो परिवेशमा चाहिँ छोरीहरूले त्यसरी उपहार दिँदाखेरि मैले टाढा भएका छोरीहरूलाई चाहिँ धेरै मिस गरेँ म बेसरी रोएँ त्यो बेला
0: हजुर विशेष त यो कविता लेखनकै हामी चर्चा गरिरहेका छौँ कविता लेखन गर्दै गर्दाखेरि व्यक्तिगत अनुभूतिले पनि काहीँ न काहीँ मानिसलाई प्रभावित पारिरहेको हुन्छ सँगसँगै सामाजिक यथार्थले पनि त्यो लेखन यात्रामा अथवा भावना व्यक्त गर्नलाई काहीँ न काहीँ प्रेरित गरिरहेको हुन्छ यसरी यो व्यक्तिगत अनुभूति र सामाजिक यथार्थलाई सन्तुलित रूपमा अगाडि बढाउन एकजना सर्जकलाई कतिको सहज हुन्छ या त्यो समाजका घटनाहरू टिपेर उनेर शब्द मार्फत कविता सिर्जना गर्दा त्यो एउटा परिवेशले कविता सहज ढङ्गले जन्मिन्छ?
1: यस्तो हुन्छ सर, कस्तो हुन्छ भन्दाखेरि एउटा सर्जकले जुन एउटा आफ्नो आँखाले देख्छ नि समाजमा, कतिपय राम्रा कुराहरू देख्छ, कतिपय दुर्घटनाहरू देख्छ, कतिपय घटनाहरू देख्छ नि, त्यो कुरालाई सहज हिसाबले हामीले टिप्नलाई, टिपेर समाज सामु ल्याउनलाई अलिकति सङ्घर्ष त हुन्छ नै। किन हुन्छ भन्छु भनेपछि हाम्रो एउटा सोच हुन्छ, त्यो सोचले लेखिएको कुराहरू समाजसम्म र एउटा पाठकसम्म पुग्दाखेरि त्यसले कतै नकारात्मक असर पनि पर्छ कि भन्ने एउटा सचेत त हुनै पर्छ। र एउटा रचना रच्दाखेरि जहिले पनि मेरो अनुभवमा रचना रच्दाखेरि त्यसले चाहिँ नि एउटा सन्देश दिनुपर्छ, त्यसले मानिसलाई चाहिँ नि एउटा हेय भावतिर जाने होइन कि एउटा उदयतर्फ जानुपर्छ, एउटा सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ सर।
0: हजुर, यो सँगसँगै तपाईँ कविता पनि लेख्नुहुन्छ, सँगसँगै गीत पनि सिर्जना गर्नुहुन्छ, साथसाथै नियात्रा पनि लेखिराख्नु भएको छ।
1: हजुर,
0: गीत लेखन गर्दै गर्दा र कविता लेखनमा पनि केही फरक पनि पाउनु भएको छ लेखनको दृष्टिकोणले, सर्जकको हिसाबले भन्नुपर्दा?
1: फरक त पक्कै पनि हुन्छ सर। फेरि एउटा म कस्तो छु भन्दाखेरि कविता लेख्दाखेरि मान्छेलाई एकपटक यो हृदयमा चाहिँ नि चोट पुग्नै पर्छ, अथवा त्यो चिजले चाहिँ नि छुनै पर्छ, मस्तिष्कमा छोएर हृदयसम्म चाहिँ पुग्नै पर्छ, त्यो नपुगिकन कविता चाहिँ खारिएको कविता हुँदैन भन्ने लाग्छ। तर मेरो अब जस्तै सरले भन्नुभयो गीतको कुरा, गीतमा चाहिँ नि म एकदम प्रेममा डुब्छु के, प्राय जसो मेरो प्रेमिल गीतहरू नै छन् होइन, म एकदम प्रेम कल्पना गर्छु र म गीतलाई चाहिँ नि त्यसरी एउटा लेख्दाखेरि मलाई सहज लाग्छ। सामाजिक भन्दा पनि म प्रेमिल गीतहरू बढी लेख्ने गएर कविता र गीत चाहिँ भिन्नता छ, कवितामा चाहिँ समाजमा जाने सन्देश जानुपर्छ भन्ने लाग्छ, गीतमा चाहिँ म आफ्नो एउटा प्रेम भाव मात्र प्रकट गर्छु।
0: हजुर, अहिले भर्खरै प्रेमको प्रसङ्ग पनि निकाल्नु भयो, तपाईँले कविता पनि प्रेमको विषयमा, प्रेमको परिभाषा भनेरै कविता लेख्नु भएको छ, यो प्रेमको परिभाषा कविता तपाईँकै मुखबाट सुनौ, त्यसपछि यो सँगै जोडेर गीतका कुरा अझै गर्नेछौ, त्यसपछि हामी यात्रातर्फ लाग्नेछौँ।
1: अवश्य पनि सर, मेरो कविताको शीर्षक छ प्रेमको परिभाषा। थोरै उनले दुखाए, थोरै उनले दुखाए, अलिक धेरै म आफै दुख नपुगेछु, उनको सामिप्यमा काँपेको थियो हृदयका भित्ताहरू। थोरै उनले दुखाए, अलिक धेरै म आफै दुख नपुगेछु, उनको सामिप्यमा काँपेको थियो हृदयका भित्ताहरू। आँखाको बाटो हुँदै मुटुसम्मको यात्रा थियो र त कठिन थियो उनलाई भुल्न, उनीबाट छुट्टिनु पर्दा पीडाबोध नभएको होइन। प्रेम हृदय त हृदयलाई छुनु हो, प्रेम दुखाइ भन्दा अझै धेरै दुख्नु पनि हो, प्रेम मनले मनलाई गहिराईसम्म डुबाउनु पनि हो। प्रेमको गहिराई बुझाउन खोजे मैले, तर उनी मुस्कुराइरहे, सायद उनले बुझे होलान् प्रेमको वास्तविक परिभाषा।
0: हजुर, अब मैले यहाँ जोड्न खोजेको प्रश्न चाहिँ, तपाईँले कविता लेख्दाखेरि दुखान्त अथवा वियोगको कुरालाई बढी प्राथमिकता दिनुभएको छ, भर्खरै प्रसङ्गमा कोट्याउनु भयो गीत लेखनमा प्रेमिल भावका गीतहरू बढी लेख्छु भनेर भन्नुभयो, यो प्रश्न पार्न सकिन्छ हामीले? गीत लेखन तपाईँ मनोरञ्जनको दृष्टिकोणले अथवा त्यसलाई अझ भन्दाखेरि प्रेमिल भाव जगाउने दृष्टिकोणले गीत लेख्नुहुन्छ, र कविता आफ्ना मनका दुःख र वियोगका भावनाहरू व्यक्त गर्नुहुन्छ कविता मार्फत भन्न सक्छौँ?
1: यस्तो हुन्छ, मानिसको जीवनमा अब होइन वियोग पनि हुन्छ, धेरै कुरा अब सुखान्त दुखान्त त सँगै त जीवन अगाडि बढ्छ नि त होइन, र कहिलेकाहीँ चाहिँ नि त्यस्तो समय पनि हुन्छ जुन अब एकान्तमा हुँदाखेरि विगतले छुन्छ, कति कुराहरू जुन आफूले नचाहेको भन्दा फरक ढङ्गले अगाडि बढेको हुन्छ होइन, त्यो कारणले गर्दाखेरि अब यो वियोगान्त त्यो मनमा बढी छचल कि भने नि, मैले अघि पनि भने हृदयमा छुनु पर्छ कुनै पनि चिज कवितामा आउनलाई, हो त्यस्तो अवस्थामा चाहिँ लेखिएको कविता पनि हो भनौँ, यही नै हो।
0: हजुर, विशेष त तपाईँको व्यक्तिगत अनुभूतिले सिर्जना गरेको कविता भनेर हामी यो प्रेमको परिभाषालाई व्याख्या गर्न पनि
1: सक्छौँ।
0: हजुर, अब फेरि हामी संवादलाई नियात्रातर्फ मोड्न चाहन्छौँ, विशेष त तपाईँ नियात्रा पनि फुटकर रूपमा लेख्नुहुन्छ, यो नियात्रा लेख्दै गर्दाखेरि यसमा त तपाईँले अनगिन्ती भावना सँगसँगै त्यहाँको परिवेशलाई पनि बुन्न या त्यसलाई चाहिँ शब्दद्वारा चित्रित गर्न सक्नुहुन्छ, नियात्रा लेखनको अनुभव र त्यतातर्फ आकर्षित हुनुभएको कारण पनि बताइदिनुहोस् न, तपाईँ कसरी नियात्रातर्फ पनि ढल्किनुभयो?
1: एउटा रहरको पनि मानिसहरूको एउटा रहर पनि हुँदो रहेछ, मलाई यात्रा गर्ने रहर चाहिँ नि औधि छ भनौँ। अब एक किसिमले मेरा बच्चाहरू बाहिर भएको कारणले बाहिर पनि मैले यात्रा गरेँ। सबभन्दा बाहिर यात्रा गर्दाखेरि त्यहाँका घटना त्यहाँका पात्रहरू देख्दाखेरि मलाई नियात्रा लेख्ने मन चाहिँ नि त्यतिखेरदेखि नै हुन्थ्यो र त्यतिखेर पनि लेखेको थिएँ। पहिले त्योभन्दा पहिला पनि फुटकरमा यहाँ नेपालमै यात्रा गर्दा पनि मैले लेखेको थिएँ। यात्रा भनेको नियात्रा भनेको त अब हामी जुन ठाउँ पुग्छौँ त्यो ठाउँसम्म हामी घरबाट निस्किएदेखि अनेकौँ पात्रहरू भेट हुन्छ, अनेकौँ परिस्थिति त्यहाँ देखिन्छ, अनेकौँ दृश्यहरूले छुन्छ होइन। त्यो चाहिँ नि एउटा कति कुराहरू चाहिँ नि कस्तो हुने रहेछ भने बिर्सन नसकिने खालका पात्रहरू भेटिन्छन् होइन। ती पात्रहरूलाई चाहिँ नि कसरी उजागर गर्ने, कसरी हामी समाजसम्म ल्याउने त भन्ने खालको पनि एउटा मनमा चाहिँ नि आउँथ्यो। म यता अमेरिका भएको बेलामा चाहिँ नि एउटा नियात्रा मैले लेखेको छु। त्यहाँ कस्तो स्थिति भन्छ, हामी अमेरिका भनेर जति ठुलो रूपमा एकदम विकसित रूपमा लिन्छौँ नि, त्यहाँको पात्रलाई भेट्दाखेरि म रोएँ पनि के। एकजना व्यक्ति त्यहाँको त्यहीँको स्थानीय व्यक्ति यति अशक्त हुनुहुन्छ थियो कि उहाँ बेडबाट तल झर्न सक्नुहुन्थेन। उहाँलाई हेरचाह गर्ने चाहिँ नर्सहरू आउनुहुन्थ्यो, बिहानदेखि बेलुकासम्म नर्सहरू आउनुहुन्थ्यो, तर रातभरिको समय उहाँ एक्लै हुनुहुन्थ्यो। त्यो कसरी भेट देखियो भन्दाखेरि मेरो बच्चाको घर र उहाँको घर सँगै जोडिएको होइन। अनि त्यसपछि उहाँ एकपटक बेडबाट लड्नु भएछ, रातभरि उहाँ भुइँको भुइँ। बिहान पख चाहिँ मेरो ज्वाइँ साहबलाई उहाँले कल गर्नु, राति पनि कल गर्न सक्नुभएन, बिहान कल गरेर चाहिँ जोडिएको घरमा हामी पुग्दाखेरि उहाँको अवस्था देख्दाखेरि मलाई त्यो पात्र देखेपछि ओहो यस्तो विकसित सहरमा त यस्तो छ भन्ने मलाई एकदमै छोयो। अनि त्यो पात्रलाई त मैले टिप्नै पर्छ, मैले लेख्नै पर्छ। एउटा हाम्रो समाज कस्तो छ, हाम्रो सोच कस्तो छ भने ठुलो देशमा त एकदमै विकास, त्यहाँ चाहिँ केही दुःखै छैन भन्छौँ नि, तर त्यो होइन रहेछ भनेर त्यसरी मैले त्यहाँको पनि एउटा घटना टिपेको थिएँ। अनि यो अब पटक पटक अब हाम्रो साहित्यिक यात्राहरू हुन्छ, साहित्यिक यात्रा एउटा रमाउने मनोरञ्जन गर्ने मात्र नभइकन त्यहाँको स्थिति परिस्थितिहरूलाई विकासदेखि लिएर त्यहाँको कमजोरीदेखि लिएर सबै उजागर गरेर हामीले देशको हामीले यो सरकार सामु पनि पुर्याउनु पर्ने हुन्छ, समाजका अनेक नागरिक सामु पनि पुर्याउनु पर्ने हुन्छ, त्यस्तो चिजलाई चाहिँ टिप्नु पर्छ भनेर म यता नियात्रातिर ढल्किएँ भनौँ। अब
0: साहित्यले चाहिँ विशेष गरी समाजको घटनालाई राज्यसम्म पुर्याउने एउटा सेतुको काम पनि गर्ने गर्छ
1: अवश्य।
0: त्यो गरिराख्दाखेरि जस्तै तपाईँले अहिले भर्खरै दिनुभएको उदाहरण, चाहे त्यो विदेशको किन नहोस् तर त्यस्तै परिस्थिति या त्यस्तै सन्दर्भ त्यस्तै परिवेश स्वदेशभित्र पनि हुन सक्छ
1: अवश्य।
0: कतिपय कुरा बाहिर नदेखिएका होलान्, उजागर नभएका होलान्, तर त्यस्तै समस्या या समस्याबाट जेलिएको समाजभित्र त्यस्ता प्रतिनिधि घटनाहरू हुन सक्छन्। राज्यलाई एक हिसाबले झकझकाउने अथवा त्यस्ता घटनाहरू तर्फ केन्द्रित गराउने र ती घटनाहरू समाधान गर्नलाई उन्मुख गराउन साहित्यकारको पनि काहीँ न काहीँ भूमिका हुन्छ। साहित्यले समाजको ऐना भनेर बोलिरहँदाखेरि ती घटनालाई देखाउने मात्र होइन तर त्यसलाई कसरी निरूपण गर्न सकिन्छ भनेर त्यस्ता सुझाव समेत समेट्न सकिन्छ साहित्य मार्फत। यसरी समाज परिवर्तनको भूमिका खेल्दै गर्दाखेरि साहित्य जसरी समाजमा प्रतिबिम्बको रूपमा अगाडि आइरहेको छ त्यसले विश्वास जित्नुपर्ने हो राज्यको, त्यो चाहिँ काहीँ न काहीँ खस्केको हो कि काहीँ न काहीँ विश्वास जित्न नसकेको हो कि जस्तो पनि देखिन्छ। त्यसभित्रका विविध पाटोहरू छन्, विविध विषयमा यो छोटो समयमा हामी बहस गर्न सक्दैनौँ। तर एकजना सर्जकले भन्नुपर्दाखेरि साहित्यमा विचार बढी हावी हुन्छ या त्यो अनुभव र अनुभूतिका कुराले पनि साहित्यलाई चाहिँ डोर्याइरहेको हुन्छ त?
1: विचार एउटा पाटो हो, अनुभव र त्यसमा अनुभूतिहरू अर्को पाटो। त्यो चाहिँ नि अनुभव र अनुभूति नभइकन विचार मात्रै प्रकट हुँदैन मेरो विचारमा। कलमको शक्ति हामी सानो देख्छौँ तर कलमको शक्ति यति हुन्छ नि जुन हामी एउटा अनुभव र अनुभूति यत्तिकै हामीले संवाद गरेर सुनाएर एकजना व्यक्तिलाई भन्न सक्दैनौँ भने कलमको शक्तिबाट हामीले सारा सरकारदेखि लिएर नागरिकसम्म सबै ठाउँमा हामीले पुर्याउन सक्छौँ होइन। त्यस कारणले मेरो सोचाइमा चाहिँ नि विचारभन्दा अनुभव अनुभूतिहरू नै त्यहाँ हावी हुन्छ जस्तो लाग्छ है। विचार आफ्नो ठाउँमा छ, अब हजुरको विचार एउटा होला, अर्कोको विचार अर्को होला, विचार त आफ्नो आफ्नो हुन्छ नि त होइन, विचार त आफ्नो आफ्नो हुन्छ। तर जुन अनुभव गर्छ त्यो एउटा मानव भएर अनुभव गर्छ नि त, एउटा मान्छे भएर अनुभव गर्छ नि त। तपाईँ पनि मान्छे, म पनि मान्छे, मलाई घटेको घटना त भोलि तपाईँलाई पनि हुनसक्छ अथवा विगतमा भए पनि होला होइन। त्यस्तो खालको अनुभवले गर्दा गर्दाखेरि सबभन्दा मलाई मेरो सोचमा चाहिँ नि विचार आफ्नो ठाउँमा त छँदैछ, त्यो त सत्य त हो नै, तर त्यो सँगसँगै सबभन्दा अनुभव र अनुभूति नै त्यसको प्राथमिकतामा पर्छ होला भन्ने मलाई लाग्छ है।
0: हजुर, हामी यो संवादलाई जारी राख्नेछौँ। अहिले फेरि हामी एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि फेरि संवादमा फर्किने नै छौँ। अहिले तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: म एउटा छोटो कविता भन्छु। कविताको शीर्षक छ विलीन पुतली। झ्यालको खापामा अडिएर हेर्छु बाहिरको दृश्य, झ्यालको खापामा अडिएर हेर्छु बाहिरको दृश्य, देख्छु घाम र बतासले जिस्क्याउँदै लखट्टिरहेकी पुतली, घामको तातोले जिस्क्याउँछ फुर्र उड्छे ऊ, फेरि बतासले जिस्क्याउँछ अलि पर पुग्छे पुतली, अतालिँदै नजिकिन्छे फुलका पातहरूसँग र सम्झौता गर्छे धेरै थोक, कुलचन्दा सुकेर झुरुम्म हुने पातहरू पुतलीको स्पर्शले बिउतन्छन् कामुकतामा लट्ठिएर ऐठन गर्न खोज्नेहरू, पुतली उड्छे पर पुग्छे विवश हुन्छन् उनीहरू पुतलीका खेल देखेर, दैलो उघार्छु पुतली छेउ पुग्छु हेर्छु अनि छुन्छु उसलाई, छुना साथ पुतली विलीन हुन्छे, झसङ्ग हुन्छु निहाल्छु आफूलाई छाम्छु आफै आफ्नै शिरदेखि पैतालासम्म, छुना साथ छेडभरमै विलीन भएकी पुतली म आफै पुरहेछु, छुना साथ छेडभरमै विलीन भएकी पुतली म आफै पुरहेछु।
0: हजुर, यो कविता जसरी विलीन पुतली शीर्षकमा कविता रचना गर्नुभयो, यसमा जसरी आफ्ना भावनाहरू व्यक्त गर्नुभएको छ, यसको परिवेश बताउन मिल्छ? यो कविता कसरी सिर्जना भयो या कसरी लेख्नुभयो भन्ने त्यो पृष्ठभूमि केही बताउन मिल्छ?
1: अवश्य पनि। खासमा यो पुतली पुतली भन्ने बित्तिकै हामी त सानो चिज सम्झन्छौँ र एकदम कोमल सम्झिन्छौँ नि, होइन, बुझ्छौँ नि। पुतली भनेको त कोमल चिज हो त्यो। त्यस्तै एउटा हाम्रो समाजमा कति घटनाहरू घट्छन् ती साना नानीहरूदेखि लिएर, मैले भनेको छु नि, अब जस्तै यहाँ कुलचन्दा सुकेर झुरुम्म हुने पातहरू पुतलीको स्पर्शले बिउतन्छन् कामुकतामा लट्ठिएर ऐठन गर्न खोज्नेहरू, त्यो भनेको उमेरको हिसाबै छैन क्या, यहाँ उमेरको हिसाबै छैन। सानो नानीलाई चाहिँ ठुला ठुला अब उमेर एकदमै वृद्धदेखि लिएर, होइन, त्यस्तो जुन कि अब हामीले त कल्पना गर्न पनि सक्दैनौँ, त्यो यस्तो हुन्छ होला र भनेर हामीले होला र भन्ने प्रश्नमा हामी जान्छौँ। त्यस्तो उमेरमा पनि कतिपय ती पुतली ती साना नानीहरूलाई चाहिँ समाजमा त्यस्तो घटनाहरू घटेको हामी देख्छौँ नि त, होइन,
0: त्यही घटना हिंसाको,
1: हजुर हो। त्यो कारणले गर्दाखेरि मलाई कस्तो लाग्यो भने त्यो सानो पुतलीको रूपमा म आफैले नै सम्झेँ कि साँच्चै म त एउटा महिला हो नि त, होइन, म पनि त सानोदेखिबाट अहिले यहाँसम्म आइपुगेँ। अनि त्यस्ता कुदृष्टि राख्ने धेरै हाम्रो समाजमा भेटिन्छन्, होइन, अब यो त्यो नभइकन सबै नराम्रै हुन्छ भन्ने कुरा होइन, तर हाम्रो समाजमा कति घटनाहरू त्यस्तो घटेको हुन्छ नि त, त्यही भावलाई चाहिँ टिपेर त्यो एउटा सानो बालिका र एकदम त्यो उमेर भन्दा पनि बढी भइसकेको कल्पना गर्न नसक्ने त्यो घटनाहरू देख्दाखेरि त्यतिखेरको स्थितिलाई चाहिँ भनौँ त्यतिखेरको परिस्थितिले यो कविता जन्मेको।
0: जसरी समाजको यथार्थ चित्रण गर्दै सामाजिक हिंसा त्यसमा पनि महिला हिंसाका विषयलाई जसरी तपाईँले कविता मार्फत प्रस्तुत गर्नुभयो, यो सँगसँगै फेरि सर्जकको एउटा दायित्व पनि बन्छ। विशेष त समाजका घटनाहरू चित्रित गरिराख्दाखेरि त्यसबाट कसरी मुक्ति दिलाउने या कसरी समाजलाई सचेतना जगाउने भन्ने पनि त्यो सर्जकको एउटा दायित्वभित्र
1: पर्छ।
0: अब त्यो सँगसँगै मैले यहाँ जोड्न खोजेको कुरा चाहिँ त्यस्तो कुनै परिवेशमा निर्मित या त्यस्तो कुनै परिवेशलाई समेटेर तपाईँले आफ्नो सिर्जनामा भावनाहरू व्यक्त गर्नुभएको छ भने समाज सचेतना जगाउने हिसाबले या समाजमा जागृति सिर्जना गर्ने हिसाबले कुनै रचना छ भने यही मौकामा सुनौँ।
1: एउटा यो घटनासँग आधारित एउटा यो कविता छ। यो कविता खास गरी विदेशमा यो ममतालाई जाने जुन हिंसा भयो, जुन उहाँको घटना घट्यो नि, हो त्यो घटना पछाडि चाहिँ मैले यो लेखेको यो खासमा, होइन, म यसलाई सुनाउँछु है त।
0: हुन्छ, वाचन गर्नुभयो।
1: अप्रत्याशित आकाशमा चम्कियो बिजुली र झार्यो चट्याङले वजनदार वज्र, आकाशमा चम्कियो बिजुली र झार्यो चट्याङले वजनदार वज्र, एक्कासी ढल्यो मातृ तोको देह, टुक्रा टुक्रा टुक्रिएर विभत्स हृदय विदारक कहाली लाग्दो गरी घट्यो घटना, यति बेला ममताको आँसुले भिजेको छ मातृभूमि, करुणाले थिचेको छ घाँटी, निर्दयको अहमले खोसिएको छ मधुर मुस्कान, प्रत्येक कोपिलाहरूले झारी रहेछन् बिहानी शीतको साटो आँसु, प्रिय सपनाहरू नदेखाउनु अब परदेशी मोह, नस्वीकार्नु परिचय, पराईको परिचय, नभासिनु अब यातनामा, नसोध्नु कहिल्यै मृत्युसँग मृत्युको उत्तर।
0: हजुर, दुखान्त घटनालाई प्रतिबिम्बित गर्दै यस्ता घटना नदोहोरिनको लागि कसरी स्वदेशमै रहने या कसरी आफ्नै परिवेशमा रम्न सकिन्छ भन्ने भावका भावनाहरू व्यक्त गर्दै हुनुहुन्थ्यो। हामी समयको पाबन्दीमा छौँ, धेरै कुरा चाहेर पनि यो छोटो बसाइमा समेट्न त सक्दैनौँ। तर पनि यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय आजको प्रसङ्गमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
1: पाठकहरूले मलाई जति माया गर्नुभएको छ अथवा मेरो कृतिलाई माया गर्नु नै मलाई माया गर्नु म ठान्छु। कृतिलाई धेरै माया गरिदिनु भएको छ, अझै पनि यो कृति पढेर अझै पनि माया गरिदिनुहोस्। अझै मलाई अगाडि म कसरी बढ्न सक्छु अथवा मैले अझै राम्रा सन्देशका साथ म अगाडि लेखन यात्रामा कसरी निरन्तर गर्न सक्छु त्यसलाई सुझावको रूपमा अझै पनि मलाई भनिदिनुहोस् भन्ने एउटा चाहिँ म त्यही चाहन्छु।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद सर, रेडियो नेपाललाई यो मौका दिनुभएकोमा धेरै धेरै आभार प्रकट गर्न चाहन्छु।
0: हवस्, धेरै धेरै धन्यवाद। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार सुमन थापा सङ्गम। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौ राजेश ठकाल र सरू गौतम भट्टको सुर, राजेश ठकालको रचना र विष्णु तामाङको संगीतमा रहेको यो असारे गीत।
3: वैशाक महिना गयो जेठनी त्यस्तै भयो जान्न असारे उम्केर घामले डाँडो काट्यो अब जनले आट्यो जान्न असारे उम्केर रोपाई आउँदाखेरि भेट भइहाल्यो फेरि बस्छु आज तुम्केर दिन गए पनि रात जाने छैन बस्छु आज तुम्केर
4: भनौ कसो गरी पाक्यो बनाई भरी काफल चरी कारा।

छेउ चटर पटर पूर्व जाने मटर कटाई हाल्यो दा भन्ने भल्छौ सुस्तै सुस्तै नबुझ्ने म उस्तै कटाई हाल्यो दा भन्ने मेरो मन जस्तो तिम्रो भएको भए हुन्थ्यो छोरा बा भन्ने भिर व्यथा भुल्ने हातमा समय डुल्ने हुन्थ्यो छोरा बा भन्ने

गोदे चिनाऊ छेउताको भानी हलथटा नगरे साँची पर्छ भरे चिनाऊ छेउताको भानी।

फुल घाँसेर लाउने स्वयंवरको माला।

भर्खरै सुनायौँ धर्मराज न्यौपाने, गौरी भट्ट र तिलक बुढाको स्वरमा रहेको असारे भाका। धर्मराज न्यौपानेको सङ्कलनमा असारे गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ मधुबाबु थापा, चन्द्रकला शाह र साथीहरूको स्वर सङ्कलन हो मधुबाबु थापाकै। यसपछि ठिक 11 बजी बिहान यहाँहरूले समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासेनी नगरपालिका साथ साङ्गे तरामा कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप दुईजनाको शव फेला परेको छ। यो सँगै दुर्घटनामा मृत्यु भई शनाखत हुनेको संख्या 3 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार बीकका अनुसार आफन्तले घटनास्थल पुगेर शव बुझिसकेका छन्। पहिचान खुल्लेमा यसअघि भिरमा शव फेला परेका कालीकोट पचाल झरना गाउँपालिका 9 जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालीकोटकै राजकोट नगरपालिका 2 18 सुजना खड्का रहेका छन्। उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा शनाखत भइसकेको प्रहरी प्रमुख विकले जानकारी दिनुभयो। सवारी चालक सुर्खेत पञ्चपुरी नगरपालिका 8 तुलाराम सुवेदी र उहाँका सहदर भाइ सहचालक रामु सुवेदी सहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात छ। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा हिजो निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै नागरिकलाई अनुभव हुने गरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 भएका प्रमुख कार्य, उपलब्धि र प्रारम्भिक परिणाम बारेको जानकारी दिँदै उहाँले यस अवधिमा भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यतामा आधारित नियुक्ति तथा डिजिटल सेवा प्रवाहमा ठोस परिणाम हासिल भएको जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय र मातहतका निकायमा कानून विपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ। कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको स्पष्ट पहिचान तथा औचित्य पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी राख्न उहाँले निर्देशन दिनुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानले समयमै रासायनिक मल पाउन् भन्ने उद्देश्यका साथ मन्त्रालय हर सम्भव प्रयासरत रहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बाली लगाउने, मुख्य याममा मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। सरकारले काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि भएको घटनामा परि गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू हिजो राति वीर अस्पताल पुग्नु भएको थियो। उहाँहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाले 2 यता गरेको आक्रमणमा 14 मृत्यु भएको बताएको छ। इरान र अमेरिका बीच युद्ध सुरु भएपछि पेट्रोलियम पदार्थ ढुवानी गर्ने होर्मुज जलमार्गमा पानी जहाजहरूको आवत जावत निकै घटेको समाचारदाताहरूले बताएका छन्। अमेरिकाले इरानका 90 ठाउँमा गरेको आक्रमणमा इरानका आणविक केन्द्रहरू पनि परेका छन्। यसैबीच अमेरिकी आक्रमणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता अयतुल्लाह अली खमेनीलाई 6 शवयात्रापछि इमाम रिजामा समाधिस्थ गरिएको छ। स्पेनको दक्षिणपूर्वी प्रान्त लस ग्यालारोड्समा वन डढेलोमा परि कम्तीमा 12 मृत्यु हुनुका साथै 6 घाइते भएका छन्। मृतकहरूमध्ये केही कारभित्रै जलेको अवस्थामा फेला परेका थिए। जमिनमा लत्रेको बिजुलीको तारबाट सुरु भएको आगलागी नजिकैको काठै काठ भएको क्षेत्रमा तुरन्त फैलिएको थियो। 40 डिग्री सेल्सियसको तापक्रमसँगै युरोपमा सुरु भएको तातो हावा लूले गर्दा ठाउँ ठाउँमा आगलागीका घटनाहरू बढेका छन्। फ्रान्स, पोर्चुगल, स्पेन लगायत विभिन्न देशमा अत्यधिक तापक्रमसँगै सुरु भएको लूले जनजीवन पुरै प्रभावित भएको छ। र कप्तान किलियन एम्बापे र उस्मान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा गइराती भएको पहिलो क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा पुगेको हो। फ्रान्सले अब सेमी फाइनल खेलमा बेल्जियम र स्पेन बीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा हार्दिक स्वागत गर्दछौ। प्रविधिमा देवकी भण्डारी र लक्ष्मण विष्टसँगै उद्घोषणतर्फ छौँ रुक्मिणी पोखरेल र म अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमै प्रस्तुत गर्नेछौँ युवा संसार कार्यक्रम। युवा संसार कार्यक्रमपछि करिब 12 बजीसम्म असारे भाकाका गीतहरू सुनाउनेछौँ। 12 बजे समाचार, समाचारपछि प्रस्तुत हुनेछ संस्था र सिर्जना कार्यक्रम। 1 बजे समाचार, 1 बजेको समाचारपछि 1:05 सुन्नुहुनेछ हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। 1:20 फ्यान बक्स कार्यक्रम सुन्न सक्नुहुनेछ। 2 अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीको समाचार पछाडि 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 अपराह 4 र 5 केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम युवा संसार।
1: तपाईँलाई के गर्न मनपर्छ, के मन पर्दैन, के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न, पहिचान गरेर आफ्नो इच्छा अनुसार जीवनशैली र पेसा छान्नुहोस्। आफ्नो रोजाइको कामबाट नै सोचे जस्तो सफलता खोज्न सकिन्छ अनि खुसी पनि प्राप्त हुन्छ। नमस्कार, युवा संसार कार्यक्रमबाट यो कार्यक्रम यहाँहरूले मिडमेप र रेडियो नेपालका विभिन्न फ्रिक्वेन्सीहरूसँगै 98.1 र 103 MHz अनि www.radionepal.gov.np त्यस्तै www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुनेछ। भनिन्छ, जीवनका लागि चाहिने उपयुक्त सिप नै जीवन उपयोगी सिप हो। जीवन उपयोगी सिपले जीवन पर्यन्त सफल जीवन बिताउन सहयोग पुर्याउँदछ। सिपको कुनै सीमा छैन र समय अनि विषयवस्तु अनुसार व्यक्तिले सिपलाई निर्धारण गर्न पनि सक्दछ। आफूभित्र भएको त्यही सिप र कौशलतालाई बुझेर चिनेर अगाडि बढ्न सकियो भने फेरि जीवनलाई फर्केर हेर्नु पनि पर्दैन। हो, यस्तै यस्तै आफूभित्र भएका सिपका खुबीलाई पहिल्याएर अगाडि बढ्दै गरेकी एक कलाकी पारखीका खुबीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौँ। जो पाल्पाको आबु खैरेनीमा जन्मनुभयो, त्यहीँको विद्यालयमा पढ्नुभयो र पछि आफ्नो कलालाई चिनेर नेपाल ललित कला कलेजबाट चित्रकलामा स्नातकोत्तर गरेर अहिले चित्रकलाकै क्षेत्रमा क्रियाशील हुनुहुन्छ। त्यति मात्र होइन, अहिले उहाँले धेरैलाई चित्रकला सिकाइरहनु भएको छ। आफू जन्मिएको गाउँ आबु खैरेनीलाई पनि कलाकै माध्यमबाट चिनाउन उहाँ प्रयासरत हुनुहुन्छ। भविष्यमा पनि कलाकै माध्यमबाट देशलाई विश्वसामु चिनाउने उहाँको संकल्प रहेको छ। उहाँले जीवनका मुस्किलका धेरै खुड्किलाहरू पनि पार गर्दै गर्दै यहाँसम्म आइपुग्नु भएको छ। उहाँ हुनुहुन्छ चित्रकार सुरक्षा वाग्ले। आजको युवा संसार कार्यक्रममा हामी उनी आर्टिस्ट सुरक्षा वाग्लेका जीवनका अनुभव सहितका कुराकानी तपाईँलाई सुनाउनेछौँ। तर त्योभन्दा अगाडि एकैछिन सिमरन परियारको आवाजमा रहेको यो गीत तपाईँ सामु राख्छौँ। त्यसपछि हामी कुराकानीको त्यो प्रसङ्गलाई जोड्नेछौँ।

0: गर्दै हुनुहुन्छ यतिखेर? चित्रकलाको क्षेत्रमा एकदमै अग्रसर भएर आफ्नो पहिचान बनाइरहनु भएको छ, सबैको प्रेरणाको स्रोत बनिरहनु भएको छ, यतिखेर चाहिँ केमा व्यस्त हुनुहुन्छ?
1: यतिखेर चाहिँ म चित्रकला लगायत शिक्षण पेसामा पनि छु, मैले चित्रकला नै अध्यापन गराउँछु।
0: चित्रकलाको क्षेत्रमा यहाँले अध्यापन पनि गराउनुहुन्छ भनेको चित्रकला सिकाउनुहुन्छ भाइ बहिनीहरूलाई, होइन? भन्छन् नि भन्नेहरू, जस्तै मानिसहरूले ठुला ठुला सपना देखेर अगाडि बढ्नुपर्छ अरे, होइन? ठुलो सपना देखियो भने मात्रै सक्सेस भइन्छ अरे। त्यो ठुलो सपनाका लागि सानो प्रयासको पनि फेरि उत्तिकै जरुरत हुन्छ अरे। उमेरको हिसाबले यहाँ सानै हुनुहुन्छ, युवा उमेरमा हुनुहुन्छ, उर्वर उमेरमा हुनुहुन्छ, चित्रकलाको क्षेत्रमा त्यही ठुलो सपना देखेर नै होला यहाँ यसरी यो आर्टको क्षेत्रमा अगाडि बढ्नुभएको, होइन?
1: मलाई एकदमै धेरै नै खुसी लाग्छ, होइन? अब यो क्षेत्रमा आउँदाखेरि चाहिँ धेरै नै स्ट्रगल गर्नु पर्यो। अब ग्रामीण भेगबाटै आएको म पनि, होइन, ग्रामीण भेगबाट आउँदा फेरि चाहिँ आर्ट फिल्डलाई त्यति धेरै राम्रो मान्नुहुन्थेन। मेरो परिवारबाट पनि सबैजनाको सपोर्ट चाहिँ थिएन, एक दुईजनाले सपोर्ट गर्नुहुन्थ्यो, तर उहाँहरूले पनि पछि आएर चाहिँ यो फिल्ड चाहिँ त्यति राम्रो छैन, गर्न सक्दैन भने जस्तो भएर फ्रिडम चाहिँ दिनुभयो, तर सपोर्ट भनेर त्यस्तो पुस गर्ने काम चाहिँ भएन, अनि एक्लै नै स्ट्रगल गर्नु पर्यो।
0: सुरुमा तपाईँलाई यो चित्रकला क्षेत्रमै आउँछु अथवा आर्टमा नै म जान्छु भनेर चाहिँ केले उत्प्रेरित गर्यो कि स्वस्फूर्त रूपमा मेरो चाहिँ यसमा खुबी छ भनेर आफ्नो खुबी देख्नुभयो कि?
1: यस्तो हुन्थ्यो, अब स्कुल पढ्दाखेरि बुकहरूमा पनि ड्रइङहरू हुन्थ्यो, होइन? अनि छिमेकी दाइले चाहिँ ड्रइङहरू बनाएर हामीलाई न्यू इयरमा गिफ्ट दिनुहुन्थ्यो, ग्रिटिङ कार्डहरू बनाएर, होइन? अनि त्यो देख्दाखेरि एकदमै राम्रो लाग्थ्यो। त्यही उहाँको कपी गर्दा गर्दै अथवा बुकको कपी गर्दा गर्दै नै अनि अगाडि बढ्यो, अनि लास्ट टाइममा आएर चाहिँ एसएलसी पछाडि के पढ्ने भन्दाखेरि म्युजिक र पेन्टिङमा धेरै इन्ट्रेस्ट थियो, अनि पेन्टिङमै एडमिसन गऱ्यो, त्यही नै भयो।
0: तपाईँ आबु खैरेनी, तनहुँ जिल्लाको आबु खैरेनी यहाँको घर, होइन? त्यहाँ त पक्कै पनि उच्च शिक्षाको लागि आर्ट विषयमा कक्षा त पक्कै पनि थिएन होला, कलेज त पक्कै पनि थिएन होला।
1: यस्तो मेरो भिनाजु पनि पत्रकार हुनुहुन्छ, उहाँले चाहिँ हाम्रो ललित कला क्याम्पसको बारेमा चाहिँ भिडियो बनाउनु भएको रहेछ मलाई भेट्नुभन्दा एक वर्ष अगाडि, अनि त्यही बेलामा अब दिदी भिनाजु नै मेरो लागि सिनियर हुनुभयो, काठमाडौँ बस्ने उहाँहरू, अनि भिनाजुसँग सल्लाह गर्दाखेरि चाहिँ मेरो इन्ट्रेस्टको विषय पनि रह्यो, अनि ललित कला क्याम्पस पनि उहाँले चिनेको भएर अनि यहीँ भर्ना गर्ने भनेर नि आइयो। त्यस तरिकाले चाहिँ आबद्ध भएँ म।
0: हजुर, तपाईँको इच्छा पनि कलातिरै आर्टमै जाने थियो, संयोगले भिनाजुले त्यही कलेजको चाहिँ भिडियो बनाउनु भयो भनेको एउटा बायोग्राफी प्रस्तुत गर्नुभयो,
1: हो त्यो पनि भयो। अनि मेरो ड्याडीको इच्छा चाहिँ के थियो भने हामीले जुनै फिल्ड रोजौँ, होइन, त्यो फिल्डमा चाहिँ आफ्नो इच्छा भयो भने जस्तो सुकै कठिन कामहरू पनि सक्सेस हुन सक्छन् भन्ने कुरा चाहिँ मेरो ड्याडीमा थियो, र उहाँले चाहिँ त्यो कुरा चाहिँ सपोर्ट गरिदिनु भयो कि त्यो हुँदाखेरि अब छोरीले जे सब्जेक्ट पढ्छ त्यही सब्जेक्टमा चाहिँ सपोर्ट गरौँ, उसलाई बाटो चाहिँ देखाइदिउँ भन्ने भएर अनि ल जानु पढ्नु भनेर दिनुभयो।
0: हजुर, नत्र भने त आर्टको क्षेत्रमा त्यति स्कोप हुँदैन भन्ने धारणा अझै पनि छ नि।
1: हो, त्यही त नि, दुई वर्ष पछाडि चाहिँ उहाँलाई पनि आश मऱ्यो क्या, म त अब कस्तो भयो भने ड्रइङहरू पनि कार्टुनहरू मात्रै बनाएर बसेँ नि त स्कुल लेभलमा, अनि कलेजमा आइसके पछाडि लाइभ ड्रइङहरू गर्नुपर्ने, लाइभ ड्रइङमा त मैले एक्स्ट्रा क्लास पनि लिएको थिइनँ, अनि अब एज पनि अलिक सानै एसएससी दिँदाखेरि अरूभन्दा नर्मल दुई वर्ष अति सानै थिएँ म, अनि अरू हाम्रो कलेजमा चाहिँ त्यो अरू सब्जेक्टमा मास्टर डिग्रीहरू सकेर आउने अथवा मभन्दा चार पाँच वर्ष बढीको साथीहरू आउनुहुन्थ्यो, म चाहिँ अलिक सानो पनि अनि ड्रइङमा कच्चा पनि भएँ कि त्यतिखेर, मलाई पनि धेरै नै स्ट्रगल गर्नु पऱ्यो, होइन? अनि त्यही भएर मेरो त्यो प्रगति नै कम भयो कि, ढिलो भयो, अनि हुँदाखेरि उहाँलाई चाहिँ यो फिल्डमा गर्न सक्दैन भन्ने भएर अनि नगर्नु, अब अरू सब्जेक्टमै फेरि एडमिसन गराउँला भन्ने कुराहरू आएको थियो, अनि मैले फेरि होइन मलाई दुई वर्ष चान्स दिनँ, दुई वर्ष चान्स दिए पछाडि मैले गर्न सकिनँ भने चाहिँ मैले चेन्ज गर्छु, होइन, दुई वर्षसम्म चाहिँ मैले सकेँ भने चाहिँ यही फिल्डमा म अगाडि बढ्छु भनेर मैले त्यति प्रस्ताव राखेँ पछाडि त्यो प्रस्ताव चाहिँ स्वीकृत भयो, अनि आएँ अनि गरेँ, त्यहाँबाट फर्किनु परेन मलाई।
0: कलेजमा एडमिसन भएको दुई वर्ष पछि पनि फेरि तपाईँलाई पछाडि धकेल्न चाहिँ खोजिएको थियो,
1: किनभने मेरो एज पनि मैले लगभग 15 इयर्समा चाहिँ मैले कम्प्लिट गरिसकेको थिएँ यो एसएलसी चाहिँ, अनि 17 रनिङमा थिएँ क्या म प्लस टू लाग्दाखेरि, अनि 17 भनेको त नर्मल्ली धेरैजनाको एसएलसी नै भइरहेको हुन्छ भन्ने चाहिँ घरमा त्यस्तो भयो कि, उमेर त छँदैछ, त्यही भएर कमर्सतिर भयो भने चाहिँ फाइनेन्समा जब गरेर पनि इन्कमको सोर्सहरू हुन्छ भन्ने उहाँहरूको मान्यता। तर मलाई चाहिँ ललित कलाको बिल्डिङले के हुन्छ नि, त्यो बिल्डिङमा गइसके पछाडि एक किसिमको आर्टको इन्भाइरोमेन्ट मेरो मनमा पस्यो, अनि त्यहाँदेखि मलाई छोड्नु मन लागेन नछोडे पछाडि। अनि
0: अर्कोतिर घर परिवारलाई यस्तो पनि लागेको हुनसक्छ, तपाईँ त एक फरक क्षमताको व्यक्ति हुनुहुन्छ होइन, यो कारणले पनि तपाईँ सक्षम हुनुपर्छ भन्ने पनि तपाईँको अभिभावकलाई भएको पनि हुनसक्छ।
1: त्यो छ मेरो ड्याडीमा छ, मेरो फेरि लक्कीली जुन हातमा चाहिँ अलिकति प्रब्लम छ त्यही हातमा चाहिँ मेरो फेरि सिप छ, म लेफ्टी, लेफ्ट ह्यान्डमै बढी प्रब्लम भए पनि म लेफ्टी नै छु, अनि लेफ्ट ह्यान्डले नै म ड्रइङहरू सबै त्यो काम चाहिँ लेफ्टबाटै गर्छु, अनि त्यही भएको भएर अनि स्कुलमा पनि पढाइमा टप नै थिएँ, म पढाइमा टप नै थिएँ, सबै कुरामा अगाडि अगाडि हुँदाखेरि ड्याडीलाई एउटा एक किसिमको विश्वास चाहिँ थियो कि छोरीले केही गर्नु सक्छ भन्ने चाहिँ, त्यही भएर अनि 2 वर्ष चान्स दिनलाई पनि उहाँले त्यति धेरै चाहिँ दुःख मान्नु भएन।
0: जुन हातमा तपाईँको अहिले पनि हामीले देखिरहेका छौँ, हामी हाम्रा श्रोतालाई त तपाईँलाई यो प्रत्यक्ष रूपमा यो देखाउन सक्दैनौँ होइन, तर आवाजको माध्यमबाट उहाँहरूलाई भन्न सक्छौँ तपाईँको देब्रे हातमा अलिकति समस्या छ, तर त्यही हातमा तपाईँको कला पनि जोडिएको छ।
1: हजुर, त्यस्तो धेरै समस्या त होइन, होइन मैले यसलाई समस्या चाहिँ मान्दिनँ मेरो, होइन मेरो आफ्नो व्यक्तिगत रूपबाट, किनभने यो त मेरो पावर हो, होइन थोरै मात्रै समस्या हो, यो समस्याभन्दा धेरै समस्या भएको अरूहरू हुनुहुन्छ होइन, त्यो हिसाबमा चाहिँ म आफूले आफूलाई चाहिँ त्यो समस्या भनेर चाहिँ लिँदिनँ कि, त्यो चाहिँ लाग्छ है, अब आफूलाई त आत्मविश्वास हो नि त त्यो कुरा होइन,
0: सबैभन्दा ठुलो कुरा आत्मविश्वास, यदि म भित्र चाहिँ समस्या छ भनेर देख्नु भएको भए त अगाडि नै बढ्नुहुन्न थियो नि।
1: म कुनै पनि कुरामा पछाडि परिनँ, त्यो हुनाले चाहिँ मलाई त्यो पछाडि पर्नु नै त्यो हिन्दाबोध नै भएन कि,
0: कहिले पनि
1: भएन।
0: एकदम राम्रो, यो सबैले सुन्नुपर्ने कुरा पनि हो, हाम्रा आम युवा साथीहरूले पनि बुझ्नु पनि पर्ने कुरा हो कि हरेक व्यक्तिमा एउटा न एउटा प्रतिभा हुन्छ, तर त्यो प्रतिभालाई चाहिँ चिनेर अगाडि बढ्नुपर्ने रहेछ।
1: हजुर, डान्समा डान्स भने जस्तै गर्नुपर्ने रहेछ, मेरो फ्यामिलीले पनि अब होइन लास्ट टाइममा मलाई सपोर्ट नगर्दाखेरि मैले चाहिँ चान्समा डान्स गर्ने हो भनेर चाहिँ मैले भन्थेँ कि, अब अरू बेलामा त मलाई कुनै पनि प्रब्लम आएन, तर सोसाइटीमा कहिले कस्तो अब आफन्तीहरू बिच चाहिँ अब हुन्छ नि त तल तान्ने हिसाबले चाहिँ अरू केही नदेखेर फिजिकल्ली हेरेर उहाँहरूले चाहिँ तल पार्ने गर्नु हुँदाखेरि चाहिँ मैले मेरो परिवारलाई बुझाउँथेँ क्या, अनि मैले गरेर देखाउनुपर्छ भने चाहिँ हुन्थ्यो,
0: मैले अझै के गरेर समाजलाई देखाउनुपर्छ
1: हो, त्यही हो नि, समाजमा चाहिँ के हुन्छ भने हजुरको क्षमतालाई कोहीले पनि हेरेको हुँदैन कि,
0: हजुर
1: सुरुमा देख्ने नै आउटलुक हो नि त
0: हो,
1: अनि त्यही कुराले नै उहाँले पछाडि पारिरहनु भएको हुन्छ कि, त्यो मान्छेमा कस्तो के छ भन्ने कुरो भित्र कुराहरू उहाँले हेर्नुभएको हुँदैन होइन, तर बाहिरी रूप हेरेर चाहिँ त्यो पहिले नै आउट गरिसकेको हुन्छ कि। पढाइको सिलसिलामा चाहिँ मैले कहिले पनि पाएन, मेरो एकदमै म पढेको स्कुलबाट पनि अझै पनि मलाई सपोर्ट गर्नुहुन्छ, उहाँले बोलाइराख्नुहुन्छ होइन, म गइ पनि राखेको हुन्छु, अनि मेरो जबमा पनि कहिले पनि त्यस्तो भेदभाव कहिल्यै भएन कि, मैले हुने पनि इन्भाइरोमेन्ट दिइनँ कि, किन भन्दाखेरि म आफूले म के कुरामा कमजोरी छु भन्ने कुरा त म आफूलाई थाहा हुन्छ नि, त्यो कमजोरीलाई चाहिँ कसरी त्यो स्ट्रङ पोइन्ट बनाउने भनेर चाहिँ आफू जहिले पनि लागि पऱ्यो नि त, अनि आफ्नो कार्यक्षेत्रमा चाहिँ त्यो कमी कमजोरी देखिएन कि,
0: कहिले पनि महसुस भएन, इभन अहिले धेरै बालबालिकाहरूलाई यहाँले सिकाइ पनि रहनु भएको छ।
1: हजुर,
0: सुरक्षा, तपाईँलाई यो आर्ट क्षेत्रमा विशेष गरी कस्तो खालका चित्रहरूले चाहिँ बढी प्रभाव पार्थ्यो?
1: मलाई चाहिँ यस्तो समाजमा घटेका घटनाहरू जस्तै पहिला लाग्दाखेरि चाहिँ अब त्यो कार्टुन बनाए नि, कार्टुन सके पछाडि चाहिँ अब त्यो वरिपरि देखेका विकृतिहरू हुन्छन् नि, जस्तै अब त्यो दुर्विसनीहरू त्यस्तो देखा, त्यो हाले पेन्टिङ बनाउँछु र म एउटा आर्टिस्ट बन्छु भन्ने लाग्यो क्या, पहिला ललित कला छिर्दाखेरि होइन, ललित कलामा प्रवेश गर्दाखेरि, अनि पछि भएपछि चाहिँ मैले डिफ्रेन्ट एरियाबाट सम्बन्धी नै काम गरेँ, अब त्यो उहाँहरूको चाहिँ आफ्नो फिलिङ्सलाई होइन नजिकबाट निहालेर म आफूले सके जतिको आफूभित्रै महसुस गरेर हुन्छ नि, आफैले महसुस गरेर चाहिँ पेन्टिङमा उतार्ने कोसिस गरेँ, कुनै पेन्टिङ मार्फत पनि गरेँ, कुनै चाहिँ पर्फर्मेन्स आर्ट भन्ने हुन्छ होइन, हाम्रो फिजिकली नै देखाउने खालको आर्ट हुन्छ, त्यो आर्ट मार्फत चाहिँ कस्तो खाले ठाउँमा गएँ भने म जस्तै बनिरहेको बिल्डिङहरूमा चाहिँ व्हिलचेयर मैत्री नभएको बिल्डिङमा चाहिँ मैले गएर पर्फर्मेन्स गरेँ, मैले पर्फर्मेन्स गर्न साथ उहाँ त्यहाँनिर चाहिँ उहाँलाई पनि ठ्याक्कै याद आएर अनि त्यो काम सम्पन्न भयो कि, त्यो व्हिलचेयर मैत्री नभएको ठाउँमा चाहिँ मैले व्हिलचेयर युजर बनेर चाहिँ म आफै नै व्हिलचेयर युजर बने, व्हिलचेयरमै बसेर म गएँ कि त्यो ठाउँमा, अनि गइसके पछाडि त्यहाँनिर जस्तै रेनी सिजन थियो होइन, रेनी सिजनमा चाहिँ हिलो थियो, हिलोमा म त्यो फसेको पनि थिएँ कि,
0: अनि फसेको
1: थियो, व्हिलचेयर फस्दाखेरि त्यहाँनिर देख्ने धेरैजनाले चाहिँ मलाई व्हिलचेयर युजर नै भन्नुहुन्थ्यो, किनभने उहाँले त मलाई चिन्नु भएको थिएन, म नयाँ ठाउँमा गएको थिएँ होइन,
0: अनि तर तपाईँ व्हील चेयर युजर चाहिँ होइन
1: होइन होइन, अनि त्यहाँनिर कस्तो खाले समस्या आउँदो रहेछ त, एकछिन पाँच मिनट गरेको पर्फर्मेन्सले त यति ठुलो समस्या देखाउँदो रहेछ भने उहाँहरू त लाइफभरि व्हील चेयरमा हिँड्नुहुन्छ नि त होइन, बस्नुहुन्छ, अनि कस्तो होला भने मैले पछि बोलेर पनि देखाएँ भने कि होइन, बोलेर पनि प्रस्तुत गरेँ, अनि त्यो हुँदा फेरि अहिले पनि सम्झिराख्नुहुन्छ हजुरले यो गरेर चाहिँ यहाँ ठ्याक्क याद आयो अनि हामीले यस्तो बनायौँ भनेर भन्नुहुन्छ कि.
0: जो व्हील चेयरमा नै हिँड्ने साथीहरू, व्हील चेयरमा नै बस्ने साथीहरू हुनुहुन्छ, उहाँहरूका लागि त ठुलो प्रेरणा भयो नि तपाईँको काम त.
1: त्यही त पेन्टिङ मार्फत देखाउन खोजेँ सुरुमा चाहिँ होइन, पेन्टिङमा पनि हामीले मुखले बोले जस्तो सबै काम गर्नु देखाउन सकिँदैन नि त कतिपय कुराहरू होइन, अनि त्यो फिलिङ्स भनेको त आफूले एउटा एक्ट जस्तो त्यो पर्फर्मेन्स आर्ट भनेको होइन एउटा एक्टिङकै अर्को पार्टको रूपमा लिइन्छ होइन, एक्टिङै त भन्नु मिल्दैन, पर्फर्मेन्स आर्ट भनिन्छ हामीले होइन, अनि त्यो पर्फर्मेन्स आर्ट गरेर देखाउँदा फेरि रियलमा देख्नेहरूलाई त मनमा पस्यो नि त, अनि त्यसले चाहिँ छिट्टै इफेक्ट गर्यो कि पेन्टिङ हेरेर, उहाँले खासै बुझ्नु हुँदैन नि त, यसो हेर अनि आँखाले हेरिसक्यो भन्ने हुन्छ होइन, तर त्यो पर्फर्मेन्स देखिसके पछाडि चाहिँ छिट्टै नै त्यो इफेक्ट हुँदो रहेछ कि, असर पर्दो रहेछ.
0: जुन चाहिँ फिजिकल रूपमा नै यहाँले स्वयं व्हील चेयर प्रयोगकर्ता भएर देखाउनु भएको आर्टले चाहिँ उहाँहरूलाई प्रभावित गर्यो
1: हजुर
0: होइन, यो पनि तपाईँले फरक खालको काम गर्नुभयो. म एउटा युवा छु होइन, मैले चाहिँ कस्तो खालको चित्रहरू चाहिँ कोर्न सकेँ भनेदेखि चाहिँ साँच्चै नै यो समाजलाई अथवा यहाँका नागरिकहरूलाई यहाँका मानिसहरूलाई चाहिँ मैले चेन्ज गर्न सक्छु, के कुरामा चाहिँ चेन्ज ल्याउन जरुरी छ जस्तो चाहिँ लाग्छ यहाँलाई?
1: अब सबै अनुसार कस्तो खाले माग आउँछ त्यही अनुसार गरिन्छ, जस्तै अहिले चाहिँ डिफ्रेन्ट डियाबल्डमा काम गरेँ नि त, केही टाइम काम गरेँ, तर त्यो चाहिँ एउटा सीमित घेरा मात्रै भयो कि, अब त्यो दिने म्यासेज अलि दिएँ त्यो कुराहरूलाई पछि राखिन्छ होइन, पछि चाहिँ अब कस्तो खाले कन्डिसन चाहिँ आउँछ त्यो अनुसार चाहिँ हामीले काम गर्नुपर्छ. जस्तै रेप केसहरू त्यस्तो केसहरू पनि छन्, हामीले त्यो विरुद्धमा पनि आवाज उठाउन सक्छौँ होइन. अर्को भनेको चाहिँ पोजिटिभ पार्टहरू चाहिँ पर्यटकीय क्षेत्रहरू कुन कुन छन् त, मैले चाहिँ अहिले लास्ट टाइम आएर काम गर्दैछु. अब जस्तै सुरुमा चाहिँ मेरो जन्मस्थल अब खैरेनीमा चाहिँ पर्यटक क्षेत्र बन्दैछन्, त्यो ती क्षेत्रहरू चाहिँ मैले कसरी पेन्टिङ मार्फत चाहिँ अझै विकास गर्न सक्छु ती क्षेत्रहरूलाई भनेर लागि परिरहेको छु. एउटा चाहिँ त्यसरी नै अब के छन् मुद्दाहरू त्यही अनुसार हेर्दै गर्नुपर्छ.
0: हजुर, के देखिन्छ होइन समाजमा घटना परिघटनाहरू जे हुँदै जान्छन् त्यसलाई चाहिँ चित्रमा उतार्दै जानुहुन्छ.
1: हजुर
0: हजुर, तपाईँले एउटा यो आर्टलाई नै च्यालेन्जिङ लाइफ भनेर पनि गरिराख्नु भएको छ नि होइन पछिल्लो समय होइन, त्यो चाहिँ के हो त?
1: च्यालेन्जिङ लाइफ भनेको चाहिँ कस्तो भने हाम्रो लाइफमा जहिले पनि च्यालेन्ज त छ, चुनौती जति ठाउँमा जाउँ हामी जे गरौँ च्यालेन्ज त च्यालेन्जै छ, तर पनि त्यो टपिक चाहिँ कसरी आएको भने डिफ्रेन्टली आवर्ल्डहरूको लागि नै भनेर आएको थियो. उहाँहरूलाई चाहिँ अझ नर्मल मानिसहरूलाई भन्दा उहाँहरूलाई बढी च्यालेन्ज छ नि त. जस्तै हेर्ने हो भने परिवारले माया गरेर हो या नपत्याएर हो होइन, गर्न सक्दैन भनेर हो, उहाँहरूलाई घरबाट बाहिर खासै जान दिनु हुन्थेन कि पहिला. अहिले चाहिँ अलिक बढी नै भइसक्यो, आउनुहुन्छ उहाँहरू बाहिर आउनुहुन्छ अहिले, किनभने सोसियल मिडियाको पनि जमाना छ, उहाँहरू घरभित्रैबाट पनि बाहिर वर्ल्ड वाइज हुन सक्नुहुन्छ होइन. अनि त्यति बेलामा चाहिँ मेरो आफ्नो दिमागले भ्याएसम्म गरेको चाहिँ अब सबैजनालाई समेटेर गर्ने भन्ने त एउटा उद्देश्य हुन्छ, तर पनि सकिँदैन, कुनै कुराहरू पनि ल्याउँ भन्ने हुन्छ नि त होइन. अनि त्यो बेलामा चाहिँ अरू नर्मल मानिसहरूलाई भन्दा चाहिँ डिफ्रेन्ट डियाबल्ड उहाँहरूलाई चाहिँ बढी च्यालेन्ज छ, अनि च्यालेन्जिङ लाइफ नाम दिएर चाहिँ जस्तै अब त्यहाँनिर मैले चाहिँ ब्लाइन्डहरू उहाँहरू हुनुहुन्छ नि उहाँहरूको लागि भनेर उहाँहरूको चाहिँ फिलिङ्सहरू जस्तै ह्यान्डसेक गरेको दुईजना फ्रेन्डहरू त्यस्तो, अनि अर्को चाहिँ बैशाखीवालामा लहरावाला पेन्टिङ बनाएको थिएँ. त्यसमा चाहिँ जस्तै जो कोहीलाई पनि हुन्छ बच्चाले आफ्नो प्यारेन्ट्ससँग होइन अब अलिकति सहारा लिनुपर्ने मानिसहरूले सहारा कुनै त्यो भनेर बैशाखीमा लहरा बेरेको बनाएको थियो. लहरा चाहिँ मानव भइहाल्यो होइन, अनि बैशाखी चाहिँ एउटा त्यो गाउँतिर चाहिँ झिग्रा भनिन्छ नि, हामीले सपोर्ट दिएको हुन्छ नि, त्यो कुराहरूलाई चाहिँ प्रस्तुत गरेको थियो मेरो पेन्टिङमा. त्यही भएर च्यालेन्जिङ लाइफ नाम रहेको हो कि
0: त्यसको चाहिँ होइन.
1: हजुर,
0: तपाईँले एकल प्रदर्शनीहरू पनि गर्नुभयो नि होइन?
1: हजुर, एकल प्रदर्शनी चाहिँ मेरो आर्ट काउन्सिलमा
0: हजुर
1: भएको थियो. त्यो चाहिँ पहिलाकै पेन्टिङ हो र केही नयाँ पेन्टिङ हो. त्यसमा चाहिँ मैले च्यालेन्जिङ लाइफ भन्दा पनि कनेक्सन भनेर जोडेको थिएँ. हरेक कुराहरूलाई चाहिँ नेचरसँग कनेक्सन गरेर छु. अहिले चाहिँ पहिला च्यालेन्जिङ लाइफ भनेर त्यो एउटा पार्ट थियो त्यो होइन, अब चाहिँ ती कुराहरूलाई कसरी कनेक्सन गराउन सकिन्छ, प्रकृतिसँग होस् या होइन सामाजिक कुराहरूमा होस्, जस्तै लेडिजहरू चाहिँ मैले देखे अनुसार भोगे अनुसार अब हामी पनि त लेडिज नै हौँ होइन, अनि बाहिर जति नै जान्छौँ भने पनि घरभित्रका कुराहरूले कहीँ कहीँ रुमाल लिएको जस्तो हुन्छन् नि त, बालबच्चा हुन्छन् होइन, आफ्नो फ्यामिली हुन्छ, त्यस्ता कुराहरूदेखि लिएर अनि अब त्यो नेचर र धर्मसँगका कुराहरू त्यस्ता कुराहरूलाई कनेक्सन गराइरहेको थिएँ क्या.
0: त्यसमा चाहिँ
1: हजुर।
0: अनि यसमा युवाहरूको इन्ट्रेस्ट चाहिँ कस्तो देख्नुहुन्छ सुरक्षा? तपाईँले एकल प्रदर्शनी पनि गर्नुभयो, चित्रकला क्षेत्रमै मास्टर्स डिग्री पनि हासिल गर्नुभयो होइन ललित कला क्याम्पसबाट, त्यसपछि अहिले विद्यालयमा पनि पढाउने काम भनौँ न चित्रकला नै सिकाउने काम पनि गरिरहनु भएको छ होइन, अहिले युवाहरूको आकर्षण चाहिँ कस्तो देखिन्छ यो चित्रकला क्षेत्रतिर?
1: एकदम धेरै छ। मैले पढ्ने बेलासम्म सरकारी कलेजमा चाहिँ ललित कला क्याम्पस मात्रै थियो एउटा होइन, अनि अर्को भनेको केयुमा थियो प्राइभेट कलेज, अनि सिर्जना कलेज मैले नाम सुनेको तिनवटा मात्रै थियो होइन। अनि अहिले चाहिँ धेरै कलेजहरू छन्, जस्तै प्लस टूदेखि नै अरू प्राइभेट कलेजहरू पढ्न सक्नुहुन्छ हजुरले होइन। त्यो हुँदाखेरि मैले बुझे अनुसार देखे अनुसार चाहिँ पहिलाको भन्दा अहिले क्रेज एकदमै धेरै छ,
0: युवाहरूको आकर्षण छ। चित्रकला क्षेत्रमा लागेर जीवनै धान्नको लागि गयो भने अथवा आफ्नो घर परिवार पनि यही क्षेत्रबाट म निर्वाह गर्छु भनेर कुनै युवाले सोच्यो भने सक्छ?
1: सक्छ,
0: सकिन्छ,
1: सकिन्छ भन्छु म चाहिँ। मैले सकेँ,
0: तपाईँले सक्नु,
1: म आफूले चाहिँ सकेँ है। अब 17 इयर्सको थिएँ मैले, अब म सक्छु भनेर होइन, विदाउट सपोर्ट होइन, सपोर्ट बिना नै म सक्छु भनेर, फाइनेन्सियल सपोर्ट, अरू त फ्रिडम त थियो नै होइन, मलाई फ्रिडम जहाँ जानु त्यो खुल्ला पन्छी जस्तो चाहिँ थिएँ म, तर फाइनेन्सियल रूपको सपोर्ट एक रुपियाँ पनि थिएन क्या लास्ट टाइममा। त्यतिखेर चाहिँ अहिले अब लगभग 13-14 वर्ष भइसक्यो होइन, फर्केर हेर्नु परेको छैन भने चाहिँ सकिन्छ,
0: आफ्नो जीवनलाई चलायमान बनाउन सकिन्छ,
1: सकिन्छ एकदम। अहिले झन् सोसियल मिडियाको जमाना छ होइन, त्यतिखेर त फाइनेन्सियल प्रब्लम पनि थियो, त्यो गर्दा फेरि ग्याजेटहरूको पनि किन्नलाई अलिक मुस्किल पर्ने होइन, अनि अहिले त धेरै सजिलो छ कि उहाँहरूले अब त्यो टिकटक सिकटक हुन्छ नि आफ्नो त्यो टिकटकहरूबाट कमाएर के गरेर पैसा इन्कम त भइरहेछ त्योबाट, अनि फेरि पेन्टिङमा लगानी गर्छु भन्नु चाहिँ लगानी गरेर, अनि त्यो सोसियल मिडियाको युजबाट पनि धेरै कमाउन सकिन्छ कि।
0: हजुर हजुर। चित्रकलाको बजारको अवस्था चाहिँ कस्तो छ त? मान्छेहरू कस्तो खालका चित्र हेर्न रुचाउँदा रहेछन्?
1: सृजनात्मक भन्दा चाहिँ उहाँहरूले चाहिँ कस्तो भने, मैले देखेको अनुसार अहिले चाहिँ नेचर अलिकति रियलिस्टिक टाइपकैहरू बढी भइरहेछ, सृजनात्मक पनि त चलिरहेछ, क्रिएटिभ वर्क पनि चलिरहेछ चल्नलाई चाहिँ, तर क्रिएटिभ आफ्नो सृजना बेचेरै खान्छु भन्नलाई चाहिँ अलि गाह्रै हुन्छ, किनभने मेरो फिलिङ्स र हजुरको फिलिङ्स मिल्दैन नि त, अनि मेरो यो फिलिङ्समा चाहिँ मैले काम गरेको भनेर हजुरलाई बुझाउनलाई मैले सक्दिनँ। त्यो चाहिँ आर्टमै बुझेर उहाँहरूले चाहिँ आर्ट नपढे पनि आर्टलाई माया गर्ने हुनुभयो भने चाहिँ हाम्रो सिर्जना बिक्छ, नभए चाहिँ अब नेचुरलवाला रियलिस्टिक नै भनौँ न।
0: हजुर हजुर। यथार्थवादी होइन, यथार्थवादी चित्रहरू जुन समाजमा देखिएको परिदृश्यहरू, ती चित्रहरूप्रति चाहिँ मानिसहरूको झुकाव आकर्षण छ होइन। हजुर, तपाईँ यतिखेर युवा संसार कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। र आज हामीसँग चित्रकार सुरक्षा वागले स्टुडियोमा अतिथिको रूपमा हुनुहुन्छ र उहाँसँग हामी चित्रकला क्षेत्रकै कुराकानी गरिरहेका छौँ। उहाँका अनुभवहरू सँगसँगै युवाहरूलाई यो क्षेत्रमा आउन कत्तिको सजिलो छ र युवाहरूले यही क्षेत्रमा लागेर चाहिँ आफ्नो घर परिवार धान्न सक्नुहुन्छ कि सक्नुहुन्न त भन्ने सन्दर्भमा कुराकानी गरिरहेका छौँ, उहाँका अनुभवहरू साटिरहेका छौँ। प्रायः अहिले धेरै युवाहरू देशमा बेरोजगारी समस्या भयो अथवा देशमा कुनै इन्कमको स्रोत नै रहेन, अपर्च्युनिटी छैन भनेर धेरै युवाहरू चाहिँ विदेश जान खोजिरहनु भएको छ र गइरहनु भएको छ दिन प्रतिदिन होइन। यहाँले त फेरि विदेश होइन म स्वदेशबाटै विश्व सामु चिनिन्छु भन्ने खालको सङ्कल्प पनि लिनुभएको छ नि होइन।
1: विदेश चाहिँ अब घुम्न जाने, आफ्नो कला देखाउन जाने भन्नेमा चाहिँ हुन्छ होइन मेरो लागि, तर बस्ने लङ टाइम एकदम उतै आफ्नो जीवन बिताउने भन्ने कुराहरू चाहिँ अहिले त्यस्तो आएको छैन, तर आफ्नो कला चाहिँ चिनाउने भन्ने चाहिँ छ जाने चाहिँ।
0: नेपालमै बसेर नै चित्रकलाको क्षेत्रमै केही गर्ने यहाँको सोच रहेको छ
1: होइन,
0: यहाँ जुन केही नै स्रोत देख्नुहुन्न अनि विदेशकै मात्रै सपना देख्नुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले कसरी आकर्षण गर्न सक्नुहोला त? जस्तो यहाँले त आफ्नो क्षेत्रलाई चिन्नुभयो, चित्रकलालाई रोज्नुभयो, यहीँ बस्नुभयो होइन, र विदेश जान्छु भन्ने सपना पनि देख्नु भएन, घुम्न जाउँला पछि केही गरेर जाउँला तर अहिले होइन भन्ने यहाँको सपना रह्यो, त्यस्ता युवाहरूलाई चाहिँ हामीले आफ्नै देशमा चाहिँ कसरी रोक्न छेक्न सकौँला त?
1: फेरि अहिलेको युवाहरूको चाहिँ माइन्ड धेरै नै अगाडि बढिसक्यो क्या विदेश विदेश भन्ने कुराहरू, र हाम्रो यो नेपालको चाहिँ फाइनेन्सियल क्राइसिसले पनि होला होइन, अब त्यो कुरा पछि आफ्नो पनि चेन्ज हुन नसक्ला भन्न सकिँदैन होइन। उहाँलाई रोक्ने भनेको चाहिँ अब यस्तै नै हो, अब आफैले नै केही स्वरोजगारहरू गर्न सक्नुहुन्छ होइन, अब
0: अवसरहरू खोज्न सक्नुहुन्छ, आफ्नो प्रतिभालाई चिनेर त्यसैमा क्रियाशील हुन सक्नुहुन्छ होइन। धेरै पाटाहरू छन् जो हामीले विदेशै हाम फालिराख्नुपर्छ भन्ने पनि छैन, नेपालमा पनि स्रोतहरू छन्। जस्तै यहाँले पनि त स्रोत खोजी गर्नुभयो, उहाँबाट आएर काठमाडौँमा आएर पढेर होइन आर्टको क्षेत्रमा अगाडि बढेर अहिले आफ्नो जीवन चलाइरहनु भएको छ, सुरक्षा भनेर सबैतिर चिनिनु भएको छ भने अरूले पनि त त्यस्तो गर्न सक्नुहुन्छ नि, तर आफ्नो प्रतिभा चाहिँ चिन्न पर्यो नि।
1: हजुर, आफूले आफूलाई चाहिँ चिन्नुपर्ने हुने रहेछ होइन। अब कतिजनासँग मल्टी ट्यालेन्ट हुन्छ त्यो आफ्नो ठाउँमा छ होइन, तर आफूले चाहिँ कुन बाटो अँगाल्ने त्यो बाटो चाहिँ कति पनि विचलित नभइकन दुःख सुख जे जस्तो हुन्छ त्यसमा लागि पऱ्यो भने चाहिँ एक न एक दिन चाहिँ सक्सेस चाहिँ भइन्छ, तर गर्न सकिन्छ सकिन्छ भने चाहिँ लाग्छ मलाई चाहिँ। जिरो लेभलदेखि आएर अहिले अब होइन आफ्नो एउटा फ्यामिली धान्न सक्ने हैसियत त मैले बनाएको छु नि त।
0: हजुर,
1: त्यो चाहिँ लाग्छ।
0: कलाकै क्षेत्रको कुराकानी गर्दाखेरि साँच्चै नै कलामै आउने, चित्रकलामै अथवा कलामै आउने युवाहरूले खासमा के सोचेर आउने, कहीँ केही योगदान दिन सक्छु चिनिन सक्छु भनेर सोचेर आउने कि के सोचेर आउने?
1: कतिलाई चाहिँ कस्तो हुन्छ भने हाम्रो यो हेल्थको थेरापी पनि हुन्छ आर्ट भनेको कुराहरू होइन, अरू फिल्डमा लागेर आर्ट फिल्डलाई पनि साइड पेसा बनाउनु भएको धेरैहरू हुनुहुन्छ। अब जे जसरी हुन्छ आफूले चाहिँ यो फिल्डमा कुन रूपले आउने हो त्यो पोजिटिभ तरिकाले आयो भने हुन्छ, अब यही भन्ने चाहिँ हुँदैन कुन तरिकाले आउने भन्ने चाहिँ हुँदैन।
0: हजुर,
1: जस्तै हजुरले भन्नुहुन्छ भने अब बाहिर गएर जब गर्नुभन्दा आफूले भित्र रुममा बसेर काम गरेर आफ्नो काम चाहिँ बिकाउन सकियो भने त्यो नै ठुलो कुरा हुन्छ। एकदम शान्तिपूर्ण तरिकाले चाहिँ श्रम त नभन आफ्नो सिप बेच्न सकिन्छ कि, श्रम पनि भएसँगै होइन, श्रमसँगै सिप पनि बेच्न सकिन्छ कि। बाहिर गएर अब कतिको प्रेसरमा काम गर्नुपर्छ नि, तर आफूले रुमभित्र बसेर चाहिँ मेरो पेन्टिङलाई कसरी राम्रो बनाउने, मेरो सृजनालाई चाहिँ कसरी राम्रो बनाउने भन्ने मात्र ध्यान हुन्छ कि, त्यसरी शान्तिपूर्ण तरिकाले चाहिँ हामीले इन्कम गर्न सक्छौँ कि यो फिल्ड। त्यही भएर मलाई चाहिँ राम्रो लाग्छ, मलाई आफूभित्र त खुबी चाहिँ हुनु पऱ्यो है, फेरि
0: चिन्न चाहिँ सक्नु पऱ्यो,
1: चिन्न सक्नु पऱ्यो।
0: हजुर, जस्तो कि यहाँले स्कुलले जीवनदेखि नै भनौँ न म चाहिँ कलाकै क्षेत्रको मान्छे हुँ भनेर आफूलाई चिन्नुभयो।
1: हजुर, मैले चाहिँ कि सिङ्गिङ कि पेन्टिङ थियो, हजुर मेन चाहिँ म काठमाडौँ आउँदा सिङ्गिङमै थियो, म सिङ्गर बन्छु भनेर आएको थिएँ, अलिकति फिजिकली थोरै प्रब्लम भएको कारणले चाहिँ पछाडि मैले ड्रइङ लिएर गरेँ। मैले चिन्न त चिनेको, त्यो दुईवटामा एउटा थियो नि त, त्यही भएर चिन्न त चिनेको स्कुल लेभलदेखि नै। म्युजिकसँगै पेन्टिङ गर्दा फेरि धेरै आनन्द आउँछ कि, आफूलाई मनपर्ने खालको गीत बजायो होइन, अनि त्यो गीतको लयमा चाहिँ आफूले पेन्टिङ गर्न सकिन्छ।
0: अनि पेन्टिङ गर्दा दिन रात जतिखेर पनि गर्न सकिन्छ कि, एउटा त्यो त्यसको पनि समय अवधि हुन्छ कि परिधि हुन्छ कि?
1: यस्तो परिधि त्यस्तो भन्ने हुँदैन होइन, हाम्रो म आफूले भोगेअनुसार चाहिँ मेडिटेसन गरा जस्तै नै हुन्छ पेन्टिङ भनेको। मलाई चाहिँ म्युजिक र पेन्टिङ सँगै भइदियो भने त्यो दिन रात नै थाहा हुँदैन कि। मैले अब भोक लाग्यो भने भोकको टाइममा खाने होइन, अब अरू आफ्नो पर्सनल कुराहरू केही कसो छ भने गर्ने, नभए अरू एनी टाइम पेन्टिङमा चाहिँ मैले लगभग 5 वर्ष 6 वर्ष चाहिँ घरभित्रको भित्र नै बिताएँ कि,
0: पेन्टिङै गरेर
1: महिनामा एकचोटि निस्किने कि दुईचोटि होइन, आफूलाई काम परेअनुसार निस्किने, नभए घरबाट ननिस्किकन 4 वर्ष 5 वर्ष चाहिँ मैले त्यति धेरै बोलचाल पनि मान्छेहरूसँग भएन होइन, भित्रको भित्रै नै मैले त्यो साधना गरेँ भनौँ न, तपस्या जस्तै नै गरेँ केही टाइम,
0: साधनाको फल अहिले मिलिरहेको छ होइन,
1: मिल्दैछ, मिलिसकेछु भन्नु मिल्दैन अझै होइन, कति धेरै छन् गर्नुपर्ने, चाहिँ म पनि त्यो ठाउँमा पुगाउनु भन्ने आफ्नो इच्छा त बढ्दै जान्छन्। तर पनि मैले चाहिँ ललित कलामा प्रवेश गरेसँगै मैले धेरै कठिनाइहरू भोगेँ क्या, किनभने कसैले पनि बुझ्नु भएन मेरो फिल्ड, मेरो आफ्नो फ्यामिली ब्याकग्राउन्डमा होइन, अनि त्यो हुँदाखेरि म चाहिँ यो लेभलसम्मको चाहिँ पुग्छु है भनेर, अहिले जुन लेभलमा म छु नि त्यो लेभलको चाहिँ मैले एनी टाइम चाहिँ कल्पना गर्थेँ क्या, म यो खालको आर्टिस्ट बन्छु है, यतिसम्मको चाहिँ बन्छु अहिलेलाई, मेरो टार्गेट त्यो छ होइन, मेरो लक्ष्य त्यो छ, त्योभन्दा पछाडि चाहिँ त्यो बेला आइसकेपछि नै थाहा हुन्छ त्यो बेला पहिला आओस् भनेर चाहिँ म त्यसरी काममा लाग्थेँ, रात होस् या दिन होस् होइन। अनि
0: तपाईँले ती बनाएका ती चित्रहरू अहिले कहाँ कहाँसम्म पुगेका छन्?
1: मेरो बाहिर आउट अफ कन्ट्री पनि छन् होइन, अमेरिका अस्ट्रेलियाहरूतिर पनि गइरहेका हुन्छन्, नेपालका पनि मेरो चाहिँ अहिले दूर दराज भनिन्छ नि हाम्रो है रोल्पा रुकुमलाई हाम्रो उहाँसम्म पनि पुगेको छ
0: तपाईँको आर्टहरू।
1: हजुर,
0: भनेको विदेशका ठुला ठुला राष्ट्रहरू भनौँ न अस्ट्रेलिया अमेरिकादेखि लिएर नेपालका दूर दराजका क्षेत्रहरूसम्म पनि तपाईँका आर्टहरू चाहिँ पुगेका छन्।
1: हजुर,
0: होइन, रेस्पोन्स कस्तो आउँछ मान्छेहरूबाट?
1: एकदमै राम्रो आउँछ। अहिले मेरो आफ्नो फ्यामिलीले चाहिँ मलाई चिन्नुभयो होइन, अहिले यतिखेर आएर ए मेरो छोरीले चाहिँ राम्रो रोजेको रहेछ, राम्रो फिल्डको रहेछ, यो फिल्ड राम्रो रहेछ भने चिन्नुभयो। त्यो सँगै म जन्मेको ठाउँले पनि मलाई अझै चिनोस् न, मैले के गर्न सक्छु भने मेरो मनमा जहिले पनि लाग्ने कि। अनि यसो हेरेँ अनि ठ्याक्कै अहिले हाम्रो अब खैरिन गाउँपालिकामा चाहिँ पर्यटकीय क्षेत्र भनेर ऐना पहरामा एकदमै राम्रो कलाकृतिहरू बनिरहेछ होइन, त्यो कलाकृतिलाई चाहिँ मैले चाहिँ पेन्टिङमा किन नउतार्ने भनेर सायद बनाएँ, बनाएको चाहिँ अनि त्यो पोस्ट गरेँ कि। गर्दा फेरि उहाँहरूबाट यति धेरै राम्रो रेस्पोन्स आएको छ अनि मलाई उताबाट इन्भाइट पनि आइसक्यो कि। किन भन्दाखेरि पहिला मैले प्रस्ताव लिएर गएको थिएँ अहिलेभन्दा 7 वर्ष जति अगाडि होइन, त्यति बेला उहाँहरूले मलाई चिन्दै चिन्नु भएन कि। मैले आर्टको प्रस्ताव लिएर गएको थिएँ, उहाँहरूले चाहिँ पछि कुरा गरौँला यो कुरालाई पछाडि, अलिक आर्ट भनेको त हाम्रो प्राथमिकतामा पर्दैन नि त, मेन भनेको त हामीलाई अरू नै प्राथमिकतामा पर्छन् अरू विकासका कुराहरूमा, अनि आर्टलाई चाहिँ हामी सल्लाह गर्छौँ भनेर फिर्ता पठाइयो होइन। त्यहाँ बेलादेखि नै होइन, मैले पहिला मेरो परिवारलाई जित्नुपर्छ मेरो कलाले, अनि मेरो परिवारले मलाई चिन्यो भने चाहिँ मेरो गाउँलाई चिनाउँछु, म गाउँलाई मलाई चिन्ने बनाउँछु गाउँलाई भन्नुभयो होइन। अब गाउँले चिन्नु भयो कि निरन्तर परिश्रम पछि चाहिँ अहिले बल्ल
0: हजुर गाउँले सम्झियो।
1: हजुर
0: हजुर अब सुरक्षा, हामी एकदमै कार्यक्रमको अन्त अन्ततिर पनि छौँ, यहाँको आर्ट अझै फस्टाउँदै फैलाउँदै जाओस् होइन, सबै ठाउँ पुगोस्, विश्वका धेरै देशहरूमा यहाँको आर्ट परिचित होस्। हामी पनि यही नै चाहन्छौँ कि यहाँले गर्नुभएको त्यो कर्म चिनियोस्, यहाँले भोग्नुभएका ती विगतका ती दुःखहरू चाहिँ सबै सुखमा परिणत हुन्, हामी यही नै चाहन्छौँ। अबका भावी योजनाहरू चाहिँ के छन् यहाँका?
1: अबका भावी योजना भनेको मेरो फर्स्टमा त मैले आफ्नो गाउँलाई चिनाउँछु भन्ने लागि परिरहेको छु, म एक्लैले होइन, मलाई त्यो उताबाट प्रस्ताव त्यस्तो राखेर होइन कि, मेरो आफ्नो तर्फबाट चाहिँ मेरो गाउँलाई मेरो ठाउँलाई मैले कसरी चाहिँ सपोर्ट गर्न सक्छु भन्ने तरिकाले म आफ्नो तरिकाले लागिरहेको छु होइन। अनि त्यो सँगै चाहिँ अब वरिपरि मेरो आफ्नो जन्मस्थल वरिपरि गरेर अनि देशैभरि गर्ने, देशभरि गरिसके पछाडि अनि बाहिरको लागि आफ्नो देशलाई चाहिँ अझै बाहिर चिनाउनेलाई ट्राई गर्ने।
0: हजुर अब नेपाललाई चाहिँ विश्वसम्म चिनाउन चाहनुहुन्छ चित्रकलाको क्षेत्रबाट होइन,
1: जस्तै अब खैरिनीमै मैले गरेँ भने पनि त अहिले सोसियल मिडियाको जमाना छ होइन, वर्ल्ड वाइज त जान्छ नै, तर पनि अब खैरिनीमा मैले केही गरेँ भने त बल्ल वरिपरि अझै फिजिन सक्छु नि त। पहिला चाहिँ मलाई मेरै ठाउँमा चाहिँ गर्नु मन छ कि, किनभने त्यहाँ मेरो माटो छ, म जन्मेको होइन बासना छ, किन मेरो पुर्खौँदेखि नै त्यहीँ हुनुहुन्छ होइन, अनि मलाई एकदमै धेरै नै माया लाग्छ कि।
0: हजुर अब हाम्रा युवा साथीहरूलाई जाँदा जाँदै युवा साथीहरूलाई के भन्न चाहनुहुन्छ, जो आफ्ना इच्छा चाहनाहरू थाँती राखेर विदेशतिर होमिरहनु भएको छ, कतिजना अवसरको खोजीमा हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने आफ्नो इच्छा छ भने असम्भव भन्ने कुरा चाहिँ केही पनि छैन, त्यो ढिलो छिटो भन्ने कुरा आफ्नो ठाउँमा छ होइन, तर पनि असम्भव भने चाहिँ छैन जस्तो लाग्छ मलाई चाहिँ, आँटेको कुराहरू चाहिँ पुरा हुन्छन्, त्यो काम चाहिँ निरन्तरता दिनु होला भन्न चाहन्छु।
0: निरन्तरता र धैर्यता चाहियो।
1: हजुर धैर्यता पनि चाहियो।
0: हस् यहाँसम्म आएर आफ्ना कुराहरू आफ्ना जीवनका कुराहरू जुन यहाँले आर्ट क्षेत्रमा गर्नुभएका स्ट्रगलका कुराहरू र अहिले गर्दै आउनुभएका कुराहरू हाम्रा युवा साथीहरूलाई सुनाइदिनु भयो, अनुभवहरू बाँडिदिनु भयो, यसका लागि हामी आभारी छौँ।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद, म पनि हजुरप्रति धेरै आभारी छु, हजुरसँगै रेडियो नेपाल परिवारलाई पनि मेरो तर्फबाट हार्दिक धन्यवाद छ।
0: अहिले सुन्नुभयो आर्टिस्ट सुरक्षा वाग्लेसँग गरिएको यो कुराकानी। तपाईँलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै तपाईँका गाउँठाउँमा पनि युवावर्ग आफै सक्रिय र सचेत भएर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न सक्नुहुनेछ। तपाईँका कुरा हामी युवा संसार कार्यक्रममा प्रस्तुत गर्दै जानेछौँ। हवस् त आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा तपाईँ प्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि दुर्गा अधिकारी बिदा हुन्छु। नमस्ते, खुसी सुखी अनि स्वस्थ रहनुहोला।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: झन्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

बतास छैन होली तिम्रो चुरी आजै छे गान लगा

मान्यो भने लान्छु, नमानेमा तान्छु, खेतैबाट भगाउँछु।

0: मर्दको बोली जेसुकै होस् भोली आके पछि छोड्दिन।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले यहाँहरूलाई भर्खरै राख्यौ असारे भाका। स्वर रहेको थियो भीमसेन खतिवडा, मिलन श्रेष्ठ, उमा श्रेष्ठ र सपना गुरुङको। शब्द रचना थियो भीमसेन खतिवडाको भने लय सङ्कलन थियो उमा श्रेष्ठको। यति बेला अपराह्नको 12 बज्ने लागेको छ। ठिक 12 बजे सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले सार्वजनिक खरिद, दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण, तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 बिहिबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहिबार नै राष्ट्रपति कार्यालयमा पेश भएका थिए। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ साङ्गे तरामा कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप दुईजनाको शव फेला परेको छ। यो सँगै दुर्घटनामा मृत्यु भई शनाखत हुनेको संख्या 3 पुगेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिक सहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद, नार्क दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभाग तथा निकायका प्रमुख

0: कार्यक्रम सस्ता सिर्जनामा स्वागत छ।
1: हजुर धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: एकदम ठिक छु।
0: के गर्दै हुनुहुन्छ? पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?
1: अहिले चाहिँ गीत सङ्गीतमै व्यस्त छु।
0: गीत सङ्गीतमै व्यस्त हुनुहुन्छ?
1: हजुर।
0: कतिका गीतहरू साङ्गीतिक बजारमा आइरहेका छन्? आजभोलि
1: गीतहरू आइरहेका छन्, रेकर्डिङहरू गरिरहेको छु। नयाँ नयाँ गीतहरू आउने तयारीमा छन्। अब तिजको गीतको लागि पनि तयारी हुँदैछु।
0: तिज नजिक नजिकै आउँदैछ भनौँ, तिजको
1: तयारी हुँदैछु।
0: आजभोलि त गीत निकाल्यो कि भिडियो पनि अनिवार्य भयो?
1: अनिवार्य हुन्छ, गर्नै पर्ने हुन्छ होइन। पहिला त अडियोमा नै सबै कुरा सुन्न पाइन्थ्यो, अहिले भिडियो हेर्नै पर्ने जमाना आएको छ, त्यही भएर भिडियो पनि बनाउनै पर्ने हुन्छ।
0: भिडियोले गर्दाखेरि टिकटकले गर्दा पनि बनाउनु पर्छ।
1: हजुर, बनाउनै पर्छ।
0: अहिले भर्खरै हामीले एउटा गीत सुनायौँ तपाईँको, कति राम्ररी भनौँ, यो निकै चर्चामा रहेको गीत पनि हो। यो कहिले साङ्गीतिक बजारमा ल्याउनु भएको थियो? यो गीतका बारेमा कुराकानी गर्नु।
1: यो गीत आजभन्दा 5 वर्ष अगाडि भानु ओली दाई र मैले गाएको, पूर्वकै वृत्तमुटको स्टुडियोमा हामीले रेकर्ड गरेका थियौँ, पूर्वमै सुटिङ गऱ्यौँ। अहिले राम्रो मन पराइदिनु भएको छ दर्शक श्रोताहरूले। टिकटक भिडियोहरू बनाएर नाचेर एकदमै हरेक बिहेमा, पिकनिकमा, हरेक प्रोग्राममा बजिरहेको छ। स्कुलको प्रोग्राममा बच्चाहरूले नाचिरहेका छन्। एकदमै खुसी लागेको छ। यो गीत चाहिँ पञ्चे बाजा, बिहे सम्बन्धी मौलिक पञ्चे बाजामा छ।
0: तपाईँका निकै चर्चित पूर्वेली भाकाहरू छन्, थुप्रै गीतहरू छन्, श्रोताहरूले तपाईँको गीत बज्ने बित्तिकै थाहा पाइसक्नुभयो। तर एउटा जिज्ञासा हुनसक्छ, अन्जु गौतम कहाँ जन्मिनु भएको होला, बाल्यकाल कस्तो रह्यो र साङ्गीतिक क्षेत्रमा कसरी प्रवेश गर्नु?
1: हजुर, एकदमै म चाहिँ तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका फुलेक गाविसमा जन्मेको, फुलेक गाउँमा। अनि बाल्यकाल भनेको एकदम रमाइलो गाउँले जीवन होइन, एकदमै रमाइलो गरेर बित्यो। गाउँठाउँमा मौलिक भाकाहरू सुन्दै, नाच्दै गाउँदै, त्यहाँको हरेक चिजहरूसँग रमाउँदै, बिरपाखा, वन जङ्गल, अनि स्कुल पढ्दै यसरी नै बित्यो। र अहिले पनि म गीत सङ्गीतमै कर्म गरिरहेकी छु, गीतमा नै व्यस्त छु।
0: तेह्रथुममा जन्मिनु भयो?
1: हजुर।
0: तिनजुरे कति टाढा हो तपाईँको? जे होस् तिनजुरे भनेपछि लालीगुराँसको लागि फेमस ठाउँ।
1: तेह्रथुम जिल्लाको तिनजुरे चाहिँ लालीगुराँसले एकदमै प्रचलित ठाउँ होइन। विभिन्न जात जातिका, विभिन्न थरीका, कलरका फुलहरू फुल्छन्। गुराँसको राजधानी पनि हो, अनि ढाकाको राजधानी पनि हो तेह्रथुम जिल्ला। अनि नजिकै पर्छ, 2 घन्टा जति लाग्छ हाम्रो ठाउँ, म जन्मेको ठाउँबाट त्यहाँ जान चाहिँ अलिक माथि पर्छ, डाँडा, तिनजुरे डाँडा, पाथिभरा माताको मन्दिर पनि छ। एकदमै रमाइलो, एकदमै आनन्द, स्वर्ग
0: स्वर्ग। यसो घुम्ने अवसर मिलेको
1: हिउँ पर्छ है, सेतममै हिउँ पर्छ, सबै हिमाल देखिन्छ, त्यहाँभन्दा माथि उचाइमा केही पनि छैन, एकदम राम्रो छ।
0: गीत सङ्गीत क्षेत्रतिर कसरी प्रवेश गर्नुभयो, कति सालतिर हो?
1: मैले गीत सङ्गीतमा प्रवेश गरेको चाहिँ 18-20 वर्ष भयो। गीतहरू गाउँदै, रेकर्डिङ गर्दै, एल्बमहरू गर्दै, विभिन्न एफएमहरूमा सिडीहरू, पेन ड्राइभहरू पुर्याउन जाँदै, सङ्घर्ष गर्दै गर्दै गर्दै बल्ल बल्ल चाहिँ अलिकति श्रोता दर्शकहरूले मलाई चिन्न थाल्नु भएको छ, मेरा गीत सुन्न थाल्नु भएको छ। धेरै गीतहरू छन्, सङ्ख्यामा त धेरै रेकर्डिङ गराएँ, धेरै आफै लगानी पनि गरेँ, खर्च गरेँ होइन, तर भने जस्तो सोधे जस्तो भएन। त्यो शब्द पो राम्रो हुन्छ, चल्छ कि, यो लय पो राम्रो हुन्छ, चल्छ कि, उसँग काम गर्दा पो राम्रो हुन्छ कि, धेरै गरेँ मैले लगानी, तर बल्ल बल्ल चाहिँ यसको रिजल्ट चाहिँ बल्ल आउँदैछ, खुसी छु एकदमै।
0: 18-20 वर्ष भयो सङ्गीत क्षेत्रमा लाग्नु भएको, पहिलो हुन्छ नि प्रेरणाको स्रोत, जस्तो गाउँघरतिर स्कुलमा गाउनुहुन्थ्यो या के थियो?
1: स्कुलमा गाउँथे, स्कुलमा सरहरूले भनौँ न, अनि घरमा पनि, घरमा माहौल पनि साङ्गीतिक माहौल, मेरो बुवा भाइहरू आमा अनि वरिपरि समाज होइन, अनि स्कुलमा त्यस्तै वातावरण, सरहरूले पनि एकदम माया गर्ने, हौसला दिने, अनि अरूका गीतहरू सुन्दै, अब रेडियो नेपालै त हो हामीले सुन्ने, सानैदेखि सुन्दै हुर्केको, अनि यहीँबाट बज्ने गीतहरू, रेडियो नेपालबाटै बज्ने गीतहरू, अग्रश्रेष्ठ हरूले गाएका कलाकारहरूले गाएका गीतलाई चाहिँ रेडियोबाट बजेका गीत फलो गर्दै गाउन सिक्दै, बारी बारीमा काम गर्दै होइन, घाँस गाड्दै, कोदो रोप्दै सुनेका गीत चाहिँ हामीले स्कुलमा गाउँथ्यौँ, मेला बजारमा गाउँथ्यौँ, वन जङ्गलमा गाउँथ्यौँ, बाख्रा चराउँदा, घाँस काट्दा, यसरी नै। अनि मलाई प्रेरणा भनेको चाहिँ घरबाटै, बुवाबाट,
0: घर परिवार,
1: परिवारबाट नै प्रेरणा मिलेको हो। स्कुलबाट सरहरूले राम्रो गाउँछौ अझ, अब त्यतिखेर सङ्गीत सिक्ने जमाना थिएन, थाहा पनि थिएन, सिक्नुपर्छ भन्ने मलाई ज्ञान पनि थिएन, अनि अरूकै गीत सुनेर स्केलको बारेमा थाहा थिएन होइन, सुर, लय, ताल, अब आफ्नै तालमा गाइन्थ्यो, आफ्नै सुरमा गाइन्थ्यो, तर त्यतिखेरको लागि के अरे लाटो देशको गाँडो तन्नेरी भन्छन् नि, त्यस्तै त्यो ठाउँमा अलिकति गाउन जान्ने भएपछि सबैको हाई हाई हुन्थ्यो त्यस्तै स्कुलबाटै
0: 18-20 वर्ष पहिला चाहिँ एल्बममा निकाल्दाखेरि कुन गीत निकाल्नु भएको थियो तपाईँले?
1: एल्बममा निकाल्दाखेरि चाहिँ मैले पूर्वेली मारुनी गीत छ अनि धरान घण्टा घर भन्ने बोलको गीत अनि तिजका गीतहरू तिहारका गीतहरू सबै एल्बम 5-6 एल्बमकै सिडी हुन्थ्यो नि त अनि पछि पछि युट्युबको जमाना आयो अनि मैले पहिलोचोटिको गीत चाहिँ मारुनी भाकामा छ।
0: तपाईँले अहिलेको कुरा गर्नुभयो कि सङ्गीतमा सुर ताल लय सिक्नुपर्ने, त्यो बेला र अहिलेमा कतिको भिन्नता पाउनुभयो? अझै सिक्नुपर्ने धेरै छ या त्यो बेला एकदमै सजिलो थियो क्यासेट निकाल्न कि अहिले सजिलो?
1: सजिलो त अहिले छ होइन, सिक्नुपर्ने मैले धेरै नै छ, सिक्दै नै छु। पहिला र अहिलेमा त धेरै नै फरक छ होइन, प्रविधिले सजिलो बनाइदिएको छ। पहिलाको गायक गायिकाका गीतहरू चाहिँ अमर छन्, कालजै छन्। अहिलेसम्म हामीले प्रत्येक गीतको शब्द सहित हामीलाई कण्ठ छ, तर अहिलेको गीत पोहोर साल चलेको गीत अहिले हामीले बिर्सिसकेका छौँ। खरे खोला जस्तै एकैचोटि उर्लेर आउने अनि सर्लक्कै सुक्ने अहिलेको माहौल चाहिँ त्यस्तो छ। र अहिले चाहिँ खर्च गरेर विभिन्न टेक्निकहरू होइन, त्यो
0: बेला लाइभ बाजाहरू पनि गराउनु पर्थ्यो भनौँ न, अहिले त सङ्गीत राख्न सकिन्छ,
1: स्वरै नभए पनि टाइमिङै नभए पनि त्यो प्रविधिले चाहिँ मिलाइदिन्छ होइन। पहिला चाहिँ त्यस्तो हुँदैन थियो, अरे मैले सुनेको होइन, म त लाइभ त्यस्तोमा गरिनँ, त्यो गर्ने मौकै पाइनँ, अलिक पछि जन्मेछु। तर पहिला सुनेको मैले अग्रज गायक गायिका दाई दिदीहरूले भनेको सुनेको, हाम्रो जमानामा यस्तो थियो भन्नुहुन्थ्यो, त्यो सुन्दा पनि एकदम रमाइलो लाग्छ, कल्पना गर्छु त्यो सम्झिँदा चाहिँ। अनि अहिलेको चाहिँ नजान्नेले पनि एकैछिनमा भाइरल हुन चाह्यो भने हुन्छ, लगानी खर्च गर्यो भने।
0: तपाईँको अर्को सिर्जनाको कुरा गरौँ, यो पूर्वै राम्रो निकै चलेको गीत हो, एकल आवाज पनि रहेको छ, जेबी थुलुङले यो गीत लेख्नु भएको, यो गीत कहिले साङ्गीतिक बजारमा ल्याउनु भयो, यो गीतका बारेमा केही छ?
1: यो गीत चाहिँ 2 वर्ष अगाडि मात्र रेकर्ड गरेको, पूर्वकै पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा। जेबी थुलुङ दाईको शब्द र सङ्गीत मैले एकल आवाज दिएकी छु। पूर्वै राम्रो झुल्के घामेले झलमल हिमाल देउता धामेले, देउतै देउताको धाम छ पूर्वमा चाहिँ होइन, घाम झुल्किने ठाउँ हो। अनि यो गीत चाहिँ पूर्वतिर एकदम राम्रो बजेको छ, मन पराउनु भएको छ।
0: हुन्छ, एक लाइन सुन्छौँ र अनि त्यसपछि हामी श्रोतालाई सुनाउँछौँ।
1: ए हुन्छ, म लाइभ सुनाउँछु है त। पूर्वै

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ आजका अतिथि अन्जु गौतमको सुर जेबी थुलुङको रचना र सङ्गीतमा। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ र रेडियो नेपालका 7 प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम स्रष्टार सिर्जनामा आज हामीसँग अतिथि गायिका अन्जु गौतम हुनुहुन्छ। पछिल्लो समयमा एआई प्रविधि आयो,
1: म त चलाउँदिन कुनै कुनै राम्रै पनि लाग्छ सुन्दा, तर बिगारेर होइन, अब हामीले गाएको भन्दा पनि फरक तरिकाले गाएको देख्दा चाहिँ यो कहाँबाट आयो, यस्तो कहिलेसम्म होला। अब मिडियामा त अहिले यसैको चर्चा छ होइन, टिकटक हुँदै जताततै, अनि तर स्टेजमा त एआई गरेर गाइदिँदैन, कलाकारकै काम पर्छ। अलिकति घाटा लागे जस्तो पनि लाग्छ मलाई चाहिँ, हामी कलाकारहरूलाई चाहिँ। अब एआईले गाइदिन्छ होइन, अनि शब्द लेख पनि लेखिदिँदो रहेछ, लय पनि बनाइदिँदो रहेछ, गाई पनि दिँदो रहेछ, खर्चै नलाग्ने होइन, हामीले काम पाउने हामीलाई काम पाउन चाहिँ गाह्रो जस्तो छ।
0: योबाट सिकाइ पनि हुन सक्छ, जस्तो कुनै एउटा गीत तयार गर्दाखेरि योलाई कुन लय दिँदाखेरि राम्रो हुन सक्छ भने त्योबाट सिकाइ पनि
1: हुन्छ सङ्गीतकारको लागि चाहिँ। अब हामी गायक गायिकाको लागि त खै के सिकाइ होला र, हाम्रो आफ्नै तरिकाले हामीले गाएको हुन्छौँ, उसको आफ्नै टोन हुन्छ, चिनिहालिन्छ।
0: तपाईँले 18-20 वर्ष सङ्गीत क्षेत्रमा काम गर्नुभयो, पछिल्लो समयमा प्रविधि चेन्ज हुँदै गर्दाखेरि जस्तो तपाईँले स्कुलमा गाउने, घर गाउँघरमा गाउने भन्नुभयो, अहिले सामाजिक सञ्जालमा गाएर सङ्गीत क्षेत्रमा प्रवेश गरिरहेका छन्, उहाँहरूलाई तपाईँको आँखाले कसरी हेर्नुहुन्छ?
1: ए, अहिले होइन, यो त आफ्नो पाएको सुविधा हो नि त, यो त युज गरेको राम्रो कुरा हो, सदुपयोग गरेको राम्रोसँगले चाहिँ। सामाजिक सञ्जालमा गीतहरू गाएर कति मिठो गाउने, गाउँ गाउँमा होइन, लुकेको प्रतिभा देखाउने ठाउँ थिएन नि त। अनि अहिले चाहिँ रेकर्ड गरेर मोबाइलमा गाउनु भयो भने मिडियाले खोजेर उसलाई रेकर्ड गराउने गायिका बनाएको छ। टिकटकले डान्स गर्नेलाई, अभिनय गर्नेलाई पनि धेरै नै प्लेटफर्महरू दिएको छ, एकदम राम्रो लाग्छ त्यो कुरा चाहिँ।
0: योसँग विकृति पनि छ, किनभने गाउँबाट ल्याउने र यहाँ आएर भल्गर शब्दहरू गाउन लगाउने भ्युजको आधार पनि देखिरहेका छौँ, उहाँले अलिकति सचेत हुनुपर्ने चाहिँ।
1: त्यो चाहिँ छेडिक मात्र हो नि त, केही समयलाई हो, टिक्दैन, टिकाउ र बिकाउ हुन्छ। अब बिकाउतिर लाग्नु भयो भने चाहिँ त्यो छेडीको उहाँहरूलाई केही समयको लागि सन्तुष्टि हो, तर टिक्नेतिर लाग्ने हो भने चाहिँ सभ्य सरल खालको हाम्रो संस्कृति के हो, गीत के हो बुझेर गरेको राम्रो जस्तो लाग्छ मेरो बुझाइमा चाहिँ।
0: अहिलेसम्म कतिवटा अडियोहरू साङ्गीतिक बजारमा छन्, भिडियोहरू कति छन्, केही तथ्याङ्क राख्नु भएको छ?
1: तथ्याङ्क छ, अडियोमा के अरे गन्ती नै गर्दा त अरूका लोक भजन, तिहार, देउसी भैली, लोक के अरे सबै मेरा सबै गन्दाखेरि त 350 भन्दा माथि नै गाइसकेकी छु, तर अहिले 20-25 चाहिँ अलिकति दर्शक श्रोताले सुन्नु भएको छ।
0: अन्जु गौतम भन्ने बित्तिकै
1: मलाई परिचय गराउने दिने गीतहरू चाहिँ बल्ल आउँदैछन्।
0: अब साङ्गीतिक बजारमा आउँदैछन्, सिर्जनाहरू त तपाईँका बराबर नै हुन्, सन्तान जस्तै बराबर, को सानो को ठुलो, तर अन्जु गौतम भनेर ठ्याक्क चिनाउने एउटा छ त्यस्तो केही?
1: अन्जु गौतम भनेर चिनाउने चाहिँ, अन्जु गौतम चाहिँ पूर्वको मौलिक लोक गीत गाउने गायिका, ऊ फरक खालको गीत छ, उसका गीतहरूमा चाहिँ गाउँ नै पुगे जस्तो, गाउँकै माटो होइन, गाउँकै एउटा परम्परामा हामीले लोक जीवन हुन्छ नि, लोकगीत हामी गाउँबाट यो प्रकृतिले सृजना गरेका गीत भाकाहरू चाहिँ मैले गाउँछु भनेर चाहिँ धेरैजनाले मलाई भन्नुहुन्छ, एकदमै खुसी लाग्छ। मेरो ट्याग भनेको चाहिँ एउटा लोक, अन्जु गौतम चाहिँ लोकगायिका त कति हुन्छन्, तर उसको टोन चाहिँ एउटा गाउँको मौलिक आवाज छ भन्नुहुन्छ।
0: मैले कार्यक्रममा पनि पूर्वदेखि पश्चिमसम्मका गीतहरू बजाउने एउटा कार्यक्रम छ, त्यसमा चाहिँ पूर्वेली भाका राख्दाखेरि ठ्याक्कै तपाईँको लय नै छुटिन्छ, स्वर नै मिठो छ। पछिल्लो समयमा जस्तो गीत सङ्गीतमा केही विकृतिहरू पनि भित्रिएका छन्, विभिन्न सङ्घ सङ्गठनहरू छन्, गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, उहाँहरूको हेराइ सङ्गीत क्षेत्रलाई कस्तो पाउनु भएको छ?
1: दोहोरीमा चाहिँ एकदम अलिकति छाडा शब्द सुन्नै नहुने होइन,
0: लाइभ
1: दोहोरीमा चाहिँ बढी गरेर, विशेष गरेर, अनि जस्तै बुवा आमा दाजुभाइ दिदी हामी बसेर यसो हेर्दा पनि सुन्नै नसक्ने छाडा शब्द, डबल मिनिङ लाग्ने होइन, अर्थ दुईटा अर्थ लाग्ने खालको अलिकति उशृङ्खल टाइपको शब्दहरू चाहिँ प्रयोग गरेको सुन्नमा आएको छ, देखेकी छु। अनि एकदम विचार लाग्छ क्या, किन शब्दै हरायो कि, हाम्रो संस्कृति नै हरायो, किन यस्तो शब्दले चाहिँ मान्छेलाई गाउन प्रेरित गर्छ, किन यस्तो हुन्छ भनेर चाहिँ लाग्छ। तर अब केही बोलौँ त बोलिसक्नु पनि हुँदैन होइन, सबै बुझ्ने जान्नै पढे लेखेकै हुनुहुन्छ अहिले, बुझेरै त आउनुभएकोलाई यो क्षेत्रमा। अनि सङ्गीतकारहरूले, राम्रो सङ्गीतकारहरूले त त्योतातिर सुन्नु पनि हुन्न, हेर्नु पनि हुन्न, जसले चाहिँ त्यो छिट्टै भाइरल हुन रुचाउनुहुन्छ उहाँले नै यो कुरालाई धेरै प्रायोरिटी दिनुहुन्छ होइन।
0: मैले भन्न खोजेको जस्तो गीतकार सङ्घ सङ्गीतकारहरू सङ्घ अनि गायक गायिकाहरूका पनि आफ्ना आफ्नै सङ्घ सङ्गठनहरू छन्। उहाँहरूले यी कुराहरूलाई चाहिँ जस्तो सेन्सरका कुराहरू आउन सक्छ, नेपाली चलचित्रमा सेन्सर छ, सेन्सर भइसकेपछि मात्रै त्यो चलचित्र रिलिज हुन्छ। त्यस्तै गरी गीत सङ्गीतमा पनि यदि सेन्सरका कुराहरू आएर एकपटक सुनिसकेपछि कुनै निकाय गठन गरिसकेपछि त्यो निकायबाट पास भएपछि बल्ल साङ्गीतिक बजारमा आएपछि उत्तम हुन्थ्यो कि
1: त्यो त्यो कुरा चाहिँ मैले पहिला पहिला पनि भन्ने गर्थेँ। जसरी फिल्ममा चाहिँ सेन्सर हुन्छ नि, नराम्रो कुराहरू काटिन्छ होइन, त्यस्तै हुनुपर्ने हो। अब अहिले सङ्घ संस्था छ, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान छ होइन, सङ्गीतकारको छुट्टै सङ्गठन छ, गीतकारको छ, कलाकारको छ, अनि त्यस्तो आएपछि कारवाही भएको पनि मैले सुनेको छु, के अरे ब्यान्ड भएको होइन, त्यस्तो कुरालाई हटाइएको पनि सुनेको छु। गर्दैछ, गर्न पनि गर्दैछ, जानेले नटेर्नेले अगाडि बढ्दै पनि छन्। अब विवाद पनि आइरहेको छ, अब जो नाङ्गियो बाङ्गियो ऊ हिट हुने छिट्टै, उसको चर्चा हुने, ऊ हाई हाई हुने, देश विदेश उसले कार्यक्रम स्टेज भ्याइ नभ्याइ पाउने, जो चाहिँ एउटा राम्रो सृजना गरेर बस्छ ओझेलमा छ होइन, माया लाग्छ, हामीले अग्रजलाई बिर्सेका हुन्छौँ, कसको गीत हो गाउँदै हिँड्छौँ, उसको नाम पनि हामीले बिर्सिन्छौँ, सम्मान छैन, कोही प्रति आदर सत्कार केही पनि छैन, एकदमै अराजक तरिकाले चाहिँ अगाडि बढ्दै गरेका कलाकारहरू धेरै छन्।
0: जस्तो यो तपाईँलाई भाग्यमा कतिको विश्वास लाग्छ? गीतहरू राम्रा हुन्छन्, सृजना एकदमै चर्चित हुन्छन्, तर चर्चा पाइरहेको हुँदैन।
1: विश्वास लाग्छ मलाई, भाग्य कर्म होइन, कर्म आफ्नो ठाउँमा छ, तर भाग्य एउटा लकले साथ दिनु पनि पर्छ भन्ने हुन्छ नि। कति हामी चाहिँ अब यो गीत
0: वर्षौंदेखि
1: सङ्घर्ष गर्यौँ होइन, सङ्घर्ष गर्यौँ, न हामीले गाएका गीतहरू सन्देशमूलक छन्, एउटा राम्रो शब्दहरू छन्, ती गीतलाई हेरिँदैन, सुनिँदैन, तर जुन बजारमा आएका ती त्यस्तो गीतहरूलाई चाहिँ एकदम हेर्ने रुचाउने, अनि मिडियाले पनि हाइलाइट गरिदिने, त्यसैलाई चाहिँ अगाडि ल्याइदिने गरेको हुनाले यो कुरामा चाहिँ पहिलादेखि नै मलाई एकदमै नराम्रो लागिरहेको थियो।
0: तपाईँको अर्को सृजनाको कुरा गरौँ, यो एनी हौ निकै चर्चामा रहेको गीत पनि हो, श्रोताहरूले रुचाइएको गीत, दर्शकहरूले रुचाइएको गीत हो यो। यो गीतका बारेमा कुराकानी गरौँ, शम्भु राई निकै चर्चित आदरणीय दाई चाहिँ निकै चर्चा छन्, उहाँका गीतहरू चर्चित छन्, उहाँले नै यो गीत लेख्नु भएको र सङ्गीत पनि भर्नु भएको। यो गीतका बारेमा कुराकानी गरौँ, कति सालमा साङ्गीतिक बजारमा ल्याउनु भयो?
1: यो गीत चाहिँ 6 वर्ष अगाडि, 76 साल 7 वर्ष भएछ, त्यतिखेर रेकर्ड गरेको। शम्भु राई उहाँका गीत सुन्दै सुन्दै, उहाँका गीतमा नाच्दै नाच्दै हुर्केको, उहाँसँगै गाउन पाउँदा, उहाँसँगै सहकार्य गर्न पाउँदा एकदमै खुसी लागेको छ। उहाँको शब्द र सङ्गीतमा मसँग मैले गाउन पाएँ, अनि उहाँले अब पूर्वको एउटा
0: छुट्टै
1: चिनारी पहिचान उहाँको छुट्टै छ, उहाँको शम्भु राई भनेको उहाँको ब्रान्ड नै अर्को छ। अनि दाई एउटा गीत गाउन भनेपछि मैले नै रहर गरेँ, अनि उहाँले गीत बनाइदिनु भयो, दुईजनाले गाएको छौँ, राम्रो छ, मन पराइदिनु भएको छ, उहाँको छुट्टै उहाँको पन आइहाल्छ क्या यो गीतमा।
0: एक लाइन सुन्छौँ अनि त्यसपछि हामी सुन्नलाई राख्छौँ।

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ आजका अतिथि अन्जु गौतम र शम्भु राईको स्वर, शम्भु राईको रचना र सङ्गीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ, साथसाथै फेसबुक र अनलाइनका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संस्कार सृजनामा आजका अतिथि अन्जु गौतम हुनुहुन्छ, गायिका। जस्तो 18-20 वर्ष भयो गीत सङ्गीत क्षेत्रतिर लागेको, अझै बल्ल 2-4 वर्ष भयो अशु भने जस्तो लाइन हो कि आउँदैछ कि भन्ने जस्तो कुरा गर्नुभयो। गीत सङ्गीतमा लागिसकेपछि जस्तो थुप्रै लगानी गरे भन्नुभयो, गीत सङ्गीतमा कस्तो छ आर्थिक पाटो, कस्तो छ समग्र रूपमा
1: आर्थिक पाटो भन्नुपर्दा चाहिँ म पैसा कमाउँछु भनेर चाहिँ यो सङ्गीत क्षेत्रमा लागेको हुँदै होइन। होइन, पैसा कमाउनको लागि त कुनै व्यापार बिजनेस गरिन्छ, केहीमा लगानी गरिन्छ। तर मैले चाहिँ एउटा गीत गाएर अन्जु गौतमलाई चाहिँ एउटा इतिहासले भोलि मेरा छोराछोरी नाति नातिनाले चाहिँ हेरुन् इतिहासमा, हाम्रो आमाले गाउनुहुन्थ्यो, हजुरआमाले गाउनुहुन्थ्यो, एउटा आत्मसन्तुष्टिको लागि पनि हो। हुन त गीत चलोस्, दर्शक श्रोताले माया गरिदिनुहोस्, मन पराइदिनुहोस् भन्ने सबैलाई हुन्छ होइन, आफ्ना सृजना आफूले गरेका कामहरू चाहिँ। तर म चाहिँ पैसा कमाउँछु यसैबाट भन्दा पनि नामको लागि चाहिँ पहिले लोकप्रियता हुन्छु, अनि त्यसपछि बिस्तारै मन पराउनु भयो भने त पैसा भन्ने कुरा देश विदेश चाहिन्छ होला भन्ने लाग्थ्यो मलाई। त्यो एउटा ठुलो सपना पनि थियो, कति सपनाहरू पुरा हुँदैनन् अपुरै पनि हुन्छन्। तर मेरा चाहिँ बिस्तारै सङ्घर्ष पछाडिको सफलता मिले जस्तै अनुभव महसुस भएको छ। अनि लगानी धेरै गरेँ मैले गीत नगाएर, त्यो पैसा चाहिँ जग्गामा घर बनाएर बसेको थिएँ भने आफ्नो घर हुन्थ्यो होला होइन, जग्गा हुन्थ्यो होला। तर मेरो चाहिँ खेतीपाती भने पनि, जागिर भने पनि, सबै थोक सम्पत्ति भनेको नै गीत सङ्गीत हो। मैले कमाएको 2-4 पैसा कहीँबाट कसैले दिएको त्यो पनि मैले एउटा गीत तयार हुन्छ, यति भए पनि एउटा गीत त गाउन सकिन्छ नि भनेर जम्मा गर्दै गर्दै गर्दै एउटा गीत निर्माण हुन्छ। त्यो गीत पनि चलदिँदैन, क्वालिटी पुगेन, के पुगेन, कहीँ बाजाले ठगिने, कहीँ सङ्गीतकारले ठग्ने, कहीँ लाइभ बाजा बजाए भनेर त्यहीको बाजाहरू नै नहालिकन बाहिर, मलाई थाहा थिएन, कति कुराहरू ज्ञान थिएन मलाई, याद केही जानेकी थिइनँ, धेरै फसेकी पनि छु। भिडियो बनाउने क्रममा, अडियो बनाउने क्रममा धेरै सिडीहरू छपाएर त्यत्तिकै मैले फाल्नु पनि परेको छ। धेरै भोगाएपछि बल्ल बल्ल चाहिँ म बुझ्दैछु कि सङ्गीतमा यो हुँदो रहेछ, यस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ पढेर जानिन्छ, पढेर भन्दा भनिन्छ, म चाहिँ पढेर धेरै नै जान्ने हो कि छु अहिले चाहिँ। हजुर, त्यही भएर मलाई चाहिँ आर्थिक कुरामा चाहिँ ठिकै छ, मैले यहाँबाट कमाएर मेरो जीविकोपार्जन भएको पनि छैन। मेरो आफ्नै सानो युट्युब च्यानल छ, त्यहाँ मेरा छुट्टै मलाई हेर्ने दर्शक श्रोता छुट्टै खालको हुनुहुन्छ, गाउँ गाउँमा हुनुहुन्छ, मेरा भाकाहरू, मेरो आवाज सुन्ने दर्शक श्रोताले माया गर्नुभएको छ। त्यहाँ युट्युबबाट भनेको कति पनि आउँदैन होइन, मेरो त्यति मलाई भाइरल हुनु पनि छैन, त्यो छिट्टै र बिस्तारै कर्म गर्ने हो।
0: पछिल्लो समयमा जस्तो आर्थिक कुराहरूमा, लाइभ बाजाका कुराहरूमा भन्नुभयो, सिडीका कुराहरूमा भन्नुभयो, यो ठगी भनौँ न, ठगी
1: ठगिएकी छु,
0: धेरै जनाहरू आज तपाईँले पोख्नुभयो र कुरा राख्नुभयो भनौँ न, तर यस्तो धेरै ठाउँमा भइरहेको छ। नर्मल्ली एउटा अडियो तयार गर्न कति जति खर्च आउँछ?
1: पहिला त 25-30 हजारमै हुन्थ्यो 15 वर्ष अगाडि चाहिँ, अहिले चाहिँ नर्मल्ली 45 हजार, 50, कसैले 60 हजार, अब सङ्गीतकार महँगो हुनुहुन्छ भने होइन, उहाँले लयको अनि शब्दको नि पैसा तिर्नु पर्ने हुन्छ नि त। जस्तै मैले आफै शब्द लेखेको छु,

0: अहिलेसम्म म त्यो बेला यदि यो बुझ्ने भएको थिएँ भने अहिले निकै नै चर्चामा मेरो आफ्नो नाम दाम सबै कुरा हुन्थ्यो होला।
1: मेला महोत्सवतिर कतिको जानुहुन्छ?
0: मेला महोत्सवतिर पूर्वतिर लाग्ने मेला महोत्सवमा बोलाउनुहुन्छ, उत्तर धनकुटा, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, शङ्खसभा हुन्छ नि गाउँ गाउँमा, मेरा भाका, गोठाले भाका, मौलिक लोक भाकाहरू सुन्नको लागि चाहिँ गाउँ गाउँमा सुन्नुहुन्छ। गाउँमा अझै पनि रेडियो कति सुन्नुहुन्छ नि त, पहिला जस्तै नै छ अझै पनि, अनि बोलाउनुहुन्छ म जान्छु, जाने गरेको छु।
1: हामी कार्यक्रम संसार सिर्जनाको अन्त अन्ततिर छौँ, पछिल्लो समयमा के आउँदैछ तपाईँको साङ्गीतिक बजारमा?
0: पछिल्लो समयमा राम्रो मेरा लोक भाका गीतहरू आउँदैछन्। हाम्रो आदरणीय अग्रज गायक बालकृष्ण कार्की दाईसँग अस्ति भर्खरै रेकर्ड गरेकी छु, अनि भोलि पनि एउटा गीत छ, अर्को गीत पनि आउँदैछ, सङ्घ सभाको एकजना दाईसँग गएको छु, मेरा गीतहरू आउँदैछन् र तिजको लागि पनि गीतहरू तयार
1: हुँदैछ। हजुर, अन्तमा एउटा तपाईँको भाका राख्नेछु, महेश बुढा थोकीसँग युगल सुर राखेको छ तपाईँको, उहाँले नै लेख्नु भएको महेश बुढा थोकीले चाहिने क्यारे सोल्टिनी, यो पनि निकै चर्चामा रहेको गीत हो,
0: भर्खरै रिलिज भएको,
1: कस्तो प्रतिक्रियाहरू कमेन्टहरू पाइरहेको?
0: राम्रो छ। हाम्रो अग्रज गायक काफलगेडी कुटुकैको गायक हुनुहुन्छ, चर्चित गायक, उहाँ अमेरिका बस्नुहुन्थ्यो, नेपाल आएको बेला दाई तपाईँसँग एउटा गीत गाउन मन छ भनेपछि उहाँले चाहिँ मेरै लागि भनेर यो गीत चाहिँ दिनुभयो, अनि हामीले गायौँ, राम्रै छ, टिकटकहरू पनि रहेछ, युट्युबमा भ्युज पनि जाँदैछ, एक खालको महेश दाईको आफ्नो पनको गीत छ, राम्रो छ।
1: कति जति भयो यो गीत?
0: 2 हप्ता भयो, भर्खरै हो,
1: भर्खरै मात्र।
0: हजुर हजुर,
1: हुन्छ, यो एक लाइन सुन्छौँ अनि त्यसपछि हामी कार्यक्रमको अन्ततिर
0: हुन्छ। चाहिने क्यारे सोल्टिनी घुम्दै फिर्दै आए म पनि, घुम्दै फिर्दै सोल्टिनी चाहिने क्यारे आए म पनि, आस नगर

0: भयो खुच्चिङ पर्यो तिमलाई, आखिरीमा एक्लो भयो खुच्चिङ पर्यो तिमलाई, यस्तो टाइपको गीत छ।
1: हुन्छ, कार्यक्रमको अन्ततिर छौँ। हामी रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई कार्यक्रम संस्कार सिर्जना मार्फत के भन्न चाहन्छु?
0: हजुर, रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण दर्शक अनि श्रोताहरूलाई चाहिँ म अन्जु गौतमको तर्फबाट साङ्गीतिक नमस्कार। आज यहाँ आउने अवसर धेरै रह्यो मलाई रेडियो नेपालमा आएर मेरा कुराकानी गर्ने, बल्ल समय जुर्यो। कार्यक्रम स्रष्टा र सृजनामा यो अवसर दिनुहुने कार्यक्रम प्रस्तुत सञ्चालक रमेश भट्ट सर हजुरप्रति एकदम आभारी छु, र रेडियो सुनेर बस्नुहुने सबैजनालाई चाहिँ मेरा अरू पनि गीतहरू आउँदैछन् सुनिदिनुहोला, माया गरिदिनुहोला भन्दै रेडियो नेपाल परिवार सबैजनाप्रति आभारी धन्यवाद छु।
1: आफ्नो अमूल्य समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो, त्यसका लागि रेडियो नेपाल परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद।
0: हजुर धन्यवाद।
1: हस्त श्रोता, आजलाई आजका अतिथि अन्जु गौतम र महेश बुढाथोकीको स्वर, महेश बुढाथोकीको रचना र संगीतमा रहेको गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम संस्कार सिर्जनाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट बिदा माग्छु। नमस्कार।

marcha dando de novo.

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सार्वजनिक लेखा समितिको बैठकले बेरुजु अध्ययन गर्न गठन गरिएको 5 उपसमितिको नेतृत्व चयन गरेको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई 3 उपसमिति र एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बाँकी 2 उपसमितिको नेतृत्व दिइने सहमति भएको छ। बैठकमा सांसदहरूले बेरुजु सबै पक्षको साझा र सरोकारको विषय भएकोले गठन गरिने उपसमितिमा कम्तीमा 33% महिला प्रतिनिधित्व र समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा समितिका सभापति भरत बहादुर खड्काले हाल करिब 7.55 अर्ब रुपियाँ बराबरको बेरुजु रहेको र त्यसको व्यवस्थापनका लागि आर्थिक अनुशासन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा 1 पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका 8 माकलबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका स्थित 5 पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र 2 अग्नि नियन्त्रक यन्त्र लोड भएको सवारी साधनको सिलिन्डर विस्फोट भएको थियो। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बेन्द्रासैनी नगरपालिका 7 साङ्गे तरामा कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप 2 शव फेला परेको छ। यो सँगै दुर्घटनामा मृत्यु भई शनाखत हुनेको संख्या 3 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायका युवाका लागि रोजगारी पारिश्रमिक सहितको प्रशिक्षण तथा स्वयं सेवाको अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद नार्क दुग्ध विकास संस्थान जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभाग तथा निकायका प्रमुखसँग भएको छ। फलमा उहाँले वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको भरोसा रहेकोले त्यस अनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अवेकेशन विज्ञापन र सन्देश।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। इरानले अमेरिकाले 2 यता गरेको आक्रमणमा 14 मृत्यु भएको बताएको छ। इरान र अमेरिका बीच युद्ध सुरु भएपछि पेट्रोलियम पदार्थ ढुवानी गर्ने होर्मुज जलमार्गमा पानी जहाजहरूको आवत जावत निकै घटेको समाचारदाताहरूले बताएका छन्। अमेरिकाले इरानका 90 गरेको आक्रमणमा इरानका आणविक केन्द्रहरू पनि परेका छन्। यसबीचमा अमेरिकी आक्रमणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता अयतोल्ला अली खमेनीलाई 6 शवयात्रापछि इमाम रेजामा समाधिस्थ गरिएको छ। र स्पेनको दक्षिण पूर्वी प्रान्त लस ग्यालारोड्समा वन डडेलोमा परि कम्तीमा 12 मृत्यु हुनका साथै 6 घाइते भएका छन्। मृतकहरूमध्ये केही कारभित्रै जलेको अवस्थामा फेला परेका थिए। जमिनमा लत्रेको बिजुलीको तारबाट सुरु भएको आगलागी नजिकैको काठेकाठ भएको क्षेत्रमा तुरन्त फैलिएको थियो। 40 डिग्री सेल्सियसको तापक्रमसँगै युरोपमा सुरु भएको तातो हावा लूले गर्दा ठाउँ ठाउँमा आगलागीका घटनाहरू बढेका छन्। फ्रान्स, पोर्चुगल, स्पेन लगायत विभिन्न देशमा अत्यधिक तापक्रमसँगै सुरु भएको लूले जनजीवन पुरै प्रभावित भएको छ। रेडियो नेपालबाट 1 समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 अङ्ग्रेजीमा र 3 नेपालीमा हुनेछ। हस्त नमस्ते।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
3: नमस्कार। कृषि सूचना तथा प्रशिक्षण केन्द्रको आयोजना पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी र धनगढी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालन हुन गइरहेको किसान प्रश्न मञ्च कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। किसान प्रश्न मञ्चमा किसानका समस्या तथा जिज्ञासालाई सम्बन्धित विज्ञ माझ पुर्याई समाधान खोज्दैरहेका छौँ। यसै सिलसिलामा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर 18 फुलबारीमा आएका छौँ। रेबिज रोगमा केन्द्रित किसानका जिज्ञासा र विज्ञको जवाफ कार्यक्रम प्रस्तुत गर्दैछौँ। विज्ञको रूपमा हुनुहुन्छ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेश प्रसाद जोशी र नवजीवन अस्पतालका मेडिकल अधिकृत डाक्टर सुरेश कुँवर। यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत छ। त्यसै गरी आफ्नो जिज्ञासा राख्नका लागि हामीसँग किसानहरू हुनुहुन्छ, यहाँहरूलाई नि कार्यक्रममा हार्दिक स्वागत छ।
4: कुकुरले अथवा बिरालाले जुनसुकै होस् अथवा हामीले बौला हो होइन चिनेनौँ त्यस्तो अवस्था टुकिहाल्यो भने हामीले खोप अनिवार्य छ कि छैन, त्यस्तो अवस्थामा आफूसे सुरक्षित रहनको लागि खोप लगाइहाल्नुपर्छ कि, अथवा घरमै पालेको बिरालोले पनि कहिले टोकिदियो भने घरकै कुकुरले पनि झुकिएर टोकिदियो भने त्यस्तो अवस्थामा खोप अनिवार्य छ कि छैन?
5: यसो जनसमुदायमा के छ भनेपछि हामीले के गर्छौँ होइन, घरमै पालेको कुकुर हो नि त किन लाउनु पर्यो भन्ने पनि छ, त्यसरी नसोचिदिनु होला। कुनै पनि घरमै पनि पालेको छ भनेपछि कुकुरले टोकेछ भने बेटर सरकारले एभाइलेबल गरेको छ, त्यो हाम्रै लागि हो, हामी जनसमुदाय दिएको हो होइन, एउटा नागरिक बचाउ अभियानै हो त्यो, त्यसरी चाहिँ खोप चाहिँ अनिवार्य लिइदिनुहोस्।
6: भैँसीलाई बाख्रालाई दानाहरू खुवाउने भाँडाहरू हुन्छन्, पानी खुवाउने भाँडाहरू हुन्छन्, हामीले त्यतिकै चाहिँ कतिपय कुराहरूमा अब गाउँ हो कृषक हुन् सबै व्यवस्थित तरिकाले राख्न सकिँदैन, खुवाए एक ठाउँ बाहिर राखिन्छ, त्यस्तो ठाउँमा कुनै ठाउँमा पानी पनि भएको हुन्छ, त्यही भाँडामा आएर कुकुरले पनि खाइदिएको हुन्छ। अब कुकुरलाई चाहिँ मानौँ त्यो कुकुरलाई सङ्क्रमित छ कि छैन, अब हामीले त बुझेको त हुँदैनौँ। अब त्यस्तो बेलामा उसले रोयल छोडेको रहेछ या चाहिँ उसलाई सङ्क्रमित रहेछ र त्यस्तो पानीहरू हामीले फेरि केही समयपछि भैँसीलाई बाख्रालाई या पशुहरूलाई हामीले खुवाउँदाखेरि त्यो पशुमा त्यो लक्षणहरू चाहिँ रेबिज हुने सम्भावना हुन्छ कि हुँदैन, र त्यो पानीमा चाहिँ त्यो रेबिजका कीटाणुहरू या जीवाणुहरू कतिसम्मसम्म जीवित रहन सक्छन्?
7: रेबिजको विषाणु रियालबाट बाहिर निस्किसकेपछि यसको आयु एकदमै कम हुन्छ, वैज्ञानिकहरूका अनुसन्धानबाट यो फरक डाटा देखाएको छ। तर हामीले के भन्न सक्छौँ भन्दा 10-15 मिनट भन्दा बढी चाहिँ त्यो विषाणु चाहिँ बाहिर वातावरणमा चाहिँ बाँच्न सक्दैन, त्यो पानीमा भएको होस् अथवा यो घाममा भएको बाहिर आयो भने त अझ त्योभन्दा कम छोटो समयमै त्यो भाइरसहरू इनएक्टिभ हुन्छ, मर्छ भनौँ, र त्यसले चाहिँ सङ्क्रमण गर्न सक्दैन। त्यसले गर्दाखेरि कुनै एउटा रेबिजको सङ्क्रमित कुकुरले नै आएर कुनै ठाउँमा पानीमा ऱ्याल फालेको छ भने सधैँभरि फेरि ऱ्यालमा भाइरस हुन्छ भन्ने पनि हुँदैन, र ऱ्याल त्यहाँ चुहाइएको छ र केही समयपछि अलिपछि चाहिँ यदि अर्को हामीले पालेको गाईबस्तुले त्यो पानी खायो भने त्यसरी चाहिँ रेबिज त्यति साह्रो सरिहाल्दैन। तर भर्खरै ऱ्याल फालेको अवस्था छ र उसको फेरि मुखमा घाउ छ भने त्यसपछि बल्ल सर्ने सम्भावना हो, त्यतिकै ऱ्याल पिउँदैमा त्यो पानी चाहिँ रेबिज सर्दैन।
8: अब हाम्रो गाउँघरमा पालेको कुकुरहरूले नटोके पनि चाट्ने बच्चाहरूलाई अब ठुलो मान्छेलाई पनि चाट्ने हुन्छ, त्यस कारणले अब त्यस्तो अवस्थामा घाउ त भएन तर त्यो चाट्यो उसको ऱ्याल त्यहाँ चुह्यो अब त्यहाँ काटेको चाहिँ छैन, त्यो कीटाणुहरू भित्र प्रवेश गर्छ कि गर्दैन?
5: यो भनेको हाम्रो कभर छोपिएको स्किन भन्छ, हामीले छोपिएको छाला, त्यसमा चाहिँ उसले चाट्यो भने पनि ऱ्याबिज सङ्क्रमित हुँदैन। कस्तो कन्डिसनमा हुन्छ भनेपछि हाम्रो अलरेडी काहीँ घाउ छ, चोटपटक लगाएको छ, त्यहाँ चाहिँ अलिकति रगतको सङ्क्रमण देखियो या ओपन उन भन्छ हामीले खुलेको घाउ या सन्चो नभएको घाउहरू या आँखा उसको ऱ्यालहरू हाम्रो आँखामा त्यसरी पऱ्यो भने मात्रै सङ्क्रमण हुन सक्यो, होइन भने चाहिँ यसरी क्लोज वुन्डमा छाउपिएको छालामा चाहिँ कहिले पनि उसले माया गरेर स्पर्श गरेर स्पर्श गर्दा उसले चाड्दा उसको ऱ्याल हाम्रो छालामा छुइँदा त्यसरी कहिले पनि ऱ्याबिज सर्दैन। यदि केही गरी ऱ्याबिज लगाएको कुकुर छ या सङ्क्रमित कुकुरले पनि छोपिएको छालामा गर्दा अहिलेसम्म त्यस्तो भएको पुष्टि छैन र त्यसलाई हामीले कुनै पनि भ्याक्सिनेसन दिने त्यस्तो हाम्रो अहिलेसम्म हामीले गरेको पनि छैन। नेचर हुन्छ कुकुरको टोकाइको, कुकुरको कोतरेको है, कहिलेकाहीँ कस्तो हुन्छ भनेपछि कोतर्यो नङले पनि कोतर्छ, नङले खेल्दा खेल्दै बिरा लोले कुकुरले नङले कोदर्छ, त्यस्तोमा चाहिँ हामीले भ्याक्सिन लाउनु पर्छ किनभने उसको आफ्नै शरीरमा उसको तरल मुखको तरल पदार्थ सलेबा छोइएको हुनसक्छ केही समय अगाडि, नभए उसले त आफ्नो शरीरको भागहरू जिब्रोले छाटिरहने सफा गरिरहने क्रम जारी रहने भएर त्यसको स्क्र्याच छ भने हामीले भ्याक्सिन लाउँछौँ, नभए यो छोपिएको उसमा चाहिँ आइदर ऱ्याबिज लागेको कुकुर होस् एनिमल होस् या नलागेको होस् त्यसमा चाहिँ अहिलेसम्म त्यस्तो पुष्टि पनि भएको छैन र भ्याक्सिन निड पनि हुँदैन।
4: भर्खर भएको गाईलाई बौला कुकुरले टोक्यो भने त्यस्तो अवस्थामा त्यो बाछा बाछीलाई दुध चुसाउन मिल्छ कि मिल्दैन, दुध दिन मिल्छ कि मिल्दैन? ब्लडबाट अथवा घाउ रहेछ थुनमा कतै घाउ छ त्यस्तो अवस्था छ भने पनि त्यो ब्लडबाट पनि सर्छ कि सर्दैन? यदि अब मान्छेले दुधाखेरि यदि उमालेरै खाने अवस्था रहेमा पनि यदि अब थुनमा त्यस्तो घाउ छ केही त्यस्तो रहेछ भने त्यहाँबाट पनि यदि दुधमा रगत कुनै माध्यमबाट त्यसरी सर्छ कि सर्दैन?
7: यदि भर्खर ब्याएको गाई छ भने त्यो अवस्थामा चाहिँ हामीले र त्यसलाई रेबिज भएको चाहिँ लक्षण देखा परेको छ भने त्यो अवस्थामा हामीले बाछा बाछीहरूलाई दुध चुसाउनु हुँदैन, किनकि अब कुनै न कुनै माध्यमबाट, रियालको माध्यमबाट त्यहाँ रेबिज सर्न सक्छ। तर यदि कुनै कुकुरले मात्र टोकेको रेबिजको त्यस्तो लक्षण देखा परेको छैन भने त्यो अवस्थामा चाहिँ दुध अब उसले खान सक्छ, बाछाबाछीलाई दुध दिन सकिन्छ। मानिसमा पनि दुधबाट चाहिँ रेबिज सरेको छैन, त्यस्तो हाम्रो वैज्ञानिक पुष्टि भएको छैन। र पशुहरूमा पनि दुधकै माध्यमबाट चाहिँ अर्को पशुमा चाहिँ अथवा मानिसमा चाहिँ रेबिज सर्दैन। र कहिले काहीँ चाहिँ अब त्यहाँ घाउ छ भने त्यस्तो अवस्थामा चाहिँ हुन सक्छ, त्यसले गर्दाखेरि रेबिजको लक्षण देखा परिसकेको अवस्था छ भने त्यस्तो अवस्थामा चाहिँ दुध चुसाउनु हुँदैन।
9: यो गाउँघरतिर तपाईँको कुकुर बिरालोले टोक्यो भने तपाईँको त्यसलाई 10 दिनसम्म बाँधेर राख्दा त्यो मर्यो भने लगाउने नत्र नलगाउने भन्ने चलन छ डाक्टर साहब? यो एउटा मेरो जिज्ञासा। र अर्को, तपाईँको कुकुर बिरालो स्तनधारी जीवहरू चमेरोहरूले टोक्यो भने रेबिज लाग्छ भन्छ, जस्तै यो हाँस कुखुराहरू र मुसाहरूले टोक्दा रेबिज हुन्छ कि हुँदैन?
7: यदि कुकुरले टोकेको हो भने कुकुरलाई 10 दिनसम्म हामीले कुरेर बस्नुपर्छ, त्यो मर्छ वा मर्दैन, मर्यो भने मात्र रेबिज विरुद्धको खोप पशुलाई अथवा मानिसलाई लाउनु पर्छ भन्ने यो धेरै पहिले यो अभ्यास गरिन्थ्यो। तर अहिले चाहिँ त्यो गरिँदैन, त्यो गर्नु पनि हुँदैन। किन भन्दाखेरि मैले तपाईँहरूलाई अघि पनि यहाँहरूलाई अनुरोध गरेँ, कुनै रेबिज भएको संक्रमित भएको पशुले टोक्यो भने त्यो टोकेको ठाउँबाट त्यसको विषाणुहरू मस्तिष्कमा पुग्नुपर्छ र मस्तिष्कमा त्यो विषाणुहरूको संख्यामा वृद्धि भएर बल्ल त्यसले चाहिँ रेबिज रोग देखा पर्ने हो, लक्षण देखा पर्छ। त्यसले गर्दाखेरि त्योभन्दा पहिले नै त्यो विषाणुहरू मस्तिष्कमा पुग्नुभन्दा पहिले नै हामीले चाहिँ खोप लगाएर खोपले पनि काम गरेको हुनुपर्छ, किनकि साधारणतया खोपलाई पनि काम गर्नलाई 8-10 दिन कहिले काहीँ 2-3 हप्तासम्म समय लाग्ने भए हुनाले हामीले चाहिँ तुरुन्तै 10 दिन होइन कि अघि डाक्टर साहबले भन्नुभयो तुरुन्तै हामीले चाहिँ खोप लाउनुपर्छ। र खोप लगाइसकेपछि अब खोपले काम गर्छ र यदि त्यो रेबिज संक्रमित पशुले टोकेको रहेछ भने पनि त्यसले चाहिँ काम गरेर रेबिज रोग लाग्दैन। यो रेबिज रोग विशेष गरेर स्तनधारी प्राणीहरूमा हुने गर्छ र अब हाँसहरू अनि त्यसपछि कुखुराहरू स्तनधारी प्राणी होइन, त्यसले गर्दाखेरि हाँस र कुखुरालाई रेबिज हुँदैन। र हाँस र कुखुराले ठुङ्ने अथवा चाहिँ टोक्यो भने त्यो अवस्थामा हामीले रेबिज विरुद्धको खोप लाउनु पर्दैन। अन्य स्तनधारी प्राणीहरूमा रेबिजको विषाणुहरू हुन सक्ने भावनाले खोप लगाउनु पर्छ। र यो यसको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि यो रोग प्राणघातक भावनाले लक्षण देखा परिसकेपछि हामीसित कुनै विकल्प रहँदैन, मृत्यु रोज्नै पर्छ। त्यस कारणले पनि हामीले अलि जोखिम भएको अवस्थामा, अलि शङ्का भएको अवस्थामा चाहिँ हामीले त्यसको लागि प्राथमिक उपचारका कुराहरू अघि डाक्टर साहबले भन्नुभयो खोप लगाउने कुराहरू गर्नुपर्छ।
10: यो रेबिज रोग कुकुरमा आफै उत्पादन हुने चिज हो कि या कहाँबाट आउँछ यसको स्रोत? र दोस्रो कुरा, हाम्रो बालबालिकालाई कुकुरले टोक्दाखेरिमा चाहे घरेलु होस् चाहे अन्य बाहिरको होस्, जस्तै हाम्रो यो सिमाना नजिक भएको कारणले कैयौँ कुकुरहरू बर्डरबाट आउँछ अनि यहाँ धेरै हानि नोक्सानी गरेको छ। हाम्रो बालबच्चाहरू चञ्चले हुन्छ, खेलिरहेको हुन्छ, थाहा हुँदैन, हामी चाहिँ आफ्नो खेतमा अथवा पशुपालनमा हामी व्यस्त हुन्छौँ, त्यो अवस्थामा टोकेको हुन्छ, बच्चाहरूले हामीलाई जानकारी हुन चोट लागे मात्र हुन्छ। तर हाम्रो बच्चामा चाहिँ यो रेबिज रोग लक्षण लागेको छ या छैन भनेर कसरी त्यो लक्षण बच्चाहरूले मानवमा देखिन्छ?
7: रेबिजको विषाणुहरू सधैँभरि सबै कुकुरमा भइराख्ने चाहिँ होइन, कुकुरलाई पनि अर्को रेबिज संक्रमित कुकुरले टोक्दा अथवा अब विशेष गरेर अब यो जङ्गली जनावरहरू स्यालहरूमा पनि यो विषाणुहरू यसरी नै आइरह हुन्छ, एकबाट अर्कोमा टोकेर अथवा अन्य कारणले सरेर हुन्छ र त्यसरी नै सरेर कुकुरमा आउँछ। र कुकुरमा सधैँभरि सबैमा चाहिँ रेबिजको विषाणुहरू हुने चाहिँ होइन।
11: दुईवटा टाइपको रेबिजको लगाइसकेपछि लक्षण देखाउने, एउटा क्लासिकल एउटा प्यारालाइटिक। हाम्रो समुदायमा 80% चाहिँ क्लासिकल देखिन्छ र क्लासिकल दुईटै मा चाहिँ पहिलो उसमा चाहिँ ज्वरो आउने अलिकति थल पर्ने हुन्छ र केही दिनपछि चाहिँ क्लासिकल टाइपमा कस्तो हुन्छ, कन्फ्युजन टाइपको अलिक एग्रेसिभ बिहेभियर देखाउने र पानीदेखि डराउने। सबैभन्दा चिनिन सकिने 80%मा के देखिन्छ भनेपछि हाइड्रोफोबिया भन्छौँ, भनेको फोबिया भनेको डर, हाइड्रो भनेको पानी। त्यो पेसेन्टमा यदि लक्षण देखिन सुरु भइसकेछ भनेपछि उसले पानी खान नसक्ने, पानीको नाम गर्ने बित्तिकै पनि भन्ने बित्तिकै पनि उसलाई अलिक असहज हुन्छ, असामान्य व्यवहार देखाउँछ। र अर्को फोटोफोबिया पनि भन्छ, हामीले लाइटदेखि अँध्यारो कोठामा बस्न खोज्छ, लाइटमा आउन खोज्दैन है, उस्तो सबै मस्तिष्कले गरेको फोटोफोबिया त मस्तिष्कले गरेको बिहेभियर भइहाल्यो। र पानीको कन्डिसनमा कस्तो हुन्छ भनेपछि यदि रेबिज सङ्क्रमण भइसक्यो लगाइसक्यो भने उसको यो घाँटीकोमा चाहिँ यो मासुकोहरू स्पाजम हुन्छ कि कक्रक्क परेको हुन्छ, त्यसले गर्दा उसलाई अत्याधिक मात्रामा दुखाइ र पानी लिने क्रममा उसलाई त्यो दुखाइ त्यो असहन यति हुन्छ कि उसले सोच्ने समय पनि उसले होइन होइन पानी खाँदिन भनेर झगडा गर्ने गर्ने चिच्याउने रुने गर्ने त्यो व्यवहार देखाउँछ। त्यो चाहिँ मस्तिष्कले भन्दा पनि यहाँको चाहिँ थ्रोट भन्छ हामीले घाँटीको, त्यो चाहिँ स्पाजम हुने कक्रक्क पर्छ। कक्रक्क पर्दा के हुने भयो, अत्याधिक दुखाइ, दुखाइ भएको भएर त्यो निल्न नसक्ने, पानी निल्न नसक्ने, त्यो दुखाइ सहन नसक्ने उसले बिरामीले, त्यही भएर चाहिँ त्यसलाई चाहिँ हामीले हाइड्रोफोबिया भन्छौँ, पानीदेखि अत्याधिक मात्रा डराउने। त्यो एउटा कमन लक्षण पनि हो, 80% रेबिज लगाइसकेपछि त्यो देखिन्छ नि।
4: रेबिज संक्रमण मानवमा भयो, मानिसलाई चाहिँ कुनै जानकारी भएन, खोप लगाउनुपर्छ भन्ने जानकारी भएन भने त्यस्तो अवस्थामा पहिला टोकेको रहेछ भने त्यो मान्छे कति समयभित्र मान्छेको मृत्यु हुन्छ? यदि 10 दिन नाग्यो भने त्यो कुकुर रेबिज नलागेको रहेछ भन्ने बुझ्ने कि हामीले, मानव कुनै कुकुर 1-2 महिना बाँच्यो, कुनै टोकेको रहेछ तर त्यो कुकुर 1-2 महिनासम्म पनि बाँचेको रहेछ, बाहिर त्यस्तो कुकुर छ भने त्यो कुकुरबाट त्यो अगाडि कसैलाई टोकेको रहेछ भने त्यो रेबिज संक्रमित कुकुर रहेनछ भन्ने बुझ्ने कि हामीले।
11: यस्तो हुन्छ, रेबिजको चाहिँ लक्षण देखिने समय दिनमा भन्दाखेरि 20-21 दिनदेखि नर्मल्ली है, अलिकति बढी देखेको चाहिँ 3 महिनासम्म देखेको छ र कसैलाई ढिलो पनि देखिन्छ, नियरली 1 इयर 1 वर्ष 1 वर्ष पछि पनि त्यस्तो लक्षणहरू देखिन्छ र लक्षण देखा परेको केही दिनमै 5-7 दिनमै उसले देखाउनु पर्ने लक्षणहरू अत्याधिक भएर हाइड्रोफोबिया भयो, डिहाइड्रेसन भयो, त्यसपछि नै अब मस्तिष्कले अरू लक्षणहरू देखाउन थाल्छ, अलि एग्रेसिभ हुने, अब सँगैको साथीहरूलाई आक्रमण गर्ने, घरको फ्यामिली मेम्बरलाई आक्रमण गर्ने, 5-7 दिनमा नै मृत्यु भएको चाहिँ देखिएको छ। त्यसरी लक्षण देखाएको 5-7 दिनमा मानिसको हकमा चाहिँ
5: 2-3 वर्षको अवधिमा हामीले 300-400 वटा पशुहरूमा यो रेबिजको बारेमा हामीले अध्ययन गऱ्यौँ, हेऱ्यौँ। यो हेर्दाखेरि चाहिँ साधारणतया टाउको वरिपरि टोकेको छ भने लगभग 10-12 दिनमा पनि, टोकेको 10-12 दिनमा रेबिजको लक्षण देखा परिसकेको अवस्था पनि छ भने, यदि खुट्टातिर टोकेको छ भने 1-1.5 महिना किसानले भन्नुहुन्छ मेरो 2 महिना पहिले चाहिँ कुकुरले टोकेको थियो, घाउ भएको थियो भन्नुहुन्छ, त्यस्तो छ। र टाउको वरिपरि फेरि विशेष गरेर अब पशुहरूमा कुकुरले अथवा स्यालले टाउको नजिक झम्टिने अथवा पशुले पनि आफ्नो प्रतिरक्षाको लागि टाउकोले हान्ने भए हुनाले प्रायःसो कुकुरले अथवा स्यालले चाहिँ टाउकोमा टोकेको हुन्छ। त्यो अवस्थामा चाहिँ अलिक चाँडो लक्षण देखिन्छ किनकि टाउको मुखको जुनसुकै भागमा टोक्दा पनि त्यहाँ ब्रेन नजिक हुने भए हुनाले त्यसको चाँडै लक्षण देखिन्छ। र यो लक्षण देखा परिसकेपछि साधारणतया अपवाद बाहेक 10-12 दिनमा त्यो पशुको मृत्यु हुन्छ र कहिलेकाहीँ अब त्यसको शारीरिक बनावट, उसको व्यक्तिगत शारीरिक बनावटले पनि यसमा 1-2 दिन तलमाथि होला, होइन भने सबै पशुहरू त्यसरी लक्षण देखा परेको 10-12 दिनभित्र रेबिजको कारण मरि।
12: जस्तरी हामीलाई एउटा कुकुरले भर्खर खुट्टामा काट्यो अनि अर्को कुकुरले अझ अर्को खुट्टामा काट्यो भने 6 वटा सुई लाउनु पर्छ।
11: 24 घन्टाभित्र एउटा कुकुरले टोक्यो अर्को टोक्दा पनि त्यही सेम सेड्युलको भ्याक्सिनले नै काम गर्छ, त्यही नै उपयोगी हुन्छ। त्यो 6 वटा डोज लाउनु पर्ने, 12 वटा 3 टाले टोक्यो 12 लाउनु पर्ने, त्यो कुकुर पछि चाहिँ त्यो भ्याक्सिनको डोज बढाउनु पर्दैन, त्यो 24 घन्टाभित्र टोकेको छ भने त्यसले नै काम गर्छ।
10: जस्तै हामीले घरमा पालिरहेको कुकुरलाई रेबिज खोप हामी प्रत्येक वर्ष लगाउने गर्छौँ, बुस्टर डोज सबै लगाइरहन्छौँ प्रत्येक साल। रेबिज लगाइरहेको कुकुरलाई अन्य बाउला कुकुरले आएर टोक्दाखेरि के त्यो रेबिज रोग खोप लगाएको कुकुरलाई सर्छ या कति पर्सेन्ट जति सर्न सक्छ?
5: खोप चाहिँ लगाउनु पर्छ किनकि तपाईँले खोप त लाउनु भएको छ आफ्नो कुकुरलाई, त्यो खोपले काम गरेको छ अथवा छैन भन्ने कुरा तपाईँले हेर्नु भएको छैन, टेस्ट गर्नु भएको छैन, परीक्षण गर्नु भएको छैन। त्यस कारणले गर्दाखेरि फेरि हामीलाई एउटा कुरा के थाहा छ भन्दाखेरि रेबिज चाहिँ प्राणघात रोग हो, यो रोगमा हामीले कति पनि जोखिम लिने कुरो हुँदैन किनकि हाम्रो सानो हेल्चेङ्ग्राइले मानिसको मृत्यु हुनसक्छ। यति संवेदनशील, यति गम्भीर विषय भए हुनाले, यति प्राणघातक रोग भए हुनाले हामीले हाम्रो पालेको कुकुरलाई यदि रेबिजको विरुद्धको खोप लगाछौँ भने पनि यदि अर्को कुनै कुकुरले टोक्यो भने रेबिज विरुद्धको खोप लाउनै पर्छ समय तालिका अनुसार, किनकि त्यो तपाईँले जुन खोप लगाउनु भएको थियो त्यो खोपले काम गरेको छ वा छैन भन्ने हामीसित कुनै हामीले परीक्षण टेस्ट गरेका छैनौँ, त्यस कारणले पनि त्यो लाउनु पर्ने हुन्छ, यसमा कुनै पनि किसिमको जोखिम लिने कुरो हुँदैन।
13: रेबिज लक्षण देखाइसकेको व्यक्तिलाई हामीले अब उसलाई त स्याहार सुसार गर्नु पर्यो, यदि स्याहार सुसार गर्दाखेरि हामीलाई रेबिज लाग्दछ कि लाग्दैछन् लाग्दैन, अनि भ्याक्सिन हामीले कि त अगाडि नै लाउनु पर्छ कि त रेबिज त्यो व्यक्तिलाई लागिसकेको थाहा भइसकेपछि लगाउनु पर्छ कि?
11: कहिलेकाहीँ कस्तो नेचर देखाउँछ भनेपछि मान्छेले पनि आफ्नै केयर गर्ने मान्छे या फ्यामिली मेम्बर साथीहरूलाई नै आक्रमक या स्वास्थ्य कर्मीलाई आक्रमण हिसाबले टोकिदिने, रेबिज लगाइसकेपछि एउटा बौला पशुले जुन नेचर देखाउँछ एज इट इज सिमिलरली त्यो देखाउँछ है, मान्छेहरूमा पनि त्यो संक्रमण देखा परेको हुन्छ। त्यही भएर टोकिहाले भने चाहिँ तपाईँहरूले लाउने, नभए स्याहार सुसारमा त्यसरी स्वास्थ्य कर्मीलाई या स्याहार गर्ने मान्छेलाई त्यो स्याहार सुसारकै भरमा चाहिँ रेबिज लागिहाल्छ भन्ने चाहिँ।
14: के तपाईँले पनि पशु पन्छीहरूलाई पशु चिकित्सकको सल्लाह बिना जथाभावी रूपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्नुभएको त छैन?
15: यदि यसो गर्नुभएको छ भने तपाईँले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउन झन् मद्दत गरिरहनु भएको छ। परिणामस्वरूप भविष्यमा एन्टिबायोटिक प्रयोगले पनि पशु पन्छीमा रोग निको नहुने, उपचार खर्च बढ्ने र पशुको मृत्यु समेत हुन सक्छ। त्यति मात्र होइन, एन्टिबायोटिकको अनुचित प्रयोगले प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू बढ्न गई खाद्य पदार्थबाट प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू मान्छेमा पनि संक्रमण हुन गई उपचारमा जटिलता आउने र मृत्यु पनि हुन सक्छ। एन्टिबायोटिक प्रयोग गरिएको पशुपन्छीको उत्पादनलाई पर्खने अवधि कायम नगरी उपभोग गर्नाले मानिसलाई समेत प्रतिजैविक प्रतिरोधको समस्या देखिन सक्छ, जसले गर्दा बिरामी पर्दा एन्टिबायोटिक औषधिले काम नगर्ने हुन्छ। त्यसैले पशुपालनमा रोग लाग्नै नदिन जैविक सुरक्षा अप्नाई रोगको जोखिमको न्यूनीकरण गरौँ। यदि रोग लागि एन्टिबायोटिकको प्रयोग गर्नै पर्ने भएमा पशु चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गरौँ।
14: स्वस्थ पशु, स्वस्थ वातावरण, स्वस्थ मानिस।
16: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
17: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
16: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
17: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
16: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
17: ए, सूचीकरण त गर्नै पर्ने हो।
16: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
18: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
15: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी रिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल आइडी थाहा छैन भने इमेल आइडी म बताउँछु। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि fanbox2077@gmail.com। त मित्र, कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु उदय सोताङ र मनिला सोताङको स्वरमा सजिएको यो गीत। गीत रचना सन्तोष किरणले गर्नुभएको हो भने सङ्गीत उदय सोताङको रहेको छ।

हजुर सुनिरहनु भएको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल अनि रेडियो नेपालको तरङ्ग मार्फत त्यति बेला तरङ्गित भइरहेको छ कार्यक्रम फ्यान बक्स। कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ, म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु यो कार्यक्रममा। यदि तपाईँ हामीलाई इमेल गर्न चाहनुहुन्छ तर इमेल गर्ने आइडी के हो भनिरहनु भएको छ भने म तपाईँलाई बताउँछु। इमेल गर्ने आइडी रहेको छ फ्यान बक्स 2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। यो इमेल गर्ने आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है त। यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब अर्को जानकारी गराउँछु। त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.inp अनि www.radionepalonline.com रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि हामीलाई फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला। यो आग्रह गरेँ मैले, यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई हाम्रो नियमित श्रोता राजाराम राम माझीजीले गर्नुभएको हो पालुङ शिखरकोटबाट लेख्नुहुन्छ। दिदी नमस्कार, म हजुरको नियमित श्रोता हुँ राजाराम रामाजी भनेर लेख्नु भएको छ। एकदमै खुसी लाग्छ राजारामजी तपाईँले हामीलाई नियमित रूपमा कार्यक्रम सुन्नुहुन्छ अनि इमेल गर्नुहुन्छ है, सदा सर्वदा यसै गरी माया गरिरहनुहोला है त राजारामजी। राजारामजीले अझ गाली लेख्नु भएको छ, यो कार्यक्रम मार्फत अब बज्ने गीत मेरो जीवनसाथी किशोरा माझीको लागि सुनाउँछु, त्यसै गरी मेरो छोराको लागि सुनाउँछु अनि नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, सृजना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, ओम मणि सापकोठा, सुखराम लामा, सूर्य लामा लगायत मलाई राजाराम भनेर चिन्ने नचिन्ने सबै सबैलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ पालुङ शिखरकोटबाट राजाराम राय माझीजीले। धेरै धेरै धन्यवाद राजारामजी, तपाईँलाई चिन्ने सबै सबैको लागि हामी अब बज्ने गीत पक्कै पनि सुनाउँछौँ, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है त। अब म अर्को इमेल पढ्छु, यो इमेल हामीलाई रुबिना राईजीले गर्नुभएको हो इलामबाट लेख्नुहुन्छ। दिजु दर्शन, म इलामबाट सुनिरहेको छु, मलाई यो कार्यक्रम एकदमै धेरै मनपर्छ, यो कार्यक्रमको निरन्तरताको कामना गर्छु भनेर लेख्नु भएको छ। धेरै धन्यवाद रुबिनाजी। रुबिनाजीले अझ गाडी लेख्नु भएको छ, आज यो कार्यक्रम मार्फत मलाई रुबिना राई भनेर चिन्ने सबै सबैलाई मिठो सम्झना साथमा अब बज्ने गीत सुन्नुहोला भनेर भन्न चाहन्छु अनि एउटा सन्देश पनि म दिन्छु भने लेख्नु भएको छ। उहाँको सन्देश रहेको छ, टाढा भए पनि मनदेखि कहिल्यै टाढा नभएका मेरा सबै प्रिय साथीहरूलाई धेरै धेरै सम्झना। जीवनको यात्रामा सँगै हाँसेका ती पलहरू आज पनि मनमा ताजै छन्। जहाँ भए पनि सधैँ खुसी, सफल अनि स्वस्थ रहनुहोला। यो कार्यक्रम मार्फत मेरो माया, सम्मान र धेरै सम्झना सबै साथीहरूमा पुगोस्। पुराना यादहरू कहिल्यै पुराना हुँदैनन्, साथीहरू सबैजना सबैभन्दा माथि हुन्छन्, विशेष हुन्छन्। धन्यवाद भनेर लेख्नु भएको छ रुबिना राईजीले इलामबाट। धेरै धेरै धन्यवाद रुबिनाजी, तपाईँको यो सन्देश तपाईँको साथीहरूले यति बेला सुनिरहनु भएको होस् म यही कामना गर्छु है। यो मिठो कामना, यो मिठो चाहनाका साथमा अब चाहिँ म गीत नै सुनाउँछु। जगदीश समाल र मान्डवी त्रिपाठीको स्वरमा सजिएको छ यो गीत।

हजुर, तिम्रो आधा मेरो आधा, यो मिठो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यानबक्समा। कार्यक्रम फ्यानबक्स तपाईँ यो समयमा सुनिरहनु भएको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। त मित्र, कार्यक्रम फ्यानबक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई मेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने इमेल आइडी म बताउँछु। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत, यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो मेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी मैले गराएँ। यो जानकारी पश्चात अब भने फेरि पनि म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई सम्राट छेत्रीजीले गर्नुभएको हो। धनगढीबाट लेख्नुहुन्छ, म यो कार्यक्रम सधैँ सुन्ने गर्छु, मलाई मनपर्छ, आज चाहिँ मलाई इमेल गर्न मन लागेर इमेल गरेको हुँ भन्ने लेख्नुभएको छ। धन्यवाद, तपाईँलाई स्वागत छ है सम्राटजी। सम्राटजीले अझ अगाडि लेख्नुभएको छ, यो कार्यक्रम मार्फत अब बज्ने गीत मेरो सबै साथीहरूलाई विशेष विशेष सम्झनाका साथमा सुनाउन चाहन्छु अनि यो कार्यक्रमको निरन्तरताको कामना गर्दै बिदा हुन्छु भन्ने लेख्नुभएको छ सम्राट छेत्रीजीले धनगढीबाट। धेरै धन्यवाद सम्राटजी, तपाईँले हामीलाई सुनेर इमेल गर्नुभयो है। आगामी दिनमा पनि तपाईँले हामीलाई साथ दिनुहोला, माया गर्नुहोला, हामी यही आग्रह गर्छौँ। अनि यही आग्रहका साथमा तपाईँलाई एउटा गीत त पक्कै पनि म सुनाउँछु, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि। है त, सम्राट छेत्रीजीलाई धेरै धन्यवाद भन्दै म अर्को इमेल पढ्नतर्फ लाग्छु। यो इमेल हामीलाई गजेन्द्र बुढा मगरजीले गर्नुभएको हो। उहाँको घर चाहिँ सल्यानमा हो नेपालको, भने उहाँ अहिले हुनुहुन्छ दक्षिण कोरियामा। लेख्नुहुन्छ, रेडियो नेपालका सम्पूर्ण कार्यक्रमहरू सुन्न नसके पनि म यो कार्यक्रम व्यस्तताका बावजुद समय मिलाएर सुन्ने प्रयास गर्छु। मलाई यो कार्यक्रम मनपर्छ। म जस्तै लाखौँ परदेशीहरूको लागि यो कार्यक्रमले आफ्नो देश, परिवेश, घर परिवार, इष्टमित्र तथा साथी सङ्गी बीचको सम्झनालाई ताजा बनाउने पुलको काम गरेको छ। यसका लागि हजुरलाई मुरी मुरी धन्यवाद दिँदै आज म यस कार्यक्रम मार्फत दाङ अनि सल्यानमा रहनुहुने मेरो घर परिवार तथा देश विदेशमा रहेका मलाई चिन्ने नचिन्ने सबैलाई सम्झँदै बिदा हुन्छु भन्ने लेख्नुभएको छ गजेन्द्र बुढा मगरजीले। उहाँ अहिले हुनुहुन्छ दक्षिण कोरियामा, भने उहाँको नेपालको घर चाहिँ त्रिवेणी गाउँपालिका एक सल्यानमा रहेको छ। त मित्र, धेरै धन्यवाद भन्छु म गजेन्द्रजीलाई है। गजेन्द्रजीले पनि हामीलाई निकै माया गर्नुहुन्छ अनि बेला बेलामा इमेल गर्दै रहनुहुन्छ। धेरै धन्यवाद गजेन्द्रजी तपाईँको मिठो मायाको लागि अनि मिठो साथको लागि। है त, अब पनि म गीत नै सुनाउँछु। नरहरी र जुना प्रसाईको स्वरमा सजिएको गीत रचना महेश्वर पन्तले गर्नुभएको हो भने सङ्गीत पनि महेश्वर पन्तकै रहेको छ।

हजुर, नक्कली मैयाले मलाई चुल्लुमै डुबाए। यो रमाइलो गीत पश्चात फेरि पनि कार्यक्रममा स्वागत गर्छु म। कार्यक्रम सुनिरहनु भएको छ फ्यान बक्स सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ यो कार्यक्रम। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने म इमेल गर्ने आइडी बताउँछु। फ्यान बक्स 2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी।

दोलखाबाट भनेर लेख्नु भएको छ। आफ्नो ठेगाना पासाङ मुसियरपाजीले लेख्नुहुन्छ, दिदी कार्यक्रम सुनिरहेको छु, यो कार्यक्रम मार्फत अब बज्ने गीत मेरो घर परिवार सबैलाई पासाङ्मु शेर्पाको तर्फबाट मिठो सम्झनाका साथमा सुनाउँछु। जसले मलाई पासाङ्मु शेर्पा भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि है भनेर लेख्नु भएको छ गौरी शङ्कर दोलखाबाट। पासाङ्मु शेर्पाजीले धेरै धन्यवाद पासाङ्मुजी, तपाईँको लागि अनि तपाईँलाई चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि हामी गीत पक्कै पनि सुनाउँछौँ, तर एकछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है त पासाङ्मुजी। पासाङ्मुजीको यो इमेल पश्चात अर्को इमेल प्राप्त भएको छ मुना काफ्लेबाट। मुना काफ्ले हुनुहुन्छ धनकुटामा, लेख्नुहुन्छ मुनाजी, दिदी नमस्कार, अहिले कार्यक्रम रेडियो ट्युन गरी सुनिराखेको छु। मेरो कान्छी छोरी चाहिँ भर्खरै मात्रै जापान गएकी छिन् पढ्नको लागि, उनलाई विशेष सम्झना अनि माया भन्न चाहन्छु यो कार्यक्रम मार्फत। अनि मेरो छोरीहरू रमा सापकोटा, उमा सापकोटा, एडमन पराजुली, सबिना ढकाल लगायत मलाई मुना काफ्ले भनेर चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैलाई मिठो सम्झनाका साथमा अब बज्ने गीत सुनाउँछु भनेर लेख्नु भएको छ मुना काफ्लेजीले धनकुटाबाट। धेरै धन्यवाद मुनाजी, तपाईँको लागि अनि तपाईँलाई चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि हामी अब बज्ने गीत पक्कै पनि सुनाउँछौँ, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है त। अब म अर्को इमेल पढ्छु, यो इमेल हामीलाई सतीक फुलदेलजीले गर्नुभएको हो गुल्मीको मुसिकोटबाट। लेख्नुहुन्छ सतीकजी, दिदी नमस्कार, म सतीक फुलदेल हुँ, सुन्दैछु कार्यक्रम गुल्मी मुसिकोटबाट। प्रोग्राम राम्रो लाग्छ मलाई आज यस कार्यक्रम मार्फत। मेरो बाबा टिकाराम फुलदेल, मम्मी हुनुहुन्छ समीक्षा फुलदेल, बहिनी छ सम्प्रेरिका फुलदेल, अनि हजुरआमा नयनकला फुलदेल, साथै मलाई सतीक फुलदेल भनेर चिन्ने नचिन्ने सबैलाई विशेष सम्झनाका साथमा अब बज्ने गीत सुनाउँछु भनेर लेख्नु भएको छ सतीक फुलदेलजीले गुल्मीको मुसिकोटबाट। धेरै धन्यवाद सतीकजी। अब पनि म अर्को इमेल पढ्छु, यो इमेल हामीलाई कान्छा डुम्जनजीले गर्नुभएको हो सोलुखुम्बु सोताङबाट। लेख्नुहुन्छ कान्छाजी, यो कार्यक्रम मार्फत सबैलाई सम्झन चाहन्छु, विशेष गरी मेरो साथीहरू गगन तेह्रथुमे कान्छा, आशा श्रेष्ठ दिदी, डोमा शेर्पा, झापाली कान्छी, पेमा शेर्पा, लोकमाया सुनुवार, जाङमु शेर्पा, सन्ध्या शेर्पा, सहयात्री सरु, शेखर प्रसाद श्रेष्ठ लगायत सबैलाई मिठो माया मिठो सम्झना भन्छु कान्छा डुम्जन सोलुखुम्बुबाट भने लेख्नु भएको छ कान्छा डुम्जनजीले। धेरै धन्यवाद कान्छाजी, तपाईँले भन्नुभएको सबैको लागि म अब बज्ने गीत पक्कै पनि सुनाउँछु, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है त कान्छा डुम्जनजी। कान्छा डुम्जनजीको यो मेल पश्चात अर्को इमेल पढ्छु म, यो इमेल हामीलाई विनिता मास्केजीले गर्नुभएको हो, उहाँ अहिले हुनुहुन्छ अस्ट्रेलियामा भने उहाँको नेपालको घर चाहिँ उहाँले काठमाडौँ भने लेख्नु भएको छ, काठमाडौँको कुन ठाउँ हो खुलाउनु भएको छैन। त विनिता मास्केजीले लेख्नु भएको छ, दिदी नमस्कार, म पढ्नको लागि अस्ट्रेलिया आएको हुँ, तर के गर्ने हेर्नुहोस् न, मान्छे म यहाँ छु तर मेरो मन भने नेपालमा छ, असाध्यै पीडा हुन्छ आफ्ना आफन्तलाई सम्झँदा, आफ्नो नेपाल सम्झँदा, के गर्नु उडेर जाउँ जस्तै लाग्छ भनेर लेख्नु भएको छ विनिता मास्केजीले है। अनि अझ गाडी लेख्नु भएको छ, यो कार्यक्रम सुन्दा म मेरो घरको आँगनमै बसेर कार्यक्रम सुनिरहेको आवाज हुन्छ, मलाई लाग्छ आफ्नो घरको खाटमा बसेर कार्यक्रम सुनिरहेको छु, यस्तो आफ्नो को आवाज गराउन सफल यो कार्यक्रमको सफलताको शुभकामना भन्छु म, अनि निरन्तरताको शुभकामना पनि दिन्छु भनेर लेख्नु भएको छ विनिता मास्केजीले। उहाँ हुनुहुन्छ अहिले अस्ट्रेलियामा भने उहाँको नेपालको घर चाहिँ काठमाडौँ भनेर लेख्नु भएको छ, तर काठमाडौँको कुन ठाउँ हो खुलाउनु भएको छैन। त विनिताजी राम्रोसँग पढ्नुहोला, तपाईँ पढ्नको लागि गएको कुरा यहाँ लेख्नु भएको छ, अनि तपाईँले पढेको कुरा चाहिँ आफ्नो देशमै आएर खर्चिनुहोला यही आग्रह गर्छु म है। अनि विनिताजी तपाईँलाई मात्र होइन, आफ्ना आफन्तबाट टाढिनु पर्दा, आफ्नो देशबाट टाढिनु पर्दा सबैलाई असाध्यै धेरै न्यास्रो लाग्छ, एक्लोपनको आवाज हुने गर्छ है। यो मानवीय स्वभाव नै यस्तै छ, हामीलाई आफ्नो परिवारको सदस्य ठान्नुहोला, सम्भव भएसम्म हामीलाई सुनेर साथ लिने कोसिस गर्नुहोला यही आग्रह गर्छु म है त विनिताजीलाई। विनिताजी तपाईँले हामीलाई व्यस्तताका बावजुद पनि कार्यक्रम सुनेर इमेल गर्नुभएको छ, साह्रै खुसी लाग्यो, आगामी दिनमा पनि यसरी नै साथ दिने कोसिस गर्नुहोला यही आग्रह गर्छु म। विनिता मास्केजीलाई धेरै धन्यवाद भन्दै उहाँलाई चिन्ने जति पनि हुनुहुन्छ सबैको लागि म विशेष सम्झनाका साथमा गीत सुनाउँछु, अनि विनिता मास्केलाई पनि गीत सुनाउँछु, अवश्य पनि सुन्नुहोला है त विनिताजी।
मिनिता मास्केलाई धेरै धन्यवाद भन्दै अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई कमल बान्तबाजीले गर्नु

भएको हो, इलामबाट लेख्नुहुन्छ। यो कार्यक्रम मलाई मनपर्छ, यो कार्यक्रम मार्फत अब बज्ने गीत मेरो साथी दिनेश राई लगायत मेरो सबै साथीहरूलाई सुनाउन चाहन्छु अनि भन्छु सबैलाई शुभ दिन भनी लेख्नु भएको छ कमल बान्तवाजीले। धेरै धन्यवाद कमलजी, हाम्रो तर्फबाट पनि हामी भन्छौँ सबै सबैलाई शुभ दिन। कमल बान्तवाजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई गर्ने मित्रको नाम हो विनिता बानियाजीले गर्नुभएको हो यो इमेल। उहाँले चाहिँ अहिले धापाखेलमा बस्ने कुरा लेख्नुभएको छ है, लेख्नुहुन्छ म धापाखेलमा बस्दै आइरहेको छु, मलाई यो कार्यक्रम मनपर्छ, यो कार्यक्रम म सुन्छु अनि आज मलाई विनिता बानिया भनेर चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि अब बज्ने गीत सुनाउँछु। विशेष गरी चाहिँ मलाई चिन्ने मेरा आफन्त साथीभाइ सबै सबैलाई विशेष सम्झना अनि विशेष मायाका साथमा सुनाउन चाहेको छु भनेर लेख्नुभएको छ विनिता बानियाजीले। धेरै धन्यवाद विनिताजी, तपाईँको लागि हामी अवश्य पनि गीत सुनाउँछौँ तर एकैछिनपछि। अब भने म आजको लागि अन्तिम इमेल पढ्छु। यो इमेल हामीलाई गर्नुभएको छ रविन विष्टले लेख्नुभएको छ दिदी म अस्ट्रेलिया आएको 7 वर्ष भयो, पढिरहेको छु यहाँ आएर। मेरो नेपालको घर चाहिँ काठमाडौँ हो भनेर लेख्नुभएको छ, तर रविनजीले पनि आफ्नो नेपालको ठेगाना चाहिँ काठमाडौँको कुन ठाउँ हो खुलाउनु भएको छैन है, खुलाउनु भएको भए राम्रो हुन्थ्यो रविनजी। रविनजीले अझ गाडी लेख्नु भएको छ म अस्ट्रेलियामा बस्दै आएको 7 वर्ष भयो दिदी, तर के गर्ने मलाई आफ्नो देश जस्तो आवास पटक्कै भएको छैन, मलाई कुन बेला आफ्नो घरमा जाउँ कुन बेला आफ्नो आफन्तसँग भेटौँ जस्तो लाग्छ भने लेख्नुभएको छ। अनि रविनजी म आग्रह गर्छु तपाईँ पढ्नको लागि जानुभएको होला होइन, यदि पढ्नको लागि जानुभएको भए राम्रोसँग पढ्नुहोला अनि तपाईँ आफूले पढ्नुभएको कुरा चाहिँ आफ्नो देशमै आएर खर्चिनुहोला, यही आग्रह गरेँ मैले है रविनजी। रविनजीले अझ गाडी लेख्नुभएको छ दिदी म यहाँ पढ्छु अनि हस्पिटलमा काम पनि गर्दै आइरहेको छु, आफ्नो देशमा पसिना बगाउने त मलाई पनि रहर थियो तर के गर्नु रहर हुँदाहुँदै पनि विदेशिनु पर्यो भने लेख्नुभएको छ। अनि अझ गाडी लेख्नुहुन्छ आज यो कार्यक्रम मार्फत मेरो आमा बुबा सबै सबैलाई मिठो सम्झना नमस्कार ढोक भन्छु अनि मेरो भाइ हुनुहुन्छ जापानमा अनि दाईलाई पनि विशेष रूपमा सम्झेको छु भन्दै भाइलाई पनि विशेष गरी माया भन्न चाहन्छु भने लेख्नुभएको छ रविन विष्टजीले। धेरै धन्यवाद रविनजी, मैले अघि पनि भने राम्रोसँग पढ्नुहोला अनि तपाईँ आफूले पढ्नुभएको कुरा आफ्नो देशमै आएर खर्चिनुहोला है त। यही आग्रह गर्दै अब चाहिँ कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई इमेल गर्नु भयो त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो माया गर्नुभयो तपाईँको अमूल्य साथ मायाको लागि धेरै धेरै धन्यवाद। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा देवकी भण्डारीलाई पनि धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा राजु थापाको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु म। गीत रचना काशीनाथ बस्ताकोटीले गर्नुभएको हो भने सङ्गीत कमल परियारको रहेको छ। अनि मित्र जाँदा जाँदै तपाईँलाई सम्झाउँछु तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यान बक्सबाट म तपाईँकै साथी निता आचार्य बिदा भएँ। हौस् त नमस्कार।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: kas būna spāv. Visa papirna dīšom, kielko maca pītre lāpni hom. मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहद्वार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार। मिडियम वेबसाइट 92 किलो हर्जका साथमा एफएम ब्यान्ड 98 100 103 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै स्वदेश गान सुन्नुहुनेछ भने स्वदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुनाउनेछौँ। 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 हमै दनुवार कार्यक्रम सुन्नुहुनेछ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 दोहोरी गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ भने 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ स्वदेश गान रत्न बेहोसी र शिव केसीको स्वरमा भैरवनाथ रिमालको रचना द्वारिकालाल जोशीको सङ्गीतमा। यो स्वदेश गानपछि चलचित्रका गीतहरू सुनाउनेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

भर्खरै सुनायौँ चलचित्र नरसिंह अवतारको गीत रहेको थियो शम्भुजित बास्कोटा र रचना रिमालको स्वरमा शम्भुजित बास्कोटाको रचना र सङ्गीतमा चलचित्रका गीत सुनाउने क्रममा अब राख्छौँ चलचित्र मोहरको यो गीत शरद हुमागाई र विशाखा साईको स्वरमा रहेको छ प्रमोद ढुङ्गानाको रचना सुरेश अधिकारीको सङ्गीतमा

भर्खरै सुन्नुभयो चलचित्र उनको स्वेटरको गीत सुजन चापागाई र सरिना बिकको स्वरमा रहेको थियो। हर्क साउन्डको रचना कुशल सिंहको संगीतमा अब सुनाउँछौँ चलचित्र सिटामोलको गीत बाबुल गिरी र शान्ति श्री परियारको स्वरमा रहेको छ। यो गीतमा रचना रहेको छ गोविन्द भट्टको भने बाबुल गिरीको संगीत रहेको छ।

भर्खरै सुन्नुभयो चलचित्र महाभोजको गीत, प्रशान्त शिवाकोटीको सङ्गीत, सुरेन्द्र दियालीको रचनामा रहेको गीतमा स्वर रहेको थियो प्रशान्त शिवाकोटी र शशिका राईको। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट ठिक तिन बजे यहाँहरू तिन बजेको समाचार सुन्नुहुनेछ। त्योभन्दा अगाडि केही सूचना सन्देश सुन्नुहुनेछ भने, अहिले चलचित्रका गीतहरू सुनिरहेका छौँ। अब यो गीत राख्दैछु रिता केसी र अंशु लामाको स्वरमा रहेको छ, दीपक शर्माको रचना र सङ्गीतमा रहेको यो गीतलाई लिएका छौँ चलचित्र रिमेकबाट।

तपाईँहरूलाई विभिन्न चलचित्रका गीतहरू सुनाइरहेका छौँ। चलचित्रका गीतहरू सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। एसटी योगी र शान्ति श्री परियारको स्वरमा रहेको छ, सुरेन्द्र राणाको रचना, एसटी योगीको सङ्गीतमा रहेको छ, चलचित्र कुष्माबाट लिएका छौँ। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक तीन बजेको समाचार केन्द्रीय प्रसारणबाट सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ, त्यसपछि पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: Takes bonus pound. It's a top head dish home. Kelko macha bite wafe home. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आत्मदाहको प्रयास गरेका मोगुगा गणेश नेपालीको निधन भएको घटनाको सत्य तथ्य छानबिन गर्न सांसदहरूद्वारा सरकारसँग माग। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम चलाए कार्यवाही गरिने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। र स्पेनको दक्षिणी अल्मेरिया प्रान्तको लस ग्यालाडोर क्षेत्रमा आगलागी 12 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुगुका गणेश नेपालीको मृत्यु लगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्क बहादुर साईले राज्यको गलत नीतिको कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिवाना बढाउँदैमा कानुन कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरू वर्षमान पुन, यशुदा कुमारी बराल, शाहजान खातुन, आशिका तामाङ, ऐन बहादुर मह, गीता गुरुङ लगायतले सरकारको गलत नीतिको कारण सुकुम्बासीहरू सडकमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरी खान सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकको सुन्ने समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न, लागु औषध नियन्त्रणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि आजको बैठक सुरु हुन साथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख डोलप्रसाद अरियालले समय दिएपछि नेपाली काङ्ग्रेसका सांसद बासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। नेकपा एमालेका सांसद भूमिका लिम्बू सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए नपठाए बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै मन्त्री वादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछुतको अन्त्य गर्न सरकारले समय अनुकूल कानूनी प्रबन्ध समेत गर्न लागेको बताउनुभयो। मन्त्रालयले तिनै तहको सहकार्यमा देशैभर महिनावारी सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी उहाँले गराउनुभयो। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सभालाई जानकारी गराउनुभयो। यसअघि राष्ट्रिय सभाका सांसदहरूले हिजो त्रिपुरेश्वर आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको सुन्ने र आकस्मिक समयमा बोल्दै सांसदहरूले काठमाडौँ महानगर प्रहरीले पठाउ राइडर गणेश नेपालीको मोटरसाइकलको व्हील लक गरेको कारण घटेको घटनाको यथार्थबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। सांसदहरूले सरकारको जथाभावी दण्डको भारले थिचेर नेपाली नागरिकले आत्मदाह गर्न बाध्य भएको भन्दै सरकार गरिबीको विपक्षीमा उभिएको आरोप लगाउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सिबिएसई, आइबीडिपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषदले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताउनुभयो। मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा 3 दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरकार भएका सबैसँग आग्रह गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिक सहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद, नाक दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा उहाँले वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको भरोसा रहेकाले त्यस अनुरूप परिणाम देखाउने गरी काम गर्नुपर्ने बताउनुभयो। मन्त्री चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिक सहितको प्रशिक्षण तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत विवरण तथा कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो। बैतडीको सिगास गाउँपालिका दुई स्थित गाजरी स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुचारू गरिएपछि त्यस भएका गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण सहज बनेको छ। गाजरी स्वास्थ्य चौकीमा 2077 भदौबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आए पनि बीचमा तालिम प्राप्त कर्मचारीको अभावमा सेवा अवरुद्ध भएको थियो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: गाजरी स्वास्थ्य चौकीमा केही समयदेखि अवरुद्ध भएको अल्ट्रासाउण्ड सेवा फेरि सुचारू भएको छ। अल्ट्रासाउण्ड सेवा सुचारू गर्नका लागि स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रञ्जना राईले आवश्यक तालिम लिएपछि सेवा सुरु गरिएको हो। सिनियर अनमी रञ्जना राई,
2: पालिकाभरि दुईटा छ क्यार, अनि एउटा त अहिले मैले उता सालकडा त्यो संस्थाबाट लिएर गएको थिएँ, अहिले चाहिँ यसैमा छ मेसिन चाहिँ। अब यहाँ भइन्जेल चाहिँ म आउनु भएको गर्भवतीहरूले चाहिँ सेवा चाहिँ दिइराखेको छु। त्यसमा मेसिन नहुँदाखेरि चाहिँ अब त्यही अनुसार फरक फरक समयमा बोलाएर पनि दिइन्छ।
1: गाजरी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुचारू भएपछि सिगास गाउँपालिकाका मात्रै नभएर सीमावर्ती अन्य स्थानीय तहका गर्भवती आमाहरू समेत लाभान्वित हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख जनक सिंह धामी।
3: सिगास जस्तो एउटा बैतडीकै दुर्गम क्षेत्रमा चाहिँ ग्रामीण अल्ट्रासाउण्ड राखेर सेवा दिने भनेर हामीले कार्यक्रम सुरु गरेको हो। के फाइदा गर्छ भन्दा अल्ट्रासाउण्डका लागि डडेलधुरा, धनगढी अनि काठमाडौँ जानुपर्ने बाध्यता छ। डडेलधुरा पनि कहिले यो गाइनोलोजिस्ट डक्टरहरू भेटिन्न, अनि त्यस्तो तालिम प्राप्त स्वास्थ्य कर्मीहरू भेटिन्न, त्यो भएको हुनाले आफ्नै रिमोट एरियामा चाहिँ गर्भवतीमा हुने जटिलताहरू पत्ता लगाउनका लागि
1: गाजरी आसपासमा रहेका सुर्ने गाउँपालिकाका केही क्षेत्र र पाटन नगरपालिकाका केही क्षेत्रका आमाहरूले पनि यो स्वास्थ्य संस्थाबाट सेवा लिने गर्दछन्। यो सेवा सुचारू भएसँगै गर्भवती आमाहरूले चेक जाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने बताउनुहुन्छ जनस्वास्थ्य निरीक्षक घनश्याम बोहरा। अल्ट्रासाउण्डबाट गर्भावस्थाका जटिलताहरू समयमै पत्ता लाग्ने भएकाले मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि यो सेवा निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: रिपोर्टपछि बाँकी समाचार। सार्वजनिक लेखा समितिको बैठकले बेरुजु अध्ययन गर्न गठन गरिएको पाँचवटा उपसमितिको नेतृत्व चयन गरेको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीनवटा उपसमिति र एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बाँकी दुई उपसमितिको नेतृत्व दिने सहमति भएको छ। बैठकमा सांसदहरूले बेरुजु सबै पक्षको साझा र सरकारको विषय भएकाले गठन गरिने उपसमितिमा कम्तीमा 33% महिला प्रतिनिधित्व र समावेशिता सुनिश्चित गर्नुपर्ने जोड दिनुभयो। बैठकमा समितिका सभापति भरत बहादुर खड्काले हाल करिब 7.55 अर्ब रुपियाँ बराबरको बेरुजु रहेको र यसको व्यवस्थापनको लागि आर्थिक अनुशासन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। सभापति खड्काले समितिले एक वर्षको अवधिमा कति बेरुजु फर्सुट गर्न सफल भयो भन्ने विषयको मूल्याङ्कन गरी वित्तीय सुशासनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको औल्याउनुभयो। अर्थ र सुशासन उपसमितिको संयोजकमा रासुपा सांसद रुकेश रञ्जित, राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमिति संयोजकमा एमाले सांसद यज्ञ बोगटी, भौतिक पूर्वाधार प्राकृतिक स्रोत र वातावरण उपसमिति संयोजकमा राप्रपाका सांसद खुशबु ओली, आर्थिक उत्पादन विज्ञान र मानव पूँजी उपसमितिको संयोजकमा खगेन्द्र सुनार र सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष छालाई चयन गरिएको छ। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने उद्देश्यले 60 अर्ब रुपियाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै 19 दिनको निक्षेप संकलन मार्फत उक्त रकम संकलन गर्न बोल कबोल आह्वान गरिएको जनाएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा 1 पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका 8 माकलबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
4: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। स्पेनको दक्षिणी पूर्वी प्रान्त लस ग्यालारोड्समा वन डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु हुनुका साथै 6 जना घाइते भएका छन्। मृतकहरूमध्ये केही कारभित्री जलेको अवस्थामा फेला परेका थिए। जमिनमा लत्रेको बिजुलीको तारबाट शुरू भएको आगलागी नजिकैको काठैकाठ भएको क्षेत्रमा तुरन्त फैलिएको थियो। 40 डिग्री सेल्सियसको तापक्रमसँगै युरोपमा शुरू भएको तातो हावालुले गर्दा ठाउँ ठाउँमा आगलागीका घटनाहरू बढे हुन्। फ्रान्स, पोर्चुगल, स्पेन लगायत विभिन्न देशमा अत्याधिक तापक्रमसँगै शुरू भएको लूले जनजीवन पुरै प्रभावित भइरहेको छ। इरानले अमेरिकाले 2 दिन यता गरेको आक्रमणमा 14 जनाको मृत्यु भएको जनाएको छ। इरान र अमेरिका बीच युद्ध शुरू भएपछि पेट्रोलियम पदार्थ ढुवानी गर्ने होर्मुज जलमार्गमा पानी जहाजहरूको आवत जावत निकै घटेको समाचारदाताहरूले बताएका छन्। अमेरिकाले इरानका 90 ठाउँमा गरेको आक्रमणमा इरानका आणविक केन्द्रहरू पनि परेका छन्। यसैबीच अमेरिकी आक्रमणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता अयतुल्लाह अली खमेनीलाई 6 दिनसम्मको यात्रापछि इमाम रिजामा समाधिस्थ गरिएको छ। अब खेलकुद। मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा गइराती भएको पहिलो क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा पुगेको हो। फ्रान्स लगातार 3रो पटक विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। यसअघि फ्रान्सले सन् 2018 विश्वकपको ट्रफी जितेको थियो भने 2022 उपविजेता बनेको थियो। फ्रान्सले अब सेमी फाइनल खेलमा बेल्जियम र स्पेन बीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको निधन भएको घटनाको सत्य तथ्य छानबिन गर्न सांसदहरूद्वारा सरकारसँग माग। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम चलाई कार्यवाही गरिने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी र स्पेनको दक्षिणी अल्मेरिया प्रान्तको लस ग्यालाडोर क्षेत्रमा आगलागी 12 जनाको मृत्यु। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। शिक्षा तसु खेलकुद मन्त्रालय ए लेभल सिबिएसई टिबिडिपी सहित विदेशी शैक्षिक कार्यक्रम मन्त्रालय अनुमति बिना चालालार शैक्षिक संस्था उप कारवाही गर्ला चेतावनी दिइरहेक। जैल बुधबार मन्त्री परिषदले विदेशी नाटक नाममा चालाधरल शैक्षिक कार्यक्रम गुणस्तर सुधार तसो नियमनलाई थप सोलारी पानीलाई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तसो नियमन 2083 स्वीकृत गर्लसँगै मन्त्रालय कानुनी व्यवस्था लागू गर्लामा कडा गर्ल हो। शिक्षा तसु खेलकुद मन्त्रालय उपसचिव कृष्ण चन्द्र पोखरेलले किछु शैक्षिक संस्थाले मन्त्रालय अनुमति नैलिएको एनग कार्यक्रम चालाधरल को कानुनी व्यवस्था बारे फेरि जानकारी कार्यालय बाजिरहेक। मन्त्रालय अनुमति नैलिएको विदेशी शैक्षिक कार्यक्रम चालाधरल शैक्षिक संस्था बारे जानकारी अख्नेमा 3 दिनभित्र लेखेको मन्त्रालयमा सूचना दिँदै सरकारहरूलाई सेवेकसँगै अनुरोध गर्ल रहेछ। जिगीको घाइते अख्ल वीर अस्पतालमा स्वास्थ्य जाँच काराधल मुकुक बथ्या गणेश नेपालिक ज्यान जैरेलिक। काठमाडौँ त्रिपुरेश्वरमा जैल कानु आफ्नै शरीरमा आगी लाइल नेपालिक आइसियुमा धरेको जाँचकर्ता कर्ती अवस्थामा आज बिटल वीर अस्पतालक प्रवक्ता डाक्टर प्रकाश बुढाथोकी पुष्टि गरिरहेल। यसै आगो उसे अस्पतालले पत्रकार भेला गरेको शरीर करिब 60% भाग जिग्ल नेपालिक स्वास्थ्य अवस्था गहिरो रहल बाजल रलिक। नेपाल सरकारले थप जाँचक लागि भारत लेग्ला तयारी पुरा गर्नु पनि डाक्टर लखे ओख्रक अवस्था निकै गाह्रो रहेको चारो आइसियुबाट निकाल्ने एक्लार सुझाव दिल रलिक। यस निकै काठमाडौँ गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा आज बिहानी अक्सिजन सिलिन्डर पड्किएको एकजना बाटपुली धर्ल मानुषक ज्यान जैरेलिक। जिल्ला पुलिस परिसर काठमाडौँ प्रवक्ता पवन कुमार भट्टराई अनुसार गोकर्णेश्वर नगरपालिका 8 माकलबारी 41 वर्षक विष्णु थापाक ज्यान जैल हो। प्रतिनिधि सभा आजुक बैठकमा सांसद लखे सरकारसँगै गणेश नेपालिक आत्महत्या प्रयास गर्ल तसु उसे बित्ल घटनाको बारेमा निष्पक्ष छानबिन गरेर माग गरिरहेला। प्रतिनिधि सभा आजुक बैठक सुरु भए बित्तिकै मुख्य प्रतिपक्षी सहित विपक्षी दलक सांसद लखे उठेको विरोध गर्नेछु। सभामुख डोलप्रसाद अर्याले सांसद बासना थापालाई समय दिल र लिख्छ। उही हरियो रङ्गक बसले निलो रङ्गक बानाको कुनु नै जोगलार बास्ती सुकुम्बासीले पनि लरीमा हाम फाले बाध्य हखै पर्ला वातावरण बानाल बाजिरहेली। बैठकमा सांसद लखे नेपाली जनतै जिउते जिगीको मरे पर्ला बास्ती मरलारक परिवारले क्षतिपूर्ति दिलार माग सहित घटना विषयमा छानबिन अखै पर्ला तसु गरिब दुखी जनता राजधानीमा बाँचे नै पार्लार वातावरण बन्ला सुविधा तसु व्यवस्था खाए लाए पार्लारलाई मात्र रहलमा सरकारक ध्यान तान्दिल र छाड बैठक अख्नि भइधर लिग। राष्ट्रिय सभाग आजुक बैठकमा सांसद लखे समसामयिक विषयमा सरकारक ध्यान कारा दिल र छाड। राष्ट्रिय सभाग सांसद लखे जैल कानु त्रिपुरेश्वरमा आत्महत्या प्रयास गर्ल मुगु गणेश नेपालिक स्वास्थ्य जाँचकर्ता गर्दी बित्ल घटनाको सत्य तथ्य छानबिन गरेको दोषीलाई कडा कारवाही गरेलै सरकारसँगै माग गरिरहेला। राष्ट्रिय सभाग आजुक बैठक सुन्ना तसु आकस्मिक समयमा साराती सांसद लखे काठमाडौँ महानगर पुलिसले पठाउ राइडर गणेश नेपालिक मोटरसाइकलक व्हील लक कर्ल कारण घटल घटना यथार्थबारे सदनलाई जानकारी कार्यालय सरकारसँगै माग गरिरहेला। सांसद लखे सरकारक जथाभावी सजायक भारी थिच्ल नेपाली जनतै आफ्नै मरे बाध्य अख्ल बास्ती सरकार गरिबक विपक्षमा ठराल दोष लाइरेला। राष्ट्रपति रामचन्द्र पौडेले भिन्ने भिन्ने 4 विधेयक प्रमाणीकरण गरिरहेल। राष्ट्रपति पौडेले सार्वजनिक खरिद दोस्रा संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रा संशोधन विधेयक 2083 सहकारी पहिला संशोधन विधेयक 2083 तसु स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे किछु नेपाल ऐनलाई संशोधन कर्लार विधेयक 2083 जैल कानु प्रमाणीकरण कर्ल राष्ट्रपति कार्यालय प्रवक्ता रितेश कुमार साक्येकबाट जारी विज्ञप्तिमा उल्लेख रहेछ। संघीय संसदक बैठककबाट पारित भएको प्रमाणीकरणको लागि उसे विधेयक जैल कानुनी राष्ट्रपति कार्यालयमा बुझाल र लेख। सार्वजनिक लेखा समिति बैठकले बेरुजी अध्ययन कार्यालय गठन गर्ल 5 उपसमिति नेतृत्व छान्ल रचेक। समिति आज बस्ल बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले 3 उपसमिति तसु एमाले अन्तर्राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकी 2 उपसमिति नेतृत्व दिलार सहमति भइरहेक। बैठकमा सांसद लखे बेरुजी सेव्य पक्ष साझा तसु सरोकारक विषय अखेको गठन गर्ल उपसमितिमा कम्तीमा 33% महिला प्रतिनिधित्व तसु समावेशिता पक्का गरे पर्नामा जोड दिल रहेछन्। बैठकमा समिति सभापति भरत बहादुर खड्कै अख्नि करिब 7.55 अर्ब रुपे बराबरक बेरुजी रहल तसु एकरक व्यवस्थापनक लागि आर्थिक अनुशासन तसु नीतिगत सुधार आवश्यक रहल बाजिरहेल। कृषि वन तसु पर्यावरण मन्त्री गीता चौधरी मन्त्रालयभित्र सेव्य विभाग तसु निकायलाई बठ्याक लागि जागिर तलब सहित तालिम तसु स्वयं सेवाक अवसर बढाती फल दिलार खालक काम कार्यालय निर्देशन दिलर छन्। कृषि वन तसु पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद नार्क दुग्ध विकास संस्थान जडीबुटी उत्पादन तसु प्रशोधन कम्पनी लिमिटेड पानी तसो मौसम विज्ञान विभाग सहित मन्त्रालयभित्र विभाग तसो निकाय मुख्य सँगै हक्ल छलफलमा हुँ अख्निक सरकारमा विशेष गरीको बठ्या पुस्ताक भरोसा रहेको उहे अनुसार फल देखन जैलारको काम करे पर्लार बाजिरेली हुँ कानुनी तसो नीतिगत व्यवस्था गरेले आफ्नै कट्टर रहल बास्ती मन्त्रालय सेव्य विभाग तसो निकायले यी महिनाभित्र उपरवासला कार्यक्रममा सहभागी कार्यालय सेव्य विवरण तसो कामक योजना ठिक पारेको मन्त्रालयमा बुझ्याले निर्देशन दिलर छात। धेरै पल्टाक बाढी पहिरै नाश पुगेको फेरि बान्या थाल बिपी राजमार्ग काभ्रे पलाञ्चोक सिन्धुली खण्डमा अब रोकन जैनेमा आधा घण्टामै खुल्लारको तयारी कर्लरछि। फेरि बानालारसँगै अब किछु दिनभित्रै फेरि बानाला ट्र्याकक बाटे मोटर गाडी चलाला डिभिजन सडक कार्यालय भक्तपुरे जनारेलिक नेपालक पूर्वी तसो मध्य पहाडी ठाउँलाई सङ्घीय राजधानी काठमाडौँसँगै जोडलार छोटो दूरीमा उसे राजमार्गमा इसे आगो पानी परे बित्तिकै रोकलार कर्लरलिक अख्नि कार्यालय बर्खाक समयमा पारेसम्म बाट रोकै नै दिलार तसो रोकिहाल्नेमा पनि आधा घण्टाभित्रै खोलालार तयारी कर्लरछि। राष्ट्रिय गौरवक सिक्ता सिन्चाई आयोजनै भौतिक प्रगति करिब 50% पुरा रेलिक नयाँ सरकार गठन अख्ल 100 दिनभित्र करिब 13 किलोमिटर शाखा प्रशाखा नहर बानासिद्धाको 1000 हेक्टर भन्दा बढी थप ठाउँमा सतही सिन्चाई सुविधा बढाल रचिक भने चालु आर्थिक वर्षमा मात्रै करिब 2500 हेक्टर थप खेती गरे लायक जग्गामा सिन्चाई सुविधा पुग्ल आयोजनै जनाए लिग। आदिवासी जनजाति आयोगले संविधानमा अस्पष्ट नीतिलाई समय अनुसारक फेरिको समावेशी न्याय दिलार खालक तसु सोलारी शासन व्यवस्था पक्का गरेले 25 बुँदे सुझाव सार्वजनिक गरिरहेलिक आदिवासी जनजाति आयोगले संविधान संशोधनक लागि ठिक पार्ल 25 बुँदे सुझाव सार्वजनिक गर्दै संघीयता समानुपातिक समावेशिता गणतन्त्र धर्मनिरपेक्षता तसु सांस्कृतिक भिन्नेपनलाई समेती आदिवासी जनजाति संवैधानिक अधिकारलाई थप सोलारी काम लागू गरे पर्ला आवश्यकता औलारेलिक जैलकानु पुलचोकमा आयोजना गर्ल पत्रकार भेलामा आयोगक अध्यक्ष रामबहादुर थापा मगरे प्रधानमन्त्री तसो मन्त्री परिषद कार्यालयबाट पाइलो संविधान संशोधन बारे सुझाव मागक आधारमा आयोगले आफ्नै धारणा ठिक गरेको सरकार आगो बुझाल जानकारी दिलर छात। लगातार कर्ल गस्तीक पुलिसक टोली देशक भिन्ने भिन्ने भागकबाट लागू औषध सहित 20 जनालाई समातिरहेलिक केन्द्रीय पुलिस संचार कोठागन्सा सिराहाकबाट 4 जना झापाकबाट 3 जना जुम्ला रूपन्देही मोरङ सुनसरी तसु डाङकबाट 2-2 जना तसु कपिलवस्तु तनहु अंशु काठमाडौँबाट 1-1 जना समातलरछिक यसनिकै विदेशमा जागिरक सोलारी तलब लोभमा पारेको अमेरिका पाठाचुस बाजी पैसा ठगी कर्ल दोषमा 1 जनालाई समातलर छिक अमेरिका पाठाचुस बाईको 1 जनाबाट 3 लाख रुपियाँ लिएको सम्पर्कमा न्यायालय बाल्लार पीडित लखक उजुरीक आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुकबाट खट्ल पुलिसक टोली काठमाडौँ महानगरपालिका 13 बस्ते आइल कपिलवस्तु बाणगङ्गा नगरपालिका 8 बस्लार पाल्पा रैनादेवी गाउँपालिका 1 घरखला 35 वर्ष माधव अर्याललाई समातल हो। आजलाई दनवारी भाषाक समाचार सिद्धि लिग हस्त सिवा ढोकरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौं। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले काठमाडौँको बुढानीला कण्ठ स्थित अल्लो बजार प्राइभेट लिमिटेडका सञ्चालक एवं उद्यमी खडग बोगटीसँग कुराकानी गरेको छु। करिब 18 वर्ष अघि बोगटीले सुरु गर्नुभएको अल्लो बजार मार्फत गाँजा, अल्लो लगायतका रेसाजन्य कच्चा पदार्थबाट धागो लगायतका कपडाहरू उत्पादन हुँदै आएको छ। करिब 200 प्रकारका तयारी वस्तुहरू उत्पादन गर्दै आएको अल्लो बजार मार्फत 80 जना भन्दा बढीले रोजगारी समेत पाइरहेका छन्। अल्लो बजारले 36 जिल्लामा रेसाजन्य वस्तुको पहिचान गरेर 18 जिल्लाका कच्चा पदार्थ मार्फत तयारी वस्तु उत्पादन गरी विभिन्न 13 देशमा निर्यात समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति अल्लो बजार प्राइभेट लिमिटेडका सञ्चालक एवं उद्यमी खडग बोकटीसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: नमस्कार सर।
0: यहाँले चाहिँ यो अल्लो बजार उद्योग सञ्चालनमा ल्याउनु भएको छ। यो अल्लो बजार मार्फत चाहिँ कस्ता कस्ता वस्तुहरू चाहिँ उत्पादन हुन्छन् र बजारमा पठाउनुहुन्छ? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: हुन्छ सर। नेपालमा अल्लोको वस्तु, अल्लो, हेम, केतुके, बनानादेखि लिएर भेडाको उन, लोक्ता, विभिन्न किसिमको रेसाजन्य वस्तु हुन्छ। त्यो रेसाबाट हामीले धागो बनाएर, कपडा बुनेर विभिन्न वस्तु निर्माण गर्छौँ। त्यो गरिसकेपछि हाम्रो यो वस्तु त धेरै हुन्छ सर, किनकि यो जुत्ता, मोजा, कोट प्यान्ट, दौरा सुरुवाल, ल्यापटप ब्याग, मनी ब्याग, क्यामेरा ब्याग, स्कुल ब्याग, योगा ब्याग, खादा पर्दा जस्ता धेरै 200 उत्पादनहरू हामीले निरन्तर गरिराखेका छौँ सर।
0: अरू कपडाहरू र यो अल्लोको रेसा मार्फत बनाउने कपडाहरूमा चाहिँ के फरक हुन्छ नि? यहाँले त अब बनाइराखेको अनुभव छ।
1: यो नेपालीमा फरक छ। नेपाली प्राकृतिक रेसा भनेपछि यो शरीरलाई धेरै फाइदाका कुराहरू छन्। नेपालमै पाइने, अरू देशको एक्सपोर्ट भएको छैन भन्नुभन्दा पनि यहाँ हामीले यही वन जङ्गलबाट खेर गइरहेको कच्चा पदार्थलाई हामीले यही आफ्नै आँखा अगाडि काम गर्न पाइने हुनाले यो एकदम सरल छ भन्ने छ।
0: पछिल्लो चरण चाहिँ स्वदेशी बनेका ढाका, यही बनाइएका उत्पादित वस्तुहरू, यसै गरेर अल्लोका विभिन्न वस्तुहरू होइन कपडाहरू चाहिँ प्रयोग गर्ने अलिकति प्रचलन बढेको हो कि जस्तो चाहिँ देखिन्छ। अहिले अलिकति आकर्षण चाहिँ यतातिर पनि छ होइन?
1: हजुर सर।
0: जुन यहाँले उत्पादन गरेको वस्तु छ नि, यो वस्तुहरूको अहिले माग कस्तो छ?
1: हजुर सर, धेरै छ सर, यसका मागहरू धेरै छन्। स्वदेशमा पनि छ त्यति, विदेशमा पनि त्यति छ। प्रायः जसो हामीले योभन्दा अगाडि विदेशमै हामीले सप्लाई गरेर, विदेशमै हामीले मार्केट लिएर एउटा नेपालको फेब्रिकलाई बेचिराखेका थियौँ भने अहिले नेपालमै पनि रैथा नेपालीको खाना खाने, नेपाली उत्पादनका लुगा लाउने भन्ने एउटा कल्चर, राम्रो फिडब्याक छ। त्यस कारणले अहिले त नेपालमा प्राय जसो बजार धेरै बढ्न थालेको छ। हामीले पनि बजारको माग अनुसार विभिन्न किसिमका उत्पादनहरू दिँदै आइराखेको छौँ। अझै बढ्दो छ, दिन सकिने हाम्रा उद्यमीहरू धेरै खडा गर्नुपर्ने, धेरै उत्पादन र धेरै उद्यमीहरू बन्नुपर्ने अवस्था देखिएको छ सर।
0: जुन रेसा मार्फत चाहिँ यहाँले कपडाहरू उत्पादन गर्नुहुन्छ विभिन्न किसिमका, जस्तै अघि पनि यहाँले भनिसक्नुभयो अल्लोबाट चाहिँ अथवा रेसाजन्य वस्तुबाट यहीँ नेपालमै उत्पादन गरेर यसमा टोपी बनाउने, झोलाहरू बनाउने, लगाउने कपडाहरू बनाउने लगायत 200 वस्तुहरू उत्पादन गर्छौँ भनेर भन्दै आउनु भएको छ। यी वस्तुहरू मध्ये कुन चाहिँ अलिक बढी माग हुने, चाहना व्यक्त गर्ने रहँदो रहेछ?
1: विशेष गरेर गाँजाका लुगाहरू बढी मात्रामा बिक्री हुन्छ, अनि अल्लोको ब्यागहरू चाहिँ बढी बिक्री हुने देखिन्छ, र केराको फाइबरबाट बनेको चाहिँ म्याटहरू धेरै बिक्री हुने हुन्छ, र अनि लोक्ताको कागज बढी बिक्री भइराखेको छ। अनि त्यसपछि यो जुन भेडाको उन, भेडाको उनबाट हामीले बस्ने चकटीदेखि लिएर अनि त्यो पन्जाहरू अनि टोपीहरू त्यस्तो बनाउने, त्यसको पनि त्यत्तिकै त्यतिकै माग छ, आफ्नो क्षेत्रमा सबै फेब्रिकको त्यतिकै माग छ सर।
0: यो यहाँले यो अल्लो बजार भनेर सुरु गर्नु भएको चाहिँ कति भयो?
1: अल्लो बजार हामीले सुरु गरेको लगभग 18 वर्ष भइसक्यो सर। अब यो अल्लो बजारको महत्त्व के छ भन्दा, अल्लो बजारभित्र त्यसमा हेमको पनि प्रोडक्ट छ, अल्लोको पनि प्रोडक्ट छ, केतुकेको पनि प्रोडक्ट छ, भिमलको पनि छ, भेडाको उनको पनि वस्तु त्यहाँ निर्माण हुन्छ, अनि त्यसपछि लोक्ता हुन्छ, अर्गेली हुन्छ, बाबियो हुन्छ, अनि त्यसपछि अलैँचीको रेसाबाट पनि बन्छ, यो केराको रेसाबाट पनि बन्छ। धेरै लगभग 10-12 आइटम नेपालमै प्राकृतिक रेसा बन्दो रहेछ, जुन कि यो खेर गइरहेको रेसा हामीले लगभग 1 मिटरदेखि 60 फाइबरसम्म रेसा भयो कि हाम्रो वस्तु निर्माण हुँदो रहेछ। त्यो कारणले हामीले त्यो अल्लो बजारभित्र सबै देशैभरिका उद्यमीहरूले आफ्नो प्रोडक्ट, आफ्नो जिल्लाको प्रोडक्ट त्यहाँभित्र राखेर हामीले स्वदेश तथा विदेशको मार्केट लिन सक्छौँ भन्ने हिसाबले लागेका छौँ सर।
0: यहाँलाई यो अल्लो बजार उद्योग नै सञ्चालन गर्नुपर्छ, केराका रेसाबाट, हेम्पका रेसाबाट, होइन, यसै गरेर अल्लोका रेसाहरूबाट पनि कपडा बनाएर स्वदेशमा आयार्जन गर्न सकिन्छ भन्ने त्यो सोच चाहिँ तपाईँलाई त्यति बेला चाहिँ कसरी आयो?
1: यो सोच कसरी आयो भन्दा सर, सर्वप्रथम त हाम्रो एउटा पुस्ताको पेसा हो। हाम्रो जिजुबाजेदेखि यो कम्मरमा बुन्ने पेसा निरन्तरता थियो, तर त्यसलाई उकालत गर्ने हिसाबले हामी यो पछिल्लो पुस्ताले पनि यसलाई अलि इन्ट्रेस्ट लिएर हामी लागौँ, स्वदेशमै भन्दा पनि विदेश अन्तर्राष्ट्रिय मार्केट पनि लिन सक्छौँ भन्ने हिसाबले हामीले पुस्ताको पेसालाई पुस्तान्तर गर्नका लागि लागेका हौँ। यो कारणले हामीले अब यो नेपालमै पाइने पनि र नेपालमै उत्पादन गर्दाखेरि हामी एउटा स्वरोजगार पनि बन्ने भयौँ भन्ने हिसाबले लागेका हौँ सर।
0: सुरुमा चाहिँ यहाँले यो अल्लो बजार भनेर सुरु गर्दै गर्दाखेरि त्यति बेलाको केही अनुभव छ?
1: छ सर, त्यो त धेरै उतार चढाव थियो सर। त्यसका लागि यहाँसम्म पुग्नका लागि, अल्लो बजार सञ्चालन गर्नका लागि धेरै सङ्घर्ष गरियो सर। सुरुमा त हामीले लगभग त्यतिखेर धनी बाबुका छोराछोरी सहर पढ्न जान्थे, हामी किसानको छोरा चाहिँ हामी कोदोको एकदम मोटो रोटी हालेर भोग लागेको बेला खाने रोटी हालेर हामी जङ्गलमा लोक्ता चुहाउन जान्थ्यौँ। लोक्ता चुहाएर अनि त्यसपछि त्यतिखेर हाम्रो एउटा लगभग जनावरको पद जस्तै थियो। त्यो सङ्घर्ष गऱ्यौँ हामीले, त्यसमा 3 वर्षसम्म त्यो सङ्घर्ष गर्दै जाँदा हामी 3 क्लास पढे जस्तै अनुभव पाइयो, तर त्यसबाटै हामी रोजीरोटी गरेर बसेका थियौँ। अब त्यो 3 वर्षको अन्तरालपछि हामी धोबीको पद थियो सर त्यतिखेर, जुन धोबीको पद भन्नाले हामी त्यही अल्लोलाई, अल्लो हेम जुनसुकै रेसा रेसाहरूलाई पकाएर खोलामा कुट्ने धुने धोबीको पद थियो, त्यो पनि सङ्घर्ष हो। त्यतिखेर हाम्रो बजारीकरण केही पनि भएको थिएन, सङ्घर्षै गरिराखेका थियौँ। अब त्यो अन्तरालपछि अझ फेरि हामी एउटा धागो बाँड्ने प्लानिङमा गयौँ र फाइबर बनाइसकेपछि धागो बाँड्नुपर्छ भन्नेमा दिमाग पुग्यो। अब धागो बाटेर गलैँचालाई सप्लाई गरेर अलिकता बेच्दै रोजीरोटी गऱ्यौँ, अनि हामी सङ्घर्षमै छौँ, त्यसले बाटो पाएको छैन कि यसले चाहिँ राम्रो बजार लिया भए हामी त्यसैमा अड्किन्थ्यौँ, त्यसलाई फोकस गर्थ्यौँ, अनि हामी त्योभन्दा पछाडिका बाटाहरू हामी थाहा हुन्थ्यो या हुँदैन थियो। अब त्यो बजार लिँदा पनि हामी एउटा गरिखाने बाटो मात्र भयो, एउटा उद्योग भएर ठुलो मास प्रोडक्ट गर्ने देखिएन। त्यो नदेखिँदाखेरि अझ हामी कपडामा गयौँ, फेरि हामी अर्को प्लानिङ अर्को सेक्टरमा कपडा जाँदै गर्दा कपडा बुनेर गार्मेन्टलाई बेचेर अनि त्यसपछि त्यसमा पनि हामीले हात हाल्दा लगभग 12 वर्षको अनुभव पाइयो। 12 वर्षसम्म सङ्घर्षै सङ्घर्षमा, 12 वर्ष सङ्घर्ष गर्दै जाँदा अझ पनि हामीले राम्रो बजार, नेपाली बजार पाइएन, नेपाली प्रोडक्टको बजार पाइएन। अब त्यहाँ पछि हामीले अब यो स्टक राखेर के गर्ने, अब गार्मेन्टलाई बेच्नु भन्दा हामी सिलाउने पनि गरौँ, अर्को सेक्टर तयार गर्यौँ, त्यहाँबाट अनि सिलाई सेक्टर तयार गर्यौँ। सिलाई सेक्टर तयार गर्दै जाँदा हामीले त्यहाँ पनि जुत्तादेखि मोजा, होइन, कोट प्यान्ट, दौरा सुरुवाल, स्कुल ब्याग, योगा म्याट जस्ता वस्तुहरू, धेरै स्कुल ब्याग जस्ता धेरै उत्पादनहरू सिलायौँ। सिलाउँदै गर्दा त्यहाँ पनि 3 वर्ष कट्यो, 3 वर्ष त्यो कट्दै हाम्रो 15 वर्ष जीवन बित्यो। 15 वर्षसम्म त्यो गरिसकेपछि हामीले लगभग 15 क्लास पढे जस्तै अनुभव पाइयो। 15 वर्ष पढिसकेपछि अब त्यसले बिक्रीमा गयो, बल्ल प्रोडक्ट देखिसकेपछि जनताहरूले अलि जसले पनि यो लाउने चिज, यो बोक्ने चिज रहेछ, यो लगाउने चिज, यो जुत्ता जस्तै सबै आइटम देख्दा अलि बजार बढ्यो। बढिसकेपछि अनि हामीले अझै नेपालीहरूले नचिनेको हुँदा विदेशमा बेचेर पनि हामीले रोजगारी सिर्जना, रोजीरोटी गरेर गरिखाने बाटो भयो।
0: कार्यक्रम पौरखीको कथामा आज मैले अल्लो बजार उद्योगका सञ्चालक खड्ग बोगटीसँग कुराकानी गरिरहेको छु। बोगटीजी, सुरुको दिनमा यहाँले एक किसिमको सङ्घर्ष गर्नुभयो र आज आफूले गरेका उत्पादनहरू चाहिँ बजारमा आइरहेको डिमान्ड झन्डै झन्डै धान्न नसक्ने अवस्था आएको अहिलेको बखतमा चाहिँ यो बीजको अनुभूति चाहिँ कस्तो हुन्छ?
1: अहिले त धेरै यसको अनुभव पनि पाइयो र यसको बजार पनि धेरै देखियो र यसमा त्यो सिलसिलामा त्यो अनुभव हुँदै गर्दा र अनि बजारको माग पनि बढ्दै जाँदा र यसको प्राकृतिक रेसाले यस्ता वस्तुहरू निर्माण हुँदो रहेछ भन्ने एउटा अनुभव बटुल्दा अहिलेको अवस्थामा हामीले मेसिन औजार पनि निर्माण गरेका छौँ। मेसिन औजार जुन कि पहिला एउटा कपडा बुन्ने मेसिन ल्याउनु पर्यो भने पानीपोत दिल्ली धाउनु पर्थ्यो भने अहिले हामी नेपालमै फलामको काठको यही कपडा बुन्ने धागो बाँड्ने जस्ता त्यसपछि फाइबर बनाउने यी मेसिन औजारहरू हामी नेपालमै हाम्रै कम्पनीले बनाउँछ।
0: भनेपछि यहाँले अहिले त्यो यी वस्तुहरूलाई प्रशोधन गर्नेदेखि लिएर यसलाई उत्पादन गर्ने चरणमा आवश्यक पर्ने औजारहरू पनि यहाँहरू आफैले तयारी पनि गर्नुहुन्छ?
1: तयारी गर्छौँ सर। यो सिलसिलामा यो तयार गरेर यी जुन 18 वर्षका अनुभवहरू अहिले पालिकाले उद्यमीहरू खडा गरेर त्यसमा हामी प्रविधि र प्राविधि हामी दिएर गाउँका ससाना उद्यमीहरूलाई उहाँहरूलाई त्यही रेसा पाउँछ। सिर्फ हामीले यहाँबाट प्रविधिका कुरा केही मेसिन औजार लिएर लगानी पालिकाले गरेर अनि हामी बजारमा माग भए अनुसार स्वदेश या विदेशका जुन बजारको माग छ त्यही अनुसारको हामी तालिम दिएर उद्यमीलाई सिप सिकाउँछौँ। त्यो सिप सिकिसकेपछि उहाँहरूले तत्काल पालिकामा बिक्री गर्ने अवस्था त हुँदैन अनि हामी त्यहाँ उत्पादन भएको बजारीकरण पनि गरिदिन्छौँ।
0: अल्लो बजारले चाहिँ यो वस्तुहरू कसरी बजारीकरण गरिराखेको छ?
1: अब यसमा हाम्रो रेसालाई गाउँका जुन समूह हुन्छन् जुन हामीले तालिम दिएका परीक्षार्थीहरू हुन्छन् उनीहरूबाट हामी कलेक्सन गर्छौँ। सकेसम्म त अहिले हामीले लगभग नेपालमा यो अल्लो हेम केतुके भीमल भेडाको ऊन जुन केराको रेसा छ नि लगभग 36 जिल्लामा अलरेडी छ। सबै जिल्लामा प्राकृतिक रेसा त छ नै तर त्यसमा विशेष गरेर 36 जिल्लामा अलरेडी हामी गएरै देखिराखेका छौँ। त्यसमा 36 जिल्लाको सबै हामीले चलाउन नसकेर लगभग 18 जिल्लाको रेसा चलाइराखेका छौँ। 18 जिल्लाको जुन रेसा र हामीले उत्पादन वस्तु निर्माण गरेका छौँ र यसमा अहिले जुन यो गभर्मेन्टको सपोर्ट भयो भने हामीले 36 जिल्लाको र मेटेरियल हामी किनिदिने त्यसको वस्तु निर्माण गर्ने भन्ने प्लानिङ छ सर।
0: हामीले वस्तु उत्पादनका कुरा पनि गर्यौँ, कच्चा पदार्थ कहाँबाट प्राप्त हुन्छ भन्ने कुरा पनि गर्यौँ होइन, सँगै अहिले यहाँसम्म आइपुग्नको लागि हामीले कस्तो खालको सङ्घर्ष गर्यौँ भन्ने कुरा पनि गर्यौँ।
1: हजुर सर।
0: अब अर्को पाटो चाहिँ यहाँसम्म आउँदै गर्दा यसरी यहाँले वस्तुहरू उत्पादनै गर्दै गर्दाखेरि चाहिँ यहाँलाई यो काम गर्नको लागि प्रोत्साहन थप्ने काम अथवा यहाँलाई कुनै खालको सहयोग चाहिँ हाम्रा राज्यका निकायहरूबाट पनि भयो कि अथवा चाहिँ आफ्नै बलबुताले मात्रै यहाँसम्म आइपुग्यो, यो बारेमा थोरै जोडाउन।
1: हजुर सर, यो आफ्नै बलबुताले भएको सर। अब सरकार निकायबाट हामीले कोही अनुदान मेसिन औजार प्रविधि जस्ता हस्तान्तरण त्यस्ता हामीले केही पनि पाएको छैन। हामीले जस्तै मानौँ कुनै लोन त्यस्तो लिएर पनि हामीले अघि बढेको छैनौँ। त्यसमा हामी सुविधा सम्पन्न त्यो अनुदान त्यस्तो केही पनि होइन, आफ्नै बलबुतै र आफ्नो व्यक्तिगत लगानीले सङ्घर्ष गर्दै अहिले यहाँसम्म पुगेको हो सर।
0: यहाँहरू जस्तो जुन व्यक्ति हुनुहुन्छ स्वदेशमै केही गरौँ, स्थानीय उत्पादनलाई चाहिँ बढावा दिउँ, आय आर्जनसँग जोडौँ र रोजगारी सिर्जना गरौँ भनेर लाग्नु भएको छ नि। तपाईँहरू जस्तो उद्यमीहरूको लागि चाहिँ राज्यले चाहिँ कस्तो खालको सहयोग गरिदियो भने अझै तपाईँलाई चाहिँ थप केही गरौँ भन्ने एउटा चाहिँ मनोबल बढ्ने प्रोत्साहन हुने थियो होला?
1: त्यसमा त हामीले थोरै भिजन बनाएका छौँ। यसमा गभर्मेन्टले सपोर्ट गर्यो भने हामीले सर्वप्रथम त प्रदेश स्तरीय उद्योग चलाउने, जुन प्रदेशका जति पालिका छन् पालिकाबाट उत्पादन भएको वस्तु प्रदेशमा जस्तै बिगमार भाटबटेनी छ नि यस्तोमा लैजाने, हामीले सबै उद्यमीहरूको एकै ठाउँमा बजारीकरण गर्ने त्यस्तो स्थापना गर्यो भने गाउँमा खेतबारी जता पनि त्यतिकै बाँझा छन् त्यहाँ प्राकृतिक रेसा छर्छन्, छर्यो भने त्यो उम्लिएर त्यो रेसा त्यहाँ किनिदिन्छ, उनीहरूले अझै उद्यमीहरू धेरै बन्ने छन् भन्ने छ एउटा। अर्कोतिर हामी सुरुवात त पालिकाबाट स्थानीय सरकारले लगानी गर्यो भने गाउँमा थुप्रो उद्योगहरू त्यतिकै राजस्व तिर्ने मात्र भएका छन्, तिनीहरूले चलायमान भएका छैनन्।
0: जस्तै यसमै अलिकति जोड्न खोजे, यहाँको सोच चाहिँ स्थानीय स्तरमा उत्पादन भएका रेसाजन्य वस्तुहरूलाई प्रशोधन गर्ने, त्यसलाई तयारी गर्ने र बजारसम्म पठाउने खालको कुरा चाहिँ स्थानीय स्तरमै अथवा चाहिँ प्रदेश स्तरमै नामै उद्योग सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने खालको एउटा चाहिँ इच्छा अथवा राज्यबाट चाहिँ त्यो खालको सहयोगको अपेक्षा राख्नुभयो होइन, ठोस रूपमा चाहिँ कस्तो खालको चाहिँ सहयोग गरिदिए हुन्थ्यो भन्ने यहाँको अपेक्षा हो यहाँहरू जस्तो उद्यमीको?
1: सरकारले त विशेष गरेर मेसिन औजार प्रविधिमा सहयोग गर्नु पर्यो एक नम्बरमा, दोस्रोमा जुन हाम्रो कुना कन्दराका उद्यमीहरूले पालिका प्रदेशसम्मका जुन उद्यमीहरू छन् उहाँहरूको रेसा अहिले गाउँमै जाम भएको छ, त्यो रेसा किन्ने एउटा त्यो माध्यममा लगानी गरिदिनु। त्यो गर्यो भने प्रविधि र रेसा किन्ने मात्र गर्यो भने त्यसमा त उत्पादनहरू गर्ने त थुप्रो उद्योगहरू लागिपर्ने छन्, त्यस्तो अवस्था देखिएको छ अहिलेको अवस्था।
0: यहाँको उद्योग अल्लो बजार उद्योग छ नि, यो उद्योग मार्फत चाहिँ यहाँले तयारी गरेका वस्तुहरू चाहिँ बजारीकरण कसरी गर्दै आउनु भएको छ, कहाँ कहाँ जान्छन् उत्पादित वस्तुहरू चाहिँ, बजारीकरण चाहिँ कसरी गरिराख्नु भएको छ?
1: बजारीकरण त हाम्रो रेसा बनाउँछौँ, त्यो रेसा पनि त्यत्तिकै बिक्री भइरहेछ।
0: हजुर,
1: त्यसपछि रेसाले धागो बाँड्ने प्लानिङले लिन्छ, अब त्यो बजार छ। धागो बनाइसकेपछि कपडा बुन्ने गलैँचा बुन्नेको बजार निकै छ, त्यो बजारमा गइराखेको छ, बिक्री भइराखेको छ। त्यहाँ पछि कपडा बुनिसकेपछि जुन सिलाइ कटाइ गर्ने गार्मेन्ट, गार्मेन्टले लिएर आफ्ना वस्तु निर्माण गरेर उसले पनि उत्ति बजार लिने र त्यसको पनि बजार भइराखेको छ। जब अब कपडा रेडी भइसकेपछि अनि वस्तु निर्माण जुनसुकै लुगा कपडा ब्यागहरू बनाइसकेपछि त्यो विदेशमा पनि अत्याधिक गइराखेको छ, निर्यात भइराखेको छ। कि अहिले हाम्रो अल्लो बजारको कुरा गर्ने हो भने हामीले जर्मनी, युएसए, जापान, क्यानाडा, स्पेन लगभग त्यस्तै लगायतका 13 देशमा हामीले दिइराखेका छौँ।
0: हजुर, 13 देशमा चाहिँ यहाँहरूको वस्तुहरू जान्छ?
1: जान्छ, हाम्रो अल्लो बजार प्राली काठमाडौँ बुढानीलकण्ठ वडा नम्बर 1 मा अवस्थित छ। त्यसमा हामीले प्रत्यक्ष 80-84 जना उद्यमीहरूले निरन्तर दैनिक काम गरिराखेका छन्।
0: हजुर, 80-84 जनाले?
1: हजुर सर। र त्यो त्यतिलाई काम गर्दै जाँदा अब हामीले त्यसमा कच्चा पदार्थ त धेरै चाहियो, अनि हामीले त्यसमा 3 लगानी गरेका छौँ, एउटा फाइबर किन्ने स्टोक, एउटा प्रोडक्ट्स, एउटा बजारमा दिने, त्यो तरिकाले हामीले काम गर्दै आइराखेका छौँ।
0: यहाँको यो करिब 18 वर्षको अनुभवले त पक्कै केही बोल्छ, कस्ता कस्ता वस्तुहरू कुन कुन जिल्लामा चाहिँ सम्भावना छन्?
1: म अल्लो बजारमा काम गर्दै जाँदा हाम्रा नेपालका विभिन्न जिल्लामा हिँड्दै गर्दा अहिले रेसा सबै जिल्लामा छ, हेम पनि छ, अल्लो पनि छ, केतुके छ, भीमल छ, अर्गेली छ, बाबियो छ, भेडाको ऊन छ, लोक्ता छ, बनाना छ, यो सनपाट छ, लगभग 10-12 प्राकृतिक रेसा रहेछ, त्यो सबै जिल्लामा पाउने रहेछ। अहिले नेपालमा धेरै उद्योग त छन्, करिब करिब सबै उद्योगले जस्तै 50-50% चलाए पनि लगभग 18 जिल्लाको चलिराखेको छ, र 18 जिल्ला त अझ त्यतिकै छन्, अरू जिल्ला त अझै त्यतिकै र मेटेरियल उम्रिन्छ, कुहिन्छ, सर्छ, त्यस्तो अवस्था छ। त्यो अवस्थामा मैले कहाँ जोडेँ भन्दा अहिलेको जुन सरकार छ, सरकारले अलि उद्योग सम्बन्धी अलि चासो लिएको देख्छु म। त्यो चासो लिँदै गर्दा जुन बुटोल स्पिनिङ मिल छ, त्यो बुटोल स्पिनिङ मिल त्यत्तिकै बसिराखेको अवस्थामा हामी सबै उद्योगी मिलेर, नेपाली उद्योग, सबै नेपाली उद्योग मिलेर, र हामीले यो 36 जिल्लाको 36,00,000 र मेटेरियल पाइने हुनाले, त्यो अवस्था हामीले प्रत्यक्ष देखेको हुनाले, त्यो र मेटेरियलले 50% कटन, 50% हामीले नेपाली रेसा मिक्स गरेर धागो प्लानिङ गरेर हामीले सटिङ सुटिङतिर लियौँ भने नेपालीहरूले केही बाटो पाउँछन् कि, र नेपाल गरी खाने एउटा माध्यम हुन्छ, र हाम्रो त्यो रेसा चलायो भने गाउँका कुना कन्दराका दिदी बहिनीको हात हातमा पैसा जानेछ, मैले अवस्था त्यो देखेको छु सर।
0: हामी कुराकानीको करिब अन्तिम तर्फ पनि आइपुगेका छौँ, अन्त्यमा चाहिँ यहाँहरू जस्तो उद्यमी, यहाँसँग लामो अनुभव छ, यो अनुभवको आधारमा चाहिँ हाम्रा युवाहरूलाई यहाँको केही सन्देश छ?
1: म युवाहरूलाई के सन्देश दिन्छु भने हामीले त पुस्ताको पेसालाई, एउटा कम्मरमा बुन्ने पेसालाई हामीले अहिले अलि परिवर्तन ल्याएका छौँ, र अझ युवाहरू त धेरै पढेका छन्, उनीहरूले त अझै यसलाई केही डेभलप गर्न सक्छन्, आफ्ना फ्यामिलीहरू छोडेर, अब आफ्नो नेपाल भूमिलाई छोडेर विदेशमै पैसै पैसा ठुलो त होइन, नेपालमा त्यहाँ जति मेहनत गर्छौँ, 36 डिग्रीमा हामी काम गर्छौँ, त्यति हामीले नेपालमा गर्यो भने अझै राम्रो तरिकाले पेसा यहीँ रहेछ भन्ने मैले देखेको छु। त्यस कारणले युवाहरूलाई सर्वप्रथम त नेपालमै केही गरौँ भन्ने मेरो भनाइ त्यो छ, धेरै सम्भावना छ सर।
0: यहाँको व्यस्त समयका बावजुद पनि समय दिनुभयो, समय र संवाद दुवैको लागि हार्दिक आभार प्रकट गर्दछु।
1: धन्यवाद सर, धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो गाजा अल्लो लगायतका रेसाजन्य कच्चा पदार्थबाट धागो लगायतका कपडाहरू उत्पादन गरेर ती वस्तुहरूको बजारीकरण भ्रमण समेत गर्दै आएको अल्लो बजारका सञ्चालक एवं उद्यमी खडक बोगटी आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
2: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।

0: तिमी हामी शर्मा
1: जति हुन्छ
0: नडराउ न नडराउ
1: कस्तो हिलो मात्र खेलिरहेको

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादक तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन पनि इपानका पदाधिकारीहरूलाई दिनुभयो। त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग व्यवसाय प्रबन्धन र यसमार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुगुका गणेश नेपालीको मृत्यु लगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्ग बहादुर साईले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिवाना बढाउँदैमा कानुन कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरू वर्षमान पुन, यशोदा कुमारी बराल, शाहजन खातुन, आशिका तामाङ, ऐनबहादुर महर, गीता गुरुङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासीहरू सडकमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरी खान सक्ने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न, लागु औषध नियन्त्रणमा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि आजको बैठक सुरु हुनसाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनु भयो। सभामुख टोलप्रसाद अर्यालले समय दिएपछि नेपाली काङ्ग्रेसका सांसद बासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जलनबाट घाइते मुगुका युवा गणेश नेपालीको निधन भएको घटनाबारे छानबिन गर्न माग गर्नुभएको छ। दिवंगत नेपालीलाई श्रद्धाञ्जली दिन आज वीर अस्पताल पुग्नुभएका नेता आङदेम्बेले काम गरेर खाने एक युवालाई उचित वातावरणको अभाव हुँदा यस्तो घटना हुन पुगेको जिकिर गर्नुभयो। उहाँले यसबारे सरकार गम्भीर भई विगतदेखि नै भएका यस्ता घटनाको छानबिन गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले सङ्घीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रति प्रगति सम्बन्धित सांसदलाई फोन नै गरेर जानकारी गराउने व्यवस्था कानुनमा ल्याएको छ। साथै त्यसको साप्ताहिक अनुगमन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट गर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज विभिन्न मन्त्रालयसँगको समन्वयका लागि तोकिएका अधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहले दुवै सङ्घीय संसदमा उठ्ने जनसरोकारका विषयलाई टिपोट र अभिलेखीकरणमा मात्र सीमित नराखी समाधानसम्म पुर्याउने गरी आजदेखि सक्रिय रूपमा काम गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गर्नुभयो। राज्यसभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गरिने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला र विपन्न वर्गको अर्थपूर्ण सहभागिता रहने जानकारी दिँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैङ्गिक सहभागिता र समावेशिता सहितका कार्यक्रमहरू तयार गरिएको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। युद्ध विराम प्रयासको बावजुद गाजामा भएको पछिल्लो इजरायली आक्रमणमा 6 जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सी र स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। इजरायली ड्रोनले मध्य गाजाको नुसिरात शिविरमा प्रहार गरेपछि 2 जनाको मृत्यु भएको र अन्य 4 जनाको यस क्षेत्रका विभिन्न भागमा भएको आक्रमणमा परिमृत्यु भएको हो। गाजाका अस्पतालहरूले आक्रमणमा मृत्यु भएकाहरूको शवको पहिचान भइसकेको जनाएको छ। सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा युएस सेन्ट कमले कमान्डर इन चिफको निर्देशनमा युएस सेन्ट्रल कमान्ड फोर्सहरूले हर्मुजको जलमार्गमा इरान विरुद्ध थप आक्रमण गर्न थालेको बताएको छ। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दि रेडियो नेपालीन आङ छिरिङ लामा शेर्पाने शेरिकेकी साङ्गुर सेन्डोनाङ सिलोन बालेन्द्र साहकी लोक सकुल एम्बी पल्जोर यार्गे जब लाका कितुप ककप जब ताङ जुक्टुन सकुल यार्गे जब सिहिन्दुप सुङवाय लोक देन्दुप सकपा इपान कि कुसाप्तिङ क्या नारिङ सिंहा दरबारला चुङ्गुप थुक्टेतला सिलोन साहकी एम्बी छोङ सकुल यार्गे जबला सङ लोक सकुल यार् खक्सन पोहतुप सुङसुङ सिलोन साहकी एम्बुला लोक देन्दुप ताङ लोक सकुल कि कले मेता जबला इपान कि जकु कोर्तिवाला एम्बी सुङकी खक्सन पो सिउ सुङसुङ सिलोन साहकी लोक सुलोक तेजिन सिंचाई लोनखाङ नेपाल विद्युत प्राधिकरण तेजिन डेलो तुप सोकपा त्योताङ क्यान डिग्ने लाका गोजु तुपसङ इपान कि कुसाप त्योताङ क्यान सुङसुङ प्रतिनिधि सभाकी आरिङ सोग्दुला सोकमितुई मुगुकी गणेश नेपाली नासा गलुप चङकुर नासोक्ला सुङला सुनाङ वाय सोकमितुई गेलखापकी सिचु माडुकु तपकी नेपाली कि रक गलुप सुकुम्बासी त्यो टडिकी गौ तङ रङ्युल लाङ एम्बी मितेवला लाका कितुप ककप जोगौला सुङला सुनाङ सुङ तुग्राङ केने ससिङ लाका कितुप त्योला तुसोला रङ छातेर गौ तुसो तुसोला लोक डपकाले मेता जोगौ तङ थामा नाकपु थोकु लुक्सो न्युङमो जोगौला सुङला सुनाङ सुङ आरिङ सोग्दु गोजुरुङ मे विपक्षी सोकी सोकमितु सिलोन बालेन्द्र साहकी एम्बु तङ ग्याकार पर्की सन्सम कोर्ला सुङ्गुप सुङ्ला टसकी रेकर्ड ने मेता जोगो सुवा जोकिन गोकुल क्यानाङ वाय तुग्राङ क्याने सोकमितुई सुस्ता ताङ दार्चुला ताङ क्यान डेलौ तु सन्सम तेदिन नम्डु सकुलकी कोर्ला सुङकी सलु जोगौला सुवा जाकनाङ वाय राष्ट्रिय सभाकी आरिङ सोग्दुला सोकमितुई रक चेतुला हुर्था क्याउ मुगुकी गणेश नेपाली नासा गोलुप कोर्ला तामिया ट्याङ्बु सचेगोला सुङला सुवाय सोकमितुई तामिया ट्याङ्बु सचेने दोषी त्योला ठिम तोङ्गोला सुङताङ क्यान सुवाजाङ वाय राष्ट्रिय सभाकी आरिङ सोग्दुला सोकमितुई टिउ टिवाकी लेन ग्याक्नाङिन अम्पुम पेजा तेदिन चिसोक सुङ्क्योप लोनपो सीताबादीकी मैनावारी चुङ्गु तुसोला अम्पुम त्योला ताङ पुम्पेसा त्योला कितुप ख्यापड मेता जबला सुङकी ठिम जब लाका गोजु ताङ सुङकी ग्यालखप नाङ्गी दासा तेरिला महिनावारी कोर्ला लेन ख्यापेल कितुप ल्यारिम जिन्क्यङ कि वाउ ख्यान्तोक नाङसुङ तुग्राङ क्याने सिलोन बालेन्द्र साहकी छोक्ने ठिम डिक्ठिम तेजिन सिथु कोर्की लोनपु सोभिता गौतम कि ग्यालयोङ दलित सक्पी पल्जोर लोङितोङ गेचुग्या चिक ताङ गेचुग्या निकी लोखोर प्रतिवेदन आरिङ सक्दुला ज्याकनाङसुङ राष्ट्रिय सभाकी आरिङ सक्दुला चिख्याप नारायण प्रसाद धालकी सिङजिन ल्याकुङ तेमा वाउ विधेयक प्रमाणीकरण कोर्की पत्रकी कोर्ला सोग्दुला ख्यान्थोक नाङ्गुप सेन वाय तुरङ क्याने राष्ट्रिय सभाकी आरिङ सोग्दुला सोकमितुई टिउ टिवाकी लेन ग्याक नाङ्गिन कृषि तेजिन नाटुक लोनपो गीता चौधरीकी अम्पुम आदिवासी जनजाति मधेसी दलित तङ याला खालक स्वरूप तुई वंशा तेन्तेन कि गो तङ खोङतुई सोकसुक तेन्तेन कि गोला सुङला सुनाङ वाय सिङजिन रामचन्द्र पौडेलकी विधेयक जी थाकचोत क्या नाङ वाय सिङजिन पौडेलकी सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक नितोङ गेचुग्यासुम सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक नितोङ गेचुग्यासुम सहकारी विधेयक नितोङ गेचुग्यासुम ताङ ठोटेन विज्ञान प्रतिष्ठान कोर्की केही नेपाल ऐनलाई गृह जब विधेयक नितोङ गेचुग्यासुम दाङ थाकचोत क्या नाङ्गुप सिङजिन ल्याकुङकी सुङसेपा रितेश कुमार साकेकी ख्यापेल क्याउ विज्ञप्तिलाई सेन वाय सङ्घीय टोसकी सग्दुने थाकचोत चुङ्ने थाकचोत कि तन्दोकला ती विधेयक दाङराङ सिङजिन ल्याखुङला सिगेपु सेन वाय सिङने क्योन्फोकु मुगुकी ज्वन्दा गणेश नेपाली वीर म्यानखाङला मेन्जुकी रिम्बाला नासागन वाय नासागुलुप नेपालीकी दाङ खोरे जुला मेगेप्सीमा क्योन्फोङने मेन्जु कितुप रिम्बाला नासागुलुप वीर म्यानखाङकी सुङसेपा डाक्टर प्रकाश बुढाथोकीकी ख्यान्तोक नाङ्गुपिन गेछा टुक्सु जो मेसिङने मेता गलुप नेपालीकी ग्याकर खुर्ने डप्टरि क्याउसिनाङ खोङकी नेताङ नन्देउ तुप्तपकी आइसियु ने थेन्दु म्याङ्गुला म्यानपातुई टोङ्गु नाङ्गुभिन तुग्राङ क्याने गोकर्णेश्वर टोङ्केर ओडा आङजी माकालबारीला आरिङटोप्ला अक्सिजन सिलिन्डर विस्फोट गर्ने गोकर्णेश्वर टोङ्केर ओडा आङगे माकालबारीकी लो सिप्चु स्याचिकी विष्णु थापा नासागलु सेन वाय लोबजुङ तेदिन सिर्मु लोनखाङकी ए लेभल सिबिएसई आइबिडिपी दोके सिगेलकी ल्यारिम्त्यो लोनखाङकी अनुमति माल क्याने झिन्क्याङ कितुप लोन लोबजुङ सोकपातिवाला ठिम तङ्गुप सेन वाय गलुप जलाकपी छेर्मु लोनसोकी सिगेलजाङ क्यान डेलो जाङने झिन्क्याङ क्यान ओतुप लोबजुङ ल्यारिम ग्याछेन पो जब ताङ नियमनला फेन्छेन पो जबला सिगेल लोनखाङ ल्यारिम नियमावली निङितोङ गेचु ग्यास सुम स्वीकृत क्यासीमा लोनखाङकी ठिम टडिक लक्लेन तम्बु जोइन लोब्जुङ तेदिन सिर्मु लोनखाङकी उपसचिव कृष्ण चन्द्र पोखरेलकी लोब्जुङ सक्पी लोनखाङकी अनुमति माला क्याने दुकै ल्यारिम जिङक्योङ क्यान हो दुप्तपकी ठिम टडी कोर्ला याङलुङ ख्यान्तोक बिन्दुक सुङसुङ लोनखाङकी अनुमति माला क्याने चिगेलकी लोब्जुङ ल्यारिम जिङक्योङ कि हो दुप लोब्जुङ सक्पा कोर्ला ख्यान्तोक वासिङ यमा सुम नाङला टिने लोनखाङला लेन तोङगुप्ला ड्यालो हो दुप तेरिला सुवाए कृषि तेजिन नाटुङ लोनपो गीता चौधरीकी लोनखाङ नङ्गी छकपा तेरिकी तेजिन जन्दा त्योला लाका कितुप ककप जङदर तेजिन भोलुन्टियर कितुप ककप गेसा जपला लाका गोजुगौला निर्देशन नाङवाए कृषि तेजिन नाटुङ लोनखाङला हारिङ नेपाल कृषि अनुसन्धान परिषद दुग्ध विकास संस्थान जडीबुटी जप तेजिन जल तेजिन मौसम विज्ञान विभाग दके छोकपी चोतङक्यान चुङ्गुप टोङगुला खोङकी तन्दी सुङला जन्दातुई रेवा तुप्तपकी तिनङसिन लाका कि हो सुङसुङ लोनपो चौधरीकी लोनखाङ नङ्गी छकपा तेरिला दि लोला दिलो नाङलारङ जन्दा मिरा चोला लाका तेरुबिन तङ जङदर तेरुबिन सिरुप कोर्ला लाकी छर्सी झोने लोनखाङलाई पेस कितुब्ला निर्देशन नाङ्गुप सेनवाए सार्वजनिक लेखा छोकपी छोकदुकी बेरुजु कोर्ला लोब्जुङ कितुब्ला उपसमिति ङ जोनवाए छोकपी हारिङदेउ छोकदोला राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपसमिति सुम्की गोठित एमाले तङ राप्रपाकी रापरपाला उपसमिति रेरेकी गोठित किजितुप गनवाए सक्दुला छोकमितुई बेरुजु तेरिकी पिर्मी कोरताङ तेरिताङ क्यान डेलो तुप कोरि दुप्तपकी उपसमितिलाई युङसोकला गेछा सुम्चु सोहासुम हम्पुम गोठित ताङ छोकसुक तेन्तेनकी गोला सुगेप नाङसुङ सक्दुला छोकपी छोकसो भरत बहादुर खड्काकी तन्दा ट्याङ्गा खरब दिन ताङ अरब टुक्चु अरब ङपचु ङा ङा ट्याङ्गा बेरुजु हो तुप्ताङ ती टडी कितुब्ला पल्जोर अनुशासन तेजिन सिचु यार गेजोगो खाक्सेन्पो हो तुप सुङसुङ छोकसो खड्का कि छोकपी लोची कि तुसोला सो बेरुजु फर्चौट गलुप इन सिरुप कोर्ला न्याम्सिप क्याने वित्तीय सुशासनलाई फेन्सेन्पो जोगो खाक्सेन्पो हो तुप सुङसुङ लाका कितुप्ला अमेरिका टोङ्गी सिंह ट्याङ्गा लाउ क्योनला मिरा चिक्ला जिम्वाए जिम्बुमी कपिलवस्तु जोङखी बान गङ्गा टोङ्केर ओडा आङ ग्या देतुप लो सुम्चु सुहाङकी माधव अर्याल हिन्दुप सेनवाए माधव कि अमेरिका टोङ्गी सिंह मिरा चिकिलाने ट्याङ्गा बुम सुम लाने टोने गलुप खम्चुकी शिला काठमाडौँ अपराध अनुसन्धान ल्याखुङ टेकुने लक्लेन क्याउ कोर्सुङ मक्मिकी खोङला जिम्बुइन खोङला तन्दा न्याम्सिप तेजिन थिम तोङ्गुप्ला जोङखी कोर्सुङ मक्मी ल्याखुङ तङ्गुप सेनवाए ट्राफिक कोर्सुङ मक्मिकी गलुप छुजो निसुजी नाङला गाडी तङ्गुप मि तोङ नि ताङ सै ङ ताङ सुम्चु सोहाङला जिम्ने ठिम ताङवाए तितेमा सुङला ट्याङ्गा बुम चुर्गु ताङ तोङ दिन्छु थोन दिन ग्याठल दु सेनवाए काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ मक्मी ल्याखुङ्गी सेतुप नङसिङ छाङारेक थुने गाडी तङ्गुप ठिमकी खप्तेला राइड सेयरिङ एप थोकु ट्राफिक लाइट मिस्यु ताङ गाडी स्पिडला तङ्गुप तेवला ठिम तङ्गुप हिन धुग्राङ क्याने ट्राफिक लेन मिस्यु काङथेप दासाला हर्न तङ्गुप काङथेप दासाला गाडी जाङने पार्किङ कितुप ट्राफिक टिम मिसिउतिवाला टिम तङ्गुप सेनवाए रेडियो नेपालले आरिङकी सेरिके कि साङ्गिर डुप्सुङ थुचिसे
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोकेतम्बा गुन्मा छै लाका ख्याउ थाक्रिङ ग्याङसिङ्गी यार्केला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा कि लोक्युकी लेकेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो सम्बाकी लक्ष्य ओतो ग्याङसिङ सेब्जी निरी खेलेन चिक्दाहीन थाक्रिङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यार्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
3: कोशी प्रदेशमा
4: भेडेटार धनकुटा
3: आइतबारे इलाम
4: पत्ताले डाँडा सोलुखुम्बु
3: र सिलौटी डाँडा पाँच थर
4: मधेश प्रदेशमा
3: जितपुर बारा
4: र गौरी डाँडा महोत्तरी
3: बागमती प्रदेशमा
4: खुमलटार ललितपुर
3: सिमभन्ज्याङ मकवानपुर
4: र चरीकोट दोलखा
3: गण्डकी प्रदेशमा
4: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
3: दुर्लुङकोट पर्वत
4: पोखरा कास्की
3: जोमसोम मुस्ताङ
4: र बन्दीपुर तनहुँ
3: लुम्बिनी प्रदेशमा
4: सात दोबाटो रोल्पा
3: बगनास काली पाल्पा
4: रेसुङ्गा गुल्मी
3: अनि हेमन्तपुर र चौपट्टा दाङ
4: कर्णाली प्रदेशमा
3: सिमीकोट हुम्ला
4: खलङ्गा जुम्ला
3: मानमा कालीकोट,
4: मुर्माटप मुगु,
3: जुफाल डोल्पा,
4: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम,
3: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
4: सुदूर पश्चिम प्रदेशमा
3: बुढीतोला कैलाली,
4: खोडपे बैतडी,
3: छापरी दार्चुला,
4: हेमन्तबाडा बजाङ,
3: उडीतोला डोटी
4: र काला जाग्रा पोरखे गढी बाजुरा।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हजुर, सिबिक एकता सुर तनवार सुर कार्यक्रम हामै तनवार दिनखनि ठिक 4:15 बजे सुको सुनै नै बिर्स्या है। ढोक गरिनु साथीलक सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिको बसिधर्न सिब्बे साथीलखलाई दनुवार भाषा कार्यक्रम हामै दनुवारमा स्वागत रहेछ। कार्यक्रममा मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार उपस्थित भइसिधारेनु। साथीलक किना रचे खबर सञ्चे रचे सिब्बे जना पक्कै पनि सञ्चे सकुशल रचे बाजदार आशा गर्छु। यदि बैके भने पनि यसनक गर्मी मौसममा आफ्नो स्वास्थ्य भने एकदम ख्याल गर है। गर्मी मौसममा खाइलार पिलार सुको लाइलार लुगा त सुको यतै काम स्वास्थ्य लागि चाहिँ एकदमै पनि विचार गरेको मात्र हामी बार निस्के पर्छ। रेडियो प्रेमी साथी लग तोलखलाई थानेर यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल मिडियम वेभ सँगै देशै भरि रहल एफएम ब्यान्ड 98.3 MHz एकैचोटि सुनै पारे भने www.radionepal.gov.np तसु psbnepal.gov.np सहित online.com रेडियो नेपाल एप सँगै रेडियो नेपाल फेसबुक पेजमा सुरा संसार भरि सुनै पारे। साथी लग आज मै कुनै पाउना भने लिकु आइले किन तर मै समय सन्दर्भ अनुसार विषय वस्तुमा कुरोकानी करेले भने उपस्थित भइरिनु। आजक विषय वस्तु बोल्ने बर्खा महिना लागिरेली तोलखलाई थानेर छि ओटकेले यी महिनालाई दिठाकु एनक समयले दिठाकु असार साउन र भदौसम्म त एकदमै पनि चिसो मौसम भन्दा पनि एकदमै पानी कर्ते खनिता धेरै ठाउँमा चाहिँ असर पुरालार तसुको कटका ठाउँमा राम्रो कटका ठाउँमा नै राम्रो पनि अखलार उनको विपत्ति लग पनि आइला कुन समयमा उठकेले यी विषयमा हामी कुरो गर्छौँ। हजुर, बित्लो समयमा बर्खाक समयमा धेरै नै विनाशक लकीको हामी हरेक ठाउँ मानुसे भने यी बर्खाक समयमा विपदक बाटे आई पर्लार नोक्सानक बाटे बचेले धेरै ध्यान दिए पर्सिक बल्लार कुरोमा आज हामी कुरो गर्छौँ। उठकेले आज कार्यक्रममा भने हामी विपद बोल्ल किन यी कछि कनिकु आइछि एना बाटे बचेले किन किन करे पर्सिक उसे बारेमा कुरो गर्छौँ। कार्यक्रम भने लास्टसम्म सुन है। विपदक बारेमा कुरो करे भन्दा पहिला एकता गीत सुनौ तसो हामी विषय वस्तुमा लाग्छौ है।

0: हजुर, यी एकदमै सुमधुर स्वरमा बालगीत पाछु तोलखले कार्यक्रममा स्वागत रहेछ। साथी लग यतका बेला तोलखे पक्कै पनि मनिस अनि खाएको गर्मीमा चिसो हावा फ्यान अगाडि अथवा बार कचिता कचिता शीतल रचिक चिसो रचिक उयो खोजेको बसी धरेले हे कार्यक्रम सुनेको भए पक्कै पनि आशा गर्छु हामीलाई साथी धरेले। हजुर, आज हामी कुरो गर्दिरहेछु, मै त सुरु गर्दिरहेछु विपत्ति बारेमा। विपत्ति बोल मानसिक जीवन सम्पत्ति वातावरण तसु समाजमा बर्की नाश पुर्याला प्राकृतिक अथवा मानुष निकाल्ने घटना भएको बुझाइ। भुइँचाल, बाढी, पैरा, डढेलो, आँधी बेरी, महामारी तसु थरी थरी घटना लग्ने विपत्ति उदाहरण हो। नेपाल ठिकै भौगोलिक रूपमा संवेदनशील देशमा पनि विपत्ति खतरा बर्के अखिको यी बारेमा जनचेतना भने एकदम चैरेली। हजुर, विपत्ति काई कछि आइछिक बाल्ला नै अक्षिक ओटकेले विपत्ति पाछे मात्रै भोइ विपत्ति आगुने तयारी करे पर्छ। परिवारक सदस्य लखले आपतकालीन अवस्थामा पनि जानकारी दिलार, जोगलार, ठाउँ चिनीको प्राथमिक जाँच गर्लार, सामग्री दि ठिक पारिको ढरलार, तसु स्थानीय निकै चालालार विपद व्यवस्थापन कार्यक्रममा हखला ठिके कामलग पनि चुटे करेले सहयोग पुग्छ। प्राकृतिक स्रोत जथाभावी चाल्या वन विनाश करे जतै प्या उतै जनीको प्या उन्निके बस्लार बस्ती बढ्ती जैला कारण प्रदूषण विपत्ति खतरा बढी धरले। ओटकेले वातावरण जोग्याले बिरुवा रोपलार तसुको पाछु सम्मक विकासक लागि करलार कामलग आगो धरे पर्छ। हरेक मानुषे आफ्नै जिम्मेवारी बुझेको सचेत व्यवहार अपनानेमा विपत्तिक बाटी हखलार नाश धेरै हदसम्म चुटेका पारे है। हजुर, विपत्ति पुरा रूपमा रोकै नै पार्नु पनि सही तरिकै सचेतना तसु समूहमै प्रयास गरेको एक प्रभावले पनि चुटे गरे पारे। जोगलार समाज बान्यालय विपद व्यवस्थापन बारे ज्ञान सिप तसु जनचेतना हरेक मानुषमा अखै पर्छ। सचेत मानुषले जोगलार समाज बालार भावनाक सँगै विपत्ति व्यवस्थापनमा योगदान दिए पर्छ। साथी लग यी बारेमा हामी कुरो कर्ती गर्छौ। हामी कुरो गर्दै रहेछौ विपत्ति बारेमा। हजुर, विपत्ति व्यवस्थापन समूह भूमिका एकदमै बर्के हक्सी। भुइँचाल, बाढी, पैरा, आगी, डढेलो तसो अर्को प्राकृतिक वा अर्को मानुष निकालार विपत्ति बाटे अखलार नाश चुटे करेले समुदाय स्तरमा जनचेतना भने बढ्या पर्छ। सचेत तसु ठिक अख्ल समुदाय विपत्ति समयमा छिटो तसु सोलारी जानकारी पनि दिए पार्छ। हजुर, समुदायमा विपत्ति बारे जनचेतना फैल्याले थरी थरी कार्यक्रम चाल्या पारे है। स्कुल, टोल, विकास समिति, बटन्या क्लब तसु स्थानीय संघ संस्थाबाट जनचेतना पनि सहित गोष्ठी, तालिम तसु छलफल कार्यक्रम आयोजना गरे पर्छ। यिनको कार्यक्रममा विपत्ति खतरा जोगलार उपाय तसु आपतकालीन अवस्था व्यवस्थापन बारे पनि जानकारी दिलार गर्छ। ओस्निके विपत्ति बारे अभ्यास चालाको समुदायक सदस्य लखले आपतकालीन अवस्थामा कनिको जोगलार बालारसिप पनि सिक्या पारे। पोस्टर, पर्चा, सूचना बोर्ड, स्थानीय रेडियो, सामाजिक सञ्जाल तसु बाटमा देखालार नाटक ठिके माध्यम चालाको पनि जन चेतना फैला पारे। स्थानीय तहै खतरा हखला ठाउँ चिनीको मानुषले समयमै जानकारी कार्य पर्छ। समुदायमा स्वयं सेवक समूह गठन गरेको प्राथमिक जाँच, उद्धार तसु राहत व्यवस्थापन बारे पनि तालिम दिए पर्छ। यही विपत्ति समयमा समुदायले आफ्नैमा भर पर्लार बनेले सहयोग पुग्छ क्या। विपत्ति बाटे नोक्सान नै कार्यालय समुदाय स्तरमा सचेतना सेब्बे भन्दा सोलारी उपाय हो। समुदायिक सेब्बे वर्ग उमेर समूह सक्रिय सहभागिता बाटे जोगलार बलियो तसु विपत्ति लडे पार्लार समाज बाने पारै। हजुर, विपत्तिक समयमा समुदाय स्तरमा करलार उद्धार कामे मानुषक जीवन बच्या तसु नाश चुटे करेले बर्के भूमिका खेलाछ। भुइँचाल, बाढी, पैरा तसु आगी वा अर्को विपत्तिक बेला सरकारी निकाय तसु सुरक्षा निकाय एकदमै पनि पारैसम्म नै लागे पर्छ। यनक अवस्थामा स्थानीय समुदाय नै पहिला उद्धार करलार बन्ला रकीको उद्धार कामक सही ज्ञान तसु समन्वय चाहिँ चैछि गए। हजुर, सेब्बे भन्दा पहिला विपत्ति घटना हख्नेसो प्रभावित ठाउँ जुन रचिक ऊ अवस्था बारेमा चाँडो जानकारी जम्मा गरे पर्छ क्या। घाइते बेपत्ता हख्ल तसु खतरामा पर्ल मानुष लग चिनीको उद्धार करलार तोकै पर्छ। समुदायमा गठन गर्ल स्वयं सेवक समूह बटन्या क्लब तसु स्थानीय बुजुर्ग लखे पनि समन्वय गरेको उद्धार गरे पारे। हजुर, उद्धार कर्ते भने आफ्नै जोगै एकदम आवश्यक रहेछ है। नै जोगलार भवन पैरा जिया पार्लार तसुको आगी लाग्ला ठाउँमा होसियारी अप्न्या पर्छ। हखल स्रोत साधन चालाको घाइते तसु खतरामा पर्ल मानुषलाई जोगलार ठाउँमा साह्रै पर्छ। तसु चैनेमा प्राथमिक जाँच गराएको नजिकको स्वास्थ्य संस्थामा पाठ्या पर्छ। हजुर, एकदमै राम्रो कुरो गर्दिरहेछु म। आशा गर्छु तोलहलाई पनि विपत्ति बाटे बचेलाई चाहिँ एकदमै अप्ठ्यारो ठाउँमा भिर पैरा छेउछाउमा लरी किनारा छेउछाउमा रचे भने एकदमै विचार गरेको बसे पछि किनको समयमा भए बर्खा लागिरहेली पानी कहनु बर्के पर्छ कहन चुट्ने पर्छ। तैपनि हामी भने पहिले सो नै होसियार चाहिँ हो है आवश्यक। यी बारेमा म कुरो गर्ती गर्छु। अग्निको लागि पनि तोलह माझमा एकता सचेतनामूलक सन्देश सुनौ। तसो यी पाछे फेरि मै उपस्थित हकिहाल्छु। कार्यक्रम भने सुन्ती गर।
1: डेङ्गु रोगबारे राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सुसञ्चार केन्द्र जरुरी सूचना।
2: डेङ्गु रोग लामखुट्टे कप्टीकु लाग्ला रोग हो। इसे रोगक लक्षण लग एनक हखै पार्छि।
1: एक्कासी बेसको ज्वरो आइलार,
2: टाउको बाठालार,
1: वाक वाक लाग्लार,
2: ओका तखलार,
1: जिउमा बिमिरा आइलार,
2: डेङ्गु रोग रोकथाम करलार उपाय लग।
1: लामखुट्टे कप्टला बाटे बचेलै नाबो बाउला अक्ला लुगा लाइलार, तसु पारेसम्म लामखुट्टे भगालार औषधि लग चालाय पर्छि।
2: घर एर्सा ओर्सा सफा सुग्गर धरै पर्छि। डेङ्गु सार्लार लामखुट्टे सुग्गर पानीमा बस्ला रखेको पानी जमै पार्लार, फुट्ल भाँडाकुँडा सिसी बोतल कप पुरानो टाइल ठिके सामान लग छोपिकु धरै पर्छि। ओस्निके कुलर फुल धरलार भाँडा लखक पनि सधौँ पानी फेरै पर्छि।
1: पारैसम्म झुल भिटर सुटै पर्छि।
2: पानी ट्याङ्कीले बिर्को लाइकु धरै पर्छि।
1: डेङ्गु रोगक शंका लाग्नेमा चारो नजिकै स्वास्थ्य संस्थामा सम्पर्क गराएपछि।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तसु संचार केन्द्र।
0: यी सन्देश पाछे फेरि पनि कार्यक्रममा स्वागत रहेछ। तोलग अग्नि सुन्ती रहेछ रेडियो नेपाल, जुन चाहिँ सार्वजनिक सेवा प्रसारण हाम्रो सिंहदरबारबाट प्रसारण अखलार केन्द्रीय प्रसारण कार्यक्रम रेडियो नेपालबाट सुन्ती रहेछ। तोलेखे हामै दनुवार दनवारी भाषामा हामी कुरो गर्दैछौँ र हामी भने थानेर चाहिँ हाम्रो जातिक मान्छेलाई झन् धेरै जस्तो लरी कछाडक छेउछाउमा बस्छ, माछु मारीको खाइछ बाछ भई ओटकेले एनक छेउछाउमा बस्लार, भिर पैराक छेउछाउमा बस्लार, पहाडी एरियामा बस्लार हामी दनुवार दुने जातिलाई भने यसको बर्खाको समयमा भने पहिल्यै सुने विचार पुर्या पर्छ, होसियारी अपना पर्छ। गोटकेले आज हामी विपत्ति बारेमा कुरो गर्दैछौँ, बाँकी कुरो पनि सुनो है। त्यो समुदाय पुलिस, सशस्त्र पुलिस, नेपाली सेना, स्वास्थ्य ठाउँमा काम गर्ला तसु स्थानीय सरकारक सँगै लगातार सम्पर्क तसु समन्वय गरे पर्छ। उद्धार कामलाई सोलारी बानालाई सूचना लिलार दिलार, राहत सामग्री व्यवस्थापन तसु अस्थायी बस्ला ठाउँ पनि व्यवस्था पनि गरे पर्छ। उभन्दा अगाडि धेरै जसो एनक भोगी सिद्धालार परिस्थितिमा ऊ ठाउँलाई चिनेको चाहिँ हामी यिनको व्यवस्था चाहिँ गरेपछि है। हरेक कुरो जाँच पछि प्रभावित मानुस लखलाई खाइलार पिलार पानी तसु स्वास्थ्य सेवा तसु मनोसामाजिक सहयोग सहित मिलादेलाई समुदाय सहयोग गरे पर्छ क्या। यससँगै भविष्यमा एनक विपत्ति सँगै जुधेलै लगातार तालिम अभ्यास तसु विपद तयारी कार्यक्रम समुदाय चाल्या पर्छ, जुन हामी विभिन्न हाम्रो ठाउँ ठाउँमा चाहिँ एनक कार्यक्रम पनि चाला ढलर छ। हामी सामाजिक सञ्जाल फेसबुकबाट पनि देखि ढलर छौँ, धेरै ठाउँमा चाहिँ एनक एकता सचेतना कार्यक्रम र पनि चाला ढरले अघि आई ढरले हामी पोस्ट गर्न पनि देख्छौँ भाइ। अब कुनै लेखलाई रचना रचेक भने पनि उसै लेखकबाट पनि धेरै कुरो चाहिँ हामी ले पार्छौँ नि त भाइ। उयो एउटा पोजिटिभ कुरो लग उनीहरूको सोलारी सोलारी पोइन्ट लग हामी चाहिँ लिखु चाहिँ हाम्रो आफ्नै जीवनमा लागू गरे पर्छ कि। अब यस्तोको अवस्थामा मै रहेछु यी बेला चाहिँ एनको गरे पर्छ खै है, बालार कुरो चाहिँ हामी विचार गरे पर्छ। यससँगै विपदक समयमा सामुदायिक एकता अथवा समन्वय तसु सही व्यवस्था पनि उद्धार कामलाई सफल बनाछ के। समयमै कर्ल सामूहिक प्रयासले धेरै नै अमूल्य जीवन बचियालाई तसु नाश चुटे कार्यालय पनि सहयोग पुग्छ। ओटकेले नेपालक भिन्न भिन्न समुदायमा विपदक समयमा एक अर्कोलाई सहयोग कर्लार बलियो परम्परा रहेछ। आधुनिक प्रविधि तसु उद्धार सामग्री पहुँच नयाँ समयमा पनि मानुषी सामूहिक प्रयास एक आपसमा सहयोग तसु स्थानीय ज्ञानक आधारमा पनि विपत्तिसँगै जुट्दै आइरहेले यी परम्परा गत शैलीगत आज पनि समुदाय स्तरमा विशेष मानन्छ। एनक अवस्थामा तुई कुन मुई कुन बालार भएकी हरेक पक्ष लखलाई चाहिँ हामी दिथ्या पर्छ। विपदक समयमा गाउँ घरक मानुस लग सामूहिक रूपमा जुटिकु उनका मानुसक उद्धार करलार चलन पनि रचिने। बाढी पहिरा वा आगी लाग्दै छिमेकी लग उयो बेला घटना अख्ला ठाउँमा पुगेको मानुस वस्तु भाव तसु चैलार सामान जोगला ठाउँमा सार्लार कर्तेरला भने एनक खालक सहयोग भाव नै हरेक अप्ठ्यारो समयमा धेरै जीवन बचियालाई सहयोग पुगिरहेको पनि हामी देखि धरे। पहाडी तसु गाउँ ठाउँमा एकदमै पनि डोको नम्की बाँस तसु स्थानीय रूपमा आफ्ला सामान चालाको घाइते मानुसले जोगला ठाउँमा स्वास्थ्य संस्थासम्म पुरालार सामुदायिक श्रम दानक बाटे बाट खुलालार, अस्थायी पुल बानालार, तसु नासकल घर बानालार अभ्यास पनि परम्परागत उद्धार सांस्कृतिक एकता भाग हो, जुन हामी आफ्नै गाउँ गाउँमा पनि एनक सहयोगी भावना चाहिँ सहयोगी थरी थरी संस्थालाई पनि आइरहेको देखिधरेले। हजुर, विपदक बेला चाहिँ सामुदायिक बुजुर्ग स्थानीय बुजुर्ग तसुको परम्परागत नेतृत्व कर्लार सूचना दिलार समन्वय तसु निर्णय प्रक्रियामा चाहिँ विशेष भूमिका खेला छ के ओलखक अनुभव तसु स्थानीय भूगोल बारे ज्ञाने उद्धार कामलाई सोलारी बान्या सहयोग पुग्छ यससँगै परम्परागत शैलीगत मात्र पुरा नयाँ पार्छ उत्केले आधुनिक विपद व्यवस्थापन ज्ञान प्राथमिक जाँच खोज तसु उद्धार तालिम सँगै परम्परागत सिपलाई जोडे पर्छ यही सामुदायिक उद्धार क्षमता पनि अझ बलियो बना उत्केले एनाको समयमा समुदायमा रहल एक अर्कोलाई कर्ला सहयोग काम तसु सामूहिक समूहमै कर्लार एकता जिम्मेवारी परम्परागत संस्कृतिलाई जोगालार तसु बढ्या पनि पारे एनाको सोलारी अभ्यासले समुदायलाई अझै सुरक्षित बलियो तसुको विपदक सँगै जुधै पार्लार बानियालाई सहयोग गर्छ अब भने कार्यक्रममा अर्को एउटा गीत लहग माझमा

0: इसोलारी गीत बाँचे कार्यक्रममा फेरि पनि स्वागत रहेछ। अब पनि म बाँकी कुरोलो गर्छु किन बोल्दै खानी चाहिँ विपदमा हामी धेरै थरी समस्यामा पनि पर्लाउँछौँ। कतै किनाकर लार बालार पनि सोचमा पनि नयाँ कि अब हतार हतार मन आँख तल एकदमै उनको अवस्था आएको छ कि उठकेले ऊभन्दा अगाडि नै हामी चाहिँ विचार पुर्या पर्छ बाँकी यी कुरो गरिदिरहेछौँ। आज कानु उद्धार काममा ड्रोन, मोबाइल, संचार प्रणाली, जिपिएस, सेटेलाइट प्रविधि तसु डिजिटल नक्सा चाल्यालाई बढ्दै जरिले थानेर ड्रोनकबाट एकदमै दुर्गम तसो खतरा आखल ठाउँ दिठाको प्रभावित मानसिक अवस्था बारे उही बेला जानकारी पाए पारे यही उद्धार टोलीलाई सही ठाउँमा चाँडो पुगे सहयोग पनि गर्छ। मोबाइल फोन सामाजिक सञ्जाल तसो इन्टरनेटकबाट विपद बारे जानकारी सूचना चाँडो लिलार दिलार करे पारे जुन अख्नि पनि हामीलाई स्निकै अवस्था रहेछ भने मोबाइलमा म्यासेज पनि आइछ भाइ अबको यी दिनमा चाहिँ एकदमै गर्मी बढ्छ यी दिनमा चाहिँ एकदमै होसियारी अपनाए पर्छ अबको एटका दिन चाहिँ बर्के पानी पर्छ यहाँबाट चाहिँ कुन पनि बार नै निस्के यात्रा नै गरे बेला सूचनालाई पनि आइचिन् त्यो यी कारणले यी एनक चिज चाहिँ हामीलाई धेरै होसियारी पनि बाना धरले के उठकेले आपतकालीन सन्देश मौसम पहिला कलर अनुमान तसु खतरा चेतावनी समुदायलाई जोगेले सहयोग पुर्याएर पुगिधर्छ पनि जिपिएस तसुको डिजिटल नक्सा चलाएको उद्धार टोलीलाई प्रभावित ठाउँ चिने तसु जोगलार बाद छानेलाई पनि सजिलो बनाछ यही नै गर्ते उठकेले प्रविधि चालालार जमानामा पनि प्रविधि मात्रै नै पुग्छ क्या नि साथीलाई एकरक सही तरिकै चाल्या पार्लार मानुस पनि चैछि जिना प्या झनीको प्या उनीको चलान त झन् उल्टो असर परे पार्छ के किनले भने जुन जानकारीको लागि जुन हामी कुरो थाहा पाएले ज्ञान पाएले चाहिँ चलाछौँ तर ओहर सदुपयोग चाहिँ नै राम्रो तरिकै भैलि भने नैजानेको गरिन भने त उल्टो असर परिलिङ दुबै कतै किना बाला किच्छु अनभिज्ञ छौँ नि त हामी उठकेले सही तरिकै पनि चाल्या जानै पर्छ उठकेले समुदायक सदस्य लखले आपतकालीन सूचना सिस्टम मोबाइल एप दसैँको प्राथमिक जाँच अंश जाँचक बारेमा तालिम दिए पर्छ स्थानीय स्तरमा प्रविधि चाला बारे जनचेतना बढाएको विपदक समयमा सोलारी उद्धार पनि गरे पारे के हरेक विपदक समयमा आधुनिक प्रविधि उद्धार शैली मानुसक जीवन बच्या तसो नाश चुटे करेले बर्के योगदान पुर्याएर लिबालार कुरो थानेर छ प्रविधि एकदमै दक्ष बलियो भई तसु समुदायको सहभागिता पनि उद्धार कामले अझै सोलारी बान्या पार्छ उत्केले प्रविधि सही तरिकै चाल्या तसो विपदक तयारी समुदाय स्तरमै पहिल्यै सोने गरे पर्छ एटका कुरो चाहिँ एकदमै पनि ध्यान दिएको बसिधर बाँच्छुमै अर्को र चाहिँ विपदे मानुसक जीवनमा सम्पत्ति तसु वातावरणमा बर्के नाश पुर्याउने घटना हो एकदमै पनि हेनक आपतकालीन अवस्थामा यी विपद बल्ल कुनलाई घन्टी बाजाको सूचना दिएको आइलार कुरो भइन् त भाइ तैपनि मौसममा भर पर्ला रहेको यी अनुसार चाहिँ हामी पहिला नै तयारी अवस्थामा बसै पर्छ क्या भुइँचाल बाढी पहिरा आगी हावाहुरी सहित विपदक समयमा प्रभावित मानुसक चाहिँ खोज तसो उद्धार काम एकदम विशेषक थाहा खोज तसो उद्धार कामले सोलारी जोकलार तसु चारो बान्यालाई थरी थरी सामग्री तसो मेसिन पनि चलाछ एनक सामान सही ढङ्गै चलाएको धेरै मानसिक ज्यान बच्या तसु थप नाश हखे बाटे रोकेले पनि सहयोग गर्छ यमा पनि खोजलार तसो उद्धार काममा सबैभन्दा पहिला उद्धार कर्लार सुरक्षामा भने ध्यान दिए पर्छ है ओक्रक लागि सुरक्षा हेलमेट पन्जा जोगलार जुत्ता माग तसु जोगलार चस्मा चालालार पर्छ यी सामाने उद्धार कर्लार दुर्घटना तसु चोट लाग्लार बाटे जोग्याले पनि सहयोग गर्छ साथीलग आफ्नै एकदमै पनि सही ठाउँमा रहेछ भने त डर पीर चिन्ता खै तर पनि एनक अवस्थामा म सहयोगी भावना रहेछु मै गरे पर्छु सहयोग गरेपछि बलार भावना रहेछ पनि एनक चिज पनि सुरक्षित तरिकै पहिल्यै नै तयारी अवस्थामा धर बाँच्छु मै हजुर हजुर यी बारेमा मै कुरो गर्छु नै अब भने अर्को एकता सन्देश सुनो सन्देश पाछे कार्यक्रममा फेरि मै उपस्थित भइनिहाल्छु
1: बजारमा नयाँ गीत
0: बोई नेपाल टेलिकमक भिन्न भिन्न सेवाक अफर लग सस्तो नि धेरै सस्तोमा किनै पर्नेमा स्टार 1415 ह्यास डायल करे पर्लार खैको उही अखिको कण्ठ पारिधर ल
1: हो र डाया
0: ओत्का मात्रै हो र भाइ नेपाल टेलिकमे बेला बेलामा आनलार थरी थरी अफरक बारेमा थाहा प्यालै सुरा स्टार 1415 ह्यास डायल करे पर्लार खैको नि तु
2: 1415
1: मलाई सुधा कण्ठे भैरी डाया
0: नेपाल टेलिकम राष्ट्रको संचार यसमा सोलारी सन्देश पाछे फेरि पनि स्वागत रहेछ। सन्देशक बारेमा त म बोली धरे नै पर्छ लखलाई एकदमै बुझलारको एकदमै सतर्क कारालारको हामी सन्देश कार्यक्रम बाटे दि धरेनौ पनि अब कछि किन आई धरे लेख भालाक तोलखलाई कन्फ्युज हरै लेख भने पक्कै पनि अग्नि तोलखे सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालक बाटे हामी दनुवार कार्यक्रम सुनी धरेले हजुर दनुवारी भाषा कार्यक्रम सुनी धरेले एटका बेला बेला मजा यसो मनी खाएको रेडियो सुनेको आराम गरेको यी गर्मी मौसममा बर्खा बेलामा कठो पानी परिधरली गए कठो एकदमै गर्मी टन्टलापुर रौरे पुलन जैलारको कामक चटारो पनि परली गए भाइ कुन लहक रोपाई भइधरली कुन लहक रोपाई अख्ति रचिक कुन लहक बाँकी रचिक भाइ यी समय बल चली धर्छिक भैनी धर्छिक अबको यी भदौ समयसम्म चाहिँ एकदमै पनि किनाक छिक त्यो बर्खे महिना के बर्खे महिना है त मौसम विभागे पर्खे पर्खेको भन्दा यसपालि मलाई चुटेक नै पानी पर्सिक भाइको त सूचनामा ढिलो रहेछ अनुमान गर्ल रहेछ तै पनि दिथौ मौसम साथैसम्म हाम्रो कृषि बाली लगमा चाहिँ किछु असर नै परोक र हाम्रो घर व्यवस्थामा बसाइमा पनि बस्तीमा पनि कठु किछु असर नै परोक भनेर प्रार्थना चाहिँ हामी गरौँ है। हजुर बाँकी कुरो सुनु हामी विपदक बारेमै कुरो गर्दैछौँ कार्यक्रममा मै रहेछु तोलहक साथी सरस्वती र कार्यक्रममा कुरो गर्दैछौँ हामी विपदक बारेमा बाँकी कुरो बोल अब जुन उद्धार गर्दै खाने खोजेलै चैछ नि टर्च लाइट लग एकदमै सिटी डोर लग भैलिक भर्याङ लग भैलिक कोरार भैलिक ह्यामर भैलिक आरो पी ठिकै मेसिन लग चाहिँ तोलहे तयारी अवस्थामा पनि धरेपछ यी चिज लग चाहिँ चाल्या पर्छ क्या भत्कल संरचना पहिरा वा उनकमा फसल मानुसलाई खोजै तसो निकालै पनि उपरोक्त ठिकै सामान चाहिँ एकदमै चाल्या पर्छ घाइते मानुसलाई जोगला ठाउँमा सारेलाई स्ट्रेचर डोको बाँस तसु लुगा बाटे बानालाई अस्थायी स्ट्रेचर लग चाल्या पारे बाढी बाटे प्रभावित अख्ल ठाउँमा चाहिँ लाइफ ज्याकेट तसु डुङ्गा एनक पनि चाल्या चैसिक उद्धार काममा संचार एकदमै चैसिक दिथाओ मोबाइल फोन वाकी टकी रेडियो रेट तसु मेगाफोनक बाटे सूचना लिलार दिलार गर्सिक आधुनिक समयमा चालालार ड्रोन जिपिएस सेटेलाइट फोन तसु थर्मल क्यामेरा चालाकु प्रभावित मानुस खोजीले अझै सोलारी बानाल रहेछ के यी प्रविधि दुर्गम तसो खतरा आख्ला ठाउँमा पनि चार सूचना पाएलाई सहयोग गर्छ भाइको त मै बाजी धरेनु नेपालमा भुइँचाल बाढी पैरा आगी हावाहुरी तसो एनक अक्सी नै महामारी थिए विपत्ति ल एनक त आइ नै धर्छ क्या एनकको विपदक कारण जनधनक बल्के नाश हखै पार्छ थानेर छिकोटकेले हखै पार्लार विपदक चाहिँ जुधेले भने समयमै पहिला कला तयारी गरे पर्छ भाइको यी बारेमा हामी कुरो गर्दैछौँ पहिला तयारी मुख्य पक्ष बोल्ने खाए लाए तसो बसे मिल्या पर्छ दिठाओ सबैभन्दा पहिला खाए लाए बसे तसु पिलार पानी व्यवस्था गरे पर्छ विपदक समयमा बजार मोटर गाडी तसु बाटक सँगै अर्को सेवालक पनि चैछिनिए ओटकेले परिवारक सदस्यलाई किछु दिनसम्म पुग्लारको चाउर दाल चिउरा बिस्कुट भैलिक यसनिके भुजा भैलिक नुन चिनी भैलिक यसनिके नै बिग्रलार चिज लग के जुन चाहिँ यहाँको खाइलार पिलार चिज लगक्सी उनकोमा चाहिँ हामी धेरै ध्यान दिए पर्छ र जम्मा गरे पर्छ यससँगै चैलार पिलार पानी जम्मा गरेको शुद्ध पारेले फिल्टर क्लोरिन ट्याब्लेट अथवा उमा लार व्यवस्था पनि ठिक गरेको चाहिँ धरे पर्छ हजुर दोस्रा बोल चाहिँ जोगलारको बसलार व्यवस्था पनि गरे पर्छ घर बाना त्यही अखै पार्ला विपदलाई ध्यानमा धरेको बलियो तसो जोगलारको संरचना बान्या पर्छ घर कमजोर भागक लगातार दिथाको बान्या पर्छ विपदक समयमा चाल्या मिल्लार एकदमै आपतकालीन झोला टर्च रेडियो ब्याट्री तसो प्राथमिक जाँच गर्लार सामान तसु चैलार कागज पत्र लग जोगलार ठाउँमै धरे पर्छ यससँगै परिवार

चाहिँ के नक चैलार चिजै हो नि त, यता हाम्रो त भै दैनिकी जीवनमा चाला ढलार चिज हो। अट्केला यिनीको चिजलाई चाहिँ हामी ध्यान दिएको पहिले तयारी अवस्थामा ढरे परिली। अत सुरक्षित घरको विपदक समयमा नाश चुट्टे करेले भने किन गर्ला, जोगाको ढरेले परिलिङ दुबै खाइलार बसलार तसु लाइलार चिजक पहिला करला तयारी एकदम चैचिक बाजी धरिनु मै। समयमै करला तयारी विपदक बाटे निस्कल अप्ठ्यारो सँगै जुदेले सजिलो बनाछि के, तसु परिवार अंशु समुदायले जोगाको ढरेले सुरा सहयोग पुराछि। हरेक मानुस तसु परिवार विपदक बाटे बचेले पहिल्यै सुकुने तयारी अवस्थामा बस्नेमा हामी धेरै भन्दा धेरै विपदक बाटे बचै पार्छौ। हजुर, एकता कुरो मै कर्ती गर्छु। अख्निको लागि भने अर्को एकता गीत सुनो। कार्यक्रममा हामी यहाँ आफ्नै भाषाबाट गीत बाजा धरेनौ, तोलखलाई पक्कै पनि कार्यक्रममा रमाइलो पनि लागि धरेले, तर विषयवस्तु पनि आज एकदमै राम्रो पनि रचेक, तोलखलाई काम लाग्ला चिज रचेक। अटकेलै कार्यक्रम भने लास्टसम्म सुनेको साथीहरूको बसी धरेले विपदक बारेमा कुरो गरी धरेनौ मै कार्यक्रममा। विपदक समयमा जीवन तसु सम्पत्ति जोग्याले आपतकालीन बसला ठाउँ चिनेको समयमै जोगला ठाउँ बारेमा भने जानकारी लिनेमा उनको खतराकबाट बचे पारे, यानि कि विपद बोल्दा भुइँचाल पनि पर्छ नि त। 2072 सालको भुइँचाल आइसी भाइको कुनै थाहा लिग्रे भाइ, उयो भुइँचाल आइदेखि हामी जोगल्ला ठाउँमा जैला रहन जैलार भाइको पहिले सोच विचार गर्न हामीले खुल्ला ठाउँ छाने परिलिङ त्यो रोजे परिलिङ डिठ्या परिलिङ व्यवस्था गरे परिलिङ त्यो हो अन्य के हामी आपतकालीन अवस्थामा उयो किच्छु पनि चाँजो पाँजो गरेन पारेको त हामी ऊ परिस्थितिसँग जुदेको धेरै भन्दा धेरै मान्छेले हक जसको धन जनक धेरै नै नाश अख्लिक नोक्सान पुगले कटका किन अख्लिक भाइ ऊ बोले एकदमै काट्दो समय भएको पनि बुझ्छौ नि त हामी त 2072 साल एकदमै उबर्के आइल भुइँचाललाई उसनिकै विपदै पनि हामीलाई बेला बेलामा सता डरछाट उठकेलाई यी कुरोमा चाहिँ हामी ध्यान दिए पर्छ बाँच्छौँ है। यहाँको खतराक बाटे बचेले चाहिँ हामी समयमै हामी होसियार है पर्छ। यहाँको आपतकालीन समयमा चाहिँ बस्ला ठाउँ चिन्ते खनि स्थानीय ठाउँ नै जानकारी लिए पर्छ कि हामी धेरै टाढो टाढो जानै पर्छ, नजिकको ठाउँ नै डिठा पर्छ, जस्तो कि स्कुल बैलिक सरकारी भवन बैलिक खुल्ला चौर बैलिक सभा हल लग बैलिक स्वास्थ्य संस्था लग पनि त रहेछ नि, तसु सरकारी भवन लग पनि रहेछ प्राय जसो आपतकालीन समयमा चाहिँ बस्ला ठाउँ रूपमा एनक चिज लग एनक ठाउँ लग चाहिँ चाल्या पर्छ। एनक ठाउँ लग बलियो जोगलार तसु धेरै मानुस आट्या पार्लार पनि हकै पार्छ भाइ हक छिग्ने हजुर खुल्ला हक्सिक बर्की हक्सिक उयो सोचे बाना लग्छिङ त्यो अट्केलाई एनक ठाउँ चाहिँ चिनी धरे पर्छ। हामी यदि हामी पहिले सुने विपदक बाटे एकदमै हामी नोक्सानमा परिधरेनौ विपद भोगी धरेनौ भने उनको परिस्थिति हकै भन्दा अगाडि भोगै भन्दा अगाडि यसपालि भने धेरै बर्के विचार पुऱ्याएको पनि उठाउने पनि छानेकी रोजीको व्यवस्था गरेको चाहिँ बसे पर्छ बाँचुमै। यसले के बस्ला ठाउँ छान्ते खनि अखै पार्लार खतराक बाटे जोगलार नै अखै पर्छ के बाढी ठाउँमा चाहिँ उपरक ठाउँमा रहल भवन वा खुल्ला ठाउँमा एकदमै खुल्ला ठाउँमै छाने पर्छ बाजु न, तसु पैराग खतरा अख्ल ठाउँमा पहाडक फेदी अथवा पहाडै सुनि हेठकपट्टि फेदकपट्टि भैलिक एकदमै कमजोर फुसफुस जैलार जग्गा जमिन लग्छिन् नि उनको छेउछाउमा भने बसे नेक्छ उनको ठाउँ बाटे भने उनको भिर भार उनको ठाउँ बाटे भने टाढो नै बसे पर्छ कि हामी, जस्तो कि भुइँचालक अवस्थामा खुल्ला टसु फराकिलो ठाउँ जसी भवन बत्ती पोल वा बर्के बर्के बोट बिरुवालक एकदमै नजिकमा नयखला उनको ठाउँ एकदमै जोगलार मानन जैछ पोस्निके विपदक बाटे। अब यी आपतकालीन समयमा पनि बचेले पनि हामी खुल्ला ठाउँ एकदमै समथर भयो एकदमै सम्म उनको ठाउँ लग त्यसो बर्के फराकिलो ठाउँ होला रोज्नेमा हामीलाई धेरै सजिलो लाग्छ। बस्ला ठाउँमा पुगेलै सजिलो त्यसो जोगलार बाट पनि हखै पर्ने नि, बाट पनि एकदमै भिड भाड एकदमै उपरक बाटे डौरालार यसै उसो गर्दै झन् लडलार उनको अवस्था भयो कि सजिलो तरिकै चाहिँ हामी उठाउँसम्म पुग्लार चाहिँ उनको बाट पनि देखा पर्ने। परिवार सभ्य सदस्य पुग्लार बाट बारेमा चाहिँ जानकारी धरे पर्छ है। यससँगै स्थानीय सरकार सुरक्षा निकाय तसु विपद व्यवस्थापन समिति टोकल बसलार ठाउँ लखक जानकारी लगातार रूपमा लिई धरे पर्छ। एकका कुरा चाहिँ याद गरौँ हामी अब धेरै जसो हाम्रो जातिक मान्छेलग चाहिँ सबैजना हाम्रो आमा बुबा काका काकी बुमालग कुन पनि बाजु न ठुला बा ठुलियामा सेभेलग पढ्ल लेख्ल त भइकिन तर ओहरक सन्तान लग तोरी हामी पहिला हामी पढ्ल लेख्ल रहेछौँ चुटेक चुटेक कुरोहरू पनि हामी सुनेको बुझेको र पढेको लेखेको पनि हामी थाहा पाइछौँ। ओटकेलाई यी कुरोलग भने पहिले ओलखलाई पनि जानकारी दिएको भने सतर्क होसियारी पनि कार्य पारे बाँच्छौँ है। ओटकेले काराओ पनि नै बिर्साएको हजुर समुदाय स्तरमै बाजुक न आयोजना कला विपद तयारी तसो अभ्यास कार्यक्रममा सहभागी हकीको बस्ला ठाउँ अवस्था बारेमा पनि जानकारी लिए पारे क्या हामी चाहिँ एनक काम कुरो कार्यक्रम तालिम किसो हक्सिङ जनचेतनामूलक एनक किचु ओरलग आइलिक भन्ने कार्यक्रम आइलिक भन्ने गाउँमा कुनै पनि नै छुट्या बाँच्छ हामी कुनै पनि नै छुट्या यी बोल एकदमै आवश्यक आफूलाई चैला र आफ्नो जनजीवनमा जीवनभरि काम लाग्ला कुरो लग एनक

कुरो लगभग सिके पर्छ उमेरे नै छिक्छिक अनि मान्छेले बाँच्छ नि पढेलाई उमेरे नै छिक्छिक उसले के सिकेलाई पनि उमेरे नै छिक्छिक सिक्ल आफ्नै लागि हो आफ्नै आइलार भविष्य आफ्नै आइलार सन्तानको लागि पनि हो क्या ओटकेले एनक कुरो भने जानकारी चाहिँ हामी लिधरे पर्छ बाछुमी एन्निके आपतकालीन बस्ला ठाउँमा आधारभूत सुविधा लग जसने के पिलार पानी स्वास्थ्य सेवा सरसफाई व्यवस्था ल अखै पर्छ के यहाँ विपद पाछे चाहिँ प्रभावित मानुस लग जुन लग अक्ष नि ओलखलाई जोगलारको पनि बसेलै पनि एकदमै सजिलो अक्ष विपदक लागि आपतकालीन बस्ला ठाउँ समयमै चिनेको जीवन त सुरक्षासँगै सिधा मिल्ने विषय हो बालार कुरो त लेखे बुझी सिधैले भने जोगलार ठाउँ जानकारी उची पुग्लार बाद चिनेको तसु चैला तयारी विपदक समयमा अखलार खतरालाई छुट्टी करेले सहयोग गर्छ क्या ओटकेलाई हरेक मानुस परिवार तसु समुदाय हकै पार्लार विपदक लागि आपतकालीन बस्ला ठाउँ भने चिनेले पहिला तयारी अवस्थामा रहे पर्छ यी कुरो भने नै बिर्साको टोलखे आफ्नै जीवनमा लागू गरे पर्छ ल यी कुरो त मै कति गर्छु अघिको लागि भने तोलहग लागि एकता अर्को सन्देश सुनु तसुको बाँकी कुरो लग मै तोलहग माझमा लिएको आइ नै हाल्छु क्या तोले कुनु नयाँ खालक नैचिन्ल नम्बरक बाटे फोन आइलार करैली अथवा कुनु नयाँ इमेल आइडी व्हाट्सएप भाइबर तसु इमोक बाटे किचु लोभ देखालार खालक सन्देश लग आइ धरैली यदि आइ धरैली भने होसियार एनक इमेल आइडी व्हाट्सएप भाइबर इमो वा नैचिन्ल नम्बरक बाटे आइल सन्देश तसु कुरोकानीमा विश्वास नै गरै यी सेबे नयोक्ल नैचैदो कुरो लोभ देखाएको ठगी करलार समूहक नयाँ रूप हो सेबे चनहितमा जारी सन्देश

यसमा राम्रो सन्देश पाचे कार्यक्रममा फेरि पनि स्वागत रसिक तोलखलाई। तोलहे कार्यक्रम हामी दनुवार सुनि धरेले राजका कार्यक्रममा म कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार रहेछु। तोलखलाई म यी विपदक बारेमा कुरो गरिनु आजको विषयवस्तु बोलिने विपद रहेछ कि बर्खा महिना लाग्ला बेलामा कनिको बचलार यी बारेमा चाहिँ ध्यान दिए पर्छ र बचलार उपाय लग जस उभन्दा अगाडि करे पर्ला तयारी लग चाहिँ गरे एकदमै आवश्यक रसिक भाइको म तोलहक माझमा कुरो गरिनु। साथी लग तोलहक सही कुरो कर्ता कति समय सिद्धल पनि थाहा भोइ अख्ल मलाई उत्किले लगभग लगभग हाम्रो कार्यक्रमक समय पनि सिद्धि सिधारेलिक आजको कार्यक्रम तोलखलाई कनक लागिले हजुर हामीलाई प्रतिक्रिया दिले भने नै बिर्स्या है। एकरक लागि हाम्रो इमेल ठेगाना रहेछ imsaraswati17@gmail.com तसु bdanwar335@gmail.com पाठ्या पार्छे आफ्नै प्रतिक्रिया सहित तोलके यी हाम्रो इमेलमा चाहिँ आफ्नै रचनाकारलाई आफ्नै जाति आफ्नै भाषा किछु रचनालक भैली किछु कथा कविता चुटकिला जिना पनि गीत पनि भै उनका आइसिक भने हामीलाई यी इमेलमा चाहिँ तोलहे मेल गरे पार्छे नै बिर्साको आफ्नै बुबा बुमा काका काकी ठुलाबा ठुलीआमा सबै आमा बाजु नै पनि यिनका किछु आइसिक भने तोलखे त लेखे पार्छे नि भै सुनिदारलारे हजुर आफ्नै सन्तानलाई हेर्नु पनि लेखदे बोलै त्यसैको पाठ्या पार्छे। अनि त हामी फेसबुकमा पनि जुडी धर्दैनौँ उत्केले फेसबुकबाट पनि प्रतिक्रिया दिए पार्छे हामीलाई यी चैलिक उचैलिक भएको हामीलाई उनाबाट पनि हामीले प्रतिक्रिया दिए पार्छे बाँच्छुमै। एकरिक सँगसँगै हाम्रो मोबाइल नम्बर पनि तोलखलाई मि सार्वजनिक गरेनु उत्केले 97-64-39-81-15 मुई सरस्वती राई दनुवार तसु 98-49-34-94-14 भेषबहादुर दनुवारमा पनि सम्पर्क गरे पार्छे नै बिर्साको करे है। साथीलाई एकदमै तोलहक चाहिँ यी रचना र प्रतिक्रिया चाहिँ हामी आशा गरिदरेनौ के हजुर 14 अञ्चल 77 जिल्लामै पुरा फिजीको बसला हाम्रो पनि आफ्नै जाति पहिचान पनि चिनाले यहाँबाट हामी प्रोसेस चालिरहेनौ उत्केलाई यहाँको रचनालाई पनि लोप भै नै दुग आफ्नो भाषा आफ्नो जाति तोलाई चाहिँ पहिचानलाई चाहिँ चिनारीलाई चाहिँ हामी अझ अगाडि लेग्या पारु बालार हिसाबै कार्यक्रम चलाडरेनौ हजुर यी कुरो बोला हामी कति गर्छौँ फेरि पनि एकाजुकसम्म हामीलाई सुनेको साथ दिलार रेडियो प्रेमी सबैलाई धेरै धन्यवाद दिए चाहन्छु भने प्राविधिक साथी सहित आजको कार्यक्रम बानालाई सहयोग गर्ला मेरो सहकर्मी साथी भीष बहादुर दनुवारलाई पनि धेरै धन्यवाद दिए चाहन्छु। हस्त अर्को हप्ता हामी दनुवार कार्यक्रम लिखु इए बार इए समय हजुर अर्को नयाँ किछु विषयवस्तु अथवा नयाँ पाहुना पनि म लिएको आए पार्छु भै उत्केले कार्यक्रम भने सुन्तिकर रेडियो नेपाल सुनिधर बास्ती आजलाई भने मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार यत्कामै बिदा हक्छु। हस्त शिवा ढोक गरिनु तोलखक समय शुभ रहू।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथी पुष्परत्न वज्राचार्य अनि सहकर्मी साथी विष्णुदेवी पौडेल र म उद्घोषक बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन पनि इपानका पदाधिकारीहरूलाई दिनुभयो। त्यस क्रममा ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग व्यवसाय प्रबन्धन र यसमार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले कसैको पीडामा राजनीतिकरण नगर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाब दिनुहुँदै उहाँले यस्तो बताउनु भएको हो। गणेश नेपालीको निधन भएपछि संसदमा उठेका प्रश्नको जवाब दिने क्रममा गृहमन्त्री गुरुङले कसैको पीडामाथि राजनीति नगर्न आग्रह गर्नुहुँदै आफ्नो दायित्वबाट सरकार एक इन्च पनि पछाडि नहट्ने बताउनुभयो। गृहमन्त्री गुरुङले आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीलाई उपचारका लागि भारत पठाउन आफूहरूले धेरै मेहनत गरेको बताउनुभयो। मुखले मात्र बोलेर जनताको सेवा नहुने बताउनुहुँदै उहाँले फिल्डमै गएर जनताको सेवा गर्नुमा पर्नेमा जोड दिनुभयो। गृहमन्त्री गुरुङले आफूलाई कुनै स्टन्टबाजी गर्ने इच्छा नभएको र देशको सेवा गर्न नै आएको प्रश्न पार्नुभयो। नेपालीलाई उपचारका लागि भारत लैजान आफूहरूले अथक प्रयास गरे पनि चिकित्सकको सल्लाह बमोजिम नै उहाँलाई भारत नलगी वीर अस्पतालमा उपचार गरिएको जानकारी दिनुभयो। सरकारले नेपाल एक चिन नीतिप्रति स्ट्रिट र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल आफ्नो स्थापित नीतिमा अडिग रहेको जानकारी दिएको हो। केही दिन अघि नेपालमा दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएको विषयलाई लिएर संसदमा नेपाल एक चिन नीति विपरीत गएको हो भन्ने प्रश्न उठेको थियो। सोही जिज्ञासाको जवाब दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने स्थापित नीतिमा अडिग रहेको बताउनुभयो। उहाँले नेपालले आफ्नो भूभाग कुनै पनि मित्र राष्ट्रको विरुद्धमा प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकाय प्रतिवेदनले दिएका सिफारिस कानुनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रसभाको आजको बैठकमा पहिलो पटक राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 प्रतिवेदनमाथि भएको छलफलमा उहाँले छलफलमा उठेका विषयवस्तु तथा सुझाव कानुन गरिने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाब दिँदै मन्त्री गौतमले संवैधानिक निकाय सरकारबाट स्वतन्त्र हुने र संसदप्रति जवाबदायी हुने भएकाले सरकार संवैधानिक निकायका प्रतिवेदनका सिफारिस कानुनमा मात्र सीमित हुने उल्लेख गर्नुभयो। राष्ट्रसभाको अर्को बैठक यही असार 31 गते दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुगुका गणेश नेपालीको मृत्यु लगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्ग बहादुर साईले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिवाना बढाउँदैमा कानुन कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनु भयो। यस्तै सांसदहरू वर्षमान पुन, यशोदा कुमारी बराल, शाहजन खातुन, आशिका तामाङ, ऐनबहादुर महर, गीता गुरुङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासीहरू सडकमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरी खान सक्ने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनु भयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि सङ्घीय निर्वाचन सहायता आयोगका कार्यरत दुई आयुक्तलाई बर्खास्त गर्नुभएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्। उक्त निर्णयपछि निर्वाचन व्यवस्थापनको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाउँदै डेमोक्रेट नेता तथा निर्वाचन अधिकारीहरूले कडा आलोचना गरेका छन्। सिएनएनका अनुसार व्हाइट हाउसका एक अधिकारीले पठाएको इमेलमा राष्ट्रपति ट्रम्पको तर्फबाट आयोगको आयुक्त पद तत्काल समाप्त गरिएको उल्लेख गरिएको थियो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यो बागमती प्रादेशिक प्रसारण हो। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: लसो फ्याफुल्ला तिनी मन्जुश्रीसम्म त 2862 तालो बेलबोलाला छेपाङी चुइसिङ्गा विक्रमसम्म 2083 साल असारलाला निचुइसे ढु सुङ्रे शुक्रबार छु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरी राङ्दा डेन्बुला ना सूर्य मोक्तान काइब्लोन बालेन्द्र साहसे ऊर्जा थुम नेपाल ल नर्थुम दा पोबारी खाम्बा गे पिनबारी खाम्बा औद्योगिकरण थेन्पिङ थुम दा विकास लाबारी खाम्बा महत्त्वपूर्ण आधार हिन्ना विशेष संक्षेपमा स्वतन्त्र ऊर्जा उत्पादक दला गेन्दुन इपानला दान पोका थिएन तिनी काठुइला सुबन काइबन साहसे नेपाल से फिर्का भिल्थेन लाबन खाबा छोङ लेन लाबरिन ऊर्जा थुम्ला लामन ग्रेन भूमिका ताबमला विशेष संक्षेप बमला काइबन साहसे नेपाल डी ऊर्जा उत्पादन थेन प्रवर्धन थुम्री ताबन खाबा समस्या अवसर थेन चुनौती रङमा ताम्री इपान से थिबन खाबा ताम्दा नेपाल सरकार से लामन ग्रेन भन भन खाबमला विशेष संक्षेप बमला काइबन साहसे ऊर्जा किनोर थेन सिचाई ब्लोनखाङ नेपाल विद्युत प्राधिकरण थेन सम्बन्धित सरोकार थानमा निकायका थिएन डिक्सी खेलाभरी थिएन चुथुम्ला लोलोलो समस्याका देता छाङ्ने लाभरी दान्देला सरकार से रोला सेलमला विषय इपानला दान भोका देता संक्षेप मला दिम्लोन सुधन गुरुङसे खालाइला दुङ्गा लिग्लेटीमा आलाबारी सांसद गदेता मोहिजनला शुभमला प्रतिनिधि सभालाई तिनीलाई चिसाङ्री रेबा प्रश्न गर्दैला जवाफ दोन सिमान दिम्लोन गुरुङसे गणेश नेपाली सिपाली छ संसदरी रेबा प्रश्न र जवाफ दोन सिमान दिम्लोन गुरुङसे खालाइला दुङ्गा लिग्लेटीमला बारे आता विषय सुङ्छुप हिन्ना दिम्लोन गुरुङसे सिबारी विषय मेचुअल बाली छ सिबा मुगुला गणेश नेपाली त मानलाबारी भारत रिपुबारी लामा ग्रेन बाङ्ला बमुबा विषय सुङ्छिमान सुङसे पाङसे चेकेन हिर्बाला सेवाला बारे आखम्बसे फिल्ड निसे युलबाला सेवाला बारे मोइजनला शुभमला जामेकोला जाजकोला लैङ्गिक यौनिक अल्पसङ्ख्यक थिएन सामाजिक सुरक्षा ब्लुन सीता बादिसे सरकारसे मर्यादित महिनावारी सम्बन्धी लोलोलो गेखोर सेङमान खापम्बला विशेष संक्षेपम्बला राष्ट्रिय सभाला तिनीलाई चिसाङ्री सांसद गदे सिङ्गे प्रश्नलाई जवाब दोन्छिमान ब्लुन बादिसे जामेकोला गदे महिनावारी तब दुईरी थुरबारी अथवा ठिम्दा थुम्नला बारी सरकारसे दुई अनुसारलाई ठिम्छ बारे सेबम्बला विशेष संक्षेप हिन्ना चिसाङ्री काइब्लुन बालेन्द्र शाहला तर्फ ग्याम ठिम न्याय थिएन संसदीय मामिला ब्लुन सुविता गौतम से राष्ट्रिय दलित आयोगलाई नोर्दिङ 2081-82 ला दिङ्गिएकला प्रतिवेदन सबारी थान्छ्यो बमला चिसाङ्री राष्ट्रिय सभाला चोहो नारायण प्रसाद दाहाल से युलचोहो गेदिम से विधेयक प्रमाणीकरण लाभा सम्बन्धीला पत्र सबारी डोसी थिएनला शिवमबा चुनाउनासी राष्ट्रिय सभाला तिनीलाई चिसाङ्री सांसद गदेसे न्योइबा प्रश्नला जवाब दोन्छिबान सानाम रिथेन पर्यावरण ब्लुन गीता चौधरी से जलवायु ठिम्री जामेकोला आदिवासी जनजाति मधेसी दलित उत्पीडित अपाङ्ग तपाईँ मिथेन ब्योन गदेला चियो चोनन भो तातोबा थिएन न्याय पिन्छेला मुला विषय सुङ्छु भमुला चुनाउनासी राष्ट्रिय समावेशी आयोगलाई नोर्दिङ 2081-82 दिङ्गिकला प्रतिवेदनलाई फेरि रेबा प्रश्नलाई जवाब दोन्छिमान ठिम न्याय थिएन संसदीय मामिला ब्लुन सोभिता गौतमसै संवैधानिक आयोग गदे गे पालिकाका दे लोलुन तापासै थेला जवाबदेही त संसद थिएन संसदीय समिति ताबारी खाम्दोला विषय सुङ्छु भमुला ब्लुन गौतमसे सरकार संवैधानिक आयोग सिलाबा सिफारिस कार्यान्वयनला बारे तयार मुला बिसिनन् सुङ्छु भमुला सुनाउनलासै प्रतिनिधि सभाला तिनीलाई चिसाङ्री विषाम सांसद गदेसे मुगुला गणेश नेपाली सिभा थिएन स्यान लोलो समसामयिक ताम्री सरकारलाई ध्यान छेङ्नला भमुला सार्वजनिक लेखा समितिलाई चिसाङसे बेरुजु अध्ययन नबरी सुबा गोर ङा उपसमितिलाई गोबाङ दाम्बामुला समितिलाई तिनीटिब चिसाङ्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई घोर्सोम उपसमिति एमाले थिएन राष्ट्रिय प्रजातन्त्र पार्टी द स्यान गोर्ङी उपसमितिलाई गोबाङ पिनबारी सहमति ताबामुला चिसाङ्री सांसद गदेसे बेरुजु बेनान पक्षलाई साझा थिएन सरकारलाई ताम्ता बसे दारिम सोसेला उपसमिति रे च्याङ्ना रिनोन सोम्चिसे सोम प्रतिशत जामेकोला तादोबा थिएन समावेशिता सुनिश्चित लाबारी सुझाव दोन्छिबामुला चिसाङ्री समितिलाई चोहो भरत बहादुर खड्कासे दान्दे छु खर्बङिस अर्ब गाछु सिङ्गा टाङ्गा बेरुजु मुबा थिएन चुदा व्यवस्थापन लाबारी नोर अनुशासन थिएन थिम अनुसारलाई सुधार लाबारी खाम्तोला विषय संक्षेप मलाई नोर थिएन सुशासन उपसमितिलाई थुतबुन्डी रासोपाला सांसद रुकेश रञ्जित राज्य सुरक्षा न्याय थिम थिएन प्रशासन उपसमितिलाई थुतबुन्डी एमालेलाई सांसद यज्ञ बोगटे भौतिक पूर्वाधार प्राकृतिक स्रोत थिएन वातावरण उपसमितिलाई थुतबुन्डी राप्रपाला सांसद खुसबु ओली नोर उत्पादन विज्ञान थिएन मानव पुँजी उपसमितिलाई थुतबुन खगेन्द्र सुनवार थिएन सामाजिक न्याय कल्याण थिएन समावेशीकरण उपसमितिलाई थुतबुन्डी मनिष झादा दाम्बामोला स्यार्थिन क्लाङबा ब्लुनखाङसे ए लेभल सिबिएसई आइबिडिएफ डिपी राङबा फिर्का भ्युला स्यार गेखुर्गदै सरकारला अनुमति आकिन्न सेगमेन्ट खाप मुसाम कारबाही लसलमला बिसे पाङबमला निबन्ना बेङ्ग्रे बुधबार कुनु ब्लुनसेङज्याङला चिसाङसे फिर्का भ्युला सम्बन्धन किन्से सेगमेन्ट खाप स्यार गेखुर्गदेला गुणस्तर ज्याबा सोबारी थिएन नियमन्दा प्रभावकारी सोबारी फिर्का भ्युला स्यार गेखुर सेङबा थिएन नियमन नियमावली 2083 स्वीकृत लाभाली छ ब्लुनखाङसे ठिम व्यवस्था त कार्यान्वयन लाभिन्न स्यार्थेन क्लाङमा ब्लुनखाङला रुलुन्छेन कृष्णचन्द्र पोखरेलसे स्यार गेन्दुन्छे ब्लुनखाङला अनुमति आकिन्न लामन गेखुर गदे सेगमान खाबासे दान्देला छार ठिमला फेरि जानकारी दोन्छुवान ब्लुनखाङला अनुमति आकिन्न फिर्का भ्युला स्यार गेखुर सेगमान खाबा स्यार गेन्दुन गदे मुसाम सोम्रे नाङ्दी ब्रिसी ब्लुनखाङरे सूचना पिनबारी सरोकार थाम्बा बेनाधन मोहिजेनला शुभमला मेसे दिसी घाइते दबा लिचा वीर अस्पताल निमानला बनमुबा मुगुला गणेश नेपाली डुङबमला याम्बुला त्रिपुरेश्वरी तिलमा राङसेन मेधिबा लिचा आइसियु रि थान्से मानला बनमुबा ताङरी नेपाली तिनी डुङबमला विषय वीर अस्पताल ल सुङबुन डाक्टर प्रकाश बुढा थोकी से सुङबा हिन्ना चुपिमङ्गा छ अस्पताल छ यहाँ साङ्गिरबुन हालसेङसे नेपाली ल लुई ढुचु प्रतिशत धिसी जिन्मा से नेपालीलाई लुई अवस्था ज्याबा आरे विषय पाङबमुबा नेपाल सरकार से स्यान मान्ला पनि भारत त्रिपुरबारी तयारी लाभ मुसाइनुन् डाक्टर कति से नेपालीलाई अवस्था लामन नोङ्सी जिन्मा से आइसियु ग्याम्से तेसी आबुरबारी सुझाव पिनबमुबा चुरानु नसी गोकर्णेश्वर नगरपालिका ब्ली माकलबारी रि तिनी चोरी अक्सिजन सिलिन्डर फोमा गोकर्णेश्वर नगरपालिका ब्रे माकलबारीलाई ब्लिचु से गिगदिङला विष्णु थापा शिवमुला सानाम रिथेन पर्यावरण ब्लोन गीता चौधरी से ब्लोनखाङ नाङला बिनान विभाग थेन निकायला निकायदा ब्योन्दा गे पिनमारी टाङ्ग पिन्छेन तासैनन् प्रशिक्षण पिनमारी थिएन स्वयंसेवा लाभा अवसर पिन्छे परिणाम राङमा गेलाबारी निर्देशन दोन्छे बम्बला ब्लुनखाङसे तिनी नेपाल कृषि अनुसन्धान सङ्ग्याङ नार्क दुग्ध विकास संस्थान जडीबुटी उत्पादन थिएन प्रशोधन कम्पनी लिमिटेड जल थिएन मौसम विज्ञान विभाग राङमा ब्लुनखाङ गादेला विभाग थिएन निकायला ग्रिन पोकादे थिएन काठुइलाबारी काठुइला श्रीमान ब्लुन चौधरी से दान्देला सरकार द विशेष लसी ब्योन गदेसे विश्वास लप्से लाभासे बेनान छेन राङबारी खाम्बा गेला निर्देशन दोन्सिपमला युल्चोहो रामचन्द्र पौडेल छे लोलोलो गोर्भली विधेयक प्रमाणीकरण लास्युपमला युल्चोहो पौडेल छे सार्वजनिक खरिद निच्छा संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण संक्ष संशोधन विधेयक 2083 सहकारी गिक्षा संशोधन विधेयक 2083 थिएन स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी तिलाई नेपाल ठिम्दा संशोधन लाभा विधेयक 2083 प्रमाणीकरण लास्युपमला विषय युल्चोहो गेदिमला सुङबुन रितेश कुमार साकेसे छिब कागिरी ब्रेपमला संघीय संसद लसी साङसे पारित लसी प्रमाणीकरण लबारी थिए विधेयक गर्दै तिलमा हिल्चोहोला गेदिम्रे प्रमाणीकरण लबारी पैबम्बुबा ओसेम रेम रेम भाल्थेन रुइसे क्षति तान लाभा बिपी राजमार्गला काभ्रे पलाञ्चोक सिन्धुली सडक ग्याम नोङ्जी विसाम घन्टा टे नाङरिन ठङबारी खाम्बा तयारी लाभम्बला पुनर्निर्माण ल छ्याम्रीतिलाई रे नाङरिन छार सोभा ट्र्याक ग्याम सवारी साधन सेङबारी खाम्बाताम डिभिजन सडक गेदिम भक्तपुर से पाङबम्बला नेपाल ल स्यार्थे मध्य पहाडी थुम्दा सङ्घीय ग्याल्छ याम्बुथेन थुइबा तुन्मा दुरीला बिपी राजमार्ग गरी चुबीमा गाछा बार्खा तिबाला पायान नोङमान खापमोबा दान्दे गेदिम्से खाम्दे दोना ग्याम नोङसेन ठासम घन्टा टेनाङ्री सेङमारी खाम्बा तयारी लाभमोला सडक डिभिजन गेदिमला ग्रेन डिभिजनल इन्जिनियर सुमन योगेशला अनुसार चुबीमा गाछन् ग्लारी पुननिर्माण लाभा लामन सडक ग्याम गदे सवारी साधन सेन्सिटिभ मुला चुपी मेङ्गा छ अस्थायी डाइभर्सन चोबासी रोसी सुङ्गरी भाल खाबाला पाइयानुन ब्योङ लाभा थिन सडक ग्याम नोङ लाभन खाप मुबा चुनन साङ्गुर गेदेला छ्याम्रे तिनी तामाङ साङ्गुर जिन्जे रेडियो नेपाल ज्ञानमा लसेको लसो फ्याफुल्ला
1: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।
2: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
3: लागु औषधको उत्पादन सञ्चय ओसार पसार बिक्री वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
4: जनहितका लागि रेडियो नेपाल

जनहितकारी सन्देशहरूसँगै अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी करिब 5:45 यहाँहरूलाई विभिन्न लोक तथा दोहोरी गीतहरू सुनाएर मनोरञ्जन गराउँदैछौँ। यस क्रममा पहिलो लोक दोहोरी गीत शान्तिश्री परियार र सुमन बिसीको स्वरमा गोविन्द पङ्गेनीको लय सङ्कलनमा

अहिले सुन्नुभयो लोकदोहोरी गीत बसन्त थापा र लक्ष्मी मल्लको स्वरमा, कृष्ण केसीको लय सङ्कलन, बसन्त थापाको सङ्कलनमा यहाँले लोकदोहोरी गीत सुन्नुभयो। अर्को लोकदोहोरी गीत सरोज लामिछाने र सङ्गीता मगर प्रीतिको स्वर सुनाउँछौँ, कमल सरगमको सङ्कलन सरोज लामिछानेको लयमा।

यो सन्देश अगाडि लोकदोहोरी गीत सुनाउने क्रमको अन्त्यमा भरत परियार र पूर्णकला बिसीको स्वर सुन्दै हुनुहुन्थ्यो दिनेश बाबु परियारको लय सङ्कलनमा। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: अहिले सुन्नुभयो कुन्ती मोक्तानको स्वरमा रहेको स्वदेश गान, सङ्गीत शिलाबहादुर मोक्तानको, रचना दिनेश अधिकारीको।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज

हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानून संशोधन गरी लगानीकर्ता र यात्रु मैत्री बनाइने बताउनु भएको छ। नारायणी यातायात व्यवसाय सङ्घको 37 वार्षिक सभा तथा 16 अधिवेशन उद्घाटनमा उहाँले यातायात व्यवसायले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औल्याउनुभयो। मुख्यमन्त्री बानिया प्रदेशका विभिन्न जिल्लामा पर्ने सडकको स्तर उन्नति, कालोपत्रे पक्की पुल निर्माण गर्ने स्पष्ट नीति अघि सारेको जानकारी पनि दिनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले प्रदेशका सबै जिल्लाका यातायात व्यवसायी र सवारी लगानीकर्तालाई सडक यातायात क्षेत्रमा आकस्मिक रूपमा हुने समस्या सम्बोधन गर्न साझा प्रयासको खाँचो औल्याउनु भएको थियो। संघीय संसदका उपसभामुख र उपाध्यक्ष तथा सातै प्रदेश सभाका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रतिबद्धता सहित झापामा वीरता मोड घोषणा पत्र 2083 जारी गरेको छ। घोषणा पत्रले संघीय संसद र प्रदेश सभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। सम्मेलनले वीरतामोड घोषणा पत्र 2083 व्यक्त प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक सहकारी समन्वय र निरन्तर प्रयास गर्ने दृढ संकल्प समेत व्यक्त गरेको छ। गण्डकी प्रदेश सरकारले 6 हिमाल आरोहीलाई सम्मान गरेको छ। प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा आज पोखरामा भएको कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन गेवालीले आरोहीहरूलाई जनै 45,000 रुपैयाँ नगद सहित दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको थियो। सो अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र नै पर्यटकको बसाई लम्ब्याउने गरी योजना बनाउनु पर्ने बताउनुभयो। पर्यटनका लागि बेमौसम मानिने याममा पनि पोखरा लगायत गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकीय गतिविधि देख्नु सुखद रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। कार्यक्रममा पर्यटन मन्त्री रिमालले हिमाल आरोहण मार्फत गण्डकी प्रदेशको पर्वतीय पर्यटन प्रवर्धनमा योगदान पुर्याए बापत आरोहीलाई सम्मान गरिएको बताउनुभयो। अस्पताल तथा स्वास्थ्य चौकीबाट निस्किने फोहोरको उचित व्यवस्थापनको माग गर्दै वातावरणीय मानव अधिकार रक्षकको एक समूहले मध्य प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। समूहले वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र धनुषा जिल्ला प्रशासन कार्यालयमा 11 सुझाव पत्र प्रस्तुत गरेका हुन्। सुझाव पत्र बुझ्दै मध्य प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नागेन्द्र शाहले नागरिक समाजको सक्रियताले सरकारलाई थप जिम्मेवार बन्न सहयोग मिलेको बताउनुभयो। मुगुको कारमा रोङ र छायानाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको काम सुरु भएको छ। अर्ध जलाशय प्रकृतिको सो आयोजना 306 मेगावाट क्षमताको रहेको छ। आयोजनाबाट वार्षिक सरदर 1,629 गेगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ। कम्पनीले सन् 2033 अगस्तसम्म व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ भने आयोजनाको कुल लागत 55,33 करोड रुपैयाँ रहनेछ। बिपी राजमार्गको काभ्रे पलानचोक सिन्धुली खण्डमा सडक अब अवरुद्ध भए आधा घन्टामै खुलाउने गरी तयारी गरिएको छ। पटक पटकको बाढी पहिरोले क्षतिग्रस्त भई थालिएको पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्माण ट्र्याकबाटै सवारी सञ्चालन गर्ने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। नेपालको पूर्वी तथा मध्य पहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको सो राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरुद्ध हुने गरेको थियो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु बाणगङ्गा नगरपालिका 8 बस्ने पाल्पा रैनादेवी गाउँपालिका 1 घर भएका 35 माधव अरियाल रहेका छन्। माधवले अमेरिका पठाइदिन्छु भन्दै एकजनाबाट 3 लाख रुपैयाँ लिई सम्पर्कविहीन
भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। वन क्षेत्रमा पानीको उपलब्धता बढाई, वन जन्तु संरक्षण, जैविक विविधताको प्रवर्धन तथा वनमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले पर्वतका 5 सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन्। डिभिजन वन कार्यालयको आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाका 5 सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख हेमलाल न्यौपानेले जानकारी दिनुभयो। प्रति पोखरी निर्माणका लागि कार्यालयले 1,00,000 रुपैयाँ सहयोग गरेको छ भने स्थानीय उपभोक्ताहरूले श्रमदान समेत गरेको उहाँले बताउनुभयो। प्रदेश समाचार सकियो, रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 47 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। 7 बजे समाचार सुन्नुहुनेछ। 7 बजेको समाचारपछि कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। त्यसपछि 7:45 बजे काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम प्रस्तुत हुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 8:10 पछि आदर्श जीवन कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि 8:25 बजेदेखि यहाँले सुमधुर आधुनिक सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। 9 बजेको समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 पछि विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी प्रस्तुत गर्नेछौँ। अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने यहाँहरूले निरन्तर सुन्न सक्नुहुनेछ। रेडियो नेपालको रात्रिकालीन प्रसारणमा यहाँहरूले सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

Herkes bolna spal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौँ।
3: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी
4: विभिन्न व्यावसायिक विज्ञापन र सन्देशमूलक सूचनाहरू सँगसँगै तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी कार्यक्रम प्रसारण गर्दैछौँ। पहिले बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ, त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि कार्यक्रम बाल भाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णु देवी पौडेल पनि उपस्थित भइसकेका छौ। आजको कार्यक्रममा म न्यू बेबी फ्लावर्स एकाडेमीमा अध्ययनरत साना साना भाइ बहिनीहरूसँग कुराकानी गर्न आएकी छु। भाइ बहिनीसँग रमाइला कुरा गर्नेछु, गीत पढाइ र उहाँहरूको तोते बोलीमा मिठा मिठा कुराहरू सुन्नेछु र तपाईँहरूलाई पनि सुनाउनेछु। भाइ बहिनीहरू, तपाईँहरू पनि रेडियो नजिकै आउनु ल। कार्यक्रमको सुरुवातमा एउटा बाल गीत सुनौ, अनि श्रेष्ठ रमा श्रेष्ठ साथीहरूको स्वरमा रचना रहेको छ, रमेश दाहालको, सङ्गीत रहेको छ डेनी निरौलाको।

0: তপাইহরুকো নাম চাই কি হো
1: মেরো নাম সিষ্টাতা বন্ডারি হো
0: তপাইহরুকো নাম
1: রিতিশা অধিকারী
0: আর তপাইকো
1: প্রত্যুষা পৌডেল
0: আনি
1: সাইরা আচার্য
0: তপাইকো
1: আরাধনা আচার্য
2: বিধানপুরী
3: মেরো নাম ত্রিশা রামিছানি হো
4: মেরো নাম বসন্ত তামাং
5: মেরো নাম জিলন মগর
6: মেরো নাম মহানদেব কোটা হো
7: মেরো নাম অর্বিক পৌড়েল
8: মেরো নাম ইবানি বানিয়া হো
9: মেরো নাম লঞ্জল ভন্ডালী
10: শ্রোত নৌলি
0: তপাইহরুকো স্কুলকো নাম চাই কি ভন্নুভয় तपाईँहरूको स्कुल चाहिँ कहाँ छ अनि यो नयाँ बस्ती चाहिँ कहाँ छ मच्छी गाउँमा छ है अनि तपाईँहरूको घर चाहिँ कहाँ हो यही नजिकै छ हो अनि तपाईँहरूको स्कुलमा चाहिँ तपाईँहरू जस्तो सानो सानो साथी चाहिँ कतिजना हुनुहुन्छ
11: 60
0: जना हुनुहुन्छ हो अनि तपाईँहरूको स्कुलमा चाहिँ कति कक्षासम्म पढाइ हुन्छ 1 पढाइ हुन्छ हो अनि तपाईँहरूले चाहिँ घरमै खाना खाएर आउनुहुन्छ कि स्कुलमै खानुहुन्छ नि तपाईँहरूले चाहिँ स्कुलमा के खानुहुन्छ तपाईँहरूको स्कुलमा चाहिँ म्यामहरू कतिजना हुनुहुन्छ 5 हुनुहुन्छ हो अनि तपाईँहरूलाई चाहिँ सबैभन्दा धेरै माया चाहिँ कुन म्यामले गर्नुहुन्छ अनि तपाईँहरूलाई चाहिँ यस्तो माया गर्ने म्यामहरूले गीत गाउन कविता भन्न सिकाउनु भएको छ त के सिकाउनु भएको छ मलाई पनि सुनाइदिनुहोस् न त

0: तपाईँहरूलाई यति राम्रो गीत गाउन चाहिँ कसले सिकाउनु भएको नि? तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ?
1: बाबा मम्मी
0: हो। अनि तपाईँको घरमा?
1: बाबा मामू दिदी बाबा।
0: अनि तपाईँको घरमा?
1: मम्मी।
0: अनि तपाईँको घरमा?
1: बाबा मम्मी दादा बुबा।
0: अनि तपाईँको घरमा चाहिँ मम्मी मात्रै हुनुहुन्छ हो?
1: अनि बाबा काममा जानु भएको
0: हो। अहिले घरमा हुनुहुन्न हो बाबा? तपाईँ स्कुलबाट घर जाँदाखेरि चाहिँ आउनुहुन्छ है, के ल्याइदिनुहुन्छ? अनि तपाईँहरूलाई थाहा छ चाउमिन मोमो खाना हुन्छ कि हुँदैन? स्कुलमा मात्रै खाना हुँदैन कि घरमा पनि खाना हुँदैन? खायो भने चाहिँ के हुन्छ? हो। अनि चकलेटहरू खायो भने चाहिँ के हुन्छ? अनि तपाईँ के भएको अरे?
1: दाँत छैन।
0: कहाँ गयो?
1: मुसाले खायो।
0: अनि तपाईँको दाँत खै?
1: मेरो पनि मुसाले खायो।
0: अनि तपाईँको चाहिँ खै त?
1: मेरो नि मुसाले खायो।
0: कसरी खाएको थियो? जुलियनको दाँत चाहिँ कस्तो कालो भएको छ? खाएर कतिवटा दाँत कालो भएको छ? दुईवटा दाँत चाहिँ कालो भएको छ जुलियनको। किन कालो भएको रे? चकलेट खाएर है। हो, अब चकलेट खान हुँदैन है। अब हामी कति मिठो मिठो कुरा गरेको, अब फेरि एउटा गीत गाउने ल।
2: गाने गाइदिनु।

0: यति राम्रो गीत गाउनु चाहिँ तपाईँहरूलाई कसले सिकाउनु भएको हो? तपाईँहरूको स्कुल चाहिँ कहिले बिदा हुन्छ? अनि तपाईँहरू चाहिँ शनिबार स्कुल बिदा भएपछि के गर्नुहुन्छ घरमा बसेर? बिदाले त कस्तो राम्रो सिक्री लगाउनु भएको छ है, चाँदीको सिक्रीमा रातो लकेट झुन्निरहेको छ, कसले किनिदिनु भएको तपाईँलाई? कहाँ बनाएको?
1: मेरो गाउँमा।
0: कसले बनाइदिनु भएको?
1: बाबाले
0: हो। अनि सिस्टरले त येल्लो कलरको लबर लगाउनु भएको छ, कस्तो राम्रो सानो सानो सानो क्लिप पनि लगाउनु भएको छ, कपाल कस्तो राम्रोसँग बाँध्नु भएको छ, कसले बाँधिनु भएको यति राम्रो गराएर? निशा दिदीले हो। तिरिसा, कस्तो राम्रोसँग कपाल बाँध्नु भएको, दुइटा सेतो सेतो रिबन माथि बाँध्नु भएको छ, अनि कपाल बाँधेर तल फेरि लबर लगाउनु भएको छ, घाँटीमा चाहिँ कालो माला लगाउनु भएको छ, कसले किनिदिनु भएको तपाईँलाई यति राम्रो माला? अनि कपाल चाहिँ कसले बाँधिदिनु भएको?
1: मामुले
0: हो। अनि माला चाहिँ कसले लगाइदिनु भएको? अनि आज बिहान मामुले घरमा पूजा गरेर टिका पनि लगाइदिनु भएको हो। हो, पैसा दिनुभयो कि दिनु भएन? दिनु भएन, तपाईँले माग्नु भएन हो? दिनु भएन। अनि तपाईँहरूलाई फेरि एउटा गीत गाउन मन लागेको छ?

0: कति राम्रो गीत गाइदिनु भयो, यो पनि सङ्गीता म्यामले सिकाउनु भएको हो। अनि तपाईँहरूलाई चाहिँ स्कुलबाट कहाँ कहाँ घुमाउन लानु भएको छ म्यामहरूले? लानु भएको हो नि अनि के किनेर आउनु भयो तपाईँहरू कलङ्कीमा जाँदाखेरि?
1: मेरो बाबाले त भेस्ट किने
0: हो। अनि अरू कसले के किन्नु भयो?
2: मेरो बाबाले त केही किनिदिनु भएन
0: होइन हो। अब हामी लगभग कुरा गरेर सकाउन लागिसकेका छौँ। तपाईँहरूलाई फेरि कसैलाई एउटा राम्रो गीत गाउन मन लागेको छ? जिन्दगी भन्ने गीत गाउन मन लाग्छ, लगाइदिनुहोस् न त।
3: जिन्दगी।

0: पानी पर्यो।
1: है हाम्रो अबिकले यति गीत गाउनुभयो। हामी कति धेरै साथीहरू थियौँ यहाँ है सानसानो, कोही उता सोफामाथि चढ्नु भएको छ, कसैले गमला चलाउनु भएको छ, कसैले कपाल चलाउनु भएको छ, कोही नाच्नु भएको छ है। यहाँ सबैजना सानो सानो भाइ बहिनीसँग कुराकानी गरे, मलाई कस्तो रमाइलो लागेको थियो। तपाईँ जस्तो सानो सानो भाइ बहिनीहरूले हामीलाई अहिले यो कार्यक्रम मार्फत सुनिराख्नु भएको छ है। अनि उहाँहरूलाई चाहिँ तपाईँहरूले के भन्न चाहनुहुन्छ? तपाईँहरू हामीसँग कुराकानी गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब हामी आजको कार्यक्रमबाट बिदा हुन्छौँ है।
2: भाइ बहिनी, भर्खरै सुन्नुभयो न्यू बेबी फ्लावर्स एकेडेमीमा नर्सरीमा अध्ययनरत साना साना भाइ बहिनीहरूसँग गरिएको कुराकानी। तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.balbatika.radionepal@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न बज्राचार्यसँगै म तपाईँहरूकी दिदी विष्णु देवी पौडेल पनि बिदा भए।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजे र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेजे र तपाईँकै बुढियामा।
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौ।
4: खोइ अब यस्तो चिप्लो बाटो छ, पशु केन्द्रतिर जाउँ कि घरतिर जाउँ कि, कोही देखा पनि पर्दैन नि।
5: ओहो आमा नमस्ते, आमा नमस्ते।
4: नमस्ते
5: भने कहाँ हिँड्नु भएको छ? यस्तो बर्खामा छ, बाटो चिप्लो छ, झरी आइरहेछ।
4: यसो नि बाबु, हामी किसानलाई झरी बादलले छेक्दैन बाबु।
5: हजुर
4: अनि छ नि बाबु, अब त बर्खा लाग्यो भने नि भयो। अब बर्खा त वर्षै पछि लाग्छ।
5: हजुर
4: अब पशु पन्छीहरूलाई यसो केही रोगसोग लागिहाल्यो, सानोतिनो हामीले गर्ने उपाय केही छ भने सिकेर जाउँ, कति दुःख दिनु भनेर के बाबुलाई
5: सोध्ने। तर यो हजुर त पुरै सानो बच्चा बच्ची जस्तो, स्कुलमा पढ्ने केटाकेटी जस्तो, दिनदिनै केही न केही नयाँ कुरा सिकौँ जस्तो, कस्तो किसिमको मान्छे हुनुहुन्छ तपाईँ त? यो गाउँकै एकदमै चाहिँ सबै किसानहरूलाई सचेत गराउने मान्छे हुनुहुन्छ
4: भने त अनि टेर्दैन न, अझ आऊ न तिमीहरू भुरा हो भन्दाखेरि अब पढ्न पर्छ, होमवर्क गर्न पर्छ भन्छन्। होम भने घर, वर्क भने काम, ए बेमानी घरको काम गर्न आइज भन्छु म त।
5: अब हजुरले अब यो बर्खामा साउनु भएको छ, पक्कै पनि केही समस्या। अब यस्तो बर्खामा हजुरले त गाई भैँसी पाल्नु भएको छ, बाख्रा पाल्नु भएको छ, कुखुरा पाल्नु भएको छ, होइन? अब यति बेला खास गरेर हुने समस्याहरू भनेको, समस्या नहुने र गर्नुपर्ने काम भनेको घाँस लगाउने काम हो आमा। अब हामी त हो पशु सेवा शाखाको मान्छे परियो, त्यो हुनाले अब पशुहरूलाई यति बेला घाँस लगाइयो भने न बल्ल चाहिँ पछि पशुले खान पाउँछ, त्यस कारण यति बेलाको मुख्य काम भनेको घाँस लगाउने हो। अब घाँसमा चाहिँ हामीले पनि अब केही दिनमा डाले घाँसका बिरुवाहरू वितरण गर्दैछौँ। मैले हजुर त्यहाँ गाउँमा हामीले डाले घाँसका बिरुवा नै वितरण गर्दैछौँ। अब केही घाँसहरू, अब स्टाइलो लगायतको केही घाँसहरू हामीले लगाउन दिइसक्यौँ। यस्तो भयो, हजुरहरूको गाउँमा पोहोर साल पनि लगाएकै हो, परार साल पनि लगाएकै हो। हामीले त जताततै गाउँमा हेर्नु पर्यो नि आमा, अनि सीमित हुन्छ बिउहरू पनि। धेरै किसानहरूले माग त गर्नुहुन्छ, त्यति राम्ररी लगाउन सक्नुहुन्न। त्यो हुनाले हामीले दिएको चिज राम्ररी सदुपयोग भयो भने त आमाकोमा हामी फेरि आउँदो वर्ष गरिहाल्छौँ नि। अब यो चाहिँ घाँसहरू, जुन बिउ वितरण गर्ने घाँसहरू हामीले लगाउन पठाइसक्यौँ,
4: पैसा लिँदैनन् बाबु,
5: पैसा हामीले लिँदैनौँ। अहिले यो तल त्यो बाँझा खर्क भन्ने ठाउँ छ नि पारी, अनि त्यो मकै डाँडा बाँझा खर्क आँपा रुखेदेखि तल त्यो डाँडो छ नि, त्यो डाँडामा पनि हामीले घाँस लगाएका छौँ सामुदायिक वनमा।
4: त्यो घाँस सरकारले लगाएको?
5: सरकारले होइन, हामीले सहयोग गरेको, त्यहीँको किसानहरूले लगाउनु भयो, त्यहीको बासिन्दाहरूले लगाउनु भएको छ।
4: घाँस उम्रेछ उनीहरूकै लागि भयो त?
5: हो, उहाँहरूकै लागि हो। हामी आएको पनि, सरकारले हामीलाई पठाएको पनि त उहाँहरूकै लागि हो नि आमा।
4: हो
5: त्यो हुनाले त्यतापट्टि हामीले यो जुन बिउबाट दिने घाँसहरू दिइसकियो, अहिले चाहिँ सायद घाँस उम्रिन पनि सुरु गरे होला, हामी चाहिँ हेर्न जान बाँकी छ। र अहिले अब आउने भनेको डाले घाँस, डाले घाँसका बिरुवाहरू। हजुरकै गाउँमा पनि नन्दरामलाई मैले भनेको थिएँ, उहाँ भेट भएको थियो, जम्का भेट भएको थियो, अनि ल है त्यता अब यहाँ हाम्रोमा उन्नत जातका घाँसहरू, दुधालु घाँसका बिरुवाहरू आउँदैछन्, किसानहरू कोही तपाईँहरूलाई रुचि छ भने र माग गर्ने भने गरिहाल्नु, हजुरले पनि गर्नु, अरू गाउँलेलाई पनि भन्नु भनेको थिएँ।
4: नन्दराम अलि एक्लो छ, चाहिने कुरो लुकाउँछ,
5: हुन त अलिक कम बोल्नुहुन्छ, तर उहाँले नचाहिने कुरो चाहिँ बोल्नुहुन्न है आमा, फेरि
4: थाहा छैन,
5: अलिक कम बोल्नु निकाल्नुहुन्छ
4: राम्रो कुरो त हाम्रो गाउँमा फैलाइहाल्नु पर्छ।
5: अब मैले हजुरलाई पनि जिम्मा दिएँ नि त, हजुर अब त्यहाँ कहिले टाटो बाटो मान्छे
4: भन्छन् सबले
5: हजुर। अब हामीले यहाँ बिरुवा लिएर धेरै दिन राख्न मिल्दैन, बिरुवा ल्याइसकेपछि तुरुन्तै लगाउनु पर्ने हुन्छ, त्यही भएर अहिले यो कसले कुन कुन घाँसे बालीका कति कति बिरुवाहरू माग गर्नुहुन्छ त्यो लेखेका छौँ। आज हजुरले पनि चाहिँ टिपाएर जानु होला अहिले पछि, अनि अरू दिदी बहिनीहरूलाई पनि अब त्यो माग्नकै लागि भन्दा पनि यसो लगाउने ठाउँ भएको रुचि भएको त्यस्तो किसानहरूलाई हजुरले पनि भन्नु होला। अब यो घाँस लगाउने यो चाहिँ पर्यो किसानको नियमित काम। अब अन्य यो पशु पन्छीमा हुन सक्ने समस्याहरूको कुरा गर्ने हो भने अब भैँसीहरू यो बर्खामा भैँसी धेरै ब्याउँछन् आमा, भैँसी त मौसमी ब्याउने हो। अब यो चाहिँ असारदेखि कार्तिकसम्म भैँसी धेरै ब्याउँछन्, त्यसले गर्दा यति बेला भैँसी ब्याउने समयमा किसानले ध्यान दिनुपर्ने कुरा चाहिँ भैँसी ब्याउने मिति कहिले हो ख्याल गर्नु पर्यो, त्यो मितिको आसपासमा भैँसीलाई धेरै निगरानी गर्नुपर्छ क्या आमा।
4: अनि भन्नाले अब के दाना पानी दिन त
5: हो, दाना पानी पनि अन्य बेला भन्दा अलिक थप दाना पानी दिनु पर्यो, अनि पशुहरूलाई चाहिँ त्यो शारीरिक कसरत पनि चाहिन्छ, त्यो अब यो चिप्लो बाटो बाहिर चराउन निकाल्दा लड्ने डर हुन्छ, त्यसले गर्दा चाहिँ कसरतहरू पनि भित्रै पनि ओल्लो यता उता चाहिँ घुमाउनु पर्छ, सकेसम्म अलि फराकिलो जमिन दिनुपर्छ, अलि कोचाकोच छ भने एउटा पशुलाई अन्यत्र सारेर भए पनि, अनि ब्याउने ठ्याक्कै जो मितिमा ब्याएन भने के छ त्यो बिउने सामान्य अवस्था छ भने एक दुई दिन तलमाथि पर त डराउनु पर्दैन, तर धेरै नै अब 10 गते ब्याउनु पर्ने हो 20 गतेसम्म पनि ब्याएन भने हजुरहरू आत्तिनु पर्यो के भएको छ भनेर। जस्तै पुट्ठा गर्ने त्यो अगाडि जो सुई लाउने ठाउँ हुन्छ नि आमा, हो त्यहाँनिर खाल्टो पर्यो जस्तो देखिने, अनि त्यो त्यो भैँसीको पुच्छरको त्यो फेँतको भाग ट्वाक्क बाहिर निस्किए जस्तो देखिने, अनि त्यसपछि भित्र ए तल चाहिँ थुनहरू पग्रिएको देखिने, यस्तो लक्षणहरू देखिएको लामो समयसम्म एक हप्तासम्म 5-6 दिनसम्म पनि पशुले व्यथा पनि नलाग्ने अथवा झोक्रिँदै जाने त्यस्तो अवस्था भयो भने धेरै दिन कुर्नु हुँदैन आमा, बच्चालाई केही समस्या छ कि भन्ने बुझिन्छ र हामीलाई बोलाउनु पर्यो। अब बोलाउनै पर्छ भन्ने पनि छैन, सामान्यतया पशु आफै पनि ब्याउँछ, हामीले सहयोग गर्न पर्ने भनेको कुनै कुनै पशुहरू ब्याउन नसक्ने अवस्थामा हो। अब पशुले

0: कहिले काहीँ चाहिँ हजुर आउन थाल्नुभयो भने झन् ढिला हुन्छ, आउँदाखेरि समय लाग्छ, फेरि जानु पर्यो, त्यसले गर्दा एकदमै इमर्जेन्सी छ भने चाहिँ फोन गर्न सक्नुहुन्छ। यदि भैँसी राम्रोसँग ब्यायो भने पनि झन् धेरै जिम्मेवारी हुन्छ। हेर्नु
1: अब ब्याए पनि ब्याए नब्याए पनि अब फोन त म गरिहाल्छु नि।
0: अब
1: मलाई लमर याद छ,
0: याद छ हजुरलाई। अनि अब त्यो भैँसी ब्याइसकेपछि त्यो पाडो पाडीहरू ठिकसित ठिक छ कि छैन त्यो पनि हेर्नुपर्छ। कहिले काहीँ त्यो ब्याउँदाखेरि त्यो विभिन्न किसिमको त्यो नाकबाट छिर्ने त्यो झिल्लीहरू हुन्छ, त्यो नाकबाट छिर्न सक्छ, श्वास फेर्न अप्ठ्यारो पर्न सक्छ, त्यो सफा गरिदिने। अनि अब बरा होइन, हजुरले यता गरिरहनु भएको छ नि, पोहोर परा पनि चाहिँ अब होइन गरिरहनु भएको छ, तर पनि कहिले काहीँ ख्याल गरिएन भने, ख्याल गरिएन भने त्यसैले फेरि श्वास फेर्न अप्ठ्यारो भएर मर्न सक्छ क्या पाडो पाडीहरू। अनि अर्को कुरा चाहिँ ब्याइसकेपछि एक घन्टा भित्रमा चाहिँ दुध पनि खुवाउनु पर्छ, त्यो जुन बच्चा हुन्छ त्यसलाई चाहिँ सफा गरिसकेपछि, अनि भैँसीको पनि थुन फाँचोहरू सफा गरिदिइसकेपछि एक घन्टाभित्रमा दुध खुवाइसक्ने भन्छ क्या आमा, किनभने त्यति बेला बिगौती दुध आउँछ। त्यो बिगौती दुध भनेको अन्य उयो चाहिँ हामीले सानो बच्चा बच्चीलाई खोप लगाउँछौँ नि, हो त्यस्तै चाहिँ सानो पाडा पाडीलाई चाहिँ खोप लगाए जस्तो रोगसँग लड्न सक्ने क्षमता पाउँछ क्या
1: हजुर।
0: अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ अब भैँसीहरू ब्याउन बित्तिकै साल फाल्छ कि फाल्दैन त्यो पनि ख्याल गर्नु पर्यो। अब सामान्यत ब्याएको चाहिँ पाँच सात घन्टामा साल फाल्यो भने डराउनु पर्दैन आमा, तर बाह्र घन्टा भन्दा पनि बढी समयसम्म साल फालेन भने फेरि साल अड्केको हो कि भन्ने
1: लामो समय लियो भने शंका गर्न पर्यो।
0: अनि अर्को कुरा, कहिले काहीँ लामो समय त भएको छैन तर भैँसीले कनेको कनै बल गरेको छ भने त्यो धेरै समय छ भएको छैन भने पनि आत्तिनुपर्छ, किनभने त्यो भैँसीले कन्यो भने भित्र आङ निकाल्ने भन्छ नि आमा, त्यो पाठे घर बाहिर निकाल्छ, आङ फर्किन सक्छ, समस्या हुन्छ। भैँसीलाई जति दुख्छ त्यति धेरै कन्छ क्या आमा,
1: हो
0: त्यो हुनाले भैँसीले कनेको छैन सामान्य अवस्थामा छ भने आठ दस घन्टासम्म यसो कुर्ने होइन, अब गाउँ घरै औषधिहरू पनि जस्तै
1: कुरा काटे त्यसलाई पनि अपरेसन गरेर झिक्छन्।
0: साललाई अपरेसन गरेर झिक्नु पर्दैन, त्यसलाई हात राखेर नै निकाल्न सकिन्छ, तर त्यो बच्चा अड्केको अवस्थामा कहिले काहीँ त्यो बच्चा बटारियो, त्यो पाठेघर बटारिएको छ भने र त्यो पाठेघरको मुख खोल्न सकिएन भने ब्याउनुभन्दा पहिले अब सामान्य अवस्थामा ब्याउन सकेन भने अपरेसन त गर्न सकिन्छ, तर अब यस्तो बर्खामा छ गोठहरूमा
1: है,
0: गोठमा त्यति सरसफाइमा नि ध्यान दिन सकिन्छ, सानो बच्चाको कुरा भएन, ठुलो हुन्छ भैँसी, अब त्यो चाहिँ एकदम बाध्यात्मक अवस्थामा गर्न सकिन्छ, नसकिने होइन,
1: सकभर गर्न
0: नपरोस् हामीले त्यतापट्टि सोच्नु पर्यो। अनि अर्को कुरा, अब यदि साल अड्किएको छ तर कनेको छैन भने पनि लामो समयपछि हामीले बोलाउनु पर्छ, सामान्य त अब हातै राखेर निकाल्नको लागि त कि त त्यो एकदम बल गरिरहेको हुनु पर्यो, कि त चाहिँ बिस बाइस घन्टा नागेको छ भने हात राखेर निकाल्ने हो, होइन भने यसो औषधिहरू साल झर्ने औषधिहरू दिएर नि कोसिस गर्न सकिन्छ। गाउँघरमा जुन त्यो खस्रो खस्रो पात हुने चाहिँ जस्तै फोस्रो भयो, बाँसका पातहरू, अम्रिसाका पातहरू, मकैका पातहरू दिएर पनि किसानहरूले, खन्युहरू दिएर पनि किसानले उत्प्रेरित गर्नुहुन्छ साल निकाल्नको लागि गाउँघरमा।
1: बाबु हामी के गर्छौँ भने नि
0: हजुर,
1: त्यो रेलको छ नि, रेल रेल गुड्या ठामको माटो ल्याएर पुच्छर बाँधिन्छौँ, हाम्रो के होइन
0: त्यो त चाहिँ आत्मसन्तुष्टिको लागि हो आमा, त्यो रेल कुदेको ठाउँको माटोले त आफै त झर्दैन, त्यसलाई प्राविधिकले नै झार्नुपर्छ यदि झरेन भने। यो त भयो भैँसी ब्याउने समय भएको हुनाले यस्ता कुरामा ध्यान दिनुपर्छ आमा भनेर मैले भने। अब अर्को कुरा, भैँसी ब्याइसकेपछि त दुध उत्पादन हुन्छ, प्राय गरेर यो धेरै दुध उत्पादन हुने बेलामा फेरि थुनेलो रोग लाग्छ, सबैलाई लाग्दैन आमा, कुनै कुनै पशुलाई लागिहाल्न सक्छ, त्यो हुनाले थुनेलो नलागोस् भनेर के गर्ने भन्ने हामीले जान्न पर्यो। सामान्यत सानसानै हुँदादेखि त्यो पाडीहरू हुर्काउँदा नै पाडीलाई मालिस गर्ने, समय समय त्यो फाँचोहरूमा पनि यसो कनाइदिने, मालिस गर्ने गर्यो भने त्यसलाई काउकुती लाग्दैन, अनि ठुलो भएपछि त्यो ब्याएपछि पनि त्यो त्यसले दुध दुहुन दिन्छ। अनि यदि चाहिँ त्यस्तो बानी परेको छैन भने त्यो पहिलो बेते पशुहरू अलिक काउकुती मान्छ क्या त्यसले, अनि उफ्रिन्छ त्यो थुन समाउँदा, अनि हामी फेरि थुन समाएर बस्न खोज्ने उफ्रिन खोज्ने गर्दा त्यो थुनको भित्रपट्टि फुट्छ, फुटेर थुनेले हुने समस्या हुन्छ। त्यो हुनाले हामीले सानसानो पाडीलाई

0: सानैदेखि नै अलि मालिस गरेर बानी पार्यौँ भने राम्रो हुन्छ। अनि अर्को कुरा, अब थुनेलो रोग नलागोस् भनेर चाहिँ हाम्रा नङहरू पनि राम्ररी काट्नु पर्यो होइन। अनि त्यसपछि भैँसी धेरै उफ्रिरहेको छ भने जबरजस्त थुन समाएर तान्ने होइन, थुनलाई त निचार्नु पर्यो होइन, लात्ती पनि हान्छ। त्यो लात्ती हान्ने बेलामा तपाईँले थुन समाउनु भएको छ भने थुन बढी तन्किन्छ, तन्किँदाखेरि भित्रपट्टि फुट्न सक्छ
1: क्या।
0: अनि अब थुनमा केही गिर्खा जस्तो देख्नुभयो, हल्का सुन्ने जस्तो देख्नुभयो भने चाहिँ तुरुन्तै हाम्रो सम्पर्क गर्नु पर्यो। त्यसलाई नुन पानीले सेक्ने हो कि त्यसलाई थुनै बन्द छ अनि खोल्नु पर्ने हुन्छ। र चाहिँ अन्य अवस्थामा थुनेलो नलागोस् भनेर चाहिँ हामी सरसफाइमा ध्यान दिने। अनि सकिन्छ भने आमा अब यो पोभिडिन आयोडिन भन्ने यो टिन्चर आयोडिन जस्तो औषधि हुन्छ नि, त्यो काटेमा लगाउने मान्छेको हो, त्यो पोभिडिन आयोडिनमा चाहिँ हामीले चोप्न सक्छौँ त्यो थुनलाई। अनि त्यो पनि भएन भने चाहिँ नुन पानीमा पनि चोप्न सकिन्छ आमा, केही छैन हामीसँग भने। अब दुध दुहिसकेपछि सामान्य अवस्थामा नुन पानीको झोलमा थुनलाई चोपे पनि राम्रो हुन्छ।
1: पातलो कपडाले नुन पानीमा भिजाएर यसो सप सप सेकाइदिनु पर्छ।
0: त्यो हो, त्यो सेकाउने थुनेलो भएपछि हो, मैले थुनेलो नहोस् भनेर पनि त्यो गर्न सकिन्छ भनेको। अनि अर्को कुरा चाहिँ यो बर्खाको समयमा साह्रै समस्याको रूपमा कुखुरालाई पनि समस्या हुन्छ आमा,
1: आउँछ नि सबै पशु पन्छीलाई लाग्छ रोग।
0: अब कुखुरा भनेको हाँस जस्तो पानीमा खेल्ने पन्छी त होइन,
1: होइन नि बर।
0: अब त्यो कुखुरालाई चिसो सहन सक्दैन, चिसो पनि
1: चिसो भयो भने त कक्सिडियोसिस
0: सबै थाहा छ आमा, धेरै टाढी हुनुहुन्छ हो। त्यो कक्सिडियोसिस भन्ने रोग चाहिँ यदि पानी जन्ने चिसो छ भने बल्ल कक्सिडियोसिस हुने हो। अब त्यही पनि हामीले कक्सिडियोसिस नहोस् भनेर त्यो कक्सिडियोसिस रोग लाग्यो भने त उपचार गर्न धेरै खर्च हुन्छ नि त आमा, त्यो रोगै नलाओस् भनेर हामीले अलि ओभानो गरेर राख्ने, त्यो खोरलाई चाहिँ ओभानो गरेर राख्ने, बाछिटो त्यो पानीको बाछिटो भित्र नछिरोस् भनेर ध्यान दिने। अनि त्यसपछि समय समयमा चाहिँ त्यो जुन भुसा हुन्छ नि त्यो धानको भुस लिएर छर्किदिइरहनु पर्यो। त्यसरी चाहिँ कुखुरालाई चिसोबाट बचाएर पनि कक्सिडियोसिस हुनबाट बचाउन सकिन्छ। अनि अरू केही छ भने भन्नुहोस्। अब हजुर फेरि त्यत्तिकै त आउनु भएको छैन, हजुरलाई मैले बोल्नै दिइनँ।
1: होइन अब बोल्ने कामै बाबुको, म त सुन्ने सुने अनुसार बुझिया गर्ने, नबुझे फेरि सोध्ने, मेरो कामै त्यो, हामी किसानको त्यही त हो नि। होइन अब धेरै बेर किन अल्मा लाउनु,
0: हुन्छ आमा ल नमस्ते आमा,
1: साँच्ची पल बाबु
0: हजुर हजुर आमा
1: बस्नुहोस् है, हाकिम साहब मान्छे
0: होइन हजुर, एकदम राम्रो जानु, चिप्लो छ बाटो,
1: हुन्छ बाबु हुन्छ। हरि शरण,
2: यसपालि पनि सबै तरकारी किराले खाएर बिग्रने भयो।
3: के सोचिराख्नु भएको काका, किन निराश देख्छु नि?
4: हेर्नुहोस् न जुना नानी, यसपालि पनि खेती राम्रो भएन, सबै तरकारीमा किरा लागेर खेरै जाने भयो।
3: अनि कृषि बिमा गर्नु भएको थिएन र?
4: पशु पक्षीको त सुनेको थिएँ, त्यो तरकारी बालीको पनि बिमा हुन्छ र?
3: हुन्छ नि काका, तपाईँले लगाउनु भएको गोलबेडा काउली लगायत सबैको बिमा गर्न सकिन्छ। यसो गर्दा किराबाट हुने नोक्सानी मात्र नभई बाढी पहिरो हावाहुरी जङ्गली जनावर आदिबाट हुने सबै क्षतिको क्षतिपूर्ति पाइन्छ नि।
4: ओहो, यो त नौलो कुरा पो सुने, बरु भन्नुहोस् न कसरी गर्ने बाली बिमा?
3: ल सुन्नुहोस्, पशु बिमा गरे जस्तै यसमा पनि आफ्नो जिल्लाको तोकिएको बिमा कम्पनीमा गएर प्रक्रिया पुरा गरेपछि बिमामा आबद्ध हुन सकिन्छ। अनि थाहा छ, किसानको सहुलियतको लागि नेपाल सरकारले बिमामा लाग्ने शुल्कको केही प्रतिशत रकम अनुदान पनि दिन्छ नि।
5: हो, बालीको पनि बिमा हुन्छ, बाली बिमा गर्नुहोस्, आफ्नो मेहनतलाई सुरक्षित बनाई ढुक्क हुनुहोस्।
6: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ, नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब च्युत अरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। सरकार आफ्नो नियतमाथि शङ्का नगर्न गृहमन्त्री सुधन गुरुङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आगलागीमा परी कम्तीमा 12 जनाको मृत्यु र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरुङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरुङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। 3 तहका सरकारमध्ये 2 तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
3: हामीले हिजो अथाक प्रयास गरेको, प्लेन 3 एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबलली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरहेको हो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह थियो। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको विल लक लगाएको, कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त, आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने।
0: गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री गुरुङले पुरानो कानुनी व्यवस्थाका कारण जेन्जिया आन्दोलनले उठाएका माग र जनताका कतिपय अपेक्षाहरू पूरा हुन नसकेको भए पनि सरकार र आफ्नो नियतमाथि शङ्का नगर्न आग्रह गर्नुभयो। गृहमन्त्री गुरुङ समय लिएर संसदको रोस्ट्रममा पुगेपछि सुरुमा केही बेर भावुक भई नबोलिकन रोस्ट्रमबाट फर्कनु भएको थियो। यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्गबहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्दै जरिवाना बढाउँदैमा कानुन कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरू वर्षमान पुन, यशोदा कुमारी बराल, शाहजन खातुन, आशिका तामाङ, ऐनबहादुर महर, गीता गुरुङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासीहरू सडकमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरी खान सक्ने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न, लागू औषध नियन्त्रणमा ध्यान दिन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै आजको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख डोल प्रसाद अरियालले समय दिएपछि नेपाली काङ्ग्रेसका सांसद बासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। सांसद थापाले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुखदर्शक बनेको र एम्बुलेन्ससम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी भनी प्रश्न गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बू सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। यस्तै विपक्षी दलका सांसदहरू पार्वती बिक, राधिका रम्तेल, ज्ञानबहादुर शाही लगायतले संसदमा उठेका प्रश्नहरू सुनेर जवाफ दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 30 गते मङ्गलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला एवं विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गरिने जानकारी दिँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैङ्गिक सहभागिता र समावेशिता सहितका कार्यक्रमहरू तयार गरिएको जानकारी दिनुभयो। त्यसै गरी महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीताबादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै मन्त्री बादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछुतको अन्त्य गर्न सरकारले समयानुकूल कानुनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले त्यसको जवाफदेहिता संसद र संसदीय समितिप्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न तत्पर रहेको स्पष्ट गर्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले हिजो त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले काठमाडौँ महानगर प्रहरीले पठाओ राइडर गणेश नेपालीको मोटरसाइकलको व्हील लक गरेका कारण घटेको घटनाको यथार्थ सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सभालाई जानकारी गराउनुभयो। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 31 गते बुधबार अपराह्न 1:15 बस्नेछ। नेकपा एमाले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ। एमालेका महासचिव शङ्कर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफै निमुखा नागरिकको गाँस र बाँस खोज्न उद्यत रहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिकरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन दिनुभयो। यस्तै छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग व्यवसाय प्रवर्धन र यसमार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सिबिएसई, आइबी, डिपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषद बैठकले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेउदी नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ। राष्ट्रपति भवनमा आज भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संघीय संसदका उपसभामुख र उपाध्यक्ष तथा सातै प्रदेशसभाका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित वीरतामोड घोषणापत्र 2083 जारी गरेको छ। घोषणापत्रले संघीय संसद र प्रदेशसभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। समयमै लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन, सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उहाँले सार्वजनिक सञ्चार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। सार्वजनिक सञ्चार माध्यमहरूको लेखा परीक्षण अवस्थाबारे आज मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2083 देखाएका कमजोरीलाई तत्काल सुधार गर्नुपर्नेमा जोड दिनुभयो। सार्वजनिक लेखा समितिको बैठकले बेरुजु अध्ययन गर्न गठन गरिएको पाँचवटा उपसमितिको नेतृत्व चयन गरेको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई 3 उपसमिति र एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बाँकी 2 उपसमितिको नेतृत्व दिने सहमति भएको छ। बैठकमा सांसदहरूले बेरुजु सबै पक्षको साझा र सरकारको विषय भएकाले गठन गरिने उपसमितिमा कम्तीमा 33% महिला प्रतिनिधित्व र समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। बैतडीको सिगास गाउँपालिका 2 स्थित गाजरी स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा सुचारू भएपछि त्यस भेगका गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण सहज बनेको छ। गाजरी स्वास्थ्य चौकीमा 2077 भदौबाट ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनमा आए पनि बीचमा तालिमप्राप्त कर्मचारीको अभावमा सेवा अवरुद्ध भएको थियो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: गाजरी स्वास्थ्य चौकीमा केही समयदेखि अवरुद्ध भएको अल्ट्रासाउन्ड सेवा फेरि सुचारू भएको छ। अल्ट्रासाउन्ड सेवा सुचारू गर्नका लागि स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रञ्जना राईले आवश्यक तालिम लिएपछि सेवा सुरु गरिएको हो। सिनियर अनमी रञ्जना राई
5: पालिका भरि 2 छ क्यार, अनि एउटा त अहिले मैले उता सालकडा त्यो संस्थाबाट लिएर गएको थिएँ, अहिले त्यो यसैमा छ मेसिन चाहिँ। अब यहाँ भइन्जेल चाहिँ म आउनु भएको गर्भवतीहरूलाई चाहिँ सेवा चाहिँ दिइराखेको छु। त्यसमा मेसिन नहुँदाखेरि चाहिँ अब त्यही अनुसार फरक फरक समयमा बोलाएर पनि दिइन्छ।
4: गाजरी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुचारू भएपछि सिगास गाउँपालिकाका मात्रै नभएर सीमावर्ती अन्य स्थानीय तहका गर्भवती आमाहरू समेत लाभान्वित हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख जनक सिंह धामी।
6: सिगास जस्तो एउटा बैतडीकै दुर्गम क्षेत्रमा चाहिँ ग्रामीण अल्ट्रासाउन्ड राखेर सेवा दिने भनेर हामीले कार्यक्रम सुरु गरेको हो सर। के फाइदा गर्छ भन्दा अल्ट्रासाउन्डका लागि डडेलधुरा धनगढी अनि काठमाडौँ जानुपर्ने बाध्यता त, डडेलधुरा पनि कहिले यो गाइनोलोजिस्ट डक्टरहरू भेटिन्न अनि त्यस्तो तालिम प्राप्त स्वास्थ्यकर्मीहरू भेटिन्न, त्यो भएको हुनाले आफ्नै रिमोट एरियामा चाहिँ गर्भवतीमा हुने जटिलताहरू पत्ता लगाउनका लागि
4: गाजरी आसपासमा रहेका सुर्नय गाउँपालिकाका केही क्षेत्र र पाटन नगरपालिकाका केही क्षेत्रका आमाहरूले पनि यो स्वास्थ्य संस्थाबाट सेवा लिने गर्दछन्। यो सेवा सुचारू भएसँगै गर्भवती आमाहरूले चेक जाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने बताउनुहुन्छ जनस्वास्थ्य निरीक्षक घनश्याम बोहरा। अल्ट्रासाउन्डबाट गर्भावस्थाका जटिलताहरू समयमै पत्ता लाग्ने भएकाले मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि यो सेवा निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 उद्धार गरिएको जानकारी दिनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिक सहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद, नार्क, दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा उहाँले वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको भरोसा रहेकाले त्यस अनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभयो। सर्वोच्च अदालतमा आगामी साउन 1 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास हुँदै आएकाले नियमित सुनवाई साउन 11 मात्र हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। स्पेनको दक्षिणी अन्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालार्डोस क्षेत्रमा आगलागी हुँदा कम्तीमा 12 मृत्यु भएको छ। अन्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आर्द्रता र तीव्र हावाले गर्दा जङ्गली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलँदा मानवीय क्षति भएको जनाएको छ। भारतको दक्षिणी राज्य केरलामा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। केरलाको राजधानी सहर तिरुअनन्तपुरमबाट करिब 488 किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै मंगलबार भारी वर्षाको कारण पहिरो गएको थियो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मुगुको कर्मारोङ र छायानाथ रारा नगरपालिकामा बन्न लागेको 306 मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्ध जलाशय प्रकृतिको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताउनुभयो। आयोजनाको प्रारम्भिक काम सम्पन्न भएको र डिजाइन तथा हेडवर्क्स अध्ययन भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत फुकोट हब सब स्टेशनमा जोडिनेछ। आयोजनाको अनुमानित लागत करिब 55 अर्ब 33 करोड रुपियाँ रहेको र सन् 2033 व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सड़क यातायात क्षेत्रका समस्या समाधान गर्न प्रचलित कानूनमा संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नारायणी यातायात व्यवसायी संघको 37 वार्षिक सभामा मुख्यमन्त्री बानियाले सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात व्यवसायीको इमान्दार प्रयास आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले सड़क यातायात क्षेत्रमा हुने आकस्मिक समस्याको समाधानका लागि सबै व्यवसायी र सवारी लगानीकर्ताको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। चालू आर्थिक वर्षमा 40,000 भन्दा बढी विदेशी पर्यटकले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 1,500 बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। विदेशी पर्यटकको संख्या बढिरहेको पदमार्गमा वर्षायाम सुरु भएपछि भने पर्यटकको आवागमन घटेको छ। पर्यटकीय याममा दैनिक 500-600 जनासम्म विदेशी पर्यटक पुग्ने गरेको पदमार्गमा यति बेला दैनिक 10-15 जना मात्रै आउने गरेको एक्यापको पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो। यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको संख्या बढेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
8: स्पेन र बेल्जियम फिफा विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ अमेरिकाको लस एन्जेलसमा आम्ने सामने हुँदैछन्। अपराजित रहँदै क्वार्टर फाइनल पुगेका यी दुई टोली बीचको खेल राति 1:15 सुरु हुनेछ। राउन्ड अफ 32 अस्ट्रियालाई 3-0 सहज जित निकालेको स्पेनले राउन्ड अफ 16 पोर्चुगलमाथि 1-0 कठिन जित दर्ता गरेको थियो। त्यसपछि अन्तिम 32 खेलमा सेनेगल विरुद्ध उत्कृष्ट पुनर्गमन गर्दै अतिरिक्त समयमा 3-2 जित दर्ता गर्यो। त्यस लगत्तै मंगलबार भएको अन्तिम 16 खेलमा बेल्जियमले सह आयोजक अमेरिकालाई 4-1 फ्राकिलो अन्तरले पाखा लगाए। बेल्जियमले पछिल्ला 3 खेलमा 12 गोल गरिसकेको छ। बेल्जियमको अग्रपन्थी फर्ममा देखिए पनि स्पेनको डिफेन्सलाई तोड्न सहज हुने छैन। विश्वकपका 5 खेलमा स्पेनले कुनै पनि गोल बेहोरेको छैन। बेल्जियमले भने 5 खाइसकेको छ। 2010 विश्वकप विजेता स्पेनका लागि बेल्जियम विरुद्धको यो खेल आफ्नो नयाँ पुस्ता इतिहास दोहोऱ्याउने पूर्ण रूपमा तयार छ भनी प्रमाणित गर्ने अवसर पनि हो। सन् 2010 विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने बेल्जियम समूह चरणबाट बाहिरिएको थियो। विश्वकपमा यी दुई टोली बीचको यो तेस्रो भेट हो। सन् 1986 क्वार्टर फाइनलमा निर्धारित समय 1-1 बराबरी पछि बेल्जियम पेनाल्टीमा जित निकाल्दै अगाडि बढेको थियो। त्यसको 4 समूह चरणमा स्पेन 2-1 विजयी भएको थियो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 1.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। र दिपायलको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शङ्का नगर्न गृहमन्त्री सुधन गुरुङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आगलागीमा परिकम्तीमा 12 जनाको मृत्यु। र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: संसदमा उठ्ने जनसरोकारका मुद्दामा सरकारको नयाँ अग्रसरता, अब प्रगति विवरण सांसदलाई फोनबाटै जानकारी गराइने, प्रधानमन्त्री कार्यालयले हरेक हप्ता अनुगमन गर्ने,
2: त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी ज्यान गुमाएका गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन सुरु, डीआईजीको संयोजकत्वमा समिति गठन, दुखद घटनालाई राजनीतिकरण नगर्न गृहमन्त्री सुदन गुरुङको आग्रह।
1: फिफा विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनलमा लगातार 6 खेलमा क्लिन सिट राखेको स्पेन र लयमा फर्किएको बेल्जियम आज राति क्वार्टर फाइनलमा भिड्दै विजेताले सेमी फाइनलमा फ्रान्सको सामना गर्ने।
2: र आज शुक्रबार कला साहित्यमा विश्वकपका आधिकारिक गीत, सांस्कृतिक उत्सवमय बनेको विश्वकप र संगीतको लेखाजोखा।
0: कार्यक्रम सुरु गरौँ। गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न डीआईजीको संयोजकत्वमा समिति गठन सम्बन्धी प्रसङ्गबाट। त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका 25 वर्षीय युवा गणेश नेपालीको निधनले यति बेला सडकदेखि सदनसम्म तातेको छ। संसदको शून्य समयमा प्रतिपक्षी दलहरूले सरकार र स्थानीय प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् भने गृहमन्त्री सुदन गुरुङले सदनमा भावुक बन्दै सरकारले नेपालीको ज्यान बचाउन कुनै कसर बाँकी नराखेको स्पष्टीकरण दिनुभएको छ। यसै विषयमा केन्द्रित छ यो विशेष रिपोर्ट। प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश नुइटेल।
2: आर्थिक अभाव र रोजगारीको छटपटीका बीच काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको निधनले संघीय संसदलाई स्तब्ध र आक्रोशित बनाएको छ। आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले यो घटनालाई लिएर सरकार र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको व्यवहारप्रति तीव्र असन्तुष्टि जनाए। सांसदहरू चन्द्रमोहन यादव, टुका भद्र हमाल, ध्रुवराज राई, मिनु कुमारी कर्ण र प्रकाश चन्द्र परियार लगायतले गरिब नागरिकमाथि जरिवाना थुपार्ने परिपाटी र राज्यको निराशाजनक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको माग गर्नुभयो। यस्तै सांसद पुष्पा कुमारी चौधरीले आत्महत्याका तथ्याङ्क प्रस्तुत गर्दै गरिबको भरण पोषणमा राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। सदनमा सांसदहरूले चौतर्फी घेराबन्दी गरेपछि सभामुख समक्ष समय लिएर रोस्टममा पुग्नुभएका गृहमन्त्री सुदन गुरुङ निकै भावुक देखिनुहुन्थ्यो। उहाँले सरकारले गणेश नेपालीको जीवन रक्षाका लागि श्री एयरलाइन्सको विमान तयारी अवस्थामा राखेको र भारत लैजान समेत कूटनीतिक समन्वय गरिसकेको खुलासा गर्नुभयो। तर चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर नभएको र रक्तचाप निकै न्यून भएको बताएका कारण बाहिर लैजान नसकिएको स्पष्ट पार्नुभयो।
3: त्यहाँ गएर सबै कुरा व्यवस्था गर्नका लागि सबै स्पेसलिस्टहरू बोलायौँ, सबैजना राखेर पैसाको तपाईँ टेन्सन नलिनु, सरकारले जति खर्च गर्नुपर्छ खर्च गर्छ, आफ्नो नागरिकलाई बचाउनको लागि गर्छ। डक्टरहरू हामीले उता इन्डियन साइडलाई पनि हामीले पर्मिसन लिनु पऱ्यो, राति परिसकेको थियो, पर्मिसन लिन परराष्ट्रलाई हामी परराष्ट्र मन्त्री उठ्नुभयो, परराष्ट्र सचिव उठ्नुभयो, इन्डियन एम्बेसीसँग कोर्डिनेसन गर्नुभयो, इन्डियन एम्बेसीसँग कोर्डिनेसन गरेर उता एम्सको टिमलाई रेडी गर्नु पऱ्यो।
2: यो घटनालाई लिएर सरकारको आलोचना भइरहँदा गृहमन्त्री गुरुङले तीन तहको सरकारको क्षेत्राधिकार स्मरण गराउँदै यसको जिम्मेवारी काठमाडौँ महानगरपालिकाको स्थानीय सरकारले लिनुपर्ने तर्क गर्नुभयो।
3: हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। विपक्ष दलका मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। दुई तहको सरकार त तपाईँहरूसँग छ। यो नियम कानुन हामीले बनाएको, तपाईँहरूले बनाएको, तपाईँले कार्यान्वयन नगर्नु नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको र त्यही नियम कानुनमा टेकेको हामीले।
2: नेपालीको सवारीमा महानगरका नगर प्रहरीले व्हील लक लगाएको भन्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको स्थानीय र प्रदेश सरकार नभएको र विपक्षीहरूले नै बनाएको कानुन आफूहरूले कार्यान्वयन मात्र गरेको दावी गर्नुभयो। तथापि यो संवेदनशील घटनाको निष्पक्ष छानबिनका लागि सरकारले प्रहरी नायब महानिरीक्षक डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी बलका 3 जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्रीले सदनलाई जानकारी गराउनु भएको छ। गणेश नेपालीको यो दुखद परिघटनाले एकातिर मुलुकको आर्थिक संकट र नागरिकको चरम निराशालाई उजागर गरेको छ भने अर्कोतिर संघीय प्रादेशिक र स्थानीय सरकार बीचको समन्वय र कानून कार्यान्वयनको शैलीमाथि गम्भीर आत्मसमीक्षाको माग गरेको छ।
0: यसैबीच गृहमन्त्री सुदन गुरुङले प्रतिनिधि सभामा आज सम्बोधनका क्रममा सांसदहरू घाँटी सुक्ने गरी चिच्याएको भनी टिप्पणी गरेपछि संसदमा नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति समेत जनाउनु भयो। तर यो राजनीतिक आरोप प्रत्यारोपका बीच सर्वसाधारणको मनमा एउटै प्रश्न छ, के नगर प्रहरीलाई सडकमा गुड्ने वा पार्क गरिएका सवारी साधनमा व्हील लक गर्ने र गाडी उठाउने कानुनी अधिकार छ त?
1: महानगरपालिकाले जारी गरेको महानगर प्रहरी ऐन 2080 परिच्छेद 3 दफा 7 अनुसार महानगरपालिका क्षेत्रभित्रका बजार र सवारी पार्किङ स्थलहरूको रेखदेख तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी नगर प्रहरीलाई दिएको छ। सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी फुटपाथ वा सडकमा राखिएका अवरोध हटाउने अधिकार यसै ऐनले प्रदान गरेको छ। यो विवाद विगतमा अदालतसम्म पनि पुगेको थियो। नेपाल ल क्याम्पसका विद्यार्थीहरूले महानगरको यस्तो कारवाही विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर 2082 साल पुस 23 गते सर्वोच्च अदालतको संयुक्त इजलासले सो रिट खारेज गर्दै महानगरको पक्षमा फैसला सुनाएको थियो। सर्वोच्चले सहरी व्यवस्थापन र भिड नियन्त्रणका लागि अनाधिकृत स्थलमा पार्किङ गरिएका सवारी साधनमा व्हील लक गर्ने, टोइङ गर्ने र जरिवाना तिराउने कार्य कानुन प्रतिकूल नभएको ठहर गरिसकेको छ। कानुनी रूपमा महानगर प्रहरी बल बलियो देखिए पनि सडकमा श्रम गरेर खाने नागरिकप्रति स्थानीय सरकारको व्यवहार कस्तो हुनुपर्छ भन्ने मानवीय प्रश्न भने गणेश नेपालीको मृत्युले अनुत्तरित नै छाडेको छ।
0: संसदमा सांसदहरूले जनताका दुःख, अभाव र राष्ट्रिय सरोकारका मुद्दा उठाउने परिपाटी पुरानै हो। तर ती आवाजहरू संसदको रेकर्डमा मात्रै सीमित हुने र सरकारले सुनवाई नगर्ने गुनासो वर्षौंदेखि चल्दै आएको छ। यही बेला वर्तमान सरकारले एउटा नयाँ र प्रविधि मैत्री व्यवस्थाको सुरुवात गरेको छ। संसदमा उठाइएका जनसरोकारका विषयमा के प्रगति भयो भनेर सम्बन्धित मन्त्रालयले सोझै सांसदलाई फोन गरेरै जानकारी गराउनु पर्नेछ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाका शून्य वा विशेष समयमा सांसदहरूले आफ्नो क्षेत्रका समस्या र जनसरोकारका विषय जोडतोडका साथ उठाउँछन्। तर ती प्रश्नको सम्बोधन कहाँ पुग्यो, काम भयो कि भएन, यसको जवाब पाउन सांसद स्वयंलाई मुस्किल पर्ने गरेको थियो। यो संसदीय ढिलासुस्तीलाई चिर्न प्रधानमन्त्री कार्यालयले नयाँ रणनीति अख्तियार गरेको छ। अब संसदमा प्रश्न उठाउने सांसदलाई सम्बन्धित मन्त्रालयका कर्मचारीले सिधै फोन गरेरै प्रगतिको विवरण दिनुपर्नेछ। सांसदहरूले नागरिकका जनजीवनसँग सम्बन्धित उठाउने प्रश्न र समस्यालाई रेकर्ड गर्ने अभ्यासमा सीमित राख्नु हुँदैन। सम्बन्धित मन्त्रालयले समाधानका लागि सक्रिय रूपमा काम गर्नुपर्दछ। भएको प्रगति सम्बन्धित सांसदलाई प्रत्यक्ष सम्पर्क गरेर जानकारी गराउनु पर्दछ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको भनाई, यो व्यवस्था मौखिक आश्वासनमा मात्र सीमित हुने छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसको साप्ताहिक अनुगमन र समीक्षा गर्ने बलियो संयन्त्र समेत बनाएको छ। प्रत्येक मन्त्रालयले आफूसँग सम्बन्धित विषयमा के कति काम भयो र सांसदलाई के जानकारी दियो भन्ने विवरण सहितको प्रतिवेदन हरेक साता प्रधानमन्त्री कार्यालयमा बुझाउनु पर्नेछ। यस कार्यलाई व्यवस्थित बनाउन प्रधानमन्त्री कार्यालयले व्यवस्थापन सूचना प्रणाली मार्फत एकीकृत अभिलेख प्रणाली नै विकास गर्ने तयारी थालेको छ। मन्त्रीले सदनमा मौखिक जवाब दिएर मात्र पुग्दैन, अब सम्बन्धित मन्त्रालयका कर्मचारीले प्रश्न उठाउने सांसदलाई प्रत्यक्ष फोन सम्पर्क गरी समाधानको प्रगति जानकारी गराउनु हुनेछ। यसले सरकारको नागरिक प्रतिको प्रत्यक्ष उत्तरदायित्वलाई थप सुदृढ बनाउनेछ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालको भनाई, विगतमा आफै सांसद रहँदाको अनुभव बटल्नु भएका राजनीतिक सल्लाहकार शाह सदनका प्रश्न सम्बोधन नहुँदा सांसदहरूको मनोबल गिर्ने गरेको स्वीकार्नु हुन्छ। तर अब राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर सबै दलका सांसदका आवाजहरूलाई सरकारको साझा जिम्मेवारीका रूपमा लिइने भएको छ। मन्त्रालयहरूमा फाइल थन्किने र संसदमा बोलिएका कुराको सुनवाई नहुने प्रवृत्तिको अन्त्यका लागि यो कदम चालिएको हो। संसदलाई गफगाफको थलो मात्र नबनाई जनताका समस्या समाधानको थलो बनाउन सरकारको यो अग्रसरता पक्कै सराहनीय रहेको छ। तर यसको सफल कार्यान्वयन र कर्मचारी तन्त्रको सक्रियताले नै आगामी दिनमा यसको वास्तविक प्रभावकारिता पुष्टि गर्नेछ।
0: कार्यक्रममा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप 2026 को दोस्रो क्वार्टर फाइनलमा आज राति 1:15 फुटबल जगतकै दुई महारथी युरोपेली च्याम्पियन स्पेन र बेल्जियम लस एन्जलसको मैदानमा आमुने सामुन्ने हुँदैछन्। सन् 2010 विश्वविजेता स्पेन 12 वर्षपछि सेमी फाइनल पुग्ने लक्ष्यमा छ भने बेल्जियम आफ्नो इतिहासकै सबैभन्दा चर्चित गोल्डन जेनेरेसनलाई ऐतिहासिक सुखद विदाई दिने दाउमा छ। साबिक उपविजेता फ्रान्सले सेमी फाइनलमा स्थान सुरक्षित गरिसकेको अवस्थामा आजको विजेताले फाइनल प्रवेश का लागि फ्रान्सको सामना गर्नेछ। आखिर कस्तो छ त यो बहुप्रतीक्षित खेलको रणनीतिक र प्राविधिक पक्ष, विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
2: यो खेल मुख्यत विश्वकै उत्कृष्ट डिफेन्स र हाल लयमा फर्किएको आक्रमक अग्रपङ्क्ति बीचको लडाई हो। प्रशिक्षक लुइस दे ला फुइन्तेको नेतृत्वमा रहेको स्पेन जारी विश्वकपमा एक गोल पनि नबेहोर्ने एकमात्र टोली हो। लगातार 5 खेलमा क्लिन सिट राख्दै विश्वकप इतिहासमै नयाँ कीर्तिमान बनाएको स्पेनको अनुशासित र रक्षा पंक्तिलाई तोड्नु बेल्जियमका लागि फलामको चिउरा चपाउनु सर हुनेछ। सुरुवाती खेलहरूमा सङ्घर्ष गरे पनि बेल्जियमले पछिल्ला 3 खेलमा मात्रै 12 गोल गरिसकेको छ। अन्तिम 16 सहआयोजक अमेरिकालाई 4-1 फराकिलो अन्तरले पाखा लगाउँदै टोलीले आफ्नो फायर पावर साबित गरिसकेको छ। जारी प्रतियोगितामा 3 गोल गरिसकेका लुकाकुले विश्वकपमा कुल 8 गोल पुर्याउँदै डिएगो म्याराडोना र रिवाल्डो जस्ता दिग्गजहरूको कीर्तिमान बराबरी गरेका छन्। बक्सभित्र उनको फिजिकल गेम र केविन डे ब्रुइनाको सृजनशीलतालाई रोक्न स्पेनका डिफेन्डरहरूले कडा मिहिनेत गर्नुपर्नेछ। 18 वर्षीय युवा लामिन यामल अझै आफ्नो उत्कृष्ट लयको खोजीमा भए पनि उनको उपस्थिति मात्रैले विपक्षी डिफेन्डरहरूलाई अल्मलाई दिन सक्छ। स्पेनका सर्वाधिक गोलकर्ता मिकेल ओयरजावालाई रोक्न बेल्जियमका स्टार गोलकिपर थिबाउ कोटुवाको प्रदर्शन निर्णायक हुनेछ। मिडफिल्डका मुख्य खम्बा अमादु ओनाना दाहिने घुँडाको चोटका कारण विश्वकपबाट बाहिरिएका छन्, जसले बेल्जियमको सन्तुलन बिग्रिन सक्छ। स्पेन पूर्ण रूपमा बलियो देखिन्छ। स्पेनिस क्याम्पमा कुनै नयाँ चोटको समस्या छैन। रोड्री, पेड्री र ओल्मो सहितको टोली पूर्ण फिट र आक्रामक छ। इतिहास हेर्ने हो भने स्पेन विगत 35 खेलदेखि अपराजित छ र सन् 1980 पछि बेल्जियमसँगका 11 खेलमा उसले हार बेहोरेको छैन। हाम्रो टोलीका सबै खेलाडीलाई यो जित सम्भव छ भन्ने विश्वास छ। विश्वकपमा सधैँ अप्रत्याशित नतिजा आउँछन् र युरोपेली च्याम्पियनलाई हराउन सके त्यो ठुलो उपलब्धि हुनेछ। बेल्जियमका गोलकिपर थिबाउ कोटुवाको भनाई, केविन डे ब्रुइना र रोमेलु लुकाकुको गोल्डन जेनेरेसनका लागि यो विश्वकप इतिहास रच्ने अन्तिम मौका हो। अर्कोतर्फ नयाँ र ऊर्जावान पुस्ता सहितको स्पेन कतार र रुस विश्वकपको अन्तिम 16 निराशालाई बिर्सिएर नयाँ इतिहास लेख्न तयार छ। के बेल्जियमले स्पेनको अवैध डिफेन्स तोड्न सक्ला? फैसला आज राति लस एन्जलसको मैदानले गर्नेछ।
0: आज शुक्रबार, शुक्रबारको कला साहित्यमा फिफा विश्वकप सम्बन्धी नै प्रसङ्ग। जब विश्वकप फुटबलको कुरा हुन्छ, हाम्रो आँखा अघि उत्कृष्ट गोल, रोमाञ्चक खेल र विश्वभरका समर्थकको उत्साह आउँछ। अर्को एउटा महत्त्वपूर्ण पक्ष पनि छ, जसले खेल सुरु हुनु अघि नै करोडौँ मानिसको मन जितिसकेको हुन्छ, त्यो हो सङ्गीत। विश्वकपका आधिकारिक गीतहरूले खेललाई मैदानको सीमाभन्दा बाहिर निकालेर विश्वव्यापी सांस्कृतिक उत्सवमा रूपान्तरण गरेका छन्। आखिर किन विश्वकप र सङ्गीत एक अर्काका परिपूरक बने? थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
4: विश्वकप फुटबल 4 वर्षमा एक पटक हुने खेल प्रतियोगिता मात्र होइन, विश्वका विभिन्न भाषा, संस्कृति र समुदायलाई एउटै भावनामा जोड्ने अवसर पनि हो। यही कारण अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले हरेक विश्वकपसँग सङ्गीतलाई पनि जोड्दै आएको छ। सुरुवाती विश्वकपहरूमा सङ्गीतको भूमिका सीमित थियो, तर सन् 1990 इटाली विश्वकपपछि आधिकारिक गीतहरूले अन्तर्राष्ट्रिय चर्चा पाउन थाले। इटालीले विश्वकप गीतको नयाँ मानक स्थापित गर्यो। त्यसपछि सन् 1998 रिकी मार्टिनको ला कोपा डी ला भिडा विश्वभर गुन्जियो। धेरै सङ्गीत समीक्षकहरूले यसलाई आधुनिक विश्वकप गीतको नयाँ युगको सुरुवातका रूपमा लिने गरेका छन्। सन् 2010 दक्षिण अफ्रिका विश्वकपमा साकिराको वाका वाका दिस टाइम फर अफ्रिकाले भने विश्वकप सङ्गीतलाई नयाँ उचाइमा पुर्यायो। अफ्रिकी लय, सरल शब्द र उत्साहले भरिएको यो गीत आज पनि विश्वकपको पर्याय जस्तै मानिन्छ। ब्राजिल विश्वकपको वी आर ऑन, रुस विश्वकपको लाइभ इट अप र कतार विश्वकपमा सार्वजनिक भएका विभिन्न आधिकारिक गीतहरूमध्ये दक्षिण कोरियाली कलाकार जङ कुकको ड्रिमर्सले पनि व्यापक चर्चा बटुलेको थियो। विश्वकपका गीतहरू केवल मनोरञ्जनका लागि मात्र होइनन्, यिनले आयोजक राष्ट्रको संस्कृति, पहिचान र विविधतालाई विश्वसामु प्रस्तुत गर्ने माध्यमको पनि काम गर्दछन्। अर्कोतर्फ विश्वकप गीतहरू खेल उद्योगको आर्थिक पक्षसँग पनि जोडिएका छन्। डिजिटल प्लेटफर्ममा करोडौँ पटक सुनिने यी गीतहरूले कलाकार, रेकर्ड कम्पनी, प्रायोजक र विश्वकप ब्रान्ड सबैलाई अन्तर्राष्ट्रिय पहुँच दिलाउँछन्। तर सबै विश्वकप गीत समान रूपमा सफल भएका छैनन्। केही गीतहरू प्रतियोगिता सकिएसँगै ओझेलमा परे भने केही दशकौँ बित्दा पनि समर्थकका प्लेलिस्टमा जीवित छन्। सङ्गीत विज्ञहरूका अनुसार सफल विश्वकप गीतमा एउटा साझा विशेषता हुन्छ, त्यो हो सहज रूपमा गुनगुनाउन सकिने, ऊर्जा दिने र सबै संस्कृतिका मानिसले अपनत्व महसुस गर्न सक्ने हुनुपर्छ। नेपाल जस्ता फुटबल प्रेमी देशहरूमा पनि विश्वकप सुरु भएसँगै यी गीतहरूको प्रभाव देखिन्छ। रेडियो, टेलिभिजन, सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलसम्म विश्वकपका धुनहरू गुन्जिन थाल्छन्। खेल हेर्ने वातावरण निर्माण गर्न सङ्गीतले पनि उत्तिकै भूमिका खेलेको देखिन्छ। विश्वकप फुटबल र गीत, यही सन्दर्भमा आज हामीसँग छोटो कुराकानीमा हुनुहुन्छ गीतकार रमेश दाहाल। यहाँलाई स्वागत छ कार्यक्रम घटना र विचारमा।
5: धेरै धेरै धन्यवाद।
4: विश्वकप फुटबल र सङ्गीतको सम्बन्धलाई तपाईँ एक गीतकारको दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ?
5: एउटा गीतकारको दृष्टिमा विश्वकप फुटबल र सङ्गीतको सम्बन्ध यस्तो छ कि फुटबलले विश्वलाई एउटै मैदानमा जोड्छ भने सङ्गीतले त्यही भावनालाई शब्द, स्वर र लय मार्फत विश्वभरका मानिसहरूको हृदयमा अमर बनाइदिन्छ। यस्तो किसिमको एउटा नङ र मासुको जस्तो सम्बन्ध मलाई लाग्दछ।
4: तपाईँको विचारमा एउटा सफल विश्वकप गीतमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण विशेषता चाहिँ के हो?
5: खास गरी मेरो विचारमा एउटा सफल विश्वकप गीतमा खास गरी विश्वभरका मानिसलाई एकता, उत्साह, आशा र विजयको आशा साझा भावनामा जोड्ने सरल, प्रेरणादायी र अविस्मरणीय शब्द तथा धुन हुनुपर्छ, जसले हरेक कल्चरका श्रोता, हरेक कल्चरका दर्शकहरूलाई एक सूत्रमा बाँध्न सक्छ।
4: विश्वकप गीतहरू किन वर्षौँसम्म पनि मानिसहरूको स्मृतिमा रहिरहन्छन्?
5: मेरो विचारमा विश्वकप गीतहरू, विश्वकप फुटबलसँग सम्बन्धित गीतहरू खेलसँग जोडिएका अविस्मरणीय क्षण, सामूहिक भावना र उत्साहलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने भएकाले वर्षौँसम्म पनि मानिसहरूको स्मृतिमा रहिरहन सक्छन् भन्ने लाग्छ।
4: अन्त्यमा खेल र सङ्गीत बीचको सम्बन्धलाई एउटा गीतकारको दृष्टिकोणबाट एक वाक्यमा कसरी परिभाषित गर्नुहुन्छ?
5: खास गरी खेल र सङ्गीत दुवै मानव भावना, ऊर्जा, एकता र प्रेरणाका साझा भाषा हुन्, जसले सीमाभन्दा माथि उठेर संसारलाई एउटै लयमा जोड्दछन्। यसैले यो अत्यन्तै सुन्दर पक्ष हो विश्वकप फुटबलमा सङ्गीतको प्रयोग गरिन।
4: हस्, यहाँलाई यो कुराकानी र समयको लागि धेरै धन्यवाद।
5: धेरै धेरै धन्यवाद।
4: हजुर, उहाँ हुनुहुन्थ्यो गीतकार रमेश दाहाल। सायद त्यसैले विश्वकपका केही अविस्मरणीय क्षणहरू केवल गोल, ट्रफी वा मैदानका दृश्यहरूमा सीमित छैनन्। ती क्षणहरू विश्वभर गुन्जिएका गीतका स्वर, समर्थकका स्वर र करोडौँ मानिसले एउटै लयमा बाँडेको साझा भावनामा पनि सुरक्षित छन्। विश्वकपको इतिहास पल्टाउँदा हामी केवल विजेता राष्ट्रहरूलाई मात्र सम्झिँदैनौँ, हामी ती धुनहरू पनि सम्झन्छौँ जसले खेललाई उत्सव बनाइदिए। यी गीतहरूले एउटा विश्वकपको कथा मात्र भनेनन्, बरु एउटा पुस्ताको सम्झना बने। अन्तत विश्वकपले हामीलाई एउटा सरल तर गहिरो सन्देश दिन्छ। भाषा, भूगोल, संस्कृति र सीमाहरू फरक हुन सक्छन्, तर खुसी, आशा, उत्साह र सपनाको भाषा एउटै हुन्छ। त्यही साझा भाषालाई खेलले मैदानमा व्यक्त गर्छ, सङ्गीतले सुरमा, र यी दुवै मिल्दा विश्वकप केवल फुटबल प्रतियोगिता रहँदैन, यो विश्वलाई एकै लयमा धड्काउन सक्ने अनुपम मानवीय उत्सव बन्न पुग्छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
6: सेवा प्रसारण रेडियो नेपाल
7: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: नमस्कार, रेडियो कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानीबाट काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको काठमाडौँ उपत्यकामा खानेपानी रेडियो कार्यक्रम यहाँहरूले प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार साँझ 7:45 देखि 7:55 बजेसम्म रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानी रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्ज र हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np संसारभर प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। सरकारले काठमाडौँ उपत्यकाको नगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाईका लागि उचित व्यवस्थापन गर्न गहन जिम्मेवारी प्रदान गर्ने नियमनकारी निकायका रूपमा बोर्डको स्थापना गरेको हो। यस कार्यक्रम मार्फत बोर्डले खानेपानी तथा सरसफाईको क्षेत्रमा गरेका कार्यहरू र आगामी रणनीतिलाई आम उपभोक्तासम्म पुर्याउने हाम्रो लक्ष्य रहनेछ। आजको कार्यक्रमलाई हामीले काठमाडौँ जिल्ला नागार्जुन नगरपालिकाको खानेपानी तथा सरसफाईका सम्बन्धमा नगरपालिकाका प्रवक्ता महेश रिमालसँग गरिएको कुराकानीमा केन्द्रित गरेका छौँ। काठमाडौँ उपत्यकामा खानेपानीको समस्या रहेको भए पनि नागार्जुन नगरपालिकामा पानीका मूलहरू प्रशस्त रहेको र बोरिङ मार्फत पनि त्यहाँका स्थानीयलाई पानी उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ। अन्य नगरपालिकाको तुलनामा पानीको समस्या कम रहेको पनि नगरपालिकाका प्रवक्ता महेश रिमालले जानकारी गराउनुभयो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानी, बोरिङको पानी र स्थानीय मूलहरूको पानी साथै मेलम्चीको पानी प्रयोग गर्दा नगरपालिकाभित्रका करिब 80-90% खानेपानी पुगेको प्रवक्ता रिमालले जानकारी दिनुभयो। जति जनसङ्ख्यामा खानेपानी पुर्याउन सकिएको छैन त्यसका लागि पनि नगरपालिकाले खानेपानीका योजनाहरू बनाएर संघ र प्रदेश सरकारको सहयोगमा छिट्टै त्यहाँका स्थानीयमा पानी पुर्याउने योजनाका साथ अघि बढेको छ। कार्यक्रममा अब हामी प्रस्तुत गर्दैछौ नागार्जुन नगरपालिकाको खानेपानी तथा सरसफाईको अवस्थाका सम्बन्धमा नगरपालिकाका प्रवक्ता महेश रिमालसँग गरिएको कुराकानी। नागार्जुन नगरपालिकाको खानेपानीको पछिल्लो अवस्था कस्तो रहेको छ?
1: नागार्जुन नगरपालिकाको खानेपानीको चाहिँ अरू नगरपालिका भन्दा अब धेरै हदसम्म नै खानेपानी समस्या कम छ। तर अब सबै वडामा त्यस्तो त छैन। वडा नम्बर 4, वडा नम्बर 9-10 सिमिचोटा साइडमा चाहिँ अलिकति खानेपानीको अलिकति समस्या जति पूर्ण हुनुपर्ने 100% छैन, त्यहाँ चाहिँ अलिअलि समस्याको रूपमा रहेको छ भने अन्त चाहिँ हामीले खानेपानीको व्यवस्थापन गरेका छौँ। यसमा चाहिँ हामीले 3 भूमिगत

0: जानकारी चाहिँ हजुरको पानी त लगभग अब सबैलाई छ, तर पनि ठ्याक्कै 100% भन्ने छैन। अब गोता समिति मार्फत पानी वितरण भएको छ, यसमा काहीँ दुई दिनमा एक दिन पानी जाने, काहीँ दिनका दिन जाने, त्यो खालको छ। त्यसमा लाग्छ मलाई चाहिँ त्यही 100% भन्ने कुरो भएन, अब 80-90% जनताको पहुँचमा चाहिँ पुगेको छ।
1: संघीय सरकारको मात्रै नभएर स्थानीय सरकारको पनि लक्ष्य रहेको छ एक घर एक धारा भन्ने। त्यो अनुसार नगरपालिका भित्रका सबै घरधुरीहरूमा एक घर एक धाराको व्यवस्था चाहिँ भएको छ।
0: त्यो चाहिँ छ, जस्तो एक घर एक धाराको लक्ष्य त पुरा भएको छ। उही धारा चाहिँ भयो रेगुलर दैनिक, अब बिहान बिहान पानी आउने अवस्था चाहिँ छैन होइन रेगुलर। जस्तो अब 80%मा चाहिँ रेगुलरै जान्छ, अब 20%मा चाहिँ हजुरको अब दुई दिनमा चाहिँ एक दिन पानी जाने, त्यस्तो चाहिँ सिस्टम चाहिँ एक घर एक धाराको ऊ चाहिँ पुगेको छ।
1: अब ती जति घरधुरीहरूमा अथवा जसले 80-90 पुगेको छ भन्नुभयो, त्यो नपुगेको ठाउँहरूलाई नपुगेका घरहरूमा पनि पुर्याउनको लागि नगरपालिकाले त्यस्तो केही पहल गरेको छ कि?
0: यो बोरिङको पानीको अलि लङ लास्टिङ नहुने भएको कारणले गर्दाखेरि अब हामीले मूलको पानी नै संरक्षण गर्ने र त्यसको डिपिआर तयार गर्ने भनेर बजेट पनि छुट्याएको छ। जहाँ जहाँ जस्तो अब खाइरहनु भएको छ, जस्तो हाम्रो ढोलङ्गे भयो, कटे खोला भयो, उहाँहरूलाई खानिदिएर चुहिएर तल आएको पानीलाई फेरि कलेक्सन गरेर माथि डाँडामा ट्याङ्की बनाएर त्यसलाई चाहिँ नपुगेको ठाउँमा चाहिँ वितरण गर्ने भनेर चाहिँ योजना पनि हालेको छ। त्यसमा चाहिँ अब प्रदेश सरकारको केन्द्रीय सरकारको बजेटहरू पनि अब विशेष त्यो बजेट अन्तर्गत आइरहेको पनि छ, त्यो पनि आएको छ। नगरपालिकाले छुट्टै बजेट पनि व्यवस्थापन गरेको छ।
1: हजुर, भनेपछि जति ठाउँमा नपुगेको छ त्यहाँ पनि छिट्टै पुग्छ भन्ने हामी विश्वास गर्न सक्छौँ।
0: हजुर, अब हाम्रो चाहिँ उद्देश्य पनि त्यही हो। जनप्रतिनिधि भइसकेपछि अब पहिलो प्राथमिकता भनेकै अब खाने पानी नै दिएका छौँ हामीले, स्वास्थ्य खाने पानी यो चाहिँ पहिलो प्राथमिकता पर्छ, पहिलो प्राथमिकता राखेका छौँ।
1: अब यसरी जति ठाउँमा पुगेका छैनन् ती ठाउँहरूबाट गुनासोहरू चाहिँ कतिको आउने गरेको छ यहाँहरूलाई पानीको विषयमा?
0: गुनासो चाहिँ आउँछ एकदमै, अब कस्तो भने खाने पानी जस्तो भयो, एक दिन पानी नआउँदाखेरि पनि त्यो समितिलाई भनिदिनु पर्यो, गरिदिनु पर्यो, समितिले दिएन भन्ने खालका गुनासोहरू चाहिँ आउँछ नआएको होइन। त्यसलाई चाहिँ फेरि अब हामीले सकेसम्म सम्बोधन गर्ने पनि गरेका छौँ, जस्तो समितिलाई भनिदिने के भएर चाहिँ अब कहीँ अब लिक भएको हुन्छ, कहीँ के हुन्छ, कहिले काहीँ अब यो बत्तीको कारणले गर्दा मिटरको कारणले गर्दा पानी तान्न पाएन भने त्यो दिन पानी जाँदैन होइन, त्यस्ता खालका पनि छन्। अब नयाँ बन्ने घरहरूले चाहिँ अब जस्तो तुरन्तै अब घरै नबनिकन घर सुरु गर्दा गर्दै पानी चाहिँ चाहियो भन्ने खालको अब गुनासो भने आउँछ, त्यो चाहिँ सम्भावना छैन। तपाईँले पहिला सम्पन्न गर्नुहोस्, हामी चाहिँ पानी जोड्ने चाहिँ सिस्टम चाहिँ ऊ गर्छौँ भनेर भनेको छौँ। यसपालि हामीले पोहोरबाट खानेपानीकै पनि कार्यविधि थिएन, कार्यविधि बनाएर उपभोक्ता समितिहरूलाई पनि एकताबद्ध अथवा एउटै नियम अनुसार चल्ने गरी बनाएको छौँ। त्यो चाहिँ साह्रै त्यसलाई पनि क्रमशः लागू गर्दै गएका छौँ।
1: पछिल्लो समय यो एनइएको त्यसपछि एनटिएको तारहरू अन्डरग्राउन्ड गर्ने अथवा खानेपानीकै पाइपलाइनहरू विस्तार अथवा पुराना पाइपहरू लिक भएका पाइपहरू चेन्ज गर्ने क्रममा चाहिँ यो चिल्लो पारिएका सडकहरूलाई भत्काउने अनि काम सकिएपछि भद्रगोल अवस्थामा छोडिदिने गरेको अवस्था पनि देखिरहेको छ। त्यसले गर्दा एकातिर सर्वसाधारणलाई हिँड्न समस्या छँदैछ, अर्कोतिर सहरको अवस्था नै कुरूप जस्तो देखिएको पनि देखिन्छ होइन। यहाँको नगरपालिकामा त्यसको अवस्था कस्तो रहेको छ?
0: त्यो चाहिँ यो समस्या छ हजुर, यो चाहिँ देशभरिकै समस्या छ। के भने अब हाम्रो ठ्याक्कै प्लानिङ अनुसारको पहिला ढल खाने पानी पहिला बिछ्याएर अनि बाटो बनाउने सिस्टम छैन। बाटो बनिसकेपछि खाने पानीको योजना आउँछ, त्यसपछि ढल हाल्नु पर्ने हुन्छ, त्यसले गर्दाखेरि त्यस्तो खालको अलिअलि कुनै ठाउँमा चाहिँ त्यस्तो खालको पनि छ। के भने अब पुरानो पहिलादेखि हालिरहेका पाइपलाइनहरू चाहिँ पुरानो भएपछि आफै लिक हुँदो रहेछ, अनि अब बाटो बिग्रिन्छ, अब खन्नु परिहाल्यो पानीको लागि, पानी लिक भएपछि त्यस्तोहरू समस्या चाहिँ छ हाम्रो नगरपालिकामा पनि, यता कता त्यो चाहिँ छ।
1: त्यसमा अब समन्वयको पनि अलिकति अभाव जस्तो देखियो होइन,
0: समन्वय अभाव पनि देखियो। यो नगरपालिकाले नै अब यो चाहिँ अब मास्टर प्लानै बनाएर पहिला चाहिँ ढल र खाने पानीको व्यवस्थापन यो पाइपलाइन नगरिकन बाटो बनाउने नदिने खालको त्यो खालको एउटा चाहिँ लागू गर्न सक्यो भने चाहिँ यो अलिक समाधान हुन्छ। अब होइन भने चाहिँ आइरहने रहेछ कि, बाटो बनायो अब पानी लिक हुन्छ, फेरि खन्नु परिहाल्यो, ढल लिक हुन्छ, खन्नु परिहाल्यो, त्यस्तो समस्या छ।
1: अनि यो खाने पानी सँगसँगै पछिल्लो समय चाहिँ सरसफाईलाई पनि सँगै जोडेर हेरिने गरिएको छ, सरसफाईको अवस्था चाहिँ कस्तो रहेको छ नागार्जुन नगरपालिकामा?
0: सरसफाईको यस्तो छ, हामीले अब फोहोर मैला व्यवस्थापन भनेर नगरपालिकाले आफैले उ गरेका छैन, यहाँ भएका कम्पनीहरू तिनवटा कम्पनीले उठाउँछन्, यहाँ चाहिँ वार्षिक रूपमा चाहिँ अब हामीले एउटा प्रतिबद्ध पनि गरेका हुन्छन्, जस्तो बेला बेलामा बाटो बढाएर दिनुपर्ने, सरसफाई अभियानमा साथ दिनुपर्ने, र हरेक घरबाट चाहिँ उहाँहरूले अब फोहोर उठाएर लाने कुराहरू चाहिँ छन्। त्यसलाई चाहिँ धेरै त्यो विकराल समस्या त छैन, तर अब यता कता चाहिँ उता पोखर बोवामा बन्चरे डाँडामा चाहिँ फोहोर लान नपाउँदाखेरि त्यहाँ अब हडताल हुँदाखेरि त्यस्तो अवस्थामा चाहिँ यो चाहिँ लथालिङ्गै काठमाडौँ जस्तो हो, यहाँ पनि लगभग त्यस्तै नै देखिन्छ। त्यही भएर फोहोर ठ्याक्कै विकराल अवस्था चाहिँ छैन, ठिकै छ।
1: ल्यान्डफिल्ड साइडमै समस्या देखिँदाखेरि त सबै ठाउँमा हुने नै भयो, नभए सामान्य अवस्थामा चाहिँ त्यस्तो समस्या छैन
0: छैन छैन छैन।
1: अब यो खाने पानी र सरसफाईको क्षेत्र अथवा यसमा जति पनि समस्याहरू अहिले देखिएका छन्, धेरै त समस्या छैन भन्नुभयो यहाँले, जति पनि देखिएका छन् त्यसको निर्मूलीकरणका लागि अथवा त्यसलाई कम गर्नको लागि के गर्न सकिएला जस्तो लाग्छ यहाँलाई?
0: अब यसलाई चाहिँ अलिकति प्राथमिकतामै राखेर एउटा चाहिँ खाने पानी विभाग पनि बनाएको छ होइन, त्यो कारणले गर्दाखेरि त्यो मार्फत हामीले काम गरिरहेको छौँ, तर योजनाबद्ध रूपमा नै त्यसलाई चाहिँ अलिकति अगाडि बढाउन सकियो भने अब समाधान हुन्छ। त्यही हो, हाम्रो चाहिँ कस्तो हुन्छ भने ठ्याक्कै प्लान हुँदैन, एक वर्ष प्लान बनाउँछौँ, अनि त्यसपछि भएपछि अर्को वर्ष भएपछि

0: त्यो प्लान योजना पनि सकिन्छ काम हुँदैन। त्यही भएर यसलाई चाहिँ अब नगरपालिकाहरूले चाहिँ हामीले सल्लाह त गरिरहेको छौँ, जस्तो अलि लङ टर्मको 5 वर्ष 10 वर्ष योजना नै बनाएर त्यही अनुसारको त्यो योजना अनुसारको चाहिँ फलो गर्न सक्यो भने समाधान हुन्छ जस्तो लाग्छ मलाई।
1: दीर्घकालीन समाधान खोजेर अगाडि बढ्नु पर्यो।
0: पूर्वाधार यो हामीले पुँजीगत खर्चमा चाहिँ झन्डै झन्डै अब 40-45% भन्दा बढी खर्च गर्ने अवस्था पनि खै देखिएन। त्यसमा चाहिँ अब राष्ट्रले दिने बजेटमा पनि त्यसमा अलिकति कटौती भएको र हाम्रो यहाँ आन्तरिक रूपमा उठ्नुपर्ने कार्यहरू पनि कम उठेको कारणले गर्दाखेरि जति भनेको त्यति काम चाहिँ गर्न सकियो होइन। त्यही भएर हामीले पोहोरको भन्दा अलिकति बजेटको सीमा चाहिँ यसपालि घटाएर बनाएका छौँ। लगभग लक्ष्यमा पुगिन्छ कि भन्ने अनुमान छ। सबै कुरा चाहिँ ठ्याक्कै अब करहरू सबै त्यही अनुसार उठिदियो, उता केन्द्र र प्रदेशले दिने अनुदानहरू पनि ठ्याक्कै टाइममा आइदियो भने अब लक्ष्य पुरा हुन्छ, होइन भने योजना अनुसारको लक्ष्य पुरा हुन सक्दैन।
1: आजको कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानीमा यहाँहरूले सुन्नुभयो। काठमाडौँ जिल्ला नागार्जुन नगरपालिकाको खानेपानी तथा सरसफाईको अवस्थाका सम्बन्धमा केन्द्रित रहेर नगरपालिकाका प्रवक्ता महेश रिमालसँग गरिएको कुराकानी। यो सँगै आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको जानकारी गराउँदै काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रमबाट हामी सबै बिदा हुन्छौँ। नमस्कार।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:10 पछि यहाँहरूले सुन्न सक्नुहुनेछ आदर्श जीवन कार्यक्रम। त्यसपछि सुमधुर आधुनिक गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराउनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

आत्मविश्वास पहिले आउँछ अनि सफलता पछि। यसै आदर्श भनाइसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरूलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै उत्प्रेरणात्मक प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज म तपाईँहरूसँग आत्मविश्वास सेल्फ कन्फिडेन्स बढाउने कला अर्थात् म सक्छु भन्ने सन्दर्भमा प्रेरणादायक कुराहरू गर्न लाग्दैछु। आज यो सन्दर्भमा कुरा गर्नुअघि एउटा गीत सुनौ। यो गीत हामी प्रकाश श्रेष्ठको स्वरमा निर शाहको गीत रचना अनि सम्भोजित बासकोटाको सङ्गीतमा सुन्छौँ।

आज म तपाईँहरूसँग एउटा यस्तो विषयमा कुरा गर्दैछु जसले हाम्रो जीवनको दिशा नै परिवर्तन गर्न सक्छ। त्यो सन्दर्भ हो आत्मविश्वास, अर्थात् म सक्छु भन्ने विश्वास, आफ्नो मूल्य बुझ्ने कला। जीवनमा सबैभन्दा ठुलो शक्ति के हो? धन, सम्पत्ति, शिक्षा हो। यी सबै ठुला ठुला शक्तिहरू हुन्, यी सबै महत्त्वपूर्ण छन्। तर यिनीहरूसँगै अर्को शक्तिशाली र महत्त्वपूर्ण कुरा छ, त्यो हो आत्मविश्वास, अर्थात् आफूमाथि विश्वास। यदि हामी आफूलाई विश्वास गर्छौँ भने हामी असम्भव जस्तो लाग्ने काम पनि गर्न सक्छौँ। तर यदि हामीले आफूलाई नै विश्वास गर्न सकेनौँ भने सजिलो काम पनि गाह्रो लाग्न सक्छ। आज धेरै मानिसहरू असफल किन हुन्छन्? कारण उनीहरूमा क्षमता नभएर होइन। कारण के हो भने उनीहरूले आफूलाई विश्वास नै गर्न सकेनन्। हामी धेरै जसो अरूको नजरबाट आफूलाई हेर्छौँ। मानिसहरूले मलाई के भन्लान्? म अरू जस्तो राम्रो छु कि छैन, म सफल हुन सक्छु कि सक्दिनँ, असफल भएँ भने के होला, आदि इत्यादि प्रश्नहरूले हाम्रो आत्मविश्वासलाई कमजोर बनाइरहेका हुन्छन्। हामीले सानै उमेरदेखि नै बारम्बार यस्ता कुराहरू सुन्दै आएका हुन्छौँ कि तिमीले सक्दैनौ, यो त तिम्रो बसको कुरा होइन, अरू जस्तो अथवा ऊ जस्तो तिमी बन्न सक्दैनौ। यस्ता शब्दहरू हाम्रो मनमा गहिरोसँग बसिसकेका हुन्छन् र गर्न सक्ने, हुन सक्ने, बन्न सक्ने अवस्थामा पनि यिनै कुराहरूका कारण हाम्रो आत्मविश्वासलाई कमजोर बनाइरहेका हुन्छन्। एकचोटि सोचौँ त, यदि हामीले आफूलाई नै विश्वास गर्न छोड्यौँ भने अरूले किन हामीलाई विश्वास गर्छन् त? अब कुरा गरौँ, आत्मविश्वास भनेको चाहिँ के हो त? आत्मविश्वास भनेको म सधैँ सही छु भन्ने होइन। आत्मविश्वास भनेको म प्रयास गर्छु र म जित्छु पनि भन्ने विश्वास हो। जीवनमा सफल हुनेहरू कहिल्यै नडराउने होइनन्। उनीहरू पनि डराउँछन्, उनीहरू पनि असफल हुन्छन्। तर फरक के हो भने उनीहरू डर हुँदाहुँदै पनि अघि बढ्छन्, किनकि उनीहरू भन्छन् म सक्छु। यो म सक्छु भन्ने दुई शब्द साधारण जस्तो लाग्छ, तर यसले जीवन बदल्न सक्छ। जब हामी भन्छौँ म सक्दिनँ, त्यो बेला हाम्रो दिमागले सबै बाटो बन्द गरिदिन्छ। तर जब हामी भन्छौँ म सक्छु, त्यो बेला हाम्रो दिमागले नयाँ बाटो खोज्न थाल्छ। आत्मविश्वास जन्मदै आउने चिज होइन, यो प्रयास गर्दै, सिक्दै, अनुभव गर्दै जाने कुरा हो। यो बनाइन्छ र यो अभ्यासले बढ्छ पनि। हामीले आफ्नो जीवनमा धेरै पटक यस्तो अनुभव गरेका हुन्छौँ, कुनै काम सुरु गर्नु अघि डर लाग्छ, म सफल हुन्छु कि हुँदिन होला भन्ने सोच आउँछ। तर जब हामी सुरु गर्छौँ, बिस्तारै हामी विश्वस्त हुँदै जान्छौँ। यसको अर्थ के हो भने आत्मविश्वास प्रयास गरेपछि आउँछ, सोचेर मात्र हुँदैन। हामी सबैसँग केही न केही क्षमता अवश्य हुन्छ। कसैको बोल्ने क्षमता राम्रो हुन्छ, कसैको लेख्ने क्षमता राम्रो हुन्छ, कसैको सिर्जना गर्ने क्षमता राम्रो हुन्छ। तर समस्या के हो भने हामी आफ्नो क्षमता, सिप, कला भन्दा आफ्नो विकनेस अर्थात् कमजोरीमा बढी ध्यान दिन्छौँ। हामीले आफूलाई अरूसँग तुलना गर्छौँ, ऊ म भन्दा राम्रो छ, म त केही पनि होइन। तर साँचो कुरा के हो भने हामी प्रत्येक व्यक्ति युनिक अर्थात् फरक छौँ, हामी जस्तो अरू कोही छैन। यसर्थ आफ्नो छु तर म असफल व्यक्ति होइन, यो सोच, यो विश्वास, यही नै आत्मविश्वास हो। आज हामीले यही कुरा गऱ्यौँ कि म सक्छु भन्ने विश्वास कसरी बढाउन सक्छौँ, हामी कसरी हामी आफ्नो डरलाई जित्न सक्छौँ र कसरी आफ्नो जीवनलाई आत्मविश्वासले भरिलो बनाउन सक्छौँ। यदि हामी अहिले आफ्नो जीवनमा कुनै मोडमा अड्किएका छौँ भने, यदि हामीलाई लागिरहेको छ कि म सक्दिनँ भन्ने, आजको यो कुराकानी हाम्रो लागि हो। आज म केवल मोटिभेसन होइन, एउटा नयाँ सोच, एउटा नयाँ विश्वास र एउटा नयाँ सुरुवातको कुरा गर्दैछु। त्यसैले आजबाट, अहिलेबाट आफूलाई हेर्ने तरिकामा परिवर्तन गरौँ। आफूलाई भन्न सुरु गरौँ, म कमजोर होइन, म प्रयास गर्दैछु र म एक दिन सफल हुनेछु। किनकि संसारले हामीलाई विश्वास गर्नु अघि हामीले आफूलाई विश्वास गर्नुपर्छ। र जब हामीले साँचो अर्थमा आफूलाई विश्वास गर्न थाल्छौँ,
त्यो दिनबाट हाम्रो जीवनमा परिवर्तनको सुरुवात हुन्छ। आज हामीले कुरा गर्यौँ आत्मविश्वास अर्थात् सेल्फ कन्फिडेन्स बढाउने कला, म सक्छु भन्ने सन्दर्भका बारेमा। यो प्रेरणादायी कुराकानी यति नै गरौँ किनभने समय सङ्केततिर ध्यान गएको छ। आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई बिदा लिने बेला भएको छ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तका लागि पनि छँदैछ, त्योभन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी हुन सकोस्। यही शुभ भावना शुभकामनाका साथ फेरि पनि प्रकाश श्रेष्ठको स्वर, निर शाहको गीत रचना अनि सम्भोजित बास्कुटाको सङ्गीतमा यो गीत सुनाउँदै नवीन दाहाल बिदा हुन्छु। नमस्कार, शुभरात्री।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 9 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ प्रकाश श्रेष्ठको स्वरमा, गगन विरहीको रचना, राम थापाको संगीतमा।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

आधुनिक गीत सुनाउने क्रममा भर्खरै राख्यौं शम्भु राईको स्वरमा राजेन्द्रको रचना गायक स्वयंकै संगीतमा, अब राख्दैछौ देवीका वन्दनाको स्वरमा यादव खरेलको रचना शम्भुजित बास्कोटाको संगीतमा।

che sbona spam. Ho visto pop and Nordish che il combozza pite a भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ द्वारिका लाल जोशीको स्वरमा केशरी खरेलको रचना गायक स्वयंको संगीतमा

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचार पछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो स्वास्थ्य। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शङ्का नगर्न गृहमन्त्री सुदन गुरुङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आगलागीमा परि कम्तीमा 12 जनाको मृत्यु र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री सुदन गुरुङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरुङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। 3 तहका सरकारमध्ये 2 तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री गुरुङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
1: हामीले हिजो अथक प्रयास गरेको प्लेन 3 एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबल्ली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरहेको हो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भनेको थियौँ। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह त स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको विल लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त, आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने।
0: गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री गुरुङ समय लिएर संसदको रोस्टममा पुगेपछि सुरुमा केही बेर भावुक भई नबोलिकन रोस्टमबाट फर्किनु भएको थियो। यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्ग बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिमाना बढाउँदैमा कानून कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यस्तै आजको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आषाढ 30 गते मङ्गलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला र विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गर्ने जानकारी दिँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैङ्गिक सहभागिता र समावेशता सहितका कार्यक्रमहरू तय गरिएको जानकारी दिनुभयो। त्यसै गरी महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै मन्त्री वादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछुतको अन्त गर्न सरकारले समयानुकूल कानुनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले त्यसको जवाबदेहिता सांसद र संसदीय समिति प्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न तत्पर रहेको पनि प्रश्न पार्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले हिजो त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आगामी आषाढ 31 गते बुधबार अपरान्न 1:15 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको प्रश्न पार्नुभयो। सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई फोन गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज विभिन्न मन्त्रालयसँगको समन्वयका लागि तोकिएका अधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले त्यसको साप्ताहिक अनुगमन समेत मन्त्री परिषदको कार्यालयबाट गर्ने व्यवस्था गरिएको बताउनुभयो। सल्लाहकार शाहले दुवै संघीय संसदमा उठ्ने जनसरोकारका विषयलाई टिपोट र अभिलेखीकरणमा मात्र सीमित नराखी समाधानसम्म पुर्याउने गरी आजैदेखि सक्रिय रूपमा काम गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह पनि गर्नुभयो। लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष 2083-84 लागि 49,88,00,000 रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा हासिल गरेको प्रगतिका बारेमा जानकारी गराइएको थियो। बैठकमा सहकुलपति एवं मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्य अनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो। बैठकमा उपकुलपति डाक्टर मणिक रत्न साक्यले विश्वविद्यालयमा हाल 2,620 विद्यार्थी अध्ययनरत रहेको र विश्वविद्यालय अन्तर्गत 54 शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनु भएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सिबिएसई, एसई र आइबिडिपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषदले विदेशी सम्बन्धका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताउनुभयो। संघीय संसदका उपसभामुख र उपाध्यक्ष तथा सातै प्रदेशका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रतिबद्धतासहित वीरतामोड घोषणापत्र 2083 जारी गर्दै सम्पन्न भएको छ। घोषणापत्रले संघीय संसद र प्रदेशसभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाकी समाचार। सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्यान्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालय र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको पनि जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने निर्देशन दिनुभएको छ। समयमा लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन, सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक सञ्चार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन समेत दिनुभयो। सर्वोच्च अदालतमा आगामी साउन 1 गतेदेखि 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोक्ने अभ्यास हुँदै आएको हुनाले नियमित सुनवाई साउन 11 गतेबाट हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। प्रवक्ता कोइरालाका अनुसार आगामी साउन 1 गतेदेखि 11 गतेसम्म भने बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा दर्ता तथा सुनवाई हुनेछ। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ। मन्दिरका मूल भट्ट भण्डारी, कोषका सञ्चालक परिषदका सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो। तयारी सुरु भोलि शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाई गर्न सुरु गर्ने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। स्पेनको दक्षिणी आन्डलु सियाको अल्मेरिया प्रान्तको लस ग्यालाडोस क्षेत्रमा आग लागि हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। अन्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आर्द्रता तथा तीव्र हावाले गर्दा जङ्गली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिँदा मानवीय क्षति भएको जनाएको छ। सरकारले आग लागेपछि चेतावनी जारी गरी प्रभावित क्षेत्र तथा नजिकका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। अब आर्थिक समाचार।
5: मुगुको कर्मारोङ र छायानाथ रारा नगरपालिकामा बन्न लागेको 306 मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्ध जलाशय प्रकृतिको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताउनुभयो। आयोजनाको प्रारम्भिक काम सम्पन्न भएको र डिजाइन तथा हेडवर्क्स अध्ययन भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत फुकोट हब सब स्टेशनमा जोडिनेछ। आयोजनाको अनुमानित लागत करिब 55 अर्ब 33 करोड रुपियाँ रहेको र सन् 2033 सम्ममा व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न प्रचलित कानूनमा संशोधन गरी लगानीकर्ता र यात्रु मैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नारायणी यातायात व्यवसायी संघको 37 वार्षिक सभामा मुख्यमन्त्री बानियाले सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात व्यवसायीको इमानदार प्रयास आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले सडक यातायात क्षेत्रमा हुने आकस्मिक समस्याको समाधानका लागि सबै व्यवसायी र सवारी लगानीकर्ताको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। चालु आर्थिक वर्षमा 40,000 भन्दा बढी विदेशी पर्यटकले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 1,500 बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। विदेशी पर्यटकको संख्या बढिरहेको पदमार्गमा वर्षायाम शुरू भएपछि भने पर्यटकको आवागमन घटेको छ। पर्यटकीय याममा दैनिक 500-600 जनासम्म विदेशी पर्यटक पुग्ने गरेको पदमार्गमा यति बेला दैनिक 10-15 जना मात्रै आउने गरेको एक्यापको पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो। यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको संख्या बढेको छ। चालु आर्थिक वर्षमा 4,200 जना पर्यटकले राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। यो संख्या गत वर्षको भन्दा झन्डै 500 जनाले बढी भएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले बताउनुभयो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बारासिङ्गा, पाटेबाघ, जङ्गली हात्ती, एकसिगे गैंडा, चितुवा, निलगाई, जरायो, रतुवा लगायतका वन्यजन्तुको प्रत्यक्ष अवलोकनका लागि पर्यटकहरू पुग्ने गर्दछन्।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। खेल समाचार अजय बमबाट।
6: स्पेन र बेल्जियम फिफा विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ अमेरिकाको लस एन्जेलसमा आम्ने सामने हुँदैछन्। अपराजित रहँदै क्वार्टर फाइनल पुगेका यी दुई टोली बीचको खेल राति 1:15 सुरु हुनेछ। राउन्ड अफ 32 अस्ट्रियालाई 3-0 सहज जित निकालेको स्पेनले राउन्ड अफ 16 पोर्चुगलमाथि 1-0 कठिन जित दर्ता गरेको थियो। त्यसपछि अन्तिम 32 खेलमा सेनेगल विरुद्ध उत्कृष्ट पुनर्गमन गर्दै अतिरिक्त समयमा 3-2 जित दर्ता गर्यो। त्यस लगत्तै मंगलबार भएको अन्तिम 16 खेलमा बेल्जियमले सह आयोजक अमेरिकालाई 4-1 फराकिलो अन्तरले पाखा लगाए। बेल्जियमले पछिल्ला 3 खेलमा 12 गोल गरिसकेको छ। बेल्जियमको अग्रपन्थी फर्ममा देखिए पनि स्पेनको डिफेन्सलाई तोड्न सहज हुने छैन। विश्वकपका 5 खेलमा स्पेनले कुनै पनि गोल बेहोरेको छैन। बेल्जियमले भने 5 गोल खाइसकेको छ। 2010 विश्वकप विजेता स्पेनका लागि बेल्जियम विरुद्धको यो खेल आफ्नो नयाँ पुस्ता इतिहास दोहोऱ्याउने पूर्ण रूपमा तयार छ भनी प्रमाणित गर्ने अवसर पनि हो। सन् 2010 विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने बेल्जियम समूह चरणबाट बाहिरिएको थियो। विश्वकपमा यी दुई टोली बीचको यो तेस्रो भेट हो। सन् 1986 क्वार्टर फाइनलमा निर्धारित समय 1-1 बराबरी पछि बेल्जियम पेनाल्टीमा जित निकाल्दै अगाडि बढेको थियो। त्यसको 4 समूह चरणमा स्पेन 2-1 विजयी भएको थियो।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5-सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शङ्का नगर्न गृहमन्त्री सुदन गुरुङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आगलागीमा परि कम्तीमा 12 मृत्यु र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। यसका साथै राति 9 बजेको समाचार सकियो। नमस्कार।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ। आजको कार्यक्रमको लागि म पोखरा आइपुगेको छु। पोखराको स्वास्थ्य अवस्था केलाउने जमरको आजको कार्यक्रममा गर्नेछु। आज हामी विशेष गरी नाक कान घाँटीका विषयमा कुराकानी गर्नेछौँ। आज नाक कान घाँटीका विषयमा कुराकानी गर्नका लागि यसै विषयका विशेषज्ञ डाक्टर श्रेया गौतम आजको हाम्रो अतिथि हुनुहुन्छ। आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत। डाक्टर साहब, अब हामी नाक कान घाँटीको विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। म अलिकति अब नागरिकहरूले केही जिज्ञासाहरू राखिरहेका छन्, ती जिज्ञासाबाट आज समाधान खोज्ने प्रयत्नबाट हाम्रो कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु। कतिपयको नाकमा घाउ आउने, डल्ला हुने, अब सिगान आउने, नाकबाट रगत बग्ने, सास फेर्न गाह्रो हुने, घाँटीमा केही अड्किए जस्तो हुने, खसखस हुने, कान कराउने, कान सुन्नै छोडे भनेर कतिपय मानिसले भन्नुभएको छ भने किन होला मलाई यस्तो हुन्छ, यी समस्या नाक कान घाँटीका समस्या हुन् कि होइनन् भन्नुभएको छ। यी समस्या नाक कान घाँटीका समस्या हुन् कि होइनन् डाक्टर साहब?
1: हजुरले भन्नुभएको यो सबै समस्याहरू नाक कान घाँटीकै हुन्। अब नाकमा हाम्रो यो डल्ला डुली आउने, नाकबाट सिगान बगिराख्ने, नाकबाट रगत आउने, नाकमा मासु पलाउने, कानमा जस्तै कानबाट पिप बगिराख्ने, कान नसुन्ने, कान टिन्न कराउने, यी सबैहरू मैले काम गर्दाखेरि दिनौ समस्या लिएर आउनुहुन्छ। यो समस्याहरू कमन नै हो। यसलाई चाहिँ अब हामीले ठुलो रूपमा लिनुभन्दा नि यसलाई समाधान गर्नेतिर लाग्ने हो। अब जस्तै नाकबाट पानी बगिरहने भनेको एउटा भनेको एलर्जीको लक्षण हुन्छ। अहिले हाम्रो यो बदलिँदो यो वेदरले पनि त्यसलाई एकदमै ठुलो इम्प्याक्ट गरेको हुन्छ। अर्को भनेको नाकमा मासु पलाउने, पिनास पर्ने, एकदमै धेरै ठुलो समस्या भनेको नाकमा पिनास पर्ने लिएर आउनुहुन्छ। अब पिनास पर्ने भनेको चाहिँ नाकमा हजुरको मासु पलाउने, इन्फेक्सन हुने पनि देखिन्छ। अब त्यसको समाधानहरू पहिला औषधि चलाउने, त्यसले भएन भने अपरेसन गर्नेमा लाग्छौँ। अब त्यही अनुसार नाकबाट रगत बग्ने चाहिँ हाम्रो सिजनल हुन्छ। धेरै जसो चाहिँ त्यो जाडो महिनामा जब हाम्रो नाकमा सुक्खा हुन्छ, अनि बुढो उमेरको मान्छेहरू जसले रगत पातलो बनाउने औषधिहरू लिनुहुन्छ उहाँहरूमा धेरै भएर रातिको समयमा 3 बजेतिर बढी भएर आउनुहुन्छ, त्यो पनि एउटा समस्या हुन्छ। नत्र भए सानो बच्चाहरू जसले नाक कोट्याउने बानी हुन्छ उहाँहरूको, नात्रो फुट्यो भनेर आउनुहुन्छ आउँदाखेरि। त्यसै गरी अब यो हजुरको घाँटीमा केही अड्के जस्तो भनेको चाहिँ हाम्रो यो पेटसँग पनि सम्बन्धित हुन्छ। हामीले ग्यास्ट्राइटिस भन्छौँ नि, त्यो चाहिँ हजुरको यो अमिलो पानी घाँटीसम्म आएर ल्यारिङ्गो फ्यारिङ्गो रिफ्लक्स डिजिज भन्छौँ हामीले एलपिआरडी, त्यसले पनि एकदमै धेरै समस्या गर्छ। जस्तो अब हजुरहरू जस्तो अब रेडियोमा काम गर्नुहुन्छ, टिभीमा बोल्नुहुन्छ, पढाउनुहुन्छ, उहाँहरूको चाहिँ अब यो स्वर भाँसिने अनि स्वर नआउने त्यो समस्याहरू पनि लिएर आउनुहुन्छ। त्यो भनेको स्वर यन्त्रमा हजुरको डल्लो पलाएको कहिलेकाहीँ त्यो समस्या हुन्छ। अब कानमा चाहिँ धेरै देखिने समस्या बच्चामा भनेको चाहिँ कानबाट पिप बग्ने, कानबाट पानी बग्ने, सानो बच्चाको त्यो दुध परेर पाक्ने भनेर भन्नुहुन्छ नि हाम्रो गाउँघरमा, त्यो पनि एउटा एकदमै आइराख्ने समस्या हो। अर्को भनेको कानको जाली प्वाल पर्ने, कहिले त अब चोट लागेर पनि प्वाल पर्न सक्छ, कहिले भनेको इन्फेक्सनले पनि प्वाल पर्छ। अर्को धेरै आउने भनेको कानमा काने गुजी अड्केर त्यसले गर्दा नसुन्ने, त्यो पनि एउटा समस्या हो। अब अर्को समस्या चाहिँ हामीले देख्ने चाहिँ बुढो हुँदै गएपछि चाहिँ कानको सुन्ने क्षमता चाहिँ कम हुँदै जान्छ, त्यो पनि देखिन्छ। अब घाँटीमा हामीले हेर्नुपर्दा चाहिँ अहिले एकदमै धेरै देखिने भनेको थाइरोइडमा डल्लो पलाएर आउनुहुन्छ। अब पहिला जस्तो ठुल्ठुलो यो गाँडहरू लिएर बस्ने अब अहिले छैन, अब अहिले सचेत पनि हुनुहुन्छ सबैजना, समयमै आउनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ थाइरोइडमा थाइरोइडको समस्या बढी देखिन्छ घाँटीमा। अरू भनेको अब यो सिजन चेन्ज भए अनुसार यो फ्यारिङ्गाइटिस, टन्सिलाइटिस भनेर पनि आउनुहुन्छ। यी सबै समस्याहरू हुन्छन्। अब त्यही अनुसारको औषधिहरू गरेर गर्दा सबैलाई ठिक
0: भनेपछि, अहिले यहाँ मैले डाक्टर साहबसँग जुन आम नागरिकहरूले नाक कान घाँटीको विषयमा यहाँ हाम्रा कुराहरू उठाइदिनुहोस् भन्नुभएको थियो, अहिले यहाँ हामीले भनेका अधिकांश विषयहरू चाहिँ नाक कान घाँटीका समस्या हुन्, सम्बन्धित विषय विज्ञ डाक्टरकोमा जानुस्, यी सबै रोगको उपचार गर्न सकिन्छ,
1: समाधान हुन्छ सबै रोगको,
0: हजुर समाधान गर्न सकिन्छ। अब यस्ता समस्याहरू, यो नाक कान घाँटीलाई आज हामी अलग अलग गरेर पनि अब छलफल गर्छौँ, किनभने अहिले यहाँ समग्र आम नागरिकले सोध्नु भएको हुनाले मैले सबै कुराहरू एकै ठाउँमा हालेँ, त्यसलाई यहाँले प्रष्ट पार्नका लागि अलग अलग विषयहरू छुट्याएर अलिकति प्रकाश पारिदिनु भयो। अब त्यसमध्ये अब हामी अलिकति नाक कान घाँटीलाई अलग अलग राखेर छलफल गरौँ। जस्तो नाकमा आउने समस्याहरू, केही समस्या त अलिकति उठे तर अब धेरै छन् होला यहाँ त, किनभने निरन्तर रूपमा सेवामा बसिरहनु भएको छ, पोखरामै मणिपालमै पढ्नुभयो यहाँले, त्यहीँबाट एमडी गर्नुभयो, विषय विज्ञता हासिल गर्नु गर्नुभयो र अहिले पोखराको ओम हस्पिटलमा निरन्तर रूपमा यहाँले सेवा दिइरहनु भएको छ। एउटा विषय विज्ञको रूपले यहाँले सेवा दिइरहँदा यो नाकमा चाहिँ के कस्ता समस्याहरू देखिँदो रहेछन् डाक्टर साहब? नाकलाई अलग अलग गरेर हेऱ्यौँ भने
1: हजुर, नाकमा धेरै समस्या भनेको नाक बन्द भयो। नाक चाहिँ मेरो नाक बन्द हुन्छ, कहिले एक साइडको बन्द हुन्छ, कहिले दुई साइडकै बन्द हुन्छ भने आउनुहुन्छ। त्यसको चाहिँ एउटा कारण भनेको हाम्रो नेजल साइकल भन्ने हुन्छ, जुन चाहिँ 3-4 घन्टाको कहिले पनि दुइटै नाकसँगै खुल्ला हुँदै हुँदैन। त्यो चाहिँ अब हामीले पढेको भएर हामीलाई थाहा हुने हो। अनि जो बिरामीहरू जो अलिक सचेत हुनुहुन्छ उहाँलाई चाहिँ यो बढी थाहा हुन्छ। अर्को कारण भनेको नाकको यो हाम्रो यो बिचको जुन यो हड्डी हुन्छ नि, त्यो चाहिँ बाङ्गो हुनसक्छ। अनि बाङ्गो हुने पनि अधिकांश 80% जस्तोमा बाङ्गो हुन्छ भनौँ न नेपालीमा। मेरै पनि म आफै डाक्टर भए पनि मेरो पनि बाङ्गो नै छ। अनि त्यसले पनि अब सबैलाई चाहिँ त्यसले समस्या दिँदैन, तर धेरै जस्तोलाई चाहिँ नाक कति बाङ्गो छ भन्ने हिसाबले हुन्छ। अब धेरै नै बाङ्गो छ भने चाहिँ त्यो एक साइड बन्दै हुन्छ, अनि त्यो बन्द हुँदै जाने क्रममा चाहिँ इन्फेक्सन हुनसक्छ, त्यसले गर्दा मासु पलाउँछ। अनि अर्को आउने भनेको नाकमा मासु पलाएर आउनुहुन्छ एकदमै धेरै, जो अहिले यो खाडी मुलुकबाट फिर्ता आउनुहुन्छ नि हाम्रो एकदम धेरै एसीमा काम गर्ने, अब गर्मी ठाउँमा गएर एसीमा धेरै बस्नेलाई चाहिँ यो रोग एकदम धेरै देखिराखेको छ। अनि कहिले एक साइडमै मासु पलाएको हुन्छ, कहिले दुई साइडमै मासु पलाएको हुन्छ। अब हाम्रो सानो बच्चाहरूमा हेर्दाखेरि एक साइडमा 10-12 वर्षको बच्चामा त्यही मासु पलाएको छ भने कहिले काहीँ यो क्यान्सरको पनि सङ्केत हुनसक्छ। अर्को देखिने नाकमा भनेको चाहिँ अब हजुरको अब यो नाक भाँचिने पनि एकदमै धेरै समस्या हुन्छ। अब अहिले रोड ट्राफिक एक्सिडेन्टदेखि लिएर अब साथीभाइमा झगडा आउँदा, घरमै यसरी लड्दा पनि मान्छेहरूको चाहिँ नाकको हड्डी भाँचिएर पनि धेरै आउनुहुन्छ।
0: मोटामोटी रूपमा यहाँले 5 चाहिँ त उल्लेख नै गरिदिनु भयो होइन। अब एउटा चाहिँ नाक बन्द हुने, अब यो नाक बन्द हुने जस्तो हामीले पिनास पर्यो भन्छौँ नि, यो पिनासकै कारणले हो कि अथवा नाक बन्द हुने कारणहरू के हुन्छन्?
1: नाक बन्द हुने एउटा भनेको त अब नाकमा मासु पलाएर भने मैले नाकको हड्डी बाङ्गो भयो भने पनि हुन्छ। अनि अर्को चाहिँ अब यही पिनास बिग्रिँदै जाँदा पनि बन्द हुन्छ। पिनासलाई चाहिँ हामीले दुईटा रूपमा छुट्याउँछौँ के अहिले, एउटा एक्युट साइनसाइटिस भन्छौँ हाम्रो भाषामा, क्रोनिक साइनसाइटिस भन्छौँ। 12 हप्तासम्म त्यही रोग भइराख्यो भने एक्युट भयो हजुरको, तर 12 हप्ता क्रस गर्ने बित्तिकै चाहिँ हामीले त्यसलाई क्रोनिकतिर लिएर जान्छौँ। अनि क्रोनिक साइनसाइटिसमा नि अब मासु पलाएको र नपलाएको भनेर छुट्याएको हुन्छ अहिले। अब अहिले चाहिँ धेरै औषधिहरू आइसकेको छ छुट्टै, यसको लागि युरोपमा छुट्टै एउटा उस पनि बनाउनु भएको छ, सङ्गठन पनि बनाउनु भएको छ। हामीले त्यही प्रोटोकल फलो गरेर नेपालमा पनि उपचार त्यसरी नै गर्ने हो। अब नाक बन्द हुने बच्चामा चाहिँ नाकमा गेडागुडी हालेर पनि आउनुहुन्छ सानो बच्चाहरू, इरेजर, पेपर, धेरै जस्तो गेडागुडी, भटमास, अनि मकै, त्योहरू पनि एउटा बच्चामा चाहिँ त्यो पनि देखिन्छ। ठुलो मान्छेमा चाहिँ यही पिनासै भनौँ अहिलेलाई एकदमै बन्द भएर आउने।
0: जस्तो पिनास हुँदा के कस्ता लक्षण देखिन्छ? जस्तो यो नाक बन्द भयो होइन, अब हड्डी बाङ्गो भएर नि बन्द हुन सक्ने भयो होइन, अहिले यहाँले धेरै कुराहरूले बन्द हुन सक्ने कुरा गर्नुभयो, अब त्यस्तोमा चाहिँ के कस्ता लक्षणहरू देख्छौँ हामीले?
1: अब पिनासमा चाहिँ एकदमै धेरै लिएर आउने चाहिँ टाउको दुखी भनेर आउनुहुन्छ।
0: जस्तो गाउँ घरमा बसिरहनु भएको छ, दैनिक आफ्नो काममा खटिरहनु भएको छ, उहाँहरूले चाहिँ टाउको दुख्यो भने यो चाहिँ नाक बन्द भएर पनि टाउको दुख्न सक्छ।
1: हजुर, अब जस्तो उहाँलाई नाक बन्द भयो, टाउको दुख्यो, अनि यसो यसरी छाम्दा पनि दुख्छ कि, त्यो चाहिँ पिनास हुँदाखेरि। पिनास भनेको पानी पिप भरेको हो। हाम्रो चाहिँ यो हावाको फोकाहरू हुन्छन् कि यो टाउकोभित्र, त्यसलाई चाहिँ हामीले साइनसेस भन्छौँ। त्यो साइनसको इन्फ्लामेसन इन्फेक्सन हुनुलाई चाहिँ हामीले चाहिँ साइनसाइटिस भन्ने हो। अनि त्यसमै पिप भरियो, त्यो भयो भने चाहिँ दुख्ने हो। अब धेरै आउने चाहिँ टाउको दुखेर आउनुहुन्छ, नाक बन्द भएर टाउको दुखिरहेको, म त टाउको धान्न पनि सकिनँ, टाउको उचाल्न पनि सकिनँ, एकदमै दुखिरहेछ, मेरो दैनिक कार्यक्रम पनि मैले गर्नै सकिनँ भनेर आउनुहुन्छ। अब त्यसमा पनि हामीले ठाउँ अनुसारको छुट्याएर नाम दिन्छौँ। अब भन्नपर्दा उहाँहरूलाई चाहिँ अब हामीले पिनास पर्यो भनेर भन्दाखेरि
0: टाउको दुख्ने लक्षण हुने भयो, हजुर, अन्य के लक्षण हुन सक्छ?
1: टाउको दुख्ने, कहिले काहीँ ज्वरो पनि आउँछ बिरामीहरूलाई, नाक बन्द हुने, अनि पिप जस्तो सिगान निस्क्यो डाक्टर साहब भन्नुहुन्छ कहिले काहीँ उहाँहरूले, अनि पछाडि यो पछाडिबाट पनि सिगान बग्ने के, घाँटीमा केही अड्के जस्तो भइराख्ने, सिगान आइराख्ने पनि एउटा समस्या देखिन्छ। धेरै चाहिँ टाउको दुख्यो नै भनेर आउनु।
0: अब नाकको सन्दर्भमा यस्तो भयो, अब यस्तो अवस्थामा हामीले गर्ने उपचार विधिहरू चाहिँ के हुन्छ नि?
1: पहिला त अब यसलाई हुन नदिने नै भनौँ,
0: हजुर,
1: त्यसको लागि चाहिँ अब जस्तो जसलाई पिनासको समस्या छ उहाँले दही मही माछामा टुसाहरू चाहिँ खानु भएन, त्यस्तो कुराहरू, जसले अब हाम्रो गाउँघरमा चिसो पार्छ भन्नुहुन्छ नि हजुरबा हजुरआमाहरूले, त्यो कुरा चाहिँ उहाँहरूले खानै भएन। त्यो पछि बाफ लिने बिहान बेलुका 5 मिनट चाहिँ हजुरको नर्मल पानीको नुन नहालिकन पानीको बाफ लिने, नाकबाट बाफ लिने, अनि त्यो पछि अब अस्पताल आउनुभयो भने त हामीले त्यही अनुसार नाकमा हाल्ने थोपा खाने औषधि दिएर पठाउँछौँ, चिसोबाट बस्नु पऱ्यो।
0: भनेपछि नाक कान घाँटीको समस्या भयो, तपाईँको नाक बन्द भयो, टाउको दुखिरह्यो भने तपाईँको प्रारम्भिक चरणमा चाहिँ तपाईँले आफ्नै घरमा पनि अहिले यहाँले भने चाहिँ पानीको बाफ लिने कुरा हामी घरमै गर्न सक्छौँ
1: होइन,
0: अहिले यहाँले घरायसी पहिला आफूले चाहिँ हुन नदिने समस्या पहिला आउनै नदिने, आइहालेको छ भने घरमै रोकथाम गर्ने कुरा गर्न सकियो, त्यो भएन भने त्यसले नभएको अवस्थामा जस्तो यहाँहरूसँग जस्तो विशेषज्ञ डक्टरहरू सामु आइसकेपछि गरिने उपचार विधि पद्धतिहरू के कस्ता हुन्छन्, जस्तो अपरेसनको पनि अलिकति कुरा आयो, औषधिका कुरा पनि आए, हामीले के विधिले यसको औषधि उपचार गर्ने गर्छौँ?
1: सुरुमा त अब हामीले एक्जामिनेसन भन्छौँ, बिरामी आउनुहुन्छ बस्नुहुन्छ, अब हामीले जस्तै मैले भने अब यो ठाउँ अनुसारको यो साइनसहरू हुन्छ, त्यही अनुसार अब हामीले थिचेर पनि पत्ता लाग्छ, अनि त्यो पछि हामीले एक्सरे गर्न पठाउँछौँ बिरामीलाई, अनि एक्सरे गरेर आइसक्नु भएपछि चाहिँ अब हामीले त्यहाँ उहाँलाई बुझाउँछौँ हजुरको यहाँ यस्तो बिप बढेको छ भनेर, अनि त्यो पछि चाहिँ अब हामीले नाकमा हाल्ने थोपा अनि त्यो पछि अब इन्फेक्सन धेरै नै छ भने चाहिँ एन्टिबायोटिक पनि चलाउनु पर्ने हुन्छ, त्यो पछि चाहिँ उहाँहरूले गर्न सक्ने भनेको चाहिँ आफू जोगिने चिसोबाट नै हो
0: हजुर
1: एकदमै।
0: अब यति गरेर जस्तो पहिलो चरण आफू जोगिने, दोस्रो चरण यहाँहरूले दिएको औषधिबाट प्रयास गरिन्छ, यदि त्यसबाट पनि भएन भने हामी अपरेसनतर्फ लाग्छौँ
1: हजुर। त्यो 12 हप्ता कटिसकेर अब कसैलाई चाहिँ त्यहाँ नाकमा मासु पलाउन थाल्यो, अब मासु चाहिँ कस्तो हुन्छ भने अब हामीले एउटा एन्टरडाइनोस्कोपी भन्ने एउटा सामान हुन्छ, त्यसले यसरी हेर्दाखेरि चाहिँ अङ्गुरको डल्लो भनौँ न हामीले, अङ्गुरको डल्लो जस्तो चाहिँ दुइटै नाकमा देखिन्छ, कसैको एउटा नाकमा देखिन्छ, त्यस्तो पलाउन थाल्छ पछि गएर, अनि त्यो देखियो भने चाहिँ अपरेसनमा जानुपर्छ। अनि
0: अब नाकपछि हामी कानको कुरा गरौँ न, जस्तो अब कान उमेरले हो कि अलि बुढौली हुँदै गएपछि हामीले पनि अलिक कम सुने जस्तो अनुभव गरिने, अझ हामीभन्दा ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, अग्रजहरू हुनुहुन्छ, उहाँहरूले त मैले कानै सुन्न छोडेँ भनेको कतिपय हामी सुन्छौँ, अब यो कानमा पनि के कस्ता समस्याहरू देखिने गर्छ, यहाँसँग के कस्ता बिरामीहरू आउने गर्नुहुन्छ नि?
1: कानमा चाहिँ धेरै कानबाट पानी बग्ने, पिप बग्ने भनेर आउनुहुन्छ, उहाँहरूको चाहिँ अब कसैको बच्चाबाट इन्फेक्सन भएको भएर कानको हाम्रो जाली हुन्छ जुन कान सुन्नलाई एकदमै हेल्प गर्ने, त्योमा चाहिँ पाल परेर आउनुहुन्छ, अनि त्यहाँबाट त्यसले गर्दा पिप बग्ने समस्या हुन्छ। अब बुढो मान्छेमा कुरा गर्नुपर्दाखेरि चाहिँ हाम्रो नसाहरू सुक्दै जान्छन् के, बुढो हुँदै गएपछि अब हाम्रो नसाहरू सुक्दै जान्छन् कानको, अनि कानको नसा सुक्दै गएपछि हाम्रो सुन्ने क्षमता पनि कम हुँदै जाने हो। अब त्यो चाहिँ त्यसको लागि अहिले हामीले गर्ने भनेको चाहिँ हियरिङ एड बुढो भइसकेपछि अहिले नेपालमा पनि एकदमै राम्रो सबै ठाउँमा इभन पोखरामा पनि एकदमै राम्रोसँग अभाइलेबल छ, त्यो चाहिँ हियरिङ एड लगाउने, उहाँहरूले त्यसले सुन्न अलिकति सजिलो बनाउने हुन्छ। अब कसैको चाहिँ भाइरसले गर्दाखेरि कान ढ्याप्प सुन्न बन्द पनि हुन्छ, भाइरस धेरै कारणले चोटपटकले पनि त्यस्तो भयो भने चाहिँ त्यो चाहिँ अलिकति भनौँ न त्यो बुढेसकालमा हुनुभन्दा अलिक अगाडि नै हुन्छ। त्यो चाहिँ
0: भाइरस भनेको चाहिँ कुनै रोगको संक्रमणले हुने हो कि
1: लुगा खोकी लाग्दा पनि हुनसक्छ, अब कसैलाई ज्वरो आएको हुनसक्छ त्यसले हुनसक्छ, कसैलाई अब भनौँ न अब बुवा आमामा देखेको समस्या आफूलाई पनि आएको हुनसक्छ,
0: त्यस्तोलाई बेलैमा हामीले उपचार गरेनौँ भने त्यो भाइरसले चाहिँ संक्रमण बढाउँदै लगेर हामीलाई त्यस्ता समस्यामा पुर्याउँछ।
1: हजुर हो एकदमै, त्यो चाहिँ हामीले सकेसम्म 3 दिनभित्र उपचार गर्न सक्यौँ भने चाहिँ अब ग्यारेन्टी चाहिँ हुँदैन रिस्टोर हुन्छ भनेर, तर धेरैमा चाहिँ राम्रो देखिन्छ 3 दिनभित्र भेट्यौँ भने चाहिँ उहाँहरूलाई हामीले।
0: जस्तो यो अब कानको चाहिँ अहिले हियरिङको कुरा गर्नुभएको छ, अहिले प्रविधिले चाहिँ कति पनि कानै नसुन्नेलाई पनि सुन्न सक्ने प्रविधि आयो भनेर पनि भन्छन्। अब यो बालकदेखि वृद्धसम्म हुने कानका समस्याहरूलाई हामीले चाहिँ अब हाम्रो नेपालमा नै हामी त्यस्तो उपचार दिन सक्ने अवस्थामा पुगेको हो?
1: हजुर पुगिसक्यौँ हामीले। जस्तै मैले अघि हजुरलाई हियरिङ एडको कुरा गरेँ नि, हियरिङ एड चाहिँ विभिन्न प्रकारका हुन्छन्, एउटा भनेको कानको भित्र नदेखिने हुन्छ, एउटा कानको पछाडि लाउने हुन्छ, अब त्यो चाहिँ अब सामान्य भयो। अब हजुरले कुरा गरे जस्तै कानै नसुन्नेलाई पनि लाउन मिल्छ भनेर सोध्नुभयो, अहिले कोक्लियर इम्प्लान्ट भन्ने एउटा नयाँ प्रविधि छ, जस अब हाम्रो टिचिङ अस्पताल आइओएममा, अनि त्यो पछि उता धरानमा बिर हस्पिटलमा, अनि यता नोभल मेडिकल कलेजमा पनि सुरु भएको छ, इभन हाम्रो हरियो खर्कमा पनि अब पोखरामा पनि सुरु गर्दै हुनुहुन्छ। यो कोक्लियर इम्प्लान्ट भनेको चाहिँ अब सुन्दै नसुन्नेलाई एकदमै सजिलो भयो। अब अहिले बाहिर देशमा चाहिँ हाम्रो त्योभन्दा बढी अडिटरी ब्रेन स्ट्रिम्स इम्प्लान्टहरू तिनीहरू पनि आएको छन्, अब त्यो चाहिँ नेपालमा अब भित्रिँदैछ बिस्तारै।
0: अब हामी नाकको कुरा गऱ्यौँ, कानका कुरा गऱ्यौँ, अब अलिकति घाँटीको विषयमा कुरा गरौँ। घाँटीमा चाहिँ के कस्ता समस्या देखिन्छ नि डाक्टर साहब?
1: अब घाँटीमा अहिले एकदमै धेरै देखिन थालेको भनेको थाइरोइडको समस्या देखेछु मैले, एकदम धेरै देखेँ
0: हजुर।
1: अब जस्तो कान घाँटीमा सानो डल्लोहरू आउने, अनि त्यो अथवा ठुलो पनि हुँदै जाने, अर्को भनेको यो हाइपोथाइरोइड र हाइपरथाइरोइडिजम भन्ने पनि छ, त्यसले पनि अलिकति अब धेरै नै देखिरहेको छु मैले दीर्घायु रोगको रूपमा, जस्तै डायबिटिजहरू प्रेसरहरूबाट आउनुहुन्छ। अर्को भनेको चाहिँ अब हामी जस्तो अब प्रोफेसनमा भएको मान्छे जो धेरै बोल्नुपर्छ, टिचर सिङ्गर अब हजुरहरू हुनुभयो, उहाँहरूको चाहिँ यो स्वर्य यन्त्रमा डल्लो पलाएर अब स्वर भाँसिने स्वर चुक्ने त्यो पनि अलि धेरै नै आउनुहुन्छ, अनि घाँटीमा डल्ला डुल्लीहरू लिएर पनि आउनुहुन्छ।
0: अब जस्तो यो थाइराइडको चाहिँ खास कारण केही छ कि थाइराइड अहिले व्यापक रूपमा बढेको देख्छौँ हामी, होइन, थाइराइड बिग्रिँदै गएर क्यान्सरै भयो भनेर पनि हामी सुन्छौँ, वास्तवमा यो थाइराइडको कारण के छ डाक्टर साहब?
1: मैले बुझेको कारण चाहिँ अब जस्तै पहिला हामीले त्यति धेरै सुन्थेनौँ किनभने प्रविधिहरू त्यति धेरै थिएनन्। अहिले चाहिँ जस्तै म हजुरले एउटा इक्जाम्पल दिन्छु, साउथ कोरियामा चाहिँ सोचेको भन्दा एकदमै धेरै यो थाइरोइडको डल्लो लिएर मान्छेहरू जचाउन आउनुभयो। किन त भनेर उहाँहरूले खोजी गर्दा हाम्रो जुन त्यो भिडियो एक्सरे गर्ने प्रविधि छ नि त्यो अझै राम्रो हुँदै गयो, त्यसले गर्दाखेरि थाहा पनि भयो। अब अहिले मान्छेहरू सचेत पनि हुनुभयो आफ्नो स्वास्थ्य एकदम राम्रो राख्नुपर्छ भनेर, त्यही भएर पनि मान्छेहरू धेरै सचेत भएर र प्रविधिहरू पनि राम्रो हुँदै गएर
0: अब जस्तो स्वर भाँसिने कुरा गर्नुभयो नि, जस्तो यो स्वर भाँसिने कारण के होला?
1: अहिले जस्तै मेरो पनि अहिले त्यही नै समस्या छ। यो मेन भनेको चाहिँ अब हामीले त्यो भोइस ओभर युज भन्छौँ कि, जस्तै टिचरहरू हुनुहुन्छ जसले तिन चारवटा पिरियडभन्दा बढी पढाउनुहुन्छ, उहाँहरूमा एकदमै धेरै देखिन्छ कि यो हाम्रो स्वरयन्त्र चाहिँ यस्तो भी सेपको हुन्छ, अनि बोल्दाखेरि चाहिँ यो दुइटा जोडिने खोलिने हुनु पर्यो, त्यो खोलिँदाखेरि चाहिँ यहाँ प्रेसर परेर यसमा चाहिँ डल्लो पलाउने हुन्छ, अनि त्यो हुने बित्तिकै यसको तालमेल नमिल्ने भयो, नमिल्ने भएपछि स्वर आउँदाखेरि चाहिँ भाँसेको जस्तो अलि भनौँ न अब चाहिँ सास बढी फेरिए जस्तो स्वर सुनिन्छ त्यसमा चाहिँ।
0: अब यसमा चाहिँ जस्तो मैले मेरो स्वर भाँसिएको एउटा त हामी सामान्य स्वर सुनेर पनि आकलन गर्न सकिन्छ, होइन, अब यस्तो भयो भने यस्ता लक्षणहरू देखियो भने यसको उपचार विधि पद्धतिहरू के छन् डाक्टर साहब?
1: यसको त अब सुरुमा हजुरले स्वर भाँसिएसँगै स्वर हजुरले जतिखेर पनि गरेर आफूलाई सन्चो बनाउन खोज्नुहुन्छ, आउने आइसकेपछि अहिले हाम्रो फ्लेक्सिबल एफएनपिएल भन्छौँ कि हामीले, फ्लेक्सिबल नाइजोल्यारिङ्गोस्कोपी भनेर भन्छौँ, त्यसले चाहिँ हजुरको नाकबाट त्यो पाइप हाल्ने अनि स्वरयन्त्रसम्म पुगेर हेर्ने हो। अर्को चाहिँ इन्डाइरेक्ट ल्यारिङ्गोस्कोपी भन्ने पनि हुन्छ, त्यसले पनि हेर्छौँ। अब यसको प्राथमिक उपचार भनेकै नबोल्ने, भोइस रेस्टमा
0: हजुर कतिपय डाक्टर साहबहरूले तपाईँहरूले कमसेकम यति समय भोइस रेस्ट गर्नुहोस् है भनेर भन्नुहुन्छ। प्रारम्भिक चरणमा हामी भोइस रेस्ट गरेपछि त्यसलाई फेरि पुरानै अवस्थामा फर्काउने प्रयत्न गरिन्छ, त्यो भएन भने के कारणले हो यहाँले भने जस्तै कारण खोजेर दुईटा विधि प्रयोग गरेर गरिन्छ र त्यसका उपचार विधिहरू प्रयोग गर्ने कुरा गर्नुभयो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी नाक कान घाँटीका विषयमा कुराकानी गरिरहेका छौँ। नाक कान घाँटीका विषयमा कुराकानी गर्नका लागि आज हाम्रो यसै विषयका विषयविज्ञ वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर श्रेया गौतम आजको हाम्रो अतिथि हुनुहुन्छ। म उहाँसँग फेरि संवादमा जोड्न चाहन्छु डाक्टर साहब। अब हामीले नाक कान घाँटीका विषयमा धेरै नै संवाद गऱ्यौँ किनभने आजको संवादबाट आदरणीय श्रोताहरूले धेरै नै जानकारी पाइसक्नु भएको छ। अब यो नाक कान घाँटीको समस्या क्यान्सरसम्म पनि पुग्न सक्ने अवस्था पनि देखिन्छ, कस्तो अवस्थामा चाहिँ यी समस्याहरू क्यान्सर बन्न सक्ने सम्भावना हुन्छ, यसबारे पनि अलिकति केही प्रकाश पारिदिनु न।
1: अब जस्तै मुखको क्यान्सर हुँदाखेरि चाहिँ मुखमा कुनै डल्लो आयो, घाउ आयो, दुई तीन हप्तासम्म पनि सन्चो भएन, हजुर डाक्टर साहबकोमा जानुभयो, डाक्टर साहबले प्राथमिक रूपमा हजुरलाई औषधिहरू दिनुभयो, खाँदा पनि सन्चो भएन भने चाहिँ हामीले बायोप्सी गर्छौँ। अब यस्तो कसमा देखिन्छ भन्दाखेरि चाहिँ जसले अब सुतीजन्य पदार्थहरू धेरै सेवन गर्नुहुन्छ, चुरोटहरू धेरै सेवन गर्नुहुन्छ, उहाँलाई चाहिँ घाँटीको क्यान्सर, मुखको क्यान्सरहरू बढी रूपमा देखिन्छ। अब नाकमा पनि हाम्रो हेर्दै जाँदाखेरि चाहिँ 10-12 वर्षको बच्चाहरू जसकोमा चाहिँ मासु पलाएको हुन्छ तिनीहरूमा पनि हामीले गर्न सकिन्छ। अर्को भनेको हाम्रो कार्पेन्टरहरू हुनुहुन्छ जसले चाहिँ वुडमा काम गर्नुहुन्छ, उहाँहरूलाई पनि बढी सङ्क्रमित देखिन्छ, अनि आइरन सम्बन्धी काम गर्नेहरूलाई पनि बढी देखिन्छ यो फलामहरूमा काम गर्नेलाई नि। अनि घाँटीमा थाइरोइड त अब अहिले बढ्दो नै छ सङ्क्रमण।
0: हजुर, अब यो नाक कान घाँटीको समस्या आउन नदिन, अब सबैभन्दा पहिले त यहाँहरू त जस्तो यहाँहरू जस्तो विशेषज्ञ डाक्टरहरू अहोरात्र खटिरहनु भएको छ, अन्य स्वास्थ्य कर्मी नर्सहरू स्वास्थ्य संस्थाहरू अहोरात्र खटिरहनु भएको छ, तर पनि यसको समस्या निरन्तर रूपमा बढिरहेको छ। अब एउटा मेरो समस्याको लागि त सबभन्दा पहिला म नै सजग बन्नुपर्छ होला, प्रत्येक व्यक्ति नै सजग बन्नुपर्छ होला, व्यक्तिपछि उसको घर परिवारको दायित्व होला, होइन, किनभने ऊ बिरामी भएपछि उसलाई हस्पिटलसम्म लैजाने उपचारमा लैजाने परिवारको भूमिका होला, त्यसपछि समाजको पनि भूमिका होला, किनभने जस्तो हामी कतिपय क्यान्सर भयो भने अहिले हामी सुरुमा भन्न हिचकिच्याउने अवस्था छ, समाजले पनि रोगहरूलाई अलिक सजिलो गरेर भन्न सक्ने वातावरण पनि बनाइदिनु पर्ने हुन्छ होला, त्यसपछि सरकारवालाको भूमिका होला, अझ सरकारले केही पोलिसीहरू पनि बनाउनु पर्ला, कस कसले के गर्यो भने स्वास्थ्यमा आउने नाक कान घाँटीमा आउने समस्याहरूलाई हामी नियन्त्रण गर्न सक्छौँ अथवा नियन्त्रण नभए पनि यसलाई रोकथाम गर्न सक्छौँ, यसका लागि एउटा व्यक्ति, घर, परिवार, समाज, सरकार कस कसले के गरिदियो हुन्थ्यो भन्ने लाग्छ एउटा विषयविज्ञ डाक्टरको हिसाबले?
1: व्यक्तिमा त अब व्यक्ति नै सचेत हुनु पर्यो। मैले भने जस्तै सुर्तिजन्य पदार्थहरू खानु भएन, अब उहाँ आफै सचेत हुनु पर्यो। अर्को भनेको चाहिँ अब हाम्रो इन्भाइरोमेन्टल कजहरू पनि धेरै हुन्छ है, अब चिसोहरूले पनि बढी प्रभाव पारेको हुन्छ। तर अब क्यान्सर हुनको लागि चाहिँ अब घर परिवारमा कसैलाई क्यान्सर छ भने, अब जस्तै भनौँ न कसैको बुवालाई क्यान्सर भएको छ, उहाँले सुर्ती खानुभएको थियो, चुरोट खानुभएको थियो भने उहाँ आफै सचेत हुनु पर्यो, मलाई पनि हुनसक्छ यो कुरा, मैले लिनु हुँदैन भनेर भन्नु पर्यो। अब घर परिवारमा चाहिँ अब देखियो कसैलाई यही रोग देखियो भने पनि उहाँहरूलाई सपोर्ट गरिदिने, अब औषधि उपचारको लागि उहाँहरूलाई अझै बढी उस गरिदिने, अस्पताल लैदिने, डाक्टरहरू खोजेर अब सबै कुरा गर्न हेल्प गरिदिने। अब समाजमा चाहिँ क्यान्सर भयो भन्दैमा नराम्रो रोग होइन, त्यो सरुवा रोग होइन, त्यो क्यान्सर हुने मान्छेलाई नै के परिरहेको छ भन्ने हामीले इमेजिन नै गर्न सक्दैनौँ। त्यत्रो धेरै केमोथेरापी भन्छौँ, रेडियोथेरापी भन्छौँ, उहाँहरू त भित्रबाट आफै नै गलिसकेको हुनुहुन्छ। अब हाम्रो काम भनेको उहाँहरूलाई साथ दिने, के रूपमा हुन्छ, हजुर, अस्पताल लैदिन सहयोग गरेर हुन्छ कि अब कसरी हुन्छ? अब समाजभन्दा पनि सरकारबाट चाहिँ मलाई के लाग्छ भने अहिले धेरै हेल्प चाहिँ भइ नै रहेको छ। अब हाम्रो क्यान्सर अस्पतालहरू काठमाडौँमा, भरतपुरमा छ, पहिला एकदम धेरै इन्डिया जाने ट्रेन्ड थियो, अहिले सरकारले धेरै कुराहरू यहीँ प्रोभाइड गरिदिएर मान्छेहरूलाई इन्डिया जान नपर्ने पनि छ। अब सरकारले आई थिङ्क पैसाबाट पनि हेल्प गरि नै राख्नु भएको छ, आर्थिक रूपमा पनि धेरै नै सहयोग छ। अब यसलाई चाहिँ मलाई के लाग्छ भने अझै धेरै रिसर्चहरू भयो नेपालमा, अब सबै प्रविधिहरू भित्र्याउन सकियो, रेडियोथेरापीहरू, ब्राकिथेरापीहरू अहिले भइ नै रहेको छ सबै अस्पतालतिर, सबै जिल्लासम्ममा यो पुर्याउन सकियो भने चाहिँ मान्छेहरूलाई आर्थिक रूपले पनि गाह्रो हुँदैन, किनभने जाऊ बस पनि त्यो पनि खर्चमा पर्छ।
0: हजुर,
1: मलाई चाहिँ त्यही नै हो,
0: आफ्नै घरसम्म नै, घर दैलोसम्म। अहिले तीन तहको सरकार छ होइन, अब सङ्घीय सरकारले मात्रै होइन, केन्द्रमा मात्रै होइन, प्रदेशमा, स्थानीय तहमा, सबैमा यो स्वास्थ्य सेवालाई विस्तार गर्न सकियो भने राम्रो हुन्छ भन्नुभयो, भन्ने कुरा गर्नुभयो। अब यो पोखरामा हाम्रो स्वास्थ्य अवस्था चाहिँ अहिले कस्तो छ?
1: अब अहिले हेर्दाखेरि हाम्रोमा तीनवटा मेडिकल कलेजहरू छन् ठुल्ठुलो, जिएमसी, मणिपाल, अब अहिले हाम्रो यो गण्डकी अस्पताल पनि अब उसमा कन्भर्ट भइसक्यो। त्यो हेर्दाखेरि चाहिँ मैले देखेको चाहिँ अब यो बागलुङ, स्याङ्जा, बेनीदेखिको मान्छे पोखरा हुनुहुन्छ। अब कति कुरा सानसानो कुरा चाहिँ बागलुङ बेनीमा पनि हुनसक्थ्यो उहाँहरूलाई, त्यति धेरै ट्राभल गर्न नपरेको भए हुन्थ्यो जस्तो हुन्छ। त्यो हेरिकन अब जस्तै अहिले हाम्रो मणिपाल सेक्सन अस्पतालमा क्यान्सरको रोग पनि सुरु भएको छ, बिरामीहरूलाई यही लिएर चितवन दौडिनु परेन, काठमाडौँ दौडिनु परेन। त्यो हेर्दा चाहिँ हाम्रो अझै राम्रो हुँदै गएको जस्तो लाग्छ मलाई, मान्छेहरूलाई अझै धेरै साथ सहयोग पाइराख्नु भएको छ जस्तो लाग्छ।
0: हजुर, हिजोको अवस्थाभन्दा आज धेरै परिवर्तन भइसक्यो, किनभने अब यो पोखरा आसपासका होइन, जस्तो यहाँले भने चाहिँ बागलुङ, म्याग्दी, पर्वत, तनहुँ
1: होइन,
0: स्याङ्जा लगायतका यी जिल्लाहरूबाट अझै पनि मानिसहरू यहाँ आइरहनु पर्ने अवस्था छ। पोखरा त लगभग एक प्रकारले राम्रो सेवा दिने स्थानमा पुगिसकेका छ, यसलाई अझ गाउँसम्म विस्तार गर्न सकियोस्, अझै आफ्ना स्थानमा नागरिकहरूले सेवा पाउन सकुन् भन्ने कुरा यहाँले उल्लेख गर्नुभयो। आम नागरिकलाई एउटा विषयविज्ञ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरका हिसाबले अन्त्यमा भन्नुपर्ने कुराहरू केही छन् डाक्टर साहब?
1: मैले भन्नुपर्ने चाहिँ आफू सचेत हुनु पर्यो, म सधैँ त्यही नै भनिरहेको छु, आफू सचेत हुनु पर्यो, आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्यो। औषधिले मात्र सबै कुरा सन्चो हुँदैन, औषधि खाएर पनि उहाँहरू सचेत हुनु भएन भने त फेरि त्यो रोग आइ नै हाल्छ। अनि अरू भनेको अब यो धुलो धुवाँबाट बच्नु पर्यो, सिजनहरू चेन्ज भइरहेको छ, जसलाई पिनासको समस्या छ उहाँले चिसोहरू नखाइदिनु होला, त्यही भन्छु। कान कोट्याउने, नाक कोट्याउने बानी, कानमा तेल हाल्ने, हामी नेपालीहरूले एकदम कानमा तेल हाल्ने, बच्चैदेखि ठुलोसम्म एकदम तेल हाल्नुहुन्छ, आँखामा तेल हालिदिनुहुन्छ बच्चाको, त्योहरू चाहिँ नगरिदिनु होला, किनभने त्यो तेल हाल्न हुँदैन भनेर हाम्रो बुझिदिनु पर्यो। हजुरको रोग केही छ भने चाहिँ टाइममा अस्पताल आउनु पर्यो।
0: डाक्टर साहब, आफ्नो यो व्यस्तताका बिच पनि आफ्नो अमूल्य समय रेडियो नेपालका लागि दिनुभयो, आम समुदायका लागि दिनुभयो, यो समय र संवादका लागि डाक्टर साहबलाई हार्दिक धन्यवाद।
1: थ्याङ्क यू सो मच।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर श्रेया गौतम, उहाँ ओम हस्पिटल पोखरामा आबद्ध डाक्टर हुनुहुन्छ। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। अब हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आजको कार्यक्रमको सन्दर्भमा तपाईँका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर पत्राचार गर्न सक्नुहुनेछ। यदि यहाँहरूसँग इमेल पहुँच्छ भने स्वास्थ्य हाम्रो @gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुन्दरी माइकमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष धन्यवाद दिँदै आजको कार्यक्रमबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

घहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।

कार्यक्रम रोदीमा यस्तै लोक भाकाहरू सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार अनिश लिम्बू र सुनिता थेगिमको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्राबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083-83 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री सुदन गुरुङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्क बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिवाना बढाउँदैमा कानून कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गरिने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला र विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गरिने जानकारी दिनुहुँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैङ्गिक सहभागिता र समावेशिता सहितका कार्यक्रमहरू तय गरिएको जानकारी दिनुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले हिजो त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचार क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले काठमाडौँ महानगर प्रहरीले पठाओ राइडर गणेश नेपालीको मोटरसाइकलको ह्विल लक गरेका कारण घटेको घटनाको यथार्थ सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सभालाई जानकारी गराउनुभयो। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी असार 31 गते बुधबार अपरान्न 1:15 बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इप्पानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई फोन गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज विभिन्न मन्त्रालयसँगको समन्वयका लागि तोकिएका अधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले त्यसको साप्ताहिक अनुगमन समेत मन्त्री परिषदको कार्यालयबाट गर्ने व्यवस्था गरिएको बताउनुभयो। सल्लाहकार शाहले दुवै संघीय संसदमा उठ्ने जनसरोकारका विषयलाई टिपोट र अभिलेखीकरणमा मात्र सीमित नराखी समाधानसम्म पुर्याउने गरी आजैदेखि सक्रिय रूपमा काम गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह पनि गर्नुभयो। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हस् त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र शरद चौलागाई, सहयोगी केदार भट्टसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती काँस्न सक्नुहुन्छ।

हामी सबैको साझा चौतारी वा साझा घर हो रोदी घर, जहाँ हाम्रो पुर्खाले सुम्पिएको सिकाएको संस्कार संस्कृति रीति थिति चाल चलन सिक्न पाइन्छ जान्न पाइन्छ, अर्थात् जीवनका भोगाई अनुभव र अनुभूति दुःख सुख बिसाउने चौतारी पनि हो रोदी घर। रोदी घरको आफ्नै नियम त छँदैछ, विशेष गरेर चाडबाड र लाउरीहरू आउँदा यसरी नै लाउरे र सोल्टिनीहरू बीच नाच्ने गाउने एक आपसका मनका कुराहरू गीतबाट सुनाउँदा सुनाउँदै रात काटेको पत्तै हुँदैन र भन्छन् आखिर लाउरे न हो होला भेट नमरी बाँचे त जोगै जाने पिरती साँचे त। यस्तै यस्तै भावको एकले अर्कालाई प्रभाव पार्न नदी भन्दा लामो छ सम्झना, अरूलाई त बोली र वचन मायालुलाई साँचेको जोबाना। यस गीतको सुमधुर स्वर थियो कवि गिरी र टिका पुनको, हो मुखले राम्रो सबैलाई जोबान दिनु एउटालाई, हामीले मात्र भनेर कहाँ हुन्छ र चिन्जान नै नभएको मान्छेसँग पहिलो भेटमा नै मन पराएपछि कस्तो हुँदो रहेछ। स्वर हो शिरीष देवकोटा र

चिन्जान नभएको मान्छेसँग पहिलो भेटमा नै मायाको प्रस्ताव सफल होला त? चिन्जान नभएको मान्छेले सोझी हो कि उत्ताउली हो कसरी थाहा पाउने? यो त गीत न हो। जब यतिको चिन्जान भएपछि नदेख्दा देखम देखम लाउँछ, भेट हुँदा खुसी बिछोडमा रुन मन लाग्छ। जीवन त एउटा यात्रा न हो, आखिर यात्री माया र प्रेममा फसिसकेपछि कुनै पनि जोडीलाई देख्दा आफ्नै सम्झना आउँदो रहेछ। यस्तै रोइला भाकामा नाच्दा नाच्दै, रोदी घरमा गाउँदा गाउँदै, भोलि त तिमी जानी म त एक्लै होला नि, यो मन कति रोला नि। खोइ बिचरा ती यात्री आफै, भोलि त यति बेला रुँदै आँधी खोलामा तिम्रै फोटो झोलामा। उनले फोटो झोलामा मात्र राखे वा मनभित्र सदाए, अर्थात् उनले बिछोडमा रुनीलाई सधैँ रुवाए वा हँसाए। जब एक आपसमा यति धेरै माया प्रेमको गाँठो परेपछि पक्कै पनि दिल बसेको हुनुपर्छ। स्वर हो बुद्ध राई र बसन्त राईको।

आफ्नो मनभित्रको कुरा सुनाएपछि जवानीको राप र तापले सेकेपछि सुन्यौ कि मायालुले सम्झ्यौ कि मायालुले भन्नै पर्दैन, मायाको भाषाले बोलाउनलाई नै साइनो चाहिन्छ न त कुनै न्यूनै, जब हजुरसँग दिल बसेपछि ज्यान जाने कोसँग भनेर सुन्नै परेन नि, दुखी र सुखी जे भए पनि सँगै जिउने सँगै मर्ने कसम खाएपछि मनका कुरा भन्न डराउनै परेन नि, यस्तै त हो संसारको रीत, कहिलेको सुख कहिलेको दुःख कहिलेको मिलन कहिलेको बिछोड, हरेक मानिसको जीवनको आफ्नै कहानी कथा व्यथा छ जुन कुरालाई गीत सङ्गीतले समेट्ने गरेको पाइन्छ, र त अब भने सुन्दर दार्चुला जहाँ स्वर्ग सरी छ, स्वर हो प्रकाश थापा, विनोद बाजुराली र पूर्ण

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार उमा श्रेष्ठ, अमृत खाती, सञ्जीव र रिना थापाको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभ

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98, 100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 27 गते शनिबार, आषाढ कृष्ण पक्ष द्वादशी तिथि। तदनुसार जुलाई 11 तारिक सन् 2026, नेपाल सम्बत 1146, तछला गा द्वादशी, वैष्णवको योगिनी एकादशी व्रत। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 प्रसारण हुनेछ संस्कृतमा समाचार, 6 बजी सुन्नुहुनेछ नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुनाउँछौ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजी समाचार, समाचारपछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40-8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 सुन्नुहुनेछ सिप र सिर्जना कार्यक्रम। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझै सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम हाम्रो भूगोल। 9:45-10 बजेको समयमा केही असारे गीतहरू सुन्नुहुनेछ। 10 बजे समाचार, समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजीसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 33 भगवान श्री कृष्ण भन्नुहुन्छ, तस्मात् तुम उत्तिष्ठ यशो लभस्व जित्वा शत्रुन् भुङ्क्ष्व राज्यम समृद्धम मयै वैते निहतः पूर्वमेव निमित्तमात्रम भव सभ्य साचिन। त्यसकारणले तिमी युद्धको लागि उठ, यस प्राप्त गर र शत्रुहरूलाई जितेर धन धान्यले सम्पन्न राज्यको सुखभोग गर। यी सबै मद्वारा पहिले नै मारिसकेका छन्। हे सभ्यसाचिन, तिमी निमित्त मात्रै बन। भगवद् गीताका केही श्लोकहरू हजारौँ वर्षदेखि मनुष्यको जनजिब्रोमा छन्। जस्तो अध्याय 2 कर्मको विषयमा श्लोक, कर्म नैव अधिकारस्ते। त्यसै गरी अध्याय 4 ब्रह्मार्पणम ब्रह्महवि श्लोक। त्यसै गरी अध्याय 9 मनमना भव मद्भक्ता श्लोक। यो अध्याय 11 श्लोक 33 र 18:66 सर्वधर्मान् परित्यज्य। यी श्लोकहरू हजारौँ वर्षदेखि मनुष्यको कण्ठमा, आत्मामा र जिब्रोमा झुन्डिए। समग्र गीताले जीवन आपूरित गर्न नसके पनि यी केही श्लोकले जीवनलाई आपूरित गरे, जीवनलाई धन्य धन्य बनाए र लाखौँ व्यक्तिहरूले परमानन्दको अनुभव गरे यी श्लोकको माध्यमबाट। यी श्लोक मात्रै होइनन् मन्त्र हुन्, मन्त्र मात्रै होइनन् परम मन्त्र हुन्। तर जुन कुरा सर्वाधिक बढी प्रयोग हुन्छ त्यही कुरा सर्वाधिक बढी दुरुपयोग पनि हुन्छ। जे कुराको प्रयोग हुँदैन त्यो कुराको दुरुपयोग कहिले पनि हुँदैन। कसैले अख्तियार प्रयोग गर्न थाले भने दुरुपयोग पनि गर्न थाल्छ। यी श्लोकहरूलाई अत्यन्तै धेरै अपव्याख्या गरियो। यी श्लोकहरू आफ्नो मूल अर्थबाट धेरै पर पुर्याइए र मनुष्यको हृदयमा वैमनस्य सृजना गर्नको लागि पनि यी श्लोकहरू प्रयोग गरियो। धर्मको, अध्यात्मको, परम ज्ञानको जुन मूल अग्नि छ त्यो मूल अग्निबाट च्युत हुनको लागि पनि श्लोकहरू प्रयोग भए र बिस्तारै यी श्लोकहरू एक अर्कालाई सुन्न सुनाउन मात्रै काम लागे। त्यस्तै श्लोक हो यो र यो आजको श्लोक सर्वाधिक बढी दुरुपयोग भएको श्लोक पनि हो। भगवान श्रीकृष्ण भन्नुहुन्छ कि हेर अर्जुन, त्यसकारणले तिमी उठ। जब त्यसकारणले भन्नुभयो भने अध्याय 11 श्लोक 32 सबै कुरालाई बुझ्नुपर्छ। कारण त माथि बताइसक्नुभयो सबै, त्यो सारा कारणहरू सहित भन्दै हुनुहुन्छ त्यसकारणले तिमी उठ र सुख यस प्राप्त गर, शत्रुहरूलाई जित र राज्यको सुख भोग गर। माथिका सबै शर्तहरू पुरा नगरिकन यो श्लोकलाई आफैमा एक देशीय रूपमा प्रयोग गर्यो भने दुरुपयोग हुने सम्भावना छ। यो पहिलो तथ्य हो। दोस्रो, भगवान श्री कृष्णले अर्जुनलाई विराट रूपसम्म पनि देखाएर, आफ्नो महत् रूप देखाएर अब के भन्नुहुन्छ कि तिमी यस लाभ गर, सुखभोग गर। किन यस्तो भन्नुभएको होला? विराट रूप त महाआनन्दको रूप हो, परमानन्दसम्म देखाएपछि पनि भगवान कृष्ण अर्जुनलाई भन्दै हुनुहुन्छ कि तिमी यस साधारण कीर्तिको सुखभोग गर्नेछौ। यसको के अर्थ भयो? कुनै आध्यात्मिक विषय नै होइन यस कीर्ति, जीवनको कुनै गहिरो मूल्य होइन। भगवान कृष्णले यस्ता शब्दहरू अर्जुनलाई किन दिनुभयो? तिमीले सुखभोग गर्न सक्नेछौ भनेर किन भन्नुभयो? पक्का पनि भगवान कृष्णले आफूलाई हेरेर भन्नुभएको होइन, अर्जुनलाई हेरेर भन्नुभएको। भगवान कृष्णले पाउनुभयो कि अर्जुनको चेतना जति माथि लान खोजे पनि सांसारिक कुरामा अड्किरहेको छ, र हाम्रो जीवनमा पनि यस्तै हुन्छ। लामो ध्यानको अनुभव पछि पनि व्यक्ति सानो सानो वासनाको कुरामा चुक्छ, सानो सानो कुरामा पनि लोभ गर्छ। जीवनले यसरी फसाउँछ, यो दृष्टान्त हो। सबैलाई सजग बन्ने प्रेरणा पनि हो यो। अर्जुनले गल्ती गरे मन नगरौँ, म बचौँ, त्यो अँध्यारो गल्लीबाट म नहिँडौँ, त्यो बाटो बडो हेर्दा सुगम लाग्छ गल्लीको बाटो, तर बडो दुर्गम छ, त्यो बाटो म नहिँडौँ। अर्जुन चाहन्थे कि मैले जीवनमा सुख भोग गरौँ, यस आओस्, मलाई धेरैले सम्झिराखुन् लामो समयसम्म। अरूले मलाई सम्झिनु नसम्झिनु के अर्थ भयो जीवन? कतिले मलाई सम्झे त्यसको के अर्थ छ? मैले आफूलाई सम्झेँ कि सम्झिनँ त्यो मात्रै जीवनको मूल अर्थको विषय हो। अरूले जतिसुकैले मलाई सम्झिउन् त्यसको केही अर्थ छैन, आध्यात्मिक मूल्य नै छैन त्यसको, जीवनको विकास नै होइन त्यो। भगवान कृष्णले यसको कुरा गर्नुभयो, राज्यको सुखभोगको कुरा गर्नुभयो, किनभने अर्जुनको चेतना त्यहाँ थियो। भगवानले यो भन्न खोज्दै हुनुहुन्छ कि माथिका शर्तहरू तिमीले पुरा गर्यो अर्जुन भने तिमीले चाहेका कुरा पनि त्यसैमा आउँछ। यसको लागि, कीर्तिको लागि, सुखभोगको लागि तिमीले छुट्टै केही गरिराख्नु पर्दैन। यो ईश्वरीय बाटो तिमीले हिँड्यौ भने ती कुराहरू पनि त्यहीँ आउँछन्। यसको अर्थ के हो? संसारभित्र ईश्वर छैन, तर ईश्वरभित्र संसार पनि छ। फेरि भन्छु, संसारका सुखभोगमा ईश्वर छैन, तर ईश्वरभित्र संसारको सुखभोग पनि लुकेको छ। यसको गहिरो अर्थ के हो? जो व्यक्ति आध्यात्मिक बन्छ उसले संसारको सुखभोगबाट पनि हात धुनु पर्दैन, ती आफै आउँछन्। त्यसको कुनै ठुलो मूल्य छैन, तर जीवनमा ती आफै आउँछन्। ती सबैको आनन्द पनि आइरहन्छ, एउटा विराट जीवनको बाटो खुल्छ। त्यो विराट जीवनमा जीवनका ससाना अरू विषयहरू पनि आफै समेटिन्छन्। भगवान बुद्धले म यस कमाउला, कीर्ति कमाउला भनेर ध्यान गर्नुभएको होइन, तर ती भिखारीलाई हामी 2500 वर्षपछि पनि बिर्सिन सक्दैनौँ। अध्यात्ममा कुनै पनि कुरा यसको कीर्तिको लागि गरिँदैन, यसको कीर्तिको लागि गरिने त न्यूनतम मूल्य हो। मलाई सम्झिराख्छन् भनेर गर्नु त्यो न्यूनतम चेतना हो, निकृष्ट चेतना हो, कुनै उच्च चेतना होइन। जबकि कथा पुराण वाचकहरूले तपाईँको नाम रहन्छ, यस रहन्छ, कीर्ति रहन्छ भनेर दान गराएको गराइछन्, यो आध्यात्मिक मूल्य नै होइन। अब नाम रहन्छ भनेर दान गरे भने दान गरेको होइन, नाम किनेको हो, व्यापार गरेको हो, यो व्यापारको कुनै अर्थै छैन। यसको अर्थ मैले ईश्वरलाई पनि किने। अब भगवान कृष्णले त्यो न्यूनतम चेतनामा अर्जुनलाई झार्न खोज्नु भएको होइन, तर त्यो चेतना अर्जुनको जहाँ छ त्यहाँबाट माथि उठाउन खोज्नु भएको। मलाई याद आउँछ केही समय अगाडि मात्रै ब्रह्मलीन हुनुभएका सत्य साई बाबाको एउटा वचन, अङ्ग्रेजीमा बडो सार्थक छ यो वचन। के भन्नुहुन्छ उहाँ? आई गिभ यु वाट यु वान्ट सो द्याट वान डे यु विल वान्ट वाट आई क्यान गिभ यु। म तिमीले आज जे खोज्दछौ त्यही दिइरहन्छु, ताकि कुनै दिन मैले जे दिन सक्छु त्यो पनि खोज्न थाल। तिम्रा साधारण आवश्यकता म पूर्ति गरिदिन्छु, ताकि तिमी महान आवश्यकतातिर यात्रा गर्न थाल। भगवान कृष्ण अर्जुनलाई ठिक यही भनिराख्नु भएको छ, तिमीले आज जुन यस खोजिरहेका छौ त्यो जम्मै कीर्ति यस सबै आइहाल्छ आफै, कुनै ठुलो विषय होइन। अर्जुन तिम्रो चेतना त्यहाँ नलैजाऊ, यो जम्मै आफै आइहाल्छ, त्यसको भागमा आउँछ। अगाडि भन्नुहुन्छ भगवान, अब यहाँनिर चाहिँ सबैभन्दा बढी दुरुपयोग गरिएको कुरा छ। मये वैत निहता पूर्वमेव निमित्त मात्रन मात्रम भवसभ्य साचिन। मैले पहिले मारिसकेको छु यिनलाई, तिमी निमित्त मात्रै भए हुन्छ अर्जुन। विशेष गरी धर्मयुद्ध चलाउनेहरूले यो सूत्र प्रयोग गर्छन्। हिन्दूहरू बाहेक जम्मै विधर्मी हुन्, ती विधर्मीलाई त भगवान्ले मारिसक्नु भएको छ, हामी त निमित्त मात्रै भए हुन्छ भनेर प्रचार प्रसार गर्छन्। उतातिर मुसलमान बन्धुहरूले पनि त्यस्तै केही कुरा कुरानबाट निकालेका छन् र जिहादको नाममा म त अल्लाहको प्रतिनिधि पात्र हुँ भनेर आतंक मचाइरहेका छन्। हेर्नुहोस् त, गहिरो भन्दा गहिरो सूत्र पनि गलत व्यक्तिको हातमा पर्यो भने कति दुरुपयोग हुन सक्ने रहेछ। एउटा जङ्गिया व्यक्तिले धन पायो भने के गर्ला? अरू बढी जाँडकिन्छ, अरू बढी महँगो जाँडकिन्छ। तर भगवान बुद्धको हातमा धन आयो भने के गर्नु होला? अरू बढी ध्यान केन्द्र खोल्नुहुन्छ। धन त धन नै हो, तर त्यो धन पनि कसको हातमा छ? कुपात्रको हातमा धन गयो कि सुपात्रको हातमा धन गयो? सूत्रको गहिराईमा अब हामी बिस्तारै गोता मार्छौँ। सूत्र त परम छ, तर दुरुपयोग हुन सक्ने सम्भावना पनि त्यति नै रहेछ। भगवान कृष्ण के भन्नुहुन्छ हेर अर्जुन, मैले यी जमैलाई पहिले मारिसकेको छु, तिमीले जसलाई मार्दैछु म या मेरो हातबाट मर्ने छन् भन्ने भ्रम पालेर बसेका छौ, मेरो हातबाट पहिले मरिसकेका छन्, तिमी निमित्त मात्र बन। अब दुईटा कुरा आए यहाँ, यसमा दुईटा विभाग छन्। एउटा, ब्रह्माण्डमा जे हुने हो त्यो पहिल्यै भइसकेको छ, ईश्वरको लागि भविष्यकाल छैन, ईश्वरको लागि भूतकाल पनि छैन, हिजो यो भइसक्यो भन्ने पनि छैन, भविष्यकाल पनि छैन, नभएको हुनाले ईश्वरको लागि वर्तमान काल पनि छैन। ईश्वरको क्षेत्र शाश्वत सनातन क्षेत्र हो, त्यहाँ कुनै पनि काल हुँदैन, त्यहाँ कुनै पनि समय नै हुँदैन। जे हुनुपर्ने त्यो भइसकेको छ, जे जे हुनुपर्ने हो त्यो सबै भइसकेको छ, किनभने ईश्वरीय क्षेत्र त्यो हो जहाँ भविष्य पनि वर्तमान बनेर आउँछ। वर्तमान भनेको अहिले भइरहेको, वर्तमान काल अलगै हुँदैन। भगवान कृष्ण के भन्दै हुनुहुन्छ भने, हेर अर्जुन, जुन कुराको तिमी यति धेरै चिन्ता गर्दैछौ त्यो त मैले भइसकेको पहिले देखिसकेका छु। यो हुन्छ नै, तिमीले मारा चाहे नमार, मद्वारा यिनीहरू मारिसकेका छन्, किनभने अध्याय 10 भनिसक्नु भएको छ भगवान कृष्णले कि म काल हुँ, जन्मेकै दिन मरे, या मर्न छुट्टै केही गर्नु पर्दैन, मर्न त माता पिताको संयोग पनि चाहिँदैन, हेर्नुहोस् त, मर्न छुट्टै केही गर्नु पर्दैन, एउटै मात्रै शर्त पुरा गरे हुन्छ, जन्मिए हुन्छ, मर्न त आफै मरिहालिन्छ। सबै कुराको लागि मेहनत गर्नुपर्छ, एउटै कुराको लागि मेहनत गर्नु पर्दैन, त्यो हो मृत्यु। मेहनतै नगरिकन एक ठाउँमा अडिग भएर बसे पनि मृत्यु चाहिँ अवश्य आउँछ। एउटा ध्रुव सत्य भगवान्ले अर्जुनलाई बताउँदै हुनुहुन्छ कि अर्जुन, हेर, तिम्रो लागि यो भविष्यकाल हो, तर मेरो लागि के हो? म त काल हुँ, सम्पूर्ण ब्रह्माण्डलाई आफूमा समाहित गरेको गरै छु, त मेरो अगाडि यिनीहरू मरिसकिसकिएन, यिनको कुनै पनि अस्तित्व छैन। ईश्वरको अगाडि कुनै पनि कुरा कहिल्यै पनि लुक्दैन।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

वन्देहं सद्गुरुचरणं गुरुकृपालुर्मम शरणं वन्देहं सद्गुरुचरणं मङ्गललाई पनि मङ्गलता प्रदान गर्नुहुने ब्रह्मस्वरूप परम कृपालु गुरुदेव म तिम्रो शरणमा पर्दै बार बार प्रणाम गर्छु। कार्यक्रम अध्यात्म सन्देश सुनेर सत्सङ्गको प्रतीक्षामा रहनुभएका आदरणीय श्रोताहरू, सधैँ झैँ कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। यो कार्यक्रम हरेक दिन बिहान यसै समयमा, यानि कि ठिक 5:25 बजेदेखि रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत सुन्न सक्नुहुनेछ। साथै मुलुकभरका यसका एफएम स्टेसन एवं इन्टरनेटबाट पनि विश्वभर नै एकसाथ सुन्न सक्नुहुनेछ। सधैँ झैँ आजको कार्यक्रममा पनि यहाँहरूले जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको धारावाहिक प्रवचन सुनेर तत्त्वज्ञान प्राप्त गर्नुका साथै आफ्ना आध्यात्मिक जिज्ञासाको समाधान पनि पाउन सक्नुहुनेछ। कार्यक्रमको शुभारम्भ गरौँ ब्रजरस माधुरीबाट लिएको यो सुमधुर सङ्कीर्तन।

गरौँ। आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन

वेदांश्च प्रहिणोति तस्मै तग्वं देवमात्मबुद्धिप्रकाशं मुमुक्षुर्वै शरणमहं प्रपद्ये। यदुनन्दनाङ्घ्रियुगलध्यानावदानार्थिजन प्रारम्भमा केही बेर हरिनाम सङ्कीर्तन गर्नुहोस्, पश्चात धारावाहिक प्रवचन श्रृङ्खला प्रारम्भ गरिनेछ। भगवान नाम सङ्कीर्तनमा यहाँहरू सबले साथ दिनुहोला। पहिला म बोल्नेछु, पश्चात यहाँहरूले दोहोऱ्याउनु हुनेछ।

0: श्रीमत् सद्गुरु भगवान की, भगवान श्री पशुपति नाथ की कृपया अब सावधान भर बसनोला। मां जगतगुरु श्री कृपालु जी महाराज को प्रचारक हूँ। मां वहाँ द्वारा प्रतिपादित सिद्धांत यहाँ समक्ष राखने छु। यद्यपि दर्शन शास्त्र वेद शास्त्र आफै मा गहन विषय हो, यसलाई ठीक ठीक मनन गर्न बुझ्नको निमित्त श्रोताहरूले पनि ध्यान केन्द्रित गर्न आवश्यक छ। यो मेरो प्रवचन यस विशेषताले युक्त हुनेछ कि हाम्रो वेद शास्त्र एवं अन्य धर्म इत्यादि जुन छन् यसमा एक आपसमा विरोधी सिद्धान्त छन्। पूर्ववर्ती आचार्यहरूको सिद्धान्तमा पनि विरोध छ। आदि जगद्गुरु शङ्कराचार्यजीले अद्वैत वेदान्तको प्रतिपादन गरे, अन्य जगद्गुरुहरूले त्यसको विपरीत गरे, निम्बार्काचार्य, रामानुजाचार्य, माधवाचार्य इत्यादिले। कसैको द्वैताद्वैत, कसैको विशिष्टाद्वैत इत्यादि, यानि कि विरोधी सिद्धान्त छ। त त्यो विरोधी सिद्धान्तको म यहाँ समन्वय गर्नेछु। जुन विरोधी सिद्धान्तमा ठुल्ठुला विद्वानहरू पनि अल्झिने गर्छन् त्यसको समाधान गर्नेछु म यहाँ। साथै यो मेरो प्रवचन हरेक दिन एक अर्कासँग सम्बद्ध हुनेछ, धारावाहिक हुनेछ। अतः पूर्ण ज्ञान हेतु पूरा पूरा सुन्न आवश्यक हुनेछ। र यहाँ म पहिला पूर्व पक्ष राख्नेछु, पश्चात उत्तर पक्ष राख्नेछु। तर ध्यान दिनुहोला, पूर्व पक्ष भयानक पनि हुन सक्छ, तर तपाईँहरू विचलित हुनुहुने छैन, किनकि तपाईँहरूको जुन परम्परा मान्यता छ वेद शास्त्र अनुसार वास्तवमा खण्डित हुन सक्छ। तर तपाईँहरू न हडबडाइरहनु होला, अन्त्य सम्बन्धमा म पूरा सिद्धान्त प्रस्तुत गर्नेछु, उत्तर दिनेछु। त पहिला पूर्व पक्ष रहनेछ, पश्चात उत्तर पक्ष रहनेछ।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा

जगद्गुरु कृपालु परिषद अन्तर्गत श्री राधा माधव समिति नेपाल श्यामा श्यामधाम ठिमीद्वारा सञ्चालित यो कार्यक्रम अध्यात्म सन्देश रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत हरेक दिन बिहान ठिक 5:25 बजेदेखि प्रारम्भ हुने गर्छ। यस कार्यक्रममा यहाँले विशेष रूपले जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले मुलुकका विभिन्न स्थानहरूमा दिनुभएको प्रवचनका रेकर्ड एवं जगद्गुरु श्रीका अनमोल साहित्यहरूका रसमय संकीर्तन लगायत अन्य लाभदायक जानकारीहरू पनि प्राप्त गर्न सक्नुहुनेछ। यो कार्यक्रम यहाँलाई सत्सङ्ग प्रदान गर्न तयार पारिएको कार्यक्रम हो। यो कार्यक्रम सुनेर यहाँहरूमा किञ्चित मात्र पनि भगवत प्रेम अङ्कुर पैदा भएको छ भने हामी आफ्नो प्रयासलाई सफल भएको मान्नेछौँ। हस्त आदरणीय श्रोताहरू, आजका लागि कार्यक्रमको समय समाप्त भइसकेको छ। भोलि पुनः भेट हुने नै छ। तबसम्मका लागि जय श्री राम।